0: नमस्कार तथा सुप्रभात कार्यक्रममा तपाईलाई साथी सम्झना महर्जन सँगै मदन पौड्यालको स्वागत छ। कार्यक्रम उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 13 गते बुधबार, सन् 2026 जुलाई 29 तारीक असार शुक्ल पक्षको गुरू पूर्णिमा तिथि।
2: साथमा
1: किसान पाइप प्रोडक्ट प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: कार्यक्रम शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कप्तानगंज घटना पछि सुनसरी अझै अशान्त, फेरि अनिश्चितकालीन कर्फ्यू, संयमता अपनाउन सर्वपक्षीय अपील, दुहबीमा सद्भाव र्याली,
0: डाक्टरको आन्दोलनका कारण स्वास्थ्य उपचार प्रभावित, 10 महिनामा 90 जना डाक्टरमाथि कुटपिट, स्वास्थ्य क्षेत्रमा हड़ताल नगर्न मन्त्रालयको आग्रह,
1: प्रकृति मैत्री एवं संरक्षण कार्यक्रमका लागि विद्यालय शिक्षा महत्वपूर्ण, बाल बालिकालाई दिएको शिक्षाले घर परिवारको बानी व्यवहार सुधारमा पनि भूमिका खेल्ने,
3: किताब पढाउनु भन्दा अगाडि कसैले थाहा थिएन हिउँदी कुरा लोप हुँदैछ भनेर, जब किताब पढाउनु थाले त्यहाँदेखि अहिले थाहा पाइसकेको छ विद्यार्थीहरूले, अभिभावकहरूलाई पनि धेरैले ज्ञान भइसकेको छ।
0: हर्मज व्यवस्थापनका लागि ओमानद्वारा इरान समक्ष संयुक्त प्रस्ताव, नयाँ प्रस्तावमा सहमति भए, इरानको एकलौटी नियन्त्रण हट्ने,
1: र विश्वकप क्रिकेट लिग टूमा नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै।
4: विगत 26 वर्षदेखि कृषि तथा विवेचना विशेष अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स

रिकॉर्ड भएको दश तथा अनुभवी प्राध्यापक द्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल एसपी कास्ट कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी इकास कीर्तिपुर काठमाडौँ फोन 01-590-180-89 मोबाइल 97-72-540-89।

0: 39 वर्षदेखि सञ्चालन गर्छ। नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: कार्यक्रममा अब खबरको सिलसिला। डीजे बाजा विवादले निम्तिएको झडपमा सरकारबाट भएको बलप्रयोगमा एकजनाको ज्यान गएको घटनापछि सुनसरी र आसपासका क्षेत्र शान्त बनेका छन्। प्रशासनले सुनसरीका 12 मध्ये 8 पालिकाको सम्पूर्ण क्षेत्र तथा इटहरी उपमहानगरपालिका र रामधनी नगरपालिका महेन्द्र राजमार्ग आसपासमा गैरातीबाट अनिश्चितकालीन कर्फ्यू लगाएको छ। यसअघि दक्षिणी क्षेत्रका पालिकामा केन्द्रित थियो। हिजोका घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यू विस्तार गर्दै 10 पालिकामा कायम गरेको हो। प्रशासनले गैराती 9 बजेदेखि अर्को आदेश नभएसम्मका लागि इटहरी उपमहानगरपालिका 16 र 17 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र, रामधनी नगरपालिका 1 र 5 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र, इनरोहा र दुधवी नगरपालिका तथा मोकराहा, नरसिंह, कोशी, गढ़ी, देवानगंज, हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यू लगाएको हो। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव प्रसाद अर्यालले कर्फ्यू अवधिभर तोकिएका क्षेत्रमा कुनै पनि व्यक्तिको आवत जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धरना लगायतका गतिविधि पूर्ण रूपमा निषेध गरिएको बताउनु भएको छ। डीजे बाजाको मुहमा सुनसरीमा हिंसात्मक घटना भएपछि मोरङको प्रशासनले डीजे बाजा बजाउन रोक लगाएको छ। अर्को सूचना नआएसम्मका लागि मोरङका कुनै पनि स्थानमा उत्सवमा डीजे बाजा बजाउन प्रशासनको अनुमति लिनुपर्नेछ। यस्तै धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीदेखि दलहरूले अपील गरेका छन्। देवानगंज गाउँपालिका तीन कप्तानगंजमा आइतबार भएको घटनालाई लिएर विभिन्न ठाउँमा प्रदर्शन हुन थालेपछि प्रधानमन्त्री बालेन र शाह बालेनले तनाव नियन्त्रण गर्ने काममा सहयोग गर्न गैराती अपील गर्नुभएको छ। उहाँले फेसबुक स्टाटस मार्फत अपील गर्नुभएको हो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, एमाले महासचिव शंकर पोखरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिम्बेनले घटनाप्रति संवेदनशील बनेर समाधानका लागि अग्रसरता लिन सरकारसित सम्बन्ध सबै पक्षको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रपाका सभापति रवि लामिछानेले कप्तानगंज घटनाको विषयमा छलफल गर्न आज बिहान सर्वदलीय बैठक समेत बोलाउनु भएको छ। सामाजिक एकता कायम राख्न सुनसरीको दुहवीमा स्थानीय बासिन्दाले हिजो सद्भाव र्याली निकालेका छन्। सामाजिक सद्भाव र आपसी भाइचारा कायम गर्ने उद्देश्यले निकालिएको सद्भाव र्यालीमा सबै धर्मका अगुवा, समर्थक, नेता, कार्यकर्ता, नागरिक समाज र प्रहरी प्रशासनको सहभागिता रहेको थियो। र्यालीका सहभागीले देवानगंज घटनाप्रति ध्यानकर्षण गराउँदै घटनामा संलग्न दोषीलाई निष्पक्ष छानबिन गरी कानून बमोजिम कार्यवाही गर्न सरकारसँग माग पनि गरेका छन्। सुनसरीको कप्तानगंज घटना, त्यसपछि फेरि अनिश्चितकालीन कर्फ्यू, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न प्रधानमन्त्रीदेखि दलहरूको अपील रहेको खबर आजका सबैजसो पत्र पत्रिकाले छापेका छन्।
2: आफूहरूमाथि हुँदै आएको कुटपिट तथा दुर्व्यवहारको विरोधमा हिजो देशभर कार्यरत चिकित्सकले आकस्मिक बाहेका सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गरेका छन्। नेपाल चिकित्सक संघको आह्वानमा भएको हड़तालका कारण अस्पताल पुगेका लाखौं बिरामी उपचारबाट वञ्चित भएका छन्। स्वास्थ्य सेवा रोक्नु हाम्रो चाहना होइन, चिकित्सकमाथि आक्रमण र दुर्व्यवहारको घटना बारम्बार दोहोरिरहेका छन्। तर राज्य मुख दर्शक बनेर बस्यो, संघका वरिष्ठ उपाध्यक्ष डाक्टर संजीव तिवारीले भन्नुभयो। डाक्टरमाथि जहाँ भेट्यो त्यहीँ आक्रमण हुन थाल्यो, आक्रमण गर्ने धम्की आउन थाल्यो, फोन तथा सामाजिक सञ्जाल मार्फत धम्की आउन थालेपछि अप्रिय निर्णय पनि गर्न बाध्य भयौं। डर र त्रासमा कसरी उपचार गर्न सकिन्छ? हिजो चिकित्सकले गरेको देशव्यापी हड़ताल शनिबार वीरगंजको नारायणी अस्पतालको घटनापछि शुरू भएको हो। उपचाररत एक 45 वर्षीय मुटु रोगीको मृत्यु भएपछि उनका आफन्तले अस्पतालको आकस्मिक कक्षमा प्रवेश गरी तोड़फोड़ गरेको थियो भने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका थिए। संघका अनुसार वीरगंजको घटना पछिल्लो उदाहरण मात्र हो। प्रत्येक साता दुईदेखि तीनजना चिकित्सकमाथि कुटपिट वा गाली गलोज तथा ज्यान मार्ने धम्कीका घटना रिपोर्ट हुने गरेका छन्। पछिल्लो 10 महिनामा 90 भन्दा बढ़ी चिकित्सकमाथि कुटपिट तथा गाली गलोज र धम्कीका घटना हुने गरेका छन्। डाक्टर तिवारीले भन्नुभयो, सबै घटनाको उजुरी हुँदैन किनकि सबै चिकित्सकले उजुरी गर्दैनन्। 10 महिनामा 90 डाक्टरमाथि कुटपिट, चिकित्सकले हड़ताल गर्दै बिरामी हेरेनन्, 3 लाख भन्दा बढ़ी उपचारबाट वञ्चित शीर्षकको खबर कान्तिपुरमा छ।
1: माओवादी द्वन्द्वलाई शान्तिपूर्ण राजनैतिक अवतरणको पहिलो आधार मानिएको 12 बुझे समझदारीका एक हस्ताक्षरकर्ता समेत रहेका कांग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री गोपाल मान श्रेष्ठको हिजो निधन भएको छ। तत्कालीन सात राजनैतिक दल र माओवादी बीच 2062 साल मंगिर 7 12 बुझे समझदारी हुँदा श्रेष्ठले तत्कालीन कांग्रेस प्रजातान्त्रिकका कार्यवाहक सभापतिको हैसियतमा हस्ताक्षर गर्नुभएको थियो। विभिन्न दलका नेताहरूले उहाँको निधनको खबरले स्तब्ध बनाएको तथा लोकतान्त्रिक आन्दोलनमा उहाँको भूमिकाको स्मरण समेत गरेका छन्। एक वर्षदेखि पेटको क्यान्सरबाट पीड़ित श्रेष्ठको उपचारको क्रममा ललितपुर जावला खेलमा रहेको एमएस अस्पतालमा 83 वर्षको उमेरमा निधन भएको हो। कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दलालका अनुसार आज बिहान बस्ने केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गर्नेछ। त्यसपछि पार्थिव शरीरलाई श्रद्धांजलिका लागि बिहान 9 बजेदेखि 11 बजेसम्म कांग्रेस केन्द्रीय कार्य सानिपामा राखिनु भएको छ। शवयात्रासहित पशुपति आदिघाटमा अन्त्येष्टि गर्ने तयारी रहेको दुलालले बताउनु भएको छ।
2: नारायणगढ़ मुगलिन सड़कमा आज बिहानैदेखि गाड़ी चल्न थालेका छन्। हिजो एकै दिन लगातार 3 पटक सुक्खा पहिरो झरेर अवरूद्ध यो सड़कमा सड़क डिभिजन कार्यालय चितवनले रातमा गाड़ी चलाउन रोक लगाएको थियो। खरेखोला मुगलिन बजार नजिकैको पहिरो हटाएको र आज बिहान 5 बजेसम्म रोक लगाएकोमा त्यसपछि गाड़ी चल्न थालेका हुन्। लेन अनुशासनको पालना गरी गाड़ी चलाउन जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ। त्यस्तै पहिरोको जोखिम कायमै छ। यात्रा गर्दा सावधानी अपनाउन र सड़कको अवस्था बुझेर यात्रा गर्न यात्रुलाई प्रहरीले आग्रह गरेको छ।
1: प्रकृति मैत्री एवं संरक्षण कार्यक्रमका लागि विद्यालय शिक्षा महत्वपूर्ण बारेको सामग्री सुन्दै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: एनडीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू यो 2 करोड़सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: हिमस्टार गोल्ड मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 35% सम्मको क्याशब्याक, 1 वर्षको नेट टिभी प्याक। सर्टहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
7: हिमस्टार फर अ कम्प्लिट वर्ल्ड।
6: एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामग्री घर ल्याएर त हेर्नुहोस्। तपाईँ पनि भन्नुहुनेछ मलाई त भेचकको पानी लागिसकेको छ। भेचक अप्लायन्सेस, भेचकको पानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको कार्यक्रममा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कप्तानगंज घटनापछि सुनसरी अझै अशान्त, फेरि अनिश्चितकालीन कर्फ्यू, संयमता अपनाउन सर्वपक्षीय अपील, दुहबीमा सद्भाव र्याली, डाक्टरको आन्दोलनका कारण स्वास्थ्य उपचार सेवा प्रभावित, 10 महिनामा 90 जना डाक्टरमाथि कुटपीट, स्वास्थ्य क्षेत्रमा हड़ताल नगर्न मन्त्रालयको आग्रह, 12 बुझे समझदारीका हस्ताक्षरकर्ता गोपालमान श्रेष्ठको 83 वर्षको उमेरमा निधन, नारायणगढ़ मुगलिन सड़कमा आज बिहानदेखि गाड़ी चल्न थाले लगायतका खबर प्रस्तुत गरौं।
2: अब बाँकी खबर। विद्यालयमा दिइने दिवा खाजा बाल बालिकाको पेट भर्ने माध्यम मात्र नभई उनीहरूको पोषण स्थितिमा उल्लेख्य सुधार ल्याएको एक प्रतिवेदन सार्वजनिक भएको छ। नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम WFPले संयुक्त रूपमा काठमाण्डौमा सार्वजनिक गरेको प्रतिवेदनले दिवा खाजा कार्यक्रमले देशभरका बाल बालिकाको पोषण, स्वास्थ्य र समग्र शारीरिक तथा मानसिक विकासमा दूरगामी सकारात्मक प्रभाव पारेको देखाएका हुन्। नेपालमा राष्ट्रिय राष्ट्रीय युवा खाजा कार्यक्रम को यात्रा र डब्ल्यूएफपी को वार्षिक कंट्री रिपोर्ट 2025 अनुसार सन् 1967 में कक्षा कोठा को बुक मेटाने सामान्य प्रयास का रूप में शुरू भएको थियो। अहिले देशकै ठूलो पोषण तथा सामाजिक सुरक्षा कार्यक्रम का रूप में स्थापित भएको उल्लेख छ। सन् 2025 देखि नेपाल सरकार को पूर्ण लगानी में संचालित इस कार्यक्रम ने अहिले सबै 77 जिल्लाका झण्डै 30,00,000 बाल बालिकालाई दैनिक पोषिलो खाजा उपलब्ध गराउँदै आएको छ। प्रतिवेदनले रैथानी खाजा अवधारणाले बाल बालिकाको पोषण सुरक्षामा क्रान्ति नै ल्याएको उल्लेख गरेको छ। विद्यालय दिवा खाजाले 30,00,000 बाल बालिकाको पोषण सुधार शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
1: प्राकृतिक सम्पदाको प्रयोगसँगै संरक्षणको आवश्यकता पनि बढ्दै गएको छ। कतिपय स्रोतहरू प्रत्यक्ष प्रयोगका कारण कम हुँदै गएका छन् भने विशेष गरी वन्यजन्तुहरू मानिससँगको द्वन्दको चपेटामा छन्। यी सबैको संरक्षणका लागि दिगो उपयोग र प्रकृति मैत्री क्रियाकलाप आवश्यक पर्छ। प्रकृति मैत्री क्रियाकलाप तथा दिगो उपयोगका लागि मानिसलाई संयुक्त सचेत बनाउन विभिन्न उपाय अपनाउने गरिन्छ। यसमध्ये बाल बालिकालाई दिने शिक्षा पनि एउटा हो जसलाई प्रभावकारी मानिन्छ। हिम चितुवाबारे संरक्षण शिक्षाको सहित थप जानकारी सुनौ साथी भोजेन्द्र बस्नेतबाट।
8: नेपाल सहित विश्वका 12 देशमा पाइने हिमचितुवा दुर्लभ प्राणी हो। विश्वमा बढ़ीमा 6,000 संख्यामा रहेको ठानिएको हिमचितुवा हिमाली क्षेत्रमा बढ़दो क्रियाकलाप सँगै संकटमा पर्दै गएको छ। जलवायु परिवर्तनले पनि यसलाई थप समस्यामा पारेको विज्ञहरू बताउँछन्। यही कुरालाई ख्याल गरेर हिमचितुवा संरक्षण सम्बन्धी विभिन्न कार्यक्रमहरू भइरहेका छन्। आफूले विद्यालयमा हिमचितुवा बारेमा सिक्न पाएको मुस्ताङको जेम्सोनमा रहेको धौलागिरी बोर्डिङ स्कूलमा कक्षा 7 पढ्ने छात्रा नवाङ लोनो गुरुङ बताउनुहुन्छ।
9: र हिमचितुवाले हिमाली क्षेत्रको इको सिस्टम सन्तुलन राख्नमा पनि धेरै भूमिका खेल्छ र यसको संरक्षण गर्न हाम्रो कर्तव्य हो।
8: संरक्षणका लागि विभिन्न उपायहरू अप्नाइन्छ। त्यसमध्ये प्रमुख विधि संरक्षण शिक्षा हो। संरक्षण शिक्षामा पनि विद्यालय स्तरमा दिइने शिक्षाले प्रभावकारी भूमिका खेलिरहेको पाइन्छ। ताप्लेजुङको तापाथोकमा रहेको सरस्वती माविका संरक्षण शिक्षक रणबहादुर लिम्बू आफूहरूले कक्षामा सिकाएको कुरा विद्यार्थी मार्फत घर घरमा पुग्ने गरेको बताउनुहुन्छ।
10: हिमचितुवाको आहाराहरू के हुन्, वासस्थान उहाँको बारेमा होइन किताबमा चाहिँ छन् होइन, अनि त्यो सिकायो नानीहरूलाई त्यही बारेमा, अनि गाउँघरमा आमा बुवाहरूलाई पनि होइन अब तपाईँहरूले घरमा गएर भन्नु भनेर मैले त्यही कुराहरू सिकाइरहेको छु। अनि किताब पढाउनु भन्दा अगाडि चाहिँ नानीहरूले कसैले थाहा थिएन हिमचितुवालाई संरक्षण गर्नुपर्छ, हिमचितुवा लोप हुँदैछ भनेर। जब किताब पढाउनु थाले त्यहाँदेखि अहिले सबैले थाहा पाइसकेको छ विद्यार्थीहरूले, अनि अभिभावकहरूलाई पनि गाउँ समुदायमा पनि धेरैले ज्ञान भइसकेको छ।
8: टेका समूह नेपालले हिमचितुवाको महत्वपूर्ण वासस्थान रहेको क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत, मुस्ताङ र कञ्चनजङ्घा संरक्षण क्षेत्र अन्तर्गत ताप्लेजुङका विभिन्न पालिकामा स्थानीय पाठ्यक्रम र पाठ्य पुस्तकमा हिमचितुवा बारे विषयवस्तु समेत्न सहजीकरण गर्नुका साथै कक्षा 6, 7 र 8 लागि हिमचितुवा संरक्षण शिक्षा सन्दर्भ पुस्तक प्रकाशन पनि गरेको छ। हिमचितुवाबारे पाठ पढेका विद्यार्थी र उनीहरूका अभिभावकहरूको ज्ञानमा विकास भएको पाइएको कार्यक्रम प्रमुख अनिल अधिकारी बताउनुहुन्छ।
11: नानीहरू एटिच्युड नानीहरू जस्तो हो भने किताब पढिसकेपछि चाहिँ मैले यो हिमचितुवाले बचाउनु पर्ने जीव रहेछ भन्ने कुरोले त्यो परिवर्तन एउटा आयो होइन। अर्को म उदाहरण दिँदाखेरि चाहिँ एकजना नानीले चाहिँ के भन्नु भने 7 क्लासमा पढ्नेले चाहिँ म त पहिला हिमचितुवालाई पनि त्यो कुकुर बिरालो जस्तो जीव होला भन्थेँ, तर मैले जब यो 6 पढेँ 7 पढिसकेपछि ओहो यो हिमचितुवा त संरक्षण गर्नुपर्ने जीव रहेछ भन्ने भने चाहिँ उसको धारणामा चाहिँ परिवर्तन आयो।
8: हिमचितुवा बाघ गैंडा हात्ती लगायत संकटपूर्ण दुर्लभ तथा लोपोन्मुख जनावर तथा प्रकृतिका अरू सम्पदाहरू जोगाउन संरक्षण शिक्षा महत्वपूर्ण हुन्छ। त्यस्तो शिक्षा विद्यालय स्तरका बाल बालिकालाई सरल रूपमा दिन सकेमा त्यसको सिकाइ र व्यवहारिक प्रयोग दुवै दिगो हुने देखिन्छ।
1: हिमचितुवा संरक्षण शिक्षाका बारेमा तयार पारेको रेडियो कार्यक्रम अहिले बिहान 8 बजेको बदलित नेपालमा सुन्न सक्नुहुन्छ। अब सगरमाथाको खबर। मानव गतिविधिका कारण हिउँ पग्लने तथा स्थानीय तापक्रम वृद्धिमा तीव्रता आएको भन्दै सगरमाथा आधार शिविरलाई स्थानान्तरण गर्न वैज्ञानिकहरूले सुझाव दिएका छन्। उनीहरूले आधार शिविरलाई नजिकैको स्थिर तथा बरफ रहित भूभागमा सार्ने प्रस्ताव गरेका हुन्। विश्वकै सर्वोच्च आरोहण शिखर सगरमाथा आधार शिविर अर्थात एभरेस्ट बेस क्याम्प कोङ्गो हिमनदीमा गरिएको एक वैज्ञानिक अध्ययनमा संलग्न वैज्ञानिकले यो प्रस्ताव गरेका हुन्। नेपाली तथा अन्तर्राष्ट्रिय वैज्ञानिक संलग्न भएको अध्ययनले आधार शिविरमा हुने आरोहण सम्बन्धी गतिविधि हिमनदीमा पार्ने प्रत्यक्ष स्थानीय प्रभावलाई परिमाणात्मक रूपमा मापन गरेको छ। हर सिजनमा आधार शिविरमा खाना पकाउने विभिन्न उपायबाट ताप लिने जेनेरेटरबाट बिजुली उत्पादन गर्ने तथा हिम नदीमा विसर्जन गरिएको मानव मूत्रबाट निस्किएको तापजन्य ऊर्जाले 2000 भन्दा बढ़ी टन हिउँ तथा बरफ पगाल्न सक्ने देखिएको छ। सगरमाथा आधार शिविर सार्ने सुझाव शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।

0: नयाँ आर्थिक वर्ष शुरू हुने समयमा सरकारी कार्यालयहरूमा भुक्तानी धेरै हुन्छ। भुक्तानीकै लागि घुस लिएको घटनामा धेरै पक्राउ परेका छन्। अख्तियारका एक अधिकारीका अनुसार आर्थिक वर्षको अन्तिममा भुक्तानी रोकेर कर्मचारीले बार्गेनिङ गर्ने प्रवृत्ति छ। त्यस्ता कर्मचारीबाट हैरान भएका सेवाग्राहीले अख्तियारलाई खबर गरेर पक्राउ गराउँछन्। यस पटक पनि विभिन्न कार्यालयका कर्मचारी पक्राउ परेका छन्। थुनामा रहेका मध्ये 12 सरकारी कर्मचारी छन् भने 2 सर्वसाधारण छन्। भरियो अख्तियारको हिरासत शीर्षकको खबर नयाँ पत्रिकामा छ।
1: कार्यक्रममा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बर्खाको बेला बाढ़ी पहिरोको डर हुन्छ।
3: जमीनका धागाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
2: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र द्वितीय सेवा जिस हो
1: देश हो खुशी को कनेक्शन
0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमांडू में पायस फिस्टुला फिसर लगायत का रोग दैनिक विशेषज्ञ द्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सक द्वारा उपचार छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
0: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
2: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौं फोन 01-4110-6690 4110-6690
3: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कार्यक्रममा तपाईलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर एमसीभीटीसीले नेपालमै पहिलो पटक मुटुका तीनवटे भल्भमा न्यून चिरफार मिनिमल इन्भेसिव कार्डियक सर्जरी मिक्स विधिबाट सफल शल्यक्रिया गरेको छ। चिकित्सकका अनुसार यो शल्यक्रिया विश्वमै अत्यन्त दुर्लभ र जटिल मानिन्छ। अस्पतालका चिकित्सकका अनुसार करिब 10 दिन अघि 52 वर्षीय पुरूष बिरामीको सफल शल्यक्रिया गरिएको थियो। उपचारपछि उनी पूर्ण रूपमा निको भई डिस्चार्ज भइसकेका छन्। अस्पतालका कन्सल्टेन्ट कार्डियक सर्जन डाक्टर अनिल भट्टराईले यसलाई ऐतिहासिक उपलब्धि बताउनु भएको छ। डाक्टर भट्टराईको नेतृत्वमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य कर्मीहरूको टोलीले शल्यक्रिया सम्पन्न गरेको थियो। एनेस्थेसिया टोलीको नेतृत्व डाक्टर विभूष श्रेष्ठ र प्राध्यापक डाक्टर विश्वास प्रधानले गर्नुभएको थियो। नेपालमै पहिलो पटक न्यून चिरफारबाट मुटुका तीनवटै भागको सफल शल्यक्रिया शीर्षकको खबर कान्तिपुरमा छ।
4: अब विदेशको खबर ओमानले रणनीतिक रूपमा अति महत्वपूर्ण मानिने हर्मुज जलमार्गको व्यवस्थापन गर्न इरान समक्ष एक नयाँ संयुक्त क्षेत्रीय प्रस्ताव प्रस्तुत गरेको छ। अन्तर्राष्ट्रिय संचार माध्यम रोइटर्सका अनुसार पश्चिम एसियाको स्रोतलाई उद्धृत गर्दै हर्मुजमा शैक्षिक शुल्कको व्यवस्था सहितको संयुक्त संयन्त्र बनाउने प्रस्तावलाई अनुसारिएको हो। यो प्रस्तावमा खाड़ी क्षेत्रका देशहरूको समर्थन रहेको दावी छ। यसलाई गएको हप्ता तेहरान स्थित इरानी अधिकारी समक्ष प्रस्तुत गरिएको स्रोतले जनाएको छ। प्रस्ताव अनुसार हर्मुजमा इरानको मात्र एकलौटी नियन्त्रण रहने छैन। यो प्रस्ताव मलक्का जलमार्ग मोडलमा आधारित रहेको समाचारमा उल्लेख छ। मलक्का जलमार्गलाई तटीय देशहरू इण्डोनेसिया मलेसिया र सिंगापुरले संयुक्त रूपमा व्यवस्थापन गर्दै आएका छन्। प्रस्तावित नयाँ व्यवस्थापन अनुसार हर्मुज प्रयोग गर्ने जहाजहरूले दिएको यातायात सञ्चालन सहयोगलाई कोष बनाएर वातावरणीय सुरक्षा खोज र उद्धार लगायतका सेवाहरूमा खर्च गरिनेछ। नयाँ प्रस्तावमा सहमति भए हर्मुज जलमार्गमा इरानको एकलौटी नियन्त्रण हट्नेछ। का विदेश मन्त्री अब्बास अराघाचीले ओमान र साउदी अरेबियाका समकक्षीहरूसँग हर्मुज जलमार्गका विषयमा

0: अब खेल खबर आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत नेपालले आज घरेलू टोली नेदरल्याण्डसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 2:45 बजे शुरू हुनेछ। नेदरल्याण्डसमा भइरहेको श्रृंखलाको यो अन्तिम खेल हो। यसअघि लगातार 3 खेलमा पराजित भएको नेपाल आज जीत निकाल्दै श्रृंखलाको सुखद अन्त्य गर्ने लक्ष्यमा छ। नेपाल यसअघिका पहिलो खेलमा नामिबियासँग 8 विकेट र अर्को खेलमा 3 रनले पराजित भएको थियो। त्यस्तै आयोजक टोली नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै लीग टूको शीर्ष 4 रहेर विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भएको छ। 8 टोली सहभागी लीग टूमा हरेक टोलीले 36 खेल खेल्नेछन्। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्नेछ।
1: अब केही खबर संक्षेपमा। देशका मध्य र पूर्वी क्षेत्रमा गए राती पानी परेको छ। केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भयो भने एक दुई ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै धादिङको गजुरीमा 80 मिलिमिटर वर्षा मापन भएको छ। बागमतीका केही ठाउँ कोशी र गण्डकी प्रदेशका थोरै तथा लुम्बिनी

0: San Carlos de Nagalcochala.
1: मुलुकमा लगानी विस्तार गर्न अर्थमन्त्री स्वर्णिम वागलेले उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ। हिजो अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री वागलेले लगानीकर्तालाई उच्च मनोबलका साथ लगानी विस्तार गर्न, नयाँ उद्योग खोल्न र उत्पादन बढ़ाउने तयारी गर्न भन्नुभएको छ।
0: भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको औपचारिक निम्ति पठाएको जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणदीप जसवालले हिजोको नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्ति पठाइसकेको जानकारी दिनुभएको हो। उहाँले भ्रमणको नीतिबारे पनि खुलाउनु भएको छैन।
1: कपिल वस्तुका किसान लामो समयदेखि रासायनिक मल नपाउँदा मर्कामा परेका छन्। दुई साता यता कृषि सामग्री र साल ट्रेडिङ कर्पोरेशनले मल वितरण रोकेपछि किसान थप समस्यामा परेका हुन्।
0: असार शुक्ल पूर्णिमाका दिन आज गायत्री दीक्षा वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरूजनप्रति सम्मान भाव प्रकट गरी गुरू पूर्णिमा पर्व मनाइँदैछ।
1: रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत दक्षिण कोरियाले सन् 2026 का लागि विभिन्न क्षेत्रमा 7200 नेपाली कामदार छनौट गर्न लिने, कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको दुई दिनमै 20,000 भन्दा बढ़ी आवेदन परेको छ। ईपीएस कोरिया शाखाले असार 11 देखि 18 गतेसम्म अनलाइन आवेदन खुलाएको हो।
0: र एमाले र नेकपा बीचको समझदारी अनुसार प्रदेशमा नयाँ सरकार गठन शुरू भएको छ। हिजो एमालेको समर्थनमा नेकपाका मंगल बहादुर साई कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ। गएको साउन 9 भएको सहमति अनुसार कोशी बागमती र लुम्बिनीमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्नेछन् भने मधेस र गण्डकीमा भने अरू दलसँग सहकार्य गर्ने भनिएको छ। कर्णालीमा नयाँ मुख्यमन्त्री चयन भए पनि अन्य प्रदेशमा भने प्रक्रिया अघि बढ़ेको छैन। काया कैरनमा अब पालो उखानको।
1: गुरु भएपछि शिक्षाको के दुःख।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: कप्तानगंज घटनापछि सुनसरी अझै अशान्त, फेरि अनिश्चितकालीन कर्फ्यू, संयमता अपनाउन सर्वपक्षीय अपील, दुह बीमा सद्भाव र्याली,
0: डाक्टरको आन्दोलनका कारण स्वास्थ्य उपचार सेवा प्रभावित, 10 महिनामा 90 डाक्टरमाथि कुटपिट, स्वास्थ्य क्षेत्रमा हड़ताल नगर्न मन्त्रालयको आग्रह,
1: प्रकृति मैत्री एवं संरक्षण कार्यक्रमका लागि विद्यालय शिक्षा महत्वपूर्ण, बाल बालिकालाई दिएको शिक्षाले घर परिवारको बानी व्यवहार सुधार्न पनि भूमिका खेल्ने,
0: हर्मुज जलमार्ग व्यवस्थापनका लागि ओमानद्वारा इरान समक्ष संयुक्त प्रस्ताव, नयाँ प्रस्तावमा सहमति भई इरानको एकलौटी नियन्त्रण हट्ने,
1: र विश्वकप क्रिकेट लिग टूमा नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै।
0: अन्त्यमा आजको कार्टुन, रवि मिश्रले बनाउनु भएको, घुससहित पक्राउ परेका कर्मचारीले अख्तियारको हिरासत भरिभराउ भएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ अख्तियार हिरासत भ्रष्टाचार विशेष लेखिएको कक्ष छ। अर्को बोर्डमा रातो अक्षरमा घुसकाण्डले भरिभराउको सूचना छ। त्यो देखेपछि पैसै पैसा र ब्रिफकेस बोकेका एकजना कर्मचारी जस्ता देखिने व्यक्तिले हिरासत कक्षका कर्मचारीलाई सोध्दैछन्, अर्को हप्ताको लागि कोठा रिजर्भ गर्न पाइन्छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विश्वसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन

0: voice to your heart. Zulu FM 101.2 MHz.
1: सञ्चालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरका विभिन्न सामुदायिक रेडियोहरूबाट सुन्न सकिन्छ।
2: यो कार्यक्रम वेबसाइट सीआईएन खबर .com र हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन, युट्युब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुन्न सकिन्छ।
1: ओल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा सीआईएन ले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौं। भविष्यका कणाधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यलाई केन्द्रित गर्नेछौं।
2: कार्यक्रम पोषण संवादको आज यो चरणको पहिलो भाग प्रसारण गर्दैछौ। आजको कार्यक्रम हामी राष्ट्रिय पोषण लेखाजोखा अभियानपछि धेरै बालबालिका शीघ्र कड़ा कुपोषणबाट ग्रसित भएको यथार्थ अवस्था र त्यसको समाधानका लागि अपनाउनु पर्ने नीतिका बारेमा छलफल गर्नेछौ।
1: सरकारले गएको वैशाख महिनादेखि सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानका क्रममा करिब 18,000 बालबालिकामा शीघ्र कड़ा खालको कुपोषण रहेको देखिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन विभिन्न समयमा यस्ता अभियान सञ्चालन गर्दै आएको छ। उक्त अभियानको तथ्याङ्क सार्वजनिक गर्दै 18,309 बालबालिकामा कड़ा शीघ्र कुपोषण देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। अभियानको क्रममा 10,35,201 बालबालिकामा परीक्षण गरिएकोमा 18,309 जना बालबालिकामा शीघ्र अर्थात कड़ा खालको कुपोषण देखिएको हो।
2: कड़ा शीघ्र कुपोषण सबैभन्दा बढ़ी मध्य प्रदेशमा 8,380, लुम्बिनीमा 3,015, सुदूरपश्चिममा 1,758, कोशीमा 1,590, कर्णालीमा 1,503, बागमतीमा 1,401 र गण्डकी प्रदेशमा 662 जनामा देखिएको छ।
1: यस्तै शीघ्र कुपोषण पनि सबैभन्दा बढ़ी मध्य प्रदेशमा 38,948 जना बालबालिकामा देखिएको छ। लुम्बिनी प्रदेशमा 17,879, सुदूरपश्चिममा 9,344, कोशीमा 6,596, बागमतीमा 6,880, कर्णालीमा 5,989 र गण्डकी प्रदेशमा 2,969 जनामा देखिएको छ।
2: मध्य प्रदेशका 136 पालिका मध्ये 109 पालिकामा बालबालिकामा शीघ्र कुपोषणको समस्या देखिएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार मध्य प्रदेशका 109 पालिकामा शीघ्र कुपोषणको समस्या देखिँदा 18 पालिका त सर्लाहीका मात्रै छन्। स्वास्थ्य कर्मीका अनुसार यो अवस्था चिन्ताजनक हो।
3: शीघ्र कुपोषणको दर भन्नाले उचाइको तुलनामा आवश्यकता भन्दा कम तौल भएका बालबालिकाको प्रतिशतलाई बुझाउँछ। सामान्यतया 5 वर्ष मुनिका बालबालिकाको तौल र उचाइको अनुपातलाई हेरेर कुपोषणको अवस्थाबारे मापन गरिन्छ। मध्य प्रदेशले सबैभन्दा बढ़ी सर्लाहीको हरिपुर नगरपालिकामा 8.8% बालबालिकामा कड़ा किसिमको कुपोषण देखिएको छ। हरिपुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नवल किशोर रायका अनुसार भर्खरै पोषणको लेखाजोखा गर्दा पालिकाभित्रका मुस्लिम र दलित बस्तीका बालबालिका बढ़ी कुपोषित पाइन्छ।
4: सबभन्दा बढी अहिले मुस्लिम समुदायमा अहिले बढेको मजुरबा, उता मजुरबा अनि तपाईँको यो लक्ष्मीपुर फरादमातिर बढेको छ। 2 नम्बरको यो दलित बस्तीहरू छ नि, अनि दलित बस्तीहरूमा अहिले छ। अहिले त धेरै ठिक भइरहेको छ। मन्त्रालयबाट पनि आएको मान्छेहरू सबै अनुगमनमा पर्दैछ। युनिसेफ अनि मन्त्रालयबाट परिवार कल्याण महाशाखाबाट पनि आउनुभएको उहाँहरू।
3: उच्च शीघ्र कुपोषणको प्रतिशत बढ्दै गए पनि पालिकाहरू आफैले कुपोषण घटाउने तर्फ ठोस पहल गरेको पाइँदैन। 5.3% बालबालिकामा कुपोषण देखिएको चक्रघट्टा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रामबहादुर शाह।
5: अब हामीसँग चुपचाप छैन के प्रभाव शीघ्र पोषण कार्यक्रमको बजेट पनि हुन्छ, पालिकाबाट पनि कहिले काहीँको आवश्यकता अनुसार विनियोग गर्नुहुन्छ। अब हाम्रो 4 लाख रुपियाँ सरकारको अनुदानमा हुन्छ, त्यसमा धेरै कार्यक्रम 10 वटा प्रोग्रामहरू हुन्छ, भिटामिन खुवाएदेखि लिएर गोष्ठी समीक्षाहरू होइन सबै त्यसैबाट हुन्छ।
3: सर्लाहीमा 20 पालिका मध्ये लालबन्दी र हरियो नगरपालिकामा भने पोषणको अवस्था राम्रो देखिन्छ। लालबन्दीका स्वास्थ्य शाखाका अधिकृत रोशन चौधरी दक्षिणी बेल्टको तुलनामा शिक्षाको अवस्था राम्रो रहेको तथा स्वास्थ्यको पहुँच पनि भएकाले राम्रै अवस्था रहेको बताउनुहुन्छ।
6: खानपान सन्तुलित खाएर स्वास्थ्यको पहुँच राम्रो भयो, हाम्रो हरेक इन्डिकेटर कभरेज राम्रो छ कि सर, जस्तो परिवार नियोजनको, त्यसपछि सुरक्षित मातृत्वको, गर्भ जाँचहरू राम्रो भयो, पोषणको सेवाहरू राम्रो भयो कि सर।
3: मधेसमा प्राय मुस्लिम र दलित बस्तीमा कुपोषणको समस्या बढ़ी देखिने गरेको स्वास्थ्य कर्मीले बताएका छन्। चन्द्रनगर गाउँपालिका छ कामद निवासी मुसहर समुदायका अगुवा एवं राष्ट्रिय मुसहर संघका अध्यक्ष ऋतुराज ऋषि मुसहरले गरीबीका कारण मधेसका अधिकांश दलित बस्तीमा अभिभावकसँगै बालबालिका पनि भोकै सुत्नु पर्ने बाध्यता रहेको गुनासो गर्नुहुन्छ।
5: खानै नपाएर कुपोषण भएको छ। अब हेर्नुहोस् न, अब तपाईँको अब एउटा घरमा तपाईँको अब उमेरमा पुगिकन अब बसेनी अब बच्चाहरू जन्माउँछन्, एउटा तपाईँको घरमा छजना सातजना कमाउने मान्छे एउटै हुन्छ, त्यसले तपाईँ खायो कहिले भोकै बस्छन् कि, यस्तो छ। त्यसै पनि अनि तपाईँको मुस्लिममा पनि त्यसै छ।
3: स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य अधिकृत सुशील कुमार झाका अनुसार पर्याप्त र पोषिलो खाना नपाउनु, असुरक्षित खानेपानी र सरसफाईको कमी, उचित शिशु तथा बाल आहार व्यवस्थापनको अभावले बाल बालिकामा कुपोषण देखा पर्ने गर्छ। अन्न, गेडागुडी, हरियो सागपात, माछा मासु र दही दूधको मात्रा मिलाएर खान नजान्दा, उक्त खानेकुराहरू किनेर खान सक्ने क्षमता नहुँदा कुपोषणको समस्या देखिएको स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन झाले बताउनुभयो।
5: एउटा चाहिँ अन्नको प्रकार, अर्को गेडागुडीको प्रकार, हरियो सागपातहरू होइन, त्यसपछि चाहिँ एउटा भनेको माछा मासु मध्ये कुनै एक प्रकार होइन बिचमा खानुपर्छ, यो ब्यालेन्स नमिलेर यो अवस्था आएको छ।
3: बालबालिकामा कुपोषणको मात्रा कम गर्न सरकारले प्रत्येक स्वास्थ्य संस्थाबाट हलुवा जस्तै उपचारात्मक पोषण आहार आरयूटीएफ निशुल्क रूपमा प्रदान गर्दै आइरहेको छ। कड़ा किसिमको कुपोषण देखा परेको पालिकाहरूमा अब उक्त आहाराको मात्र भर नपरी पालिकाहरूले पनि अग्रसरता देखाएर सचेतना जगाउने र पोषणयुक्त खानेकुरा खानै नसक्ने परिवारलाई सहयोग गर्ने तथा उनीहरूलाई आय आर्जनमा जोड्नेतर्फ चासो देखाउन आवश्यक देखिन्छ। प्रभावित समुदायले बुझ्ने भाषामा र उनीहरूको पहुँचमा भएको संचार माध्यमबाट जनचेतना जगाउने र अभिभावकलाई जिम्मेवार बनाउने काम गर्नुपर्दछ। जनार्दन खत्री, सीआईएन रेडियो एकता सर्लाही।
1: शीघ्र कुपोषण भएका बालबालिका दुब्लाउने, उमेर अनुसार तौल नहुने, लुरे हुने जस्ता लक्षणहरू देखिन्छन्। सरकारले आगामी वर्षदेखि बालबालिका र आमाको पोषणको अवस्था राष्ट्रिय पोषण लेखाजोखा अभियानलाई नियमित रूपमा अगाडि बढ़ाउने र विभिन्न कार्यक्रमहरू तय गर्ने बताएको छ।
2: पालिकाहरूले पनि आफ्नो तयारी थालेका छन्। महोत्तरीको औरही नगरपालिकामा 12% बालबालिकामा कुपोषण रहेकामा विशेष कार्यक्रम शुरू गर्नुपर्ने महोत्तरीको औरही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रविन्द्र कुमार यादव बताउनुहुन्छ। एक किसिम सुनौ साथी ममता शर्माले उहाँसँग गर्नुभएको कुराकानी।
7: पोषणको अवस्था अहिले त राम्रै छ होइन, तर हाम्रो अहिलेको जुन एउटा पोषणको लेखाजोखा जुन कार्यक्रम भएछ, अब त्यसमा हाम्रो हाइट र वेट जेडी स्कोरबाट अनि हाम्रो जुन चाहिँ मार्कबाट लिँदाखेरि अब जेडी स्कोरमा बढी देखाएको छ, जम्मा हाम्रो पालिकाको 12% बच्चालाई कुपोषणको अवस्था छ भनेर देखाएको छ।
2: संख्याको रूपमा बुझ्नु पर्यो,
7: अब संख्याको रूपमा 330 अहिले हाम्रो देखाइराखेको छ। परीक्षण गरिएको बच्चा संख्या हाम्रो जम्मा 2241 हामीहरूले वेट गरेको छौँ, नापेको हाइट लिएको छौँ। 56% जुन हाम्रो टार्गेट छ त्यसमा 56% हामी लेखाजोखामा सामेल गराएको छौँ बच्चालाई। त्यसमा हाम्रो 12% बच्चा कुपोषित छ। अब बाल बालिकामा कुपोषण बढ्नुको त खासै कारण त हामीहरूले म्यानेजमेन्ट व्यवस्थापन गर्दै आइराखेको छौँ। अब खासै यही कारण हो भन्ने यो किन गर्न त अप्ठ्यारै छ होइन, धेरै कारणहरू होला। अब हामीहरू पनि यसको सूक्ष्म तरिकाले अध्ययन गर्दैछौँ कि वास्तविकता के कारण छ। जुन हामीहरूले पोषण कार्यक्रम अन्तर्गत गर्भवती के किशोरी अवस्थादेखि नै हामीहरू आइरन फोलिक एसिडको चक्की खुवाइराखेकै छौँ, गर्भपूर्व पूर्व पनि तयारीको लागि हामीले आइरन फोलिक एसिड खुवाएकै छौ फोलिक एसिड खुवाएकै छौ अनि गर्भवती अवस्थामा खानुपर्ने जुन छ गर्भ पश्चात खानुपर्ने आइरन चौकी छ जुन जति खोप कार्यक्रम छ ब्रेस्ट फिडिङ छ स्तनपानको सबै हाम्रो भइराखेकै छ एएमसी भइरहेछ पीएमसी भइरहेछ अनि बच्चाको मासिक रूपमा अनुगमन पनि बच्चाको लेखाजोखा गरिराखेकै छु अब यो पहिलो पटक हामीहरूले कोभो कोलेटमा यो गर्दाखेरि अब 12% देखाएको छ यो बढी नै छ अब सूक्ष्म तरिकाले हामीहरू पनि त्यसको अध्ययन गर्दैछु कि वास्तविकता अब यो के छ कुपोषणको कारण
8: अब यसलाई न्यूनीकरण गर्नको लागि नगरपालिकाले के भूमिका निर्वाह गर्नुपर्छ
7: यसको लागि अब हाम्रो जुन अब राष्ट्रिय कार्यक्रम छ भिटामिन ए कार्यक्रम त्यसलाई पनि प्रभावकारी तरिकाले सञ्चालन गर्ने बच्चाहरूको मासिक रूपमा अनुगमन जुन छ बच्चाको दुख्ने कार्यक्रम त्यसलाई पनि हामीले प्रभावकारी तरिकाले त्यसको कार्यान्वयन गर्नेछौ र बालबिटाहरू पनि बच्चाहरूलाई हामीहरूले 2 वर्ष मुनिको बच्चा 6 वर्ष महिनादेखि 2 वर्षको मुनिको बच्चालाई बालबिटा पनि दिइरहेको छ त्यो पनि दिन्छौ अहिले कुपोषित बच्चालाई आरयुटिएफ पनि हाम्रो आइसकेको छ त्यो पनि हामीहरूले वितरण गरिसकेको छौँ र 2 वटा वाडामा चाहिँ हाम्रो यहाँ लगेको छैन अब त्यो पनि हामीहरू पुर्याइराखेको छौँ तर यसमा खास गरेर हाम्रो अब गर्भावस्थादेखि नै यसको व्यवस्थापन गर्दा हाम्रो राम्रो हुन्छ कि सुनौलो 1000 दिन गर्भदेखि बच्चा 2 वर्षसम्मको हुँदाखेरि यो व्यवस्थापन राम्रो तरिकाले हामीहरू गरिराखेकै छौँ र यसमा प्रभावकारी तरिकाले हामीहरू अब यस अन्तर्गत अब गर्भवती अवस्थामा दिनुपर्ने जुन छ खोप आइरन चकी क्याल्सियम चकी त्यसलाई हामीहरू निरन्तर रूपमा सप्लाई गर्छौ र सम्बन्धित लक्षित व्यक्तिलाई खुवाउने कार्यक्रममा हामीहरू आफै पनि सहभागी हुन्छौ महिला शिशुका त छँदैछ स्वास्थ्य संस्था छँदैछ
8: तर पनि किन कुपोषण बढ्यो
7: अब यही त हाम्रो जुन डाटा थियो अगाडिको त्यसमा हाम्रो त्यति थिएन हाम्रो त यहिलेको जो तुलनामा हाम्रो त 1% हाम्रो कुपोषण यो पटक जुन राष्ट्रिय लेखाजोखा कार्यक्रम हो यसमा हाम्रो बढी देखिनु तर हाम्रो 1% जति मात्रै छ होइन यसपालि बढी देखियो हामीहरू पनि आश्चर्य माने कि अब यति देख्नुमा 12% कम छैन करिब करिब होइन अब यसको हाम्रो त्यही हो गर्भवती अवस्थामा जुन पोषणको जुन सप्लिमेन्ट्रीहरू ट्याब्लेटहरू दिनुपर्ने छ त्यो खोप गर्भवती पछि सुत्केरी अवस्थामा हामीहरूले नियमित बच्चाहरूलाई दिनुपर्ने जुन खोप छ स्तनपानको जुन समय छ बच्चाको महिना महिना जुन जोखेर लेखाजोखा हामीहरू गर्छौ त्यो कार्यक्रमहरू अब हामीहरू प्रभावकारी तरिकाले सञ्चालन गर्छौ समुदायमा खास गरेर अब जति फरक छैन तर यो विपन्न परिवारहरू दलित बस्तीहरूमा यसको अलि बढी छ होइन अब हुने खाने खालको परिवारहरूमा त्यति छैन
8: अब यसलाई न्यूनीकरण गर्नको लागि प्रदेश सरकारले चाहे संघ सरकारले के पहल गर्ने भनेदेखि चाहिँ अरू नगरपालिकालाई सहज हुन त
7: प्रदेश सरकारले त सप्लाई गरिराखेकै छ होइन केन्द्र सरकारले पनि जुन अहिलेको अवस्थामा न्यूनीकरण गर्नको लागि अब खास गरी जुन कुपोषित बच्चा छ त्यसलाई आरयुटिएफ जुन सङ्घबाट पनि सप्लाई निरन्तर रूपमा हुनुपर्छ भिटामिन ए कार्यक्रमको जुन छ त्यो आइरन चकलाहरू उहाँबाट निरन्तर रूपमा सप्लाई हाम्रो स्टक आउट हुनु भएन त्यो सप्लाई समयमा गरिदिएपछि लक्षित समूहहरूलाई हामीहरूले निरन्तर रूपमा त्यो सप्लाई गर्छौ र खुवाउने कार्यक्रम पनि गर्छौ त्यो
1: नौतरीको गौशाला नगरपालिकामा भने गएको वर्षमा भन्दा यो वर्ष पोषणमा सुधार आएको छ गौशाला नगरपालिकाको स्वास्थ्य शाखा सहसंयोजक जगदीप महतो पालिका र केन्द्रको कार्यक्रमले पोषणमा सुधार ल्याउन सकेको दावी गर्नुहुन्छ
9: पोषणको अवस्था गत आर्थिक वर्षको भन्दा यो आर्थिक वर्षमा सुधार देखिएको छ हाम्रो लगभग 2 महिना अगाडि प्रत्येक स्वास्थ्य संस्थामा हाम्रो कर्मचारीहरूले 2 वर्ष मुनिका बाल बालिकाहरूलाई पोषण लेखाजोखा गरेका थियौं त्यसमा त्यसको रेकर्ड हेर्दाखेरि हामीले धेरै राम्रो काम गरेको हाम्रो कर्मचारीले चाहिँ महसुस भएको छ किनभने हाम्रो जुन स्वास्थ्य को कार्यक्रम छ कि प्रत्येक बच्चाहरुलाई आफ्नो वाडामा जो खोप लगाउन आएका बच्चाहरुलाई वजन गर्नुपर्छ त्यो काम भइरहेको जस्तो मलाई लाग्छ।
8: तथ्याङ्कको रूपमा भन्नु पर्दाखेरि चाहिँ अहिले गोसो नगरपालिकामा कुसुमको अवस्था कस्तो देखिरहेको छ?
9: तथ्याङ्क अवस्थामा हेर्नु पर्दा यो सिद्ध्र कुपोषण 38-40 जना बच्चा हाम्रो पूर्ण वार्डमा पूर्ण नगरपालिकाकै कुरा गरिरहेको छु 38-40 जना लगभग छ र मध्यममा लगभग 37-38 त्यसमा पनि छ। जम्मा गर्दाखेरि 65-70 को बीचमा चाहिँ बच्चाहरू कुपोषण भएको देखिएको। मेन कारण भन्नुहुन्छ भने गरिबी छ हाम्रो नगरपालिकाका यस नगरपालिकामा धेरै दलित जनजाति बस्तीहरू छ। तिनीहरूले खाना कसरी खानुपर्छ, कुन टाइममा हाम्रो बच्चाहरूलाई खुवाउनु पर्छ, यसलाई गर्भवती महिलालाई खुवाउनु पर्छ, सुत्केरी महिलालाई के खुवाउनु पर्छ त्यो चाहिँ ज्ञान छैन।
2: मधेस प्रदेशमै लुम्बिनी प्रदेशका तल्लो भेगहरूमा कुपोषणको अवस्था देखिन्छ। बाँके जिल्लाका 5 पालिकामा गम्भीर कुपोषणको समस्या देखिएको छ। कुल 20,725 बालबालिका मध्ये 1400 भन्दा बढी बालबालिका मध्यम तथा गम्भीर कुपोषणबाट प्रभावित छन्।
9: पोषणको अवस्था गत आर्थिक वर्षको भन्दा यो आर्थिक वर्षमा सुधार देखिएको छ। हामी लगभग 2 महिना अगाडि प्रत्येक स्वास्थ्य संस्थामा हाम्रो कर्मचारीहरूले 2 वर्ष मुनिका बाल बालिकाहरूलाई पोषण लेखा जोखा गरेको थियो। त्यसमा त्यसको रेकर्ड हेर्दाखेरि हामीले धेरै राम्रो काम गरेको हाम्रो कर्मचारीले चाहिँ महसुस भएको छ। किनभने हाम्रो जुन स्वास्थ्यको कार्यक्रम छ कि प्रत्येक बच्चाहरूलाई आफ्नो वाडामा जो खोप लगाउन आएका बच्चाहरूलाई वजन गर्नुपर्छ त्यो काम भइरहेको जस्तो मलाई लाग्छ।
8: तथ्याङ्कको रूपमा भन्नु पर्दाखेरि चाहिँ अहिले गोसो नगरपालिकामा कुपोषणको अवस्था कस्तो देखिरहेको छ?
9: तथ्याङ्कको अवस्थामा हेर्नु पर्दा यो सिद्ध्र कुपोषण 38-40 जना बच्चा हाम्रो पूर्ण वार्डमा पूर्ण नगरपालिकाकै कुरा गरिरहेको छु 38-40 जना लगभग छ र मध्यममा लगभग 37-38 त्यसमा पनि छ। जम्मा गर्दाखेरि 65-70 को बीचमा चाहिँ बच्चाहरू कुपोषण भएको देखिएको छ।
8: त्यो अनुसारले अब गौशाला नगरपालिकाले कस्तो योजना ल्याए भनेदेखि चाहिँ यो अवस्थालाई पनि अझै थप न्यूनीकरण गरेर जिरोको संख्यामा पुर्याउन सकिन्छ होला?
9: गौशाला नगरपालिकाले धेरै राम्रो पहल गरेको छ। हाम्रो मेयर साहबले पनि हामीहरूलाई प्रत्येक वार्डमा तपाईँहरू जानुस्, प्रत्येक स्वास्थ्य संस्थामा जानुस्, त्यो संस्थामा स्वास्थ्यको हाम्रो कार्यक्रम नै छ कि बच्चाहरू वजन भइरहेको छैन, हामीले तिमी जरा त्यही हो कि कुपोषणलाई कमजोर पार्नको लागि पहिला त हामी गर्भवती महिलाहरूलाई उनीहरूको चाहिँ पोषणको खानामा हामीहरूले जोड़ दिने जनचेतना फैलाउने काम गरेका थियौं र अहिले आएर बच्चाहरूलाई पनि ओजन गर्नुपर्छ र ओजन गरिसकेपछि उनीहरूले कस्तो किसिमको खानपिनमा जोड़ दिनुपर्छ भन्ने कुरा हाम्रो पालिकाले कार्यक्रम ल्याइरहेको छ।
8: कुपोषणहरूको कारण चाहिँ के भयो हाम्रो नगरपालिकामा?
9: मेन कारण भन्नुहुन्छ भने गरिबी छ हाम्रो नगरपालिकाका यस नगरपालिकामा धेरै दलित जनजाति बस्तीहरू छ। तिनीहरूले खाना कसरी खानुपर्छ, कुन टाइममा हाम्रो बच्चाहरूलाई खुवाउनु पर्छ, यसलाई गर्भवती महिलालाई खुवाउनु पर्छ, सुत्केरी महिलालाई के खुवाउनु पर्छ त्यो चाहिँ ज्ञान छैन र अशिक्षा पनि छ। दुईटै कारणले गर्दाखेरि गरिबी र अशिक्षाले गर्दाखेरि बच्चाहरू कुपोषित छ हामीले भन्न मिलिरहेको छ। अभिभावकले के बुझ्नु पर्यो भने हाम्रो बच्चा गर्भवती महिलादेखि नै उनीहरूलाई पौष्टिक तत्वहरू खुवाउनु पर्छ र यो हाम्रो स्वास्थ्य संस्थामा गएर जाँच गराउनु पर्छ। जाँच नभएको कारणले गर्दाखेरि गर्भवती महिलाहरूको शरीरमा नै यो रगतको अभाव देखिरहेको छ। जुन बच्चा जन्मेपछि सबैको त्यो बच्चाहरू कमजोर हुन्छ। प्रदेश सरकारबाट र केन्द्र सरकारबाट हामीहरूलाई त्यसको सुधारको लागि आवश्यक बजेट यदि हामीले विनियोजन गरेर दियो भने हामीले प्रत्येक वार्ड वार्डमा, प्रत्येक समुदायमा, प्रत्येक टोलमा, प्रत्येक घर घरमा गएर हाम्रो स्वास्थ्यको कर्मचारीहरूद्वारा जनचेतना लगायत उनीहरूको आवश्यकता के छ भन्ने कुरा पत्ता लगाएर हामीहरूले उनीहरूको स्वास्थ्यमा जोड दिन सकिन्छ।
1: स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख लीला विक्रम थापाले अभियानको प्रारम्भिक प्रतिवेदनमा विगतमा भन्दा यसपटक कुपोषण भएका बालबालिकाको संख्या बढ़ेको बताउँदै विशेष कार्यक्रम र प्रचार प्रसारको आवश्यकता रहेको बताउनु भएको छ। साथी लीलप्रकाश चौधले उहाँसँग गरेको कुराकानी अबको पालोमा।
7: हामीले यो चाहिँ नेपाल सरकारको नियमित कार्यक्रम नै जसरी खोज र खोप भनेको जस्तै गरी बाल बालिकाहरूको पोषणको लेखाजोखा गर्ने लक्ष्य राखेर हामीले सबै स्थानीय तहमा बजेट आफै विनियोजन गर्यौं र बजेट विनियोजन गरेपछि हामीले माथिबाट जुन अलिक उहाँहरूलाई सहजीकरण गर्ने कुरा र कसरी गर्ने के गर्ने भन्ने कुराहरू सहित एउटा मार्गदर्शन सहित चाहिँ त्यो कार्यक्रमहरू गएको हो र आगामी वर्ष पनि यो कन्टिन्यू छ। र हामीले यो वर्षमा यहाँले भन्नुभएको जस्तो के खास चाहिँ अहिले जुन 2022 भएको एनडीएचए सर्वे र मिक्स जुन 24 र 25 भएको मिक्सको सर्वे को पनि प्रदेश स्तरीय जुन यदि हामीले तथ्याङ्क हेर्यौं र त्यसको कुपोषणको दर हेर्यौं भने उस्तै उस्तै छ, त्यति धेरै फरक छैन। र हामीले यो किन गर्यौं भने यो कार्यक्रमगत हिसाब किताबले हामीले प्रदेश स्तरको अथवा राष्ट्रिय स्तरको के छ भनेर त्यो आंकडामा कुराकानी धेरै वर्षदेखि कुराकानी गर्दै रहँदाखेरि होइन है यो चाहिँ अन्तिममा पनि सबै बालबालिकाहरूलाई समेट्ने गरी सबै स्वास्थ्य संस्थाको सबै टोल र सबै गाउँको बालबालिकाहरूको स्थिति के छ त पाँच वर्षको यो पेरियोडिक सर्वे कुरियोजन नपर्नका लागि हामीले यो परिवार कल्याण महाशाखाले संयुक्त रूपमा हामीले छलफल गरेर यो यसो गर्नुपर्छ भन्ने हिसाबले गयौं।
10: यो चाहिँ जस्तो पाँच वर्ष मुनिका लगभग 10 महिना बढी
7: हजुर पाँच वर्ष मुनिका करिब 21 लाख जति करिब बालबालिका छन् अहिलेको 2078 सीबीएसको जनगणना अनुसार र हामीले 10,62,000 जति बालबालिकालाई करिब 50% भनौँ न यो पहिलो पटक पनि हो र अब हाम्रो यो एउटा सिकाइ पनि हो त्यो अनुसारले हामीले सुरु गर्यौं र यो चाहिँ यो कोभर टुलमा प्रत्यक्ष रूपमा कोभर टुलमा रियल टाइम डाटा आउने गरी जसरी हामीले यो एसबीबी भ्याक्सिन लगाउँदा अरूमा पनि स्वास्थ्य कर्मीलाई यसको तालिमहरू दिइसकेको र उहाँहरू यसमा अभ्यस्त भएको हुनाले हामीले यसलाई अझै पनि एडिसनल रूपमा यसरी कोभर टुलमा गर्यौं र यो ड्यासबोर्डमा हरेक दिन प्रत्येक दिन कुन ठाउँबाट कुन स्थानीय तहको कुन जिल्लाको कुन प्रदेशको कतिजना बालबालिका आज चाहिँ यो बालबालिका लेखाजोखा गरियो र कतिजना बालबालिका माममा आउनुभयो र कतिजना चाहिँ साममा आउनुभयो भनेर यसरी ड्यासबोर्ड सबैले हेर्न सक्ने गरी ड्यासबोर्ड सहितको यसरी रियल टाइममा गऱ्यौं र यो आउँदा यो चाहिँ यहाँले भन्नुभएको जस्तै त्यति धेरै असाध्यै यो जस्तो पहिलाको मैले अहिले पनि भने दुईटा सर्वेभन्दा एकदमै फरक त्यो त आएको होइन। पहिला हामीले एउटा प्रदेश स्तरको कुराहरू मात्रै गर्थ्यौं र त्यो अनुसारले हाम्रो कार्यक्रमहरू नीति निर्देशिका नियम बनाउँथ्यौं भने अहिले चाहिँ स्वयं हाम्रो कार्यान्वयन गर्ने निकाय र बालबालिका भएको स्थानीय तह उहाँकै एकदम रियल चाहिँ चाहिन्छ है भन्ने जुन प्रोग्रामले हामीले एउटा डिमान्ड गरे अनुसारले गर्यौं र त्यसको हेर्दा चाहिँ अब हामीले विभिन्न समूह समुदाय र विभिन्न वडा र जिल्लामा पनि फरक फरक किसिमको यो राष्ट्रिय स्तरमा गरेको सर्वेक्षणभन्दा थोरै अलिकति माइक्रो लेभलमा त्यो चिजहरू गऱ्यौं जसले गर्दा भविष्यमा स्थानीय तह अब महानगरपालिका नगरपालिका प्रदेश र संघीय सरकारलाई पनि यो सही रूपको कार्यकारी योजना गर्नलाई सही रूपको कार्यक्षरण गर्नको लागि बजेट विनियोजन गर्नको लागि र यो चाहिँ अलिकति जनप्रतिनिधिहरू समेतलाई यो सेन्सिटाइज गर्नको लागि असाध्यै राम्रो यो भएको छ र अब मैले यहाँलाई अहिले पनि निवेदन गरिसकेँ आगामी वर्षमा पनि यो नियमित नेपाल सरकारकै कार्यक्रम हो यो चाहिँ अभियान हो यो कुनै स्टडी अथवा कुनै होइन
10: हरेक वर्ष चल्छ
7: हरेक वर्ष अब यो अघिल्लो वर्षबाट चल्न सुरु भयो अब यो वर्ष हामीले अझै सुधारका कुराहरू गर्छौं हरेक वर्ष चल्छ र रियल टाइममा त्यही गाउँको त्यही टोलको त्यही वडाको बच्चाको स्थिति के रहेछ त भनेर सबै वडालाई सबै गाउँपालिकालाई सबैलाई थाहा हुन्छ र अनि बल्ल उहाँहरूको अवस्थाको बारे थाहा भएपछि सही रूपले उहाँहरूको सम्बोधन
9: कुपोषणलाई उपचार गर्ने नियन्त्रण गर्ने रोकथाम गर्ने चाहिँ सही रूपमा सम्भव गर्नुहुन्छ भन्ने चाहिँ हाम्रो अपेक्षा चाहिँ त्यो।
10: अब यो अध्ययन अन्तर्गत मधेस प्रदेशमा सबैभन्दा बढी 109 स्थानीय तहहरू यो अलि पोषण अझै सुधार्नुपर्ने अवस्थामा भनेर जुन तथ्य सार्वजनिक भयो र मधेस प्रदेशमा कुपोषणको समस्या सबभन्दा अलि गम्भीर रहेको संकेत गर्यो भनेर जुन रिपोर्टमा आएको छ यसमा पहिले पनि सरकारले तिनै रहेको सरकारले केही न केही काम नगरेको फेरि पक्कै पनि होइन काम भए पनि रहेका थियौँ पोषण सुधारको लागि हामीले जति गरेका थियौँ त्यसको प्रभाव राम्रोसँग पर्न सकेन ताकि अहिले नतिजामा अलिकति सुधार्नुपर्ने देखियो हो अथवा अरू केही पनि सच्याउन सक्ने ठाउँ थियो त्यसलाई हामीले अलिकति उहिलेै सच्याएको भए अहिले नतिजा अलि राम्रो सुधारिन्थ्यो भन्ने लाग्छ यहाँलाई।
9: बडा राम्रो प्रश्न गर्नुभयो। जस्तो यो अलिकति जस्तो हामीले यो सबैले हेर्न मिल्ने गरी जुन ड्यासबोर्डमा भएको कारणले हामीले त्यो डाटा क्लिनिङ गर्नुभन्दा अलि पहिला नै हामी डाटाहरू क्लिनिङ गर्दैथ्यौँ त्यसको चाहिँ विश्लेषणहरू गर्दैथ्यौँ यो जुन टिम विज्ञ टिमहरू सहित त्योभन्दा अलिक किनभने सबैले ड्यासबोर्ड हेर्न पाउने भावनाले सबै त्यो चाहिँ एक्सेस भएको कारणले त्यो हेरेर अलि पहिला नै थोरै पत्र पत्रिकाहरूमा यो आएको देखियो र यो यहाँले भन्नुभयो जस्तो अवश्य पनि मधेस प्रदेश भनौँ अथवा जुन बोर्डर लाइनका जुन जिल्लाहरू छन्
10: सीमा क्षेत्र
9: झापादेखि सीमा क्षेत्रका झापादेखि कञ्चनपुरसम्मका जिल्लाहरूका स्थानीय तह अथवा जिल्लाहरू अलि बढी यो हिमाली जिल्ला र पहाडी जिल्लाको तुलनामा अलि बढी चाहिँ देखिएको छ र यहाँले जुन यो सन्दर्भ जोड्नुभएको थियो यो चाहिँ कस्तो भने अब यो पोषणलाई हामीले धेरै पहिलादेखि बहुक्षेत्रीय पोषण योजना भनेर राष्ट्रिय योजना आयोगको नेतृत्वमा पहिला चारवटा पाँचवटा मन्त्रालय थियो भने अहिले पछिल्लो समयमा सातवटा मन्त्रालयहरूको सँगै मिलेर एउटा प्लान योजनाबद्ध ढंगले कुन मन्त्रालयले के गर्ने कसरी गर्ने भन्ने एउटा योजनासहित अहिले 23 देखि 30 सम्मको जुन एउटा प्लान अनुसारै हामी चलेको अवस्था छ र यहाँ चाहिँ जस्तो यो हाम्रा कमी कमजोरीहरू अथवा हामीले केही गर्न बाँकी यी विषयहरूको यहाँले सोध्नुभएको थियो। यो चाहिँ कस्तो भने पोषण आफैमा पनि यो बहुआयामिक विषय हो। यो स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मात्रै यो सबै यो समेट्ने विषय होइन, यहाँलाई यो सबैलाई यो विदित भएको विषय छ। अब यहाँ मैले खालि जस्तो स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हरेक समुदायमा भएका बाल बालिकाको समयमै यो पहिचान बाल बालिकाको 5 वर्ष मुनिका बाल बालिकाको के छ त अवस्था पोषणको अवस्था पहिचान गर्ने समयमै पहिचान भएका बाल बालिकाको विभिन्न जुन वर्गीकरण अनुसार घरैमा स्थानीय तहमा भएका खानेकुराहरूको प्रमोसन गर्ने त्यो खानका लागि जुन विभिन्न तहमा परामर्श गर्ने कुरा र यदि कडा शीघ्र कुपोषण भन्छौँ हामी साम कडा शीघ्र कुपोषण भएको अवस्थाका बच्चाहरूलाई तयारी खाना नेपाल सरकारले अहिले पनि वर्गीकरण अनुसारको उचाइ र उचाइ
2: कडा शीघ्र कुपोषण भएका बालबालिका ख्याउटे करौं देखिने खालका हुन्छन्। यस्तो किसिमको कुपोषण लागेका बालबालिकालाई तयारी उपचारात्मक खाना दिने भएकाले उक्त तयारी खाना खाएपछि बालबालिका स्वस्थ हुने भएकाले कार्यक्रमको आवश्यकता छ।
1: तयारी खाना दिँदा पहिलेको अवस्थामा नआएका बालबालिकाका लागि देशभर 25 वटा पुनर्स्थापना केन्द्र मार्फत आमा र बच्चा दुवैलाई दैनिक रूपमा हेरेर तयारी खाना खुवाउने गरिएको छ। सबैको केन्द्रसम्म पहुँच पुर्याउन र यसको थप प्रचार प्रसार गर्न आवश्यक देखिएको छ।
2: यो सँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। आजको कार्यक्रममा हामीले राष्ट्रिय पोषण लेखाजोखा अभियानको बारेमा विस्तृत सामग्री प्रस्तुत गर्यौं। आजको विषयवस्तु तपाईँलाई कस्तो लाग्यो? सल्लाह सुझाव जिज्ञासा एवं प्रतिक्रिया दिन सक्नुहुनेछ।
1: साथै तपाईँले हामीलाई हाम्रो फेसबुक पेज सीआईएन खबरमा गएर पनि आफ्ना कुरा लेख्न सक्नुहुनेछ। हामी तपाईँको प्रश्न तथा प्रतिक्रिया प्रसारण गर्दै जानेछौं।
2: सहकारमा सामुदायिक सूचना।

0: जातीय विविधता बीच एकता को आवाज
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
2: स्टूडियो टाइम
3: इट्स 7 AM बिहान को 7 बजे
4: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दुदकुम नगर पालिका 5 सोलू खुम्बू
5: बाल बालिका सभी को सरोकार आज का बाल बालिका भोलि का सजनहार
6: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ
5: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा स्वयं नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन्
6: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
7: हेलो
8: हेलो बहिनी सन्चै छौ
7: हजुर सन्चै छु हजुरलाई कस्तो छ
8: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु
7: अनि हुलाकमा त जानु
8: हो नि हुलाकमा जाऊ न
7: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र
8: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
7: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
8: सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
7: ए शहरमा मात्र होला नि
8: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
7: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुकीपूर्ण व्यवहार दबाव कर्तव्य वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जन सन्देश।
1: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना। सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नतुरेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
2: समयमै महसुल गरौं, उचाल भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईको दशमत समसात पोतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काफ्री कुमिता नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसुनमा तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। सब जानकारी का लगी संपर्क नंबर 98 52 55 768 अंक 9 8 5 3 0 5 5 7 6 8

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भए तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको एक कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी चयन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा

0: shopping, dreaming, get a coffee from a salon shaker, we're planning, or is it you?
1: Who's it? Yeah, I just thought. Yeah, it's the kid up there, sir. Some of the things are now, let me pick
0: it up there for the girl. You tell a
1: इसे नाटी ना इसे तो जल्दी नहीं आ सकी
0: अरे मुझे ब्रह्मा पंचा चीन में नहीं कुछ है
1: तुम्हें था थे ना
0: था थे ना
1: सुना मुझे सोचना वाले को असल था हाले ना पाए को कुरा लिखने या फैलाने कुरा हो अने ब्राह्मक सोचना वाले को जो जानी जानी नियत वर्ष अपने फायदा या स्वार्थ कलाजी फैलाने गलत सोचना हो इसका सोचना ले समाज लाई भ्रमित बनाऊं छो खंडित पार छो निराशा बढ़ाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्तो सूचना सेयरलाई गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो किन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
4: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
5: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
5: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
4: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
5: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
4: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुखज्यू
5: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
5: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
4: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
6: आर्थिक वर्ष 2084 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना
7: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बन्द व्यवस्थापन कार्यविधि 2082 भन्दछन् स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चेचो नेगति आयोजना बन सूचना प्रणालीमा सुधार प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोगमा सुधार आयोजना प्रस्ताव बन्न हुन कृषि प्रदेश सरकार माछुक्का कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राखिन अनुरोध गरिन्छ प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आएको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ
6: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल
5: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
8: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
5: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
9: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटिदिन्छु
10: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
11: समस्या सरीमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
5: म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
13: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
14: ए बाबु हतियारो सच बालेर जाऊ
15: आ पर्दैन आमा केही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
14: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
15: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम्बुट लगाउने सुत्नु

0: सुरक्षित बनाऊ।
1: नेपाल सरकार विज्ञापन दो।
2: आत्महत्या को घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, नदीमा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रूपको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो मात्र पर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, वाससम्म नलाग्ने, आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा जनहितमा जन सन्देश।
3: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कोटीको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो भएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ।
4: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
5: यदि तपाईँको बस्नामा जन्मसाथ पोतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काभ्रे बनिपा नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका ओडामुमा सुर सुनसरीमा तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852555768 9852555768।

0: जापानीज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानीज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडी संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
0: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन जापानी संस्था पढ्ने अनि जापान जाने
0: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
0: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति सिधो हुनुहुन्छ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा
0: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
2: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98550
2: 17979 र 01592

0: 26 16, वेबसाइट www.obgi.edu.np, कोरियन बिजनेस ग्लोबल इंस्टीट्यूट, ओबीजीआई एजुकेशन कंसल्टेंसी नेपाल, चारहिंग चिच्चेपाटी काठमाडौं।
1: मानव देश बिक्री तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरम। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउन्।
1: देश बिक्री र ओसार पसारबाट बचौं, सिप सिकाउँ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश बिक्री तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: कुम्बु बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को बढ़ने संबंधी सूचना।
5: विगत 34 वर्ष देखि योग्य दक्ष अनुभवी शिक्षक द्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनकुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
4: भर्ना कार्यक्रम हुने मिति
5: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्ष सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
4: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556, 9841-63-53-37 र 0385-20-456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरी सोलुखुम्बु।
6: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
7: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राधिकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल करीमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। केवल ग्राहकले नागरिकताको फोटो कपी, दुई प्रति हस्तालाई खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटो कपी, सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो, सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।
8: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ,
6: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौ जीवन रक्षा गरौ
9: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा दिउँसोकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अपयोग निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नतुलेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852 85 32 26, प्राविधिक प्रमुख 9852 85 32 27, सूचना अधिकारी 9852 85 12 26 र काउन्टर 0 38 52 04 03।
1: समय नै महसुल गरौं, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा घरहितमा सारी सन्देश।

0: आजको भोलिहरू श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुपाउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ घरबारै बिग्रिन जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौसो कोलकातामा बस्नु जस्तो लक्ष्य छ त कोटेसी लागौसो त भाइ के भएको तिमीलाई निधाती भन त
1: खै दिदी के भन्नु साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाड्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुरको हिसाब त छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर
2: भारिसमा म सृजना गरी धुँदाखेरि तिलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा नवौषध हो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती बालो नागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खण्ड र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जोड

सामाजिक सुरक्षा भत्ता निकासमा गरिएको सम्बन्धी सूचना महकुमा गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082 84 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने नपुराइहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजसाथी सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साल 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 42 97 91 97 65 97 104 सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु।

0: को जनहित में जारी संदेश
1: पोषण युक्त खाने कुरा जीवन का रंग हरू पूरा मन माता की
0: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घंटा भित्र शिशुलाई स्तनपान गराऊ। छ महीनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महीना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
2: जिल्ला स्वास्थ्य कार्य

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: आजको विषय युजितुवा सम्बन्धी शिक्षा रहेको छ। नेपाल सहित विश्वका 12 देशमा पाइने युजितुवा दुर्लभ प्राणी हो। पछिल्लो अध्ययन अनुसार नेपालका हिमाली क्षेत्रमा 397 युजितुवा रहेको प्रतिवेदन सार्वजनिक भएको छ। यो जनावरको संरक्षणका लागि समुदाय तथा विद्यालयमा भइरहेका प्रयास बारेमा आज हामी चर्चा गर्दैछौं। यो कार्यक्रम टीका समूह नेपालले अमेरिकाको स्नो लेपर्ड कन्जर्भेन्सीको आर्थिक सहयोगमा सञ्चालन गर्दै आइरहेको समुदायमा आधारित हिउँ चितुवा संरक्षण कार्यक्रमको सहयोगमा उज्यालो रेडियो

0: মানে গাউন্ডের নাম তার মানে গঙ্গা পানি ধরে নিচ্ছ আর পাইন্ত নিশ্চিত এটা দিয়ে ঘুমা লাগে জানোয়ার হোক पहिले पहिले यो भू पाउनु भन्दा अगाडि हामीहरूलाई छिहरूले भेडा बाख्रा पाल्ने चलन थियो र कहिले कहिले यो चितुवाले भेडा बाख्राहरू मारिदिन्थ्यो र त्यतिखेर हामीहरूले यो चितुवालाई मार्नुपर्छ भन्ने विचार राख्थ्यो तर कसै छमा यो भू पाएदेखि र पहिलेदेखि हामीहरूले यो चितुवालाई मार्नुहुन्न यसका सम सन्तुलन राख्नमा पनि धेरै भूमिका खेल्छ र यसको संरक्षण गर्नु हाम्रो कर्तव्य पनि हो।
1: उहाँ हुनुहुन्थ्यो मुस्ताङको जनसुममा रहेको धौलागिरी बोर्डिङ स्कूलमा कक्षा सातमा पढ्ने छात्रा नुवाङ लमो गुरूङ। हिउँ चितुवा पाइने क्षेत्रमा हुर्किएकी लमोले हिउँ चितुवा बारे सानैदेखि सुन्नु भएको छ। कतिपय समयमा हिउँ चितुवाले गरेको क्षति देख्नु भए पनि तर जब उहाँले विद्यालयमा हिउँ चितुवा बारे पढ्नुभयो उहाँको बुझाइमा परिवर्तन आएको छ। उहाँ अहिले हिउँ चितुवालाई संरक्षण गर्नै पर्ने जनावर मान्नुहुन्छ। टेका समूह नेपालले हिउँ चितुवाको महत्वपूर्ण वासस्थान रहेको क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत मुस्ताङ र कञ्चनजंघा संरक्षण क्षेत्र अन्तर्गत ताप्लेजुङका विभिन्न पालिकाका स्थानीय पाठ्यक्रम र पाठ्य पुस्तकमा हिउँ चितुवा बारे विषयवस्तु समेट्न सहजीकरण गर्नुका साथै कक्षा छ सात र आठका लागि हिउँ चितुवा संरक्षण शिक्षा सन्दर्भ पुस्तक प्रकाशन पनि गरेको छ। हिउँ चितुवा शिक्षाबाट आएको सुधार बारेमा हामीले ताप्लेजुङको तापथकमा रहेको सरस्वती माविका संरक्षण शिक्षक रणबहादुर लिम्बूसँग कुराकानी गरेका छौं।
2: हामीले किताब पढ़ाइरहेको छौं होइन, अनि वर्षमा एकपटक नेचर टुर पनि लाने गरेको छौं नानीहरूलाई, अनि एक्जामहरू गराउने होइन, मासिक त्रैमासिक अर्धवार्षिक र वार्षिक परीक्षाहरू पनि हिउँ चितुवाको त्यो जुन मैले पाठ पढाउँदैछु संरक्षण शिक्षा होइन त्यो किताबको चाहिँ एक्जाम पनि हुन्छ।
1: त्यो हिउँ चितुवा सम्बन्धी पाठ भन्नुभयो, त्यो चाहिँ कस्तो किसिमको पुस्तक हो र त्यसमा चाहिँ विशेष गरी विद्यार्थीलाई के कुरा सिकाइन्छ?
2: त्यसमा चाहिँ हिउँ चितुवालाई चाहिँ संरक्षण गर्नुपर्छ र हिउँ चितुवाको आहाराहरू के हुन्, हिउँ चितुवा कस्तो वासस्थान उहाँको बारेमा होइन त्यहीहरू नै किताबमा चाहिँ छन् होइन, अनि त्यो सिकायो नानीहरूलाई त्यही बारेमा, अनि घरमा गाउँघरमा आमा बुवाहरूलाई पनि होइन अब तपाईँहरूले घरमा गएर भन्नु भनेर मैले त्यही कुराहरू सिकाइरहेको छु। अनि उहाँहरूले पनि पहिले चाहिँ अब किताब पढाउनुभन्दा अगाडि चाहिँ नानीहरूले कसैले थाहा थिएन हिउँ चितुवालाई संरक्षण गर्नुपर्छ, हिउँ चितुवा लोप हुँदैछ भनेर। अनि अहिले त्यो जब किताब पढाउनु थाले त्यहाँदेखि अहिले सबैले थाहा पाइसकेको छ विद्यार्थीहरूले, अनि अभिभावकहरूलाई पनि गाउँ समुदायमा पनि धेरैले ज्ञान भइसकेको छ।
1: जस्तो हिउँ चितुवा त एक किसिमले एउटा हिंसक जनावर नै भयो होइन, त्यसले हाम्रो पशुहरूलाई हामीले पालेका पशुहरूलाई पनि क्षति पुर्याउन सक्छ, त्यस्तो अवस्था पनि गाउँलेहरू हिउँ चितुवा प्रति सकारात्मक बन्न सकिरहेका छन्, अवस्था के छ?
2: छन् न, उहाँहरूले हिउँ चितुवालाई मार्नु हुँदैन होइन, त्यस्तो कुराहरू उहाँहरूले जानिसकेको छ, लोप भइसकेको छ भन्ने कुराहरू थाहा भइसकेको छ। र त्यो घरपालुवा जनावर त खानुहुन्छ अलिअलि, त्यस्तो धेरै नै खाएको चाहिँ छैन, अलिअलि त्यो विनाशक उहाँहरू हिउँचो काम त बाँच्नु पर्ने हुन्छ। त्यही भएर
1: त्यो कुरा चाहिँ बालबालिकाहरूले कतिको बुझ्न थालेका छन्?
2: उहाँले चाहिँ धेरै बुझिसक्यो पहिले हेरी चाहिँ, पहिले त अब कसैले मलाई पनि त्यति जानकारी थिएन नि त, अब कति छ नेपालमा, कतिवटा देशमा पाइन्छ र कति नेपालमै मात्रै पनि अब होइन 300-400 मात्रै नेपालमा पाइन्छ भन्ने कुरा छ है किताबमा। अब त्यो जानकारी हामीलाई पहिले थिएन, अब अहिले त्यो थाहा भइसकेको छ, नानीहरूलाई पनि थाहा भइसकेको छ त्यो कुरा चाहिँ, बचाउनु गराउनुपर्छ संरक्षण गर्नुपर्छ भन्ने कुराहरू।
1: तपाईँले हिउँ चितुवाको बारेमा पढाउँदै गर्दा विद्यार्थीहरूले चाहिँ कस्तो किसिमको प्रतिक्रिया दिने गरेका छन्?
2: उहाँले अब त्यही भन्नुहुन्छ, पहिले थाहा थिएन उहाँले, पहिले अब हिउँ चितुवाको आहाराहरू थाहा थिएन होइन, आहारा पनि जोगाउनु पर्छ, बचाउनु पर्छ, सबै वन्य जन्तुलाई मार्नु हुँदैन भन्ने कुराहरू त्यो उनीहरूले जानिसकेको छ। मैले पनि त्यही कुराहरू सिकाउने गरेको छु, वन्य जन्तु मार्नु हुँदैन भन्ने कुराहरू नै।
1: तपाईँको विचारमा यसरी विद्यालयमा पाठ्यक्रमको रूपमा पढाउँदाखेरि चाहिँ दीर्घकालीन रूपमा अथवा दिगो रूपमा हिउँ चितुवाको संरक्षणमा कतिको प्रभाव पर्ला जस्तो लाग्छ तपाईँलाई?
2: प्रभाव त पर्छ, राम्रो छ पाठ, अब यो जानकारी होइन, यो शिक्षा राम्रो लाग्यो मलाई। अब नानीहरूले पनि ध्यान एकदमै उहाँहरू पनि इन्ट्रेस्ट गर्नुहुन्छ क्या यो पढ्नुमा, यसको बारेमा कहिले कविताहरू लेख्नुपर्ने हुन्छ, निबन्धहरू लेखन्छ, चित्रकलाहरू कार्यक्रमहरू गराउँछौँ होइन, पुरस्कारहरू दिने, उहाँहरू त्यसमा सहभागी हुनुहुन्छ र एकदम उहाँहरू इन्ट्रेस्ट नै छ, राम्रै छ।
1: परापूर्व कालदेखि चाहिँ तपाईँहरूको गाउँ ठाउँमा त्यो क्षेत्रमा हिउँ चितुवालाई कुन रूपमा लिने गरेका थिए?
2: पहिले पहिले चाहिँ अब होइन कतिले मार्थेन पनि के गर्थेन होइन, अहिले चाहिँ त्यो चाहिँ छैन, बन्द छ, मान्छेहरू सालमा एकपल्ट त्यस्तो जान्छ हिउँ चितुवालाई अब अनुगमन गर्नु हेर्नु, पहिले चाहिँ कतिले मारेको पनि रहेछन् हैन मार्ने के कामहरु पनि गर्दैछ अहिले त्यस्तो खासै गर्दैन भनौं न अहिले चाहिँ
1: एउटा पाठ्यक्रममा समेटेको विभिन्न क्रियाकलापहरु गरेको भइहाल्यो सँगसँगै गाउँघरमा कस्ता किसिमका कार्यक्रम ल्यायो भने चाहिँ यसुतुवाको संरक्षणमा अझ सहयोग पुग्ला
2: अब त्यो चाहिँ यस्तो कति चाहिँ होइन अभिभावकहरूलाई पनि कति नपढेकोहरू हुन्छन् होइन उहाँहरूलाई पनि गएर जानकारी गराउन सके त अझै राम्रो हुन्थ्यो होइन हामी गएर जति हामी संस्थाको सरहरू पनि आएर होइन अनि हामी भयो नानीहरूले त कतिले भन्छन् कति त कति तत्काल पनि छन् त मार्ने वन्यजन्तुहरू मार्ने गर्छन् यो चितुवालाई नमारे पनि त्यो वन्यजन्तु पनि मार्नु हुँदैन त्यसरी जानकारी दिनु चाहिँ जरुरत छ जस्तो लाग्छ किनभने हिउँचितुवाले त अन्य जनावर पनि खान्छ नि त त्यसले गर्दा त्यो अन्य जनावरलाई पनि जगाउनु पर्छ भन्ने चाहिँ जानकारी दिनुपर्छ उहाँहरूलाई जस्तो लाग्छ
1: त्यो सँगसँगै हिउँचितुवा जगाइयो भने हामीले चाहिँ यस्तो कुरा पाउँछौ कतिपय पर्यटन व्यवसायबाट आमदानी पाउँछौ अथवा अरू कुराहरू यो कुरा चाहिँ पाउँछौ भन्ने किसिमको कस्तो छ
2: हिउँचितुवा जगायौं भने त पर्यटकहरू विदेशी र स्वदेशी पर्यटकहरू जाने हेर्ने गर्छन् त होइन अब त्यो त्यस्तो भएपछि त आयस्रोतहरू बढ्ने हुन्छ पर्यटकहरू बढ्छन् त्यो चाहिँ जानकारी गराउनु चाहिँ जरुरी छ जस्तो लाग्छ मलाई चाहिँ र
1: तपाईँहरूले चाहिँ स्कुलमा त्यो हिउँचितुवाबारे पढाउँदै गर्दाखेरि त्यस बारेको सन्दर्भ सामग्री अथवा त्यस सम्बन्धी जानकारीहरू चाहिँ कतिको पर्याप्त रूपमा पाउनु भएको छ र आफ्ना बालबालिकाहरूसँग छलफल गर्न पाउनु भएको छ
2: त्यही हो कहिले त हुन्छ सरहरू बाहिर त्यो संस्थाको सरहरू पनि आउनुहुन्छ आएर उहाँहरूले पनि जानकारी गराउनुहुन्छ म पनि गराइरहेको छु अनि सालमा 81 कार्यक्रम पनि भएको थियो हिउँचितुवा सम्बन्धी त्यसमा उहाँहरूले भागहरू लिने नक्साहरू चित्र बनाउने यताउता उहाँहरूलाई त्यो गराउनु जरुरी छ र गराउँछु पनि हामी गराइरहेको छौँ
1: तपाईँ एकजना शिक्षक पनि हुनुहुन्छ जसले चाहिँ गाउँघरमा सचेतना अभिवृद्धिको लागि भूमिका खेल्नुहुन्छ तपाईँको विचारमा हिउँचितुवा लगायत यस्तै किसिमका अरू जीव जन्तुहरूको संरक्षणका लागि गाउँघरमा कस्ता किसिमका कार्यक्रमहरू अगाडि सारे हुन्थ्यो जस्तो लाग्छ सरकारले अथवा समग्र
2: जनचेतना कार्यक्रम होइन अब समुदायमा होइन अस्ति अब लगभग 2-3 अगाडि एकजना मान्छेहरू डराइरहेछ यो जनावरलाई मार्नु हुँदैन भनेर किनभने अस्ति एकजना दाई हाम्रै गाउँको माथि एकजना त्यस्तै मारेर यहाँ ताप्लेजुङ ल्याएर कति 6 कि 1 जेलमा पनि राख्यो त्यो देखेपछि उनीहरू डराउँछ अनि बन्दुकहरू घर गाउँमा अब लिम्बूको संस्कारमा धेरै लिम्बू छन् अनि संस्कारमा त्यो बन्दुकहरू यसो गर्खन्तातिर बेतिर पर्खाउने गर्छन् त अनि त्यो पुलिसहरू गएर पक्रिन पनि एकपल्ट गाउँमा यसो हेरेर पोल पुगेर होइन अनि एकजना दाइलाई चाहिँ अब त्यस्तै जनावर वन्यजन्तु हिउँचितुवा होइन अर्को वन्यजन्तु मारेछ अनि त्यो मारेपछि उहाँलाई त ल्याएर 6 कि 1 थुन्नु भयो त्यस्तै कारवाही गरायो नि त पैसा पनि 5 कि 7 हो त्यस्तो कारवाही पनि गराउँदै हुनुहुन्छ हाम्रै गाउँमा
1: अब अन्तिममा विशेष गरी यो हिउँचितुवाको संरक्षणका लागि चाहिँ ताप्लेजुङमा जुन क्षेत्रमा तपाईँहरूले प्रयास गर्नुभएको छ त्यस्तै अन्य हिमाली क्षेत्रहरूमा चाहिँ कस्तो किसिमको प्रयास गर्दै हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई हिउँचितुवा जोगाउनु कतिको आवश्यक छ र कस्तो प्रयास गर्दै हुन्थ्यो जस्तो लाग्छ
2: अब हिउँचितुवा त सर्वप्रथम त त्यही समुदायमा नै होइन पुरा जानकारी उहाँहरूलाई दिनुपर्ने हुन्छ हिउँचितुवा अब लोप हुँदैछ विश्वमा नेपालमा मात्रै होइन विश्वमा अब नेपालमा हामीले जोगाउनु पर्छ जोगायौँ भने लाभ कुराहरू गर्नु पर्यो पर्यटकहरू धेरै भित्रिन्छ धेरै भित्रेपछि हाम्रो गाउँ घर विकास हुन्छ होइन त्यही कुराहरू नानीहरू खास विद्यार्थीदेखि नै माथि अभिभावकसम्म नै सबैलाई नै जानकारी हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ
1: उहाँ हुनुहुन्थ्यो ताप्लेजुङको तापासोकमा रहेको सरस्वती माविका संरक्षण शिक्षक रणबहादुर लिम्बु हिउँचितुवा बारेको शिक्षाले ल्याएको सुधार र संरक्षण प्रयास बारे कुराकानी गर्दै संरक्षण शिक्षासँगै संरक्षण कार्यक्रमलाई स्थानीय बासिन्दाको आय आर्जनसँग जोड्दा त्यसको उपलब्धि अझ बढ्ने देखिन्छ त्यसको एउटा उदाहरण छ मुस्ताङको ठिनीमा रहेको थकाली सामुदायिक होमस्टे जहाँ हिउँचितुवा सम्बन्धी क्रियाकलाप व्यवसायसँग जोडिएका छन् होमस्टेमा हिउँचितुवाको ठूलो फोटो राखेको प्रसंगबाट होमस्टेकी अध्यक्ष मदन थकाली संरक्षण र आर्थिक क्रियाकलाप बारे आफ्नो अनुभव सुनाउँदै हुनुहुन्छ
3: त्यसको मुख्य उद्देश्य चाहिँ अब हाम्रो नेपालमा पनि एउटा हिउँचितुवा भन्ने यस्तो जनावर छ र उसको संरक्षण पनि गर्नुपर्छ र यो छ भन्ने कुरा एउटा जानकारीको लागि पनि राखेको हुनुपर्छ यो हिंसा चाहिँ यो हाम्रो ठाउँमा पनि पाइने भएको हुनाले र यसको लागि चाहिँ वर्षौनी पनि आइराख्नु भएको छ। यस्तै अफिसहरूबाट वर्षौनी विषय आउनु भएर यसको कार्यक्रमहरू पनि राखिराख्नु भएको छ र उहाँहरू आउँदाखेरि हाम्रो होमस्टेमै बस्नुहुन्छ र हाम्रो होमस्टेबाट नै उहाँहरूले खाजाहरू के लेकमा घुम्न जानु पर्दाखेरि उहाँहरूले हाम्रो होमस्टेलाई नै के अरे भनेर हाम्रो हाम्रै होमस्टेबाट नै यहाँको अर्ग्यानिक खाजाहरू पनि प्याकिङ गरेर लानु पनि हुन्छ र आउँदाखेरि बस्ने पनि गर्नुहुन्छ र हिमचितालाई हेर्न अवलोकन गर्न आउनुहुनेहरू चाहिँ प्राय हाम्रो होमस्टेमा नै बस्नुहुन्छ र यो ठाउँमा चाहिँ अब प्रशस्त मात्रामा नै हिमचितवा छ भन्न चाहिँ भन्दछु र यो हिमचितालाई चाहिँ अब सबैले चाहिँ एकदम सबैजना सचेत पनि हुनुपर्छ र यसको संरक्षण पनि गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ।
1: उहाँ हुनुहुन्थ्यो मुस्ताङको ठिनीमा रहेको थकाली समुदायको होमस्टेकी अध्यक्ष मदना थकाली, जहाँ हिमचितुवा संरक्षणका कुरालाई जोडेर व्यवसाय पनि अघि बढ़ाइएको छ। यो होमस्टे बारेको एउटा कथा टेका समूह नेपालले कक्षा आठका लागि तयार पारेको हिउँचितुवा संरक्षण शिक्षा सन्दर्भ पुस्तकमा पनि समेटिएको छ। यो कथा सुनौ साथी हृदय रिमालबाट।
4: दशजना बेलायती पदयात्रीहरूको समूह मुस्ताङको ठिनीमा रहेको थकाली सामुदायिक होमस्टे भवनमा आइपुग्छन्। समूहकी गाइड बेरी हुन्। होमस्टे समूहकी सचिव जुमा थकाली र सदस्यहरूले सबै पदयात्रीहरूलाई धुपीको गुच्छाले स्वागत गरिन्। अध्यक्ष लाल प्रसाद थकालीले सबैलाई खादा लगाइदिए। पाहुनाको आगमन सँगै ठिनीको वातावरण रमाइलो हुन्छ। पाहुनाहरू ढुङ्गा छाएको आँगनको पेटीमा बस्छन्। तिलिचोको यात्राबाट आएका उनीहरू थाकेका छन्। समूहका सदस्यहरूले पाहुनाहरूलाई गिलासमा उवाको रक्सी र डाले चुकको शरबत दिन्छन्। जुमाले पाहुनाको बस्ने व्यवस्था मिलाउँछिन्। बेरी होमस्टे सदस्य आयतकुमारीको घरमा बस्छिन्। आयतकुमारी र उनको श्रीमान आश बहादुरले बिहानै घर कोठा सफा सुग्घर गरेका छन्। भरियाको नायकेले बेरीको सामान कोठामा पुर्याइदिन्छ। साँझमा सांस्कृतिक कार्यक्रमको लागि टोली सुसज्जित देखिन्छ। गण्डकी प्रदेश सरकारले टोलीलाई पहिरन र बाजा दिएको छ। पाहुनाहरू नाचगानमा रमाउँछन्। कार्यक्रमपछि सबैले ढिँडो याकको मासु लगायत थकाली खाना खान्छन्। बेरी आयतकुमारीको कुरा सुन्न टेप रेकर्डर लिएर बसेकी छिन्। उनको आँखा एक टकसँग आयतकुमारीको अनुहारमा टिकेको छ। आयतकुमारी आफ्नो बारेमा भन्छिन्, मैले चार कक्षासम्म गाउँकै विद्यालयमा पढे। म कृषक परिवारमा जन्मेको। फुर्सदमा बाबुआमालाई खेतीपातीमा सहयोग गर्थे। बिहे पछि मेरो भूमिका गृहिणीमा बदलियो। घर परिवार हेर्ने त छँदै थियो। खेतबारीको फसल स्याउ आलु फापर उवा जौ जोमसोम बजार लगेर बेच्नु पर्थ्यो। नजिकै बसेका आशबहादुर सुनाउँछन्, म चाहिँ कुखुरा फार्म र फर्निचर उद्योग चलाउँछु। बेरीले होमस्टेको बारेमा जिज्ञासा राख्छिन्। एक दिन गाउँको जनमुक्ति युवा क्लबले आमा समूहले घरवास कार्यक्रम होमस्टे चलाउने छलफल चलायो। आयतकुमारी सम्झिन्छन्, नेपाल पर्यटन बोर्ड घरपोजन गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले सघाए। लोमानथाङ र मुक्तिनाथ जाने पर्यटक जोमसोम आए बस्छन्। केही हामी कहाँ पनि उक्लिन्छन्। जोमसोमबाट तिलिचो बेस क्याम्प जाने पदयात्री कहिलेकाहीँ हाम्रोमा ब्रेकफास्ट लिन्छन्। तिलिचोबाट फर्किँदा केही एक रात बस्छन्। केही नेपाली र विदेशी पर्यटक दुई रात तीन दिनको प्याकेजमा आउँछन्। आशबहादुर सुनाउँछन्, विस्तारै होमस्टे फस्टाउन थालेको छ। गाउँको पर्यटन पनि बढ्दैछ। आयतकुमारी भन्छन्, पर्यटन चाहिँ कसरी बढ्दैछ नि भनिदिनुहोस् न, बेरीले प्रश्न राखिन्। ठिनी रैथाने थकालीहरूको एउटा गाउँ हो। यहाँ चाडबाड, रहन सहन, खानपान, बाजागाजा, धर्म, संस्कृति सबै महत्वपूर्ण छ। आयतकुमारी सुनाउँछिन्, घुम्नलाई हिउँचितुवा गुफा, धुम्बा ताल, यार्जु भ्यू टावर, छमा ताल, तिरिजो ताल, नीलगिरी आधार शिविर रहेका छन्। म चाहिँ खास गरी होमस्टेले तपाईँमा आएको परिवर्तन जान्न उत्सुक छु, बेरीले फेरि भनिन्। के यसबारे बताउन सक्नुहुन्छ? त्यो सुनि आयतकुमारी एकछिन मुख छोपेर हाँसिन् र पुलुक्क श्रीमानलाई हेरिन्। खै के भन्ने, केही बेर उनी मौन रहिन् र विस्तारै बोलिन्। पहिले बाहिरका मानिसहरूसँग राम्ररी बोल्न धक मान्थे, साधारण हिसाब किताब गर्न जान्दिनथे। अहिले होमस्टेका पाहुनाहरूको हिसाब किताब म नै गर्छु। आमा समूहको खाता पाताको जिम्मेवारी पनि मेरै छ। त्यो सुनेर बेरीको मुहारमा आश्चर्यसहितको मुस्कान देखिन्छ। पहिले पैसाको निम्ति श्रीमानको भर पर्नु पर्थ्यो, आइरकुमारी भन्छन्, अहिले पैसाको समस्या छैन, त्यति मात्र हो र? आशाबहादुरले श्रीमतीको बारेमा थपे, ग्रामीण पर्यटन, हिउँ चितुवा संरक्षण, जलवायु परिवर्तनको बारेमा पनि यिनी बोल्न सक्ने भएकी छिन्। बेरीले पुलुक्क आइतकुमारीलाई हेरिन्, गोष्ठी र तालिममा गइरहन्छु नि, अलिअलि सिकेको छु, उनले अर्थ्याइन्। तपाईँको होमस्टेले हिउँ चितुवालाई कसरी फाइदा हुन्छ अनि हिउँ चितुवाले तपाईँलाई के फाइदा हुन्छ? बेरीले आइतकुमारीलाई सोधिन्। हाम्रो गाउँ हिउँ चितुवाको वासस्थान क्षेत्रमा पर्दछ, उसले प्रयोग गर्ने वासस्थानमा हामी गाईवस्तु चराउँछौ, घाँस दाउरा ल्याउँछौ, त्यहाँ हाम्रो समूह अनुगमनमा जान्छ। हामी गोठालाहरूलाई हिउँ चितुवा उसको आहाराको बारेमा भन्छौ, गाईवस्तु चराउँदा चनाखो हुनुपर्छ भन्छौ, त्यसो गर्दा हिउँ चितुवा र गाईवस्तुको द्वन्द्व कम हुन्छ। वस्तुपालकहरूलाई शिकारी वन्यजन्तु नपस्ने बलियो गोठ बनाउनु भन्छौ। हाम्रो यस्तो कामले हिउँ चितुवालाई फाइदा हुन्छ। हिउँ चितुवा र उसको आहारा प्रजाति भएको ठाउँमा पर्यटकहरूलाई घुमाउन सक्छौ। हाम्रो गाउँघर हिउँ चितुवाको वासस्थान हो भनेर प्रचार प्रसार गर्छौ। यसले हाम्रो होमस्टे चलिरहन सहयोग पुग्दछ। हिउँ चितुवा र हामी मिलेर बस्यो भने तपाईँहरू जस्तो पर्यटक हामी कहाँ आइरहनुहुन्छ, यसले सबैलाई फाइदा पुग्दछ। आशाबहादुरले आफ्नो कुरा राखे। आशाबहादुर र आइतकुमारीको कुराले बेरी दंग परिन् र भनिन्, गुड जब, अर्थात राम्रो गर्नुभयो। हिउँ चितुवालाई चिनाउन ठिमीमा हिउँ चितुवा गुफा बनाइएको छ, जुन भोलि तपाईँहरू घुम्नुहुनेछ। आइतकुमारीले भनिन्, बेरीका छोराछोरी लाडिएर आमा नजिकै आएर बसे, त्यसपछि उनीहरूले कुराकानी सके।
1: यो थियो हिउँ चितुवा संरक्षण र व्यवसायलाई आपसमा जोडेको अनुभव बारेको कथा। यसलाई हामीले हिउँ चितुवा संरक्षण शिक्षा बारे कक्षा 8 का लागि तयार पारेको सन्दर्भ पुस्तकबाट लिएका हौं। हिउँ चितुवा संरक्षणका लागि शिक्षा र आर्थिक क्रियाकलापको सम्बन्ध बारेको चर्चा सुनेपछि तपाईलाई हिउँ चितुवा बारे थप जान्न मन लाग्यो होला। अब साथी महेश गेवालीबाट सुनौ हिउँ चितुवा बारेका केही तथ्यहरू।
5: हिउँ चितुवा विश्वका 12 देशहरू नेपाल, चीन, भारत, भूटान, मंगोलिया, रसिया, अफगानिस्तान, पाकिस्तान, कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तानमा मात्र पाइन्छ। विश्वभरमा 3921 देखि 6090 सम्मको संख्यामा हिउँ चितुवा भएको अनुमान गरिएको छ। तापनि केहीले यसको संख्या यसभन्दा कम भएको बताएका छन्। विश्वभरिका चिड़ियाघरहरूमा 600 वटा हिउँ चितुवाहरू रहेको जानकारीमा आएको छ। हिउँ चितुवाले धेरै ठूलो क्षेत्रलाई वासस्थानका रूपमा उपयोग गर्छन्, जसमध्ये पोथीको लागि 120 वर्ग किलोमिटर भन्दा बढ़ी र भालेको लागि झण्डै 200 वर्ग किलोमिटर क्षेत्र हुन्छ। नेपालमा 397 वटा हिउँ चितुवा भएको अनुमान गरिएको छ। हिउँ चितुवाहरूको प्रजनन समय जनवरीदेखि मार्चको मध्यसम्म हो। पोथी हिउँ चितुवाको गर्भधारण समय 93 देखि 110 दिन हुन्छ। डमरूहरू आमा हिउँ चितुवासँग 18 महिनादेखि 22 महिनासम्म सँगै रहन्छन् र त्यसपछि उनीहरू छुट्टा छुट्टै बस्छन्। खोरमा हिउँ चितुवाहरू 22 वर्षसम्म बाँचेको अभिलेख छ, तर वनमा यिनीहरू 10 देखि 12 वर्षसम्म मात्रै बाँच्ने गरेको पाइन्छ। 2024 सम्ममा नेपालको सेफोकसुन्डो राष्ट्रिय निकुञ्जमा झण्डै 90 वटा हिउँ चितुवा रहेको अनुमान गरिएको छ, जसको घनत्व प्रति 100 वर्ग किलोमिटरमा 2.21 रहेको छ। हिउँ चितुवालाई IUCN को रातो सूचीमा संवेदनशील वन्यजन्तुको श्रेणीमा राखियो।

0: भागीदार हुनुपर्ने व्यवस्था गरेको छ।
1: यो थियो हिमचितुवा बारेका केही तथ्यहरू। मानिसको दृष्टिमा कमै मात्र पर्ने यो जनावरलाई जोडेर हिमाली बस्तीमा धेरै पुराना कथाहरू अहिले पनि प्रचलित छन्। अघि तथ्यहरू सुन्दा तपाईँले नेपालमा 397 वटा हिमचितुवा रहेको जानकारी पाउनुभयो। कठिन हिमाली भूभागमा कसरी गनियो त यो जनावर, यसको सफलता बारेको चर्चा सुनौ साथी सम्झना महर्जनबाट।
2: वन्यजन्तु संरक्षण क्षेत्रमा उल्लेखनीय उपलब्धिका रूपमा नेपालले दुर्लभ हिउँचितुवाको पहिलो राष्ट्रव्यापी अनुमानित संख्या सार्वजनिक गरेको छ। यस समग्र मूल्यांकनले नेपालका 7 वटा प्रमुख हिउँचितुवा वासस्थान तथा तिनीहरूको वरपरका क्षेत्रहरू, कञ्चनजंघाका 8 वटा, गौरी शंकरका 8 वटा, मनास्लु अन्नपूर्णका 34 वटा, पूर्व डोलपाचका 24 वटा, सेफोक्सुण्डोका 62 र हुम्लाका 16 स्थानहरूलाई समेटेको छ। यी क्षेत्रहरूलाई नमूना एकाईको रूपमा लिई सशक्त वैज्ञानिक विधिबाट हिउँचितुवाको संख्या अनुमान गरिएको छ। अध्ययन अनुसार नेपालमा अहिले 397 वटा हिउँचितुवा रहेका छन्, जसको संख्यात्मक दायरा 331 देखि 467 बीच रहेको बताइएको छ, जसले तुलनात्मक रूपमा स्थिर संख्यालाई संकेत गर्दछ। नेपालमा यस प्रजातिका लागि पहिलो पटक गरिएको राष्ट्रिय स्तरको तथ्याङ्कमा आधारित अनुमानको रूपमा यो जानकारीले दीर्घकालीन अनुगमन, नीतिगत विकास र लक्षित संरक्षण रणनीतिहरूको लागि महत्वपूर्ण आधारको रूपमा काम गर्नेछ, जुन यस विख्यात हिमाली शिकारीको भविष्य सुरक्षित गर्नका लागि लक्षित छ। यो अध्ययन नेपाल सरकारको नेतृत्वमा गरिएको थियो र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भू संरक्षण विभाग, WWF नेपाल, ZSL नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त सहयोगमा सम्पन्न गरिएको हो। प्राविधिक र आर्थिक सहयोग भने WWF नेपालले प्रदान गरेको थियो। यो तथ्याङ्क संकलन सन् 2015 देखि 2024 सम्म गरिएको थियो, जसमा क्यामेरा ट्र्याप प्रविधि र दिशाको नमूनाको आनुवंशिक विश्लेषण लगायत अत्याधुनिक प्रविधिको प्रयोग गरिएको थियो। यसलाई आर स्टुडियो प्लेटफर्ममा स्पेशियल्ली एक्सप्लिसिट क्याप्चर रिक्याप्चर म्याक्सिमम लाइक्लीहुड SECRML मोडल प्रयोग गरेर विश्लेषण गरिएको थियो। अन्तर्राष्ट्रिय कार्यक्रम ग्लोबल स्नो लेपर्ड एण्ड इकोसिस्टम प्रोटेक्शन प्रोग्राम GSLEP अन्तर्गत तयार गरिएको पपुलेशन एसेसमेन्ट अफ द वर्ल्ड स्नो लेपर्ड्स PAWS को मापदण्ड पालना गर्दै यो मूल्यांकन गरिएको हो। नेपालबाट प्राप्त हिउँचितुवाको संख्याले अनुमानित हिउँचितुवा र तीनमा निर्भर कमजोर वासस्थानको संरक्षणका लागि सरकारको दीर्घकालीन प्रतिबद्धतालाई स्पष्ट दर्शाउँछ। यसले हिउँचितुवा वासस्थानहरूमा तत्कालीन रूपमा संरक्षण उपायहरू सुधार गर्नुपर्ने आवश्यकता र संरक्षित क्षेत्रभित्र र बाहिर दुवैमा दिगो वासस्थान व्यवस्थापन गर्नुपर्ने कुरामा ध्यानाकर्षण गराएको छ। साथै यस विख्यात हिमाली प्रजातिको भविष्य सुरक्षित गर्न समुदायको संलग्नता र प्रभावकारी द्वन्द न्यूनीकरणको आवश्यक भूमिकालाई पनि यसले जोड दिएको छ।
1: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी हिउँचितुवा शिक्षा बारे चर्चा गरिरहेका छौं। यसअघि हामीले हिउँचितुवा बारे तथ्यहरू सहित यसको संरक्षण शिक्षा र आर्थिक क्रियाकलापको प्रभावकारिता बारेमा चर्चा गर्यौं। समुदायमा भइरहेको काम सहित संरक्षणका चुनौती र गर्नुपर्ने कामका बारेमा समुदायमा आधारित हिउँचितुवा संरक्षण कार्यक्रमका प्रमुख अनिल अधिकारीसँग कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा BSc अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो।
5: सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी इकास कीर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
6: क्लासिक टेकको 60th एनिवर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई सुख

0: आउटर पनि त्यतिमै पाइन्छ। ट्राफिक चेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक चेक जतिमा चाहियो त्यतिमा पाइयो।
1: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
2: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
1: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
2: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
1: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
2: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
1: कार्यक्रम सड़क र सवारी।

0: सुनिए ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी हिउँ चितुवा संरक्षणका लागि शिक्षाका बारेमा चर्चा गरिरहेका छौं। यसअघि हामीले हिउँ चितुवा बारे तथ्यहरू सहित यसको संरक्षणमा शिक्षा र आर्थिक क्रियाकलापको प्रभावकारिता बारेमा चर्चा गर्यौं। कार्यक्रममा अब समुदायमा भइरहेको काम सहित संरक्षणका चुनौती र गर्नुपर्ने कामका बारेमा समुदायमा आधारित हिउँ चितुवा संरक्षण कार्यक्रमका प्रमुख अनिल अधिकारीसँगको कुराकानी सुनौं। यो कार्यक्रम कहाँ कहाँ सञ्चालन भइरहेको छ भन्ने जानकारीबाटै अधिकारीसँगको कुराकानीलाई शुरू गरेका छौं।
2: यो टेकासम नेपालले चाहिँ अमेरिकाको स्नो लेपर्ड कन्जर्भेन्सीको आर्थिक सहयोगमा 2078 सालदेखि मुस्ताङ र ताप्लेजुङ जिल्लाका 5 पालिकाहरू, मुस्ताङको चाहिँ 2 पालिकाहरू, त्यसपछि ताप्लेजुङको चाहिँ 3 पालिकाको 12 क्लस्टर स्कूलहरूमा हिउँ चितुवा संरक्षण सम्बन्धी चाहिँ खास गरी चाहिँ शैक्षिक कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै आइरहेको छ। त्यसमा चाहिँ खास गरी हिउँ चितुवामा आधारित संरक्षण शिक्षाका 3 किताबहरू, सन्दर्भ पुस्तकहरू 6, 7, 8 लागि चाहिँ पठन पाठन हुन्छ थ्रु आउट द इयर। त्यसदेखि बाहेक चाहिँ त्यो विद्यार्थीहरूले चाहिँ त्यसमा सिकेका कुराहरूले चाहिँ व्यावहारिक रूपमा चाहिँ फिल्डमै अप्लाई गर्नुको लागि चाहिँ क्याम्पहरू, त्यसपछि नेचर टुरहरू, स्नोलेपर्ड डेहरू सेलिब्रेट गर्छन्। त्यसमा चाहिँ लोकल कम्युनिटीको पनि इन्गेजमेन्ट हुन्छ। यस्तो किसिमको चाहिँ कार्यक्रमहरू छ।
1: यसको मुख्य उद्देश्य चाहिँ के राखेर सञ्चालन गर्नुभएको छ सर?
2: अब यसका चाहिँ केही निश्चित उद्देश्यहरू छन् होइन। एउटा चाहिँ मुख्य उद्देश्य चाहिँ के हो भने चितुवा संरक्षणलाई चाहिँ संस्थागत गर्ने, त्यो चाहिँ लोकल गभर्मेन्टसँग चाहिँ सहकार्य गरेर, त्यो भनेको मतलब चाहिँ के हो भने हिउँ चितुवा संरक्षण सम्बन्धी चाहिँ सन्दर्भ सामग्रीहरू, पाठहरू चाहिँ जुन पालिकाहरूले बनाउने लोकल करिकुलमहरूमा चाहिँ समावेश गरिदिने एउटा त्यो भयो। त्यसपछि आएर हिउँ चितुवा दिवस चाहिँ अक्टोबर 23 चाहिँ जुन हाम्रो प्रोजेक्ट एरियामा चाहिँ सेलिब्रेट गर्ने होइन। त्यसपछि विद्यार्थीहरूलाई चाहिँ कमसेकम हिउँ चितुवाको वासस्थान कस्तो हुन्छ, कमसेकम हिउँ चितुवा त देखाउन नसके पनि हिउँ चितुवाको आहारा प्रजातिहरू कस्तो हुन्छ भन्ने, र हिउँ चितुवामा अनुगमनमा हिउँ चितुवा अध्ययन अनुसन्धानमा चाहिँ प्रयोग हुने उपकरणहरूको चाहिँ प्रयोग गरेर, क्यामेरा ट्र्यापहरू, जीपीएसहरूको चाहिँ फिल्डमै प्रयोग गरेर उनीहरूलाई त्यो अनुभवहरूको मार्फत चाहिँ ज्ञान अभिवृद्धि गर्ने होइन। त्यसपछि रेडियो जस्तो रेडियो कार्यक्रम हामीले हिउँ चितुवा रेडियो संरक्षण रेडियो कार्यक्रम पनि प्रसारण गर्दै आइरहेछौँ। त्यसको उद्देश्य चाहिँ एउटा आम जनमानसमा चाहिँ एउटा सुशिक्षित गर्ने यो स्नो लेपर्डको यिनै मुख्य विषयवस्तुहरू चाहिँ यसका उद्देश्यहरू।
1: सामान्य रूपमा भन्दा चाहिँ अहिले नेपालमा हिउँ चितुवाको समग्र अवस्था र संख्याको स्थिति कस्तो पाउनु भएको छ तपाईँ एकजना संरक्षण कर्मीको हिसाबले हेर्दाखेरि चाहिँ?
2: अब यो चाहिँ अब नेपालले चाहिँ हालसालै हिउँ चितुवाको चाहिँ संख्या अनुमान निर्धारण गरेको छ होइन, 397 भनेर। यो चाहिँ तपाईँको संरक्षित क्षेत्र र संरक्षित क्षेत्र बाहिर पनि भेटिएको फाइन्डिङ त्यो छ। यसमा चाहिँ तपाईँको नेपालमा तपाईँको यो खास सन्तोषजनक 12 देशमा, संसारको चाहिँ 12 देशमा मात्रै प्राकृतिक वासस्थानमा चाहिँ हिउँ चितुवाहरू छन्। अब अरू त जूमा चाहिँ संसारभर नै धेरै मुलुकहरूमा छ, तर हाम्रो वासस्थान चाहिँ तपाईँको सन्तोषजनकै राम्रो छ भनौँ न। हेबिटेटहरू राम्रो छ, आहाराको प्रजाति पनि तपाईँको अब अहिले त गाउँघरमै मान्छेहरूले होइन गाउँघरबाटै दबाउने भयो क्या बारीबाट हिउँ चितुवाको आहाराहरू, र जहाँ आहारा हुन्छ त्यहाँ चाहिँ भनाइ के छ भने त्यो सिकारीहरू चाहिँ वरपर चाहिँ हुन्छ भन्ने भनाइ छ। त्यसकारणले अब हामीले हेर्दाखेरि त अब अहिले लोमानथाङबाट जमसम फर्किने ट्रेकरहरूले पनि खिचेर हिउँ चितुवा चाहिँ बाटोको घाटोमा चाहिँ देख्न सकिन्छ सामाजिक सञ्जालहरूमा। भने समग्रमा नेपालमा चाहिँ तपाईँको हिउँ चितुवाको वासस्थान होइन र प्रचुरता राम्रै छ भन्न सकिन्छ।
1: अब चाहिँ तपाईँहरूले गर्नुभएको संरक्षण प्रयास र गतिविधिहरूलाई अलिकति केन्द्रमा राखेर कुराकानी गरौं। हिउँ चितुवा संरक्षणका लागि चाहिँ विशेष गरी जस्तो अहिले तपाईँले भन्नुभयो विद्यालय स्तरमा पाठ्यक्रमको कुरा भयो, त्यसै गरी ती लगायत कस्ता कस्ता क्रियाकलापहरू चाहिँ सञ्चालन गर्नुभएको छ, तपाईँले क्रियाकलापलाई जोड दिएर कुराकानी गर्दा चाहिँ?
2: यो 2078 सालदेखि हामीले सञ्चालन गरेको हो। 82 सालसम्म चाहिँ हामीले चाहिँ के कार्यक्रमहरू गरेका थियौँ म छोटोमा भनिदिन्छु। जस्तो कम्युनिटीहरूलाई इन्गेज गर्नलाई अब मैले एजुकेसन हिउँ चितुवा सम्बन्धी संरक्षण शिक्षा सन्दर्भ पुस्तकको कुरा गरेँ 3 क्लासमा। त्यसदेखि बाहेक चाहिँ हामीले चाहिँ समुदायको मान्छेहरूलाई चाहिँ एउटा चाहिँ हिउँ चितुवा चिया गफ भनेर चिया खाँदै गफ गर्ने पनि एउटा चाहिँ अभियान सुरु गरेका थियौँ, त्यो फिल्ड टेस्ट गरेका थियौँ। त्यो पनि निकै रुचाइएको थियो, राम्रो भयो, किनभने मान्छेहरूलाई चाहिँ हिउँ चितुवा सम्बन्धी आफ्नो अनुभवहरू पोख्ने ठाउँ थिएन। त्यसपछि आएर लोकल सिटिजन साइन्टिस्टहरू जो चाहिँ चितुवाको विज्ञान जानेका साइन्स जानेकाहरू उनीहरूलाई चाहिँ हामीले रेन्जरहरूको थ्रुबाट ओरिएन्टेसन दिएर ज्ञान चाहिँ तपाईँको उसले चाहिँ क्यामेरा ट्र्याप जीपीएस सम्बन्धी चाहिँ डेमोन्स्ट्रेसन चाहिँ उसले चाहिँ कसलाई गर्ने भने लोकल पाका मान्छेहरूलाई त्यहाँको एडल्टहरूलाई चाहिँ राखेर चार पाँचजनालाई राखेर त्यस विषयमा चाहिँ अन्तर्क्रियाहरू गर्ने त्यो ज्ञानको प्रसारहरू गर्ने त्यसपछि आएर त्यही सिटिजन साइन्टिस्ट चाहिँ स्कुलहरूमा गएर पनि बच्चाहरूलाई चाहिँ इन्गेज गर्ने होइन त्यो चित्र संरक्षण सम्बन्धी त्यो पनि थियो अनि हामीले चाहिँ सञ्चारकर्मीहरूलाई पनि परिचालन गऱ्यौँ किनभने त्यो पनि जरुरी थियो हाम्रो अनुभवमा चाहिँ रमाइलो अनुभव छ क्या जस्तो नाम चलेको सञ्चारगृहहरूबाट चाहिँ हामीले त्यो क्याम्प दुई दिनको 4,000 मिटरमा चाहिँ क्याम्प गर्थ्यौँ त्यो क्याम्पमा जाँदाखेरि उहाँहरूले पनि चाहिँ ओहो यो त एकदम राम्रो अवसर रहेछ हामीलाई किनभने हामीले हिंसिताको सुनेको थियौँ तर हिंसिताको वासस्थानमा आएर यो किसिमको चाहिँ अनुभूति चाहिँ हामीले चाहिँ फर्स्ट टाइम गरिरहेको छौँ भन्ने उहाँहरूको एक्सपिरियन्स त्यस्तो थियो अनि त्यसदेखि बाहेक चाहिँ हामीले अब यो एडभोकेसी वर्कसपहरू गर्थ्यौँ लोकल जुन रुरल म्युनिसिपालिटीको चाहिँ शिक्षाको प्रमुखहरू हेड सरहरू पालिका प्रमुखहरूलाई चाहिँ राखेर हामीले चाहिँ गोष्ठीहरू गर्थ्यौँ पालिकाहरूमा त्यो त्यसको उद्देश्य चाहिँ के थियो भने हाम्रो चाहिँ पैरवी गर्ने क्या कमसेकम चाहिँ तपाईँहरूले लोकल करिकुलमहरू बन्दैछ र बनाउने योजना छ र त्यसमा चाहिँ कमसेकम हिमचितुवाको सन्दर्भ सामग्रीहरू पाठहरू कन्टेन्टहरू चाहिँ नछुटोस् है किनभने हिमचितुवा जोगाएर समग्र वातावरण चाहिँ संरक्षण हुन्छ त्यो चाहिँ एउटा सूचक पनि हो त्यो चाहिँ तपाईँको एकदम भनौँ न हिमचितुवा छ भने त्यहाँको वरिपरिको वातावरण चाहिँ स्वस्थ छ भने चाहिँ स्वस्थ वातावरणको सूचक पनि भयो उनीहरूले र फेरि तपाईँको चाहिँ संस्कृतिको धरोहर पनि हो अनि पर्यटनको पनि तपाईँको चाहिँ एउटा चाहिँ होइन प्रवर्धन गर्ने एउटा चाहिँ स्रोत पनि हो त्यसले आयाम बहुआयामिक एउटा चाहिँ वन्यजन्तु भए हुनाले यसलाई चाहिँ जोगाउनुपर्छ र यदि तपाईँहरूले लोकल करिकुलमहरू बनाउँदै हुनुहुन्छ भने त्यो कुरा त्यो सन्दर्भ चाहिँ नछुटोस् भनेर चाहिँ हामी ध्यानकर्षण गर्नलाई त्यो किसिमको पैरवी गोष्ठी पनि गर्थ्यौँ हामीले र यसपालिको पनि मैले अलिकति छोटो भन्दै यसपालि चाहिँ हामीसँग चाहिँ एकदम सीमित कार्यक्रमहरू छ किनभने स्रोतको पनि अलिकति त्यस्तै लिमिटेसनहरू थियो र यसपालि चाहिँ हामी चाहिँ हिमचितुवा दिवसहरू चाहिँ मनाउँछौँ 12 स्कुलमा त्यसै प्रकृति हिमचितुवा नेचर टुर भनेर चाहिँ आयोजना गर्छौँ हिमचितुवा स्काउट मोनिटरिङ क्याम्प भनेर आयोजना गर्छौँ त्यसपछि आएर रेडियो कार्यक्रमहरू आयोजना गर्छौँ होइन अब यही समग्रमा चाहिँ सेन्सिटाइजेसनको कुराहरू एजुकेसनको कुराहरू छन्
1: हिंसिताको विषयमा स्रोत सामग्री अथवा स्थानीय पाठ्यक्रमहरू पनि समेट्नु भएको छ कुन कुन पालिकाको कति कति कक्षामा चाहिँ त्यो अहिले पढाइ हुन्छ अथवा लागू गरिएको छ अहिले
2: अब यो अहिले चाहिँ तपाईँको यो 5 पालिका मैले उल्लेख गरेँ होइन त्यसमा चाहिँ मुस्ताङको घरबजङ र बाह्रकुङ मुक्ति क्षेत्र गाउँपालिका त्यसपछि यतापट्टि चाहिँ मिखवाखोला सिरीजङ्गा र फक्तालुङ गाउँपालिका छन् त्यसमा चाहिँ 5 पालिकामा चाहिँ हामीले निरन्तर एडभोकेसी गऱ्यौँ हरेक वर्कसपहरूमा लोकल लेभलको चाहिँ गोष्ठीहरू त्यसपछि क्याम्प टुर एजुकेसन प्रोग्रामहरूमा चाहिँ पालिकाको प्रतिनिधित्व हुने गरी चाहिँ हामीले कार्यक्रमहरू गऱ्यौँ जस कमसेकम उहाँहरूले चाहिँ 2 पालिका मुस्ताङको एउटा घरबजङ गाउँपालिकाले चाहिँ 1 र 2 चाहिँ पढाइ नै सुरु गरिसकेका छ त्यो चाहिँ तपाईँको 2 बच्चाहरूले पनि तपाईँ चाहिँ सरले चाहिँ हामीले एउटा भिडियो रेकर्ड पनि गरेको थियौँ त्यो हामीसँग रेकर्ड पनि छ अब यो हिउँचितुवाको चाहिँ चित्र चिनाएर नानी बाबु हो होइन यो चाहिँ जनावर यस्तो जनावर हो कि यसलाई चाहिँ हानि पुर्याउनुहुन्न हानि पुर्यायो भने चाहिँ जेल जानुपर्छ होइन यस्तो सिम्पल किसिमले चाहिँ उहाँहरूले सुरु गरिसक्नु भएको छ च्याप्टर चाहिँ इन्कर्पोरेट भइसकेको छ अनि मुस्ताङमा चाहिँ घरबजङ गाउँपालिकाले चाहिँ 4 र 5 पनि ड्राफ्ट गरिसकेको छ च्याप्टरले भने यो चाहिँ तपाईँको नै हामीले एउटा क्याम्पेन भनौँ न सुरु गऱ्यौँ र कमसेकम यो चाहिँ तपाईँको चाहिँ इन्क्लुड गर्न भइसकेको छ अनि प्राप्तजुङको चाहिँ फक्तालुङ गाउँपालिकामा चाहिँ उहाँहरूले 1-8 बनाउनु भएको एउटा ड्राफ्ट छ लोकल करिकुलम त्यसमा चाहिँ अत्यधिक हिउँचितुवा रेड पान्डाहरूको चाहिँ कन्टेन्टहरू चाहिँ उहाँले इन्क्लुड गर्नुभएको छ तर टेक्स्ट बुक चाहिँ बनाएको छैन खालि ड्राफ्ट चाहिँ करिकुलमको ड्राफ्टमा चाहिँ तपाईँको इन्क्लुड भएको छ
1: तपाईँहरूले बनाउनु भएको स्रोत सामग्रीको प्रयोग चाहिँ कतिको गर्नुहुन्छ त्यहाँनिर
2: त्यो चाहिँ तपाईँको अब 650 एभरेजमा भने 600+ स्टुडेन्टले चाहिँ इयरली प्रत्येक वर्ष पढिरहेछन् त्यो किताब चाहिँ होइन जस्तो हामीले चाहिँ 78 हिउँचितुवामा आधारित संरक्षण शिक्षा स्रोत सन्दर्भ पुस्तक चाहिँ तयार गरेको त्यो चाहिँ पहिला सुरुमा चाहिँ तपाईँको राष्ट्रिय निकुञ्जता वन्यजन्तु विभाग प्रकाशक भएर त्यो छापिएको किताब हो होइन अनि त्यसदेखि बाहेक हामीले हिउँचितुवा पत्रिका पनि हामीले चाहिँ प्रकाशन गर्थ्यौँ अब अहिले हामीसँग चाहिँ पोस्टरहरू छ हिउँचितुवाको चाहिँ सम्बन्धी पोस्टर ब्रोसरहरू छ त्यसपछि आएर संरक्षणको गेमहरू हामी चाहिँ विद्यार्थीहरूलाई प्रयोग गर्छौँ
1: बालबालिकाहरूलाई यसबारेमा सिकाइँदा अथवा जानकारी दिँदाखेरि त्यसले चाहिँ संरक्षणमा पार्ने प्रभाव कतिको दिगो हुन्छ अथवा कतिको प्रभावकारी हुन्छ भन्ने लाग्छ तपाईँलाई
2: त्यो चाहिँ एकदमै दिगो र प्रभावकारी हुन्छ होइन कस्तो देखिया छ भने अब हामीले पटक पटक टेस्टहरू पनि गरिरहेको छौँ पर्सेप्सन टेस्ट भन्ने त्यो बुझाइको प्रभावकारिता हेर्नलाई पहिला चाहिँ त्यो किताब हातमा लिनुभन्दा अगाडिको परीक्षण र त्यसपछि एन्ड अफ द इयरमा चाहिँ लिने परीक्षण बुझिसकेपछि अनि मान्छेको एटिच्युडमा चाहिँ तपाईँ जस्तो भनौँ न एउटा तपाईँलाई उदाहरण मात्रै दिन चाहेँ मैले यहाँको क्वेसनलाई जस्तो एउटा नानीको चाहिँ एउटा इन्टरभ्यू छ होइन त्यसमा चाहिँ उसले छ क्लासमा पढिसकेकी छन् त्यो किताब अनि के भनिन् भने अब हाम्रो मेरो गाउँ चाहिँ चराङ हो त्यहाँ होइन मेरो गाउँमा चाहिँ तपाईँ चाहिँ यहाँ चितुवा आउँथ्यो र वस्तुहरू पनि मार्थ्यो र मैले चाहिँ त्यसलाई चाहिँ मार्नुपर्छ भन्ने धारणा राख्थेँ तर यो किताब पढिसकेपछि चाहिँ मैले चाहिँ ओहो यो हिउँचितुवा चाहिँ बचाउनु पर्ने जीव रहेछ भन्ने चाहिँ उसले त्यो परिवर्तन एउटा आयो होइन अर्को म उदाहरण दिँदाखेरि चाहिँ एकजना नानीले चाहिँ के भनिन् भने सात क्लासमा पढ्नेले चाहिँ म त पहिला हिउँचितुवालाई पनि त्यो कुकुर बिरालो जस्तो जीव होला भन्ठान्थे सुनिरहेको थिएँ होइन तर मैले जब यो इनरोल गरेँ छमा पढेँ सातमा पढिसकेपछि चाहिँ ओहो यो हिउँचितुवा त संरक्षण गर्नुपर्ने जीव रहेछ भन्ने भन्ने चाहिँ उसको धारणामा चाहिँ परिवर्तन आयो एउटा ज्ञानमा त परिवर्तन आयो तर अब हाम्रो चाहिँ चासो चाहिँ के हो नि ज्ञान र धारणामा त परिवर्तन आयो तर अब व्यवहारमा चाहिँ परिवर्तन हेर्नलाई चाहिँ हामी खोजिरहेछौँ कि व्यवहारमा चाहिँ परिवर्तन भनेर चाहिँ के हो भने उसले चाहिँ तपाईँको चाहिँ त्यो ज्ञान चाहिँ गर होइन गाउँमा गएर चाहिँ आफ्नो साथीहरूलाई सुनाएको त्यसपछि अब कुनै आफ्नो इनिसिएसनले चाहिँ केही एक्टिभिटिजहरू गरेको होइन पोजिटिभ कुराहरू चेन्जहरू बिहेभियर चेन्जहरू
1: त्यसमा हिउँ चितुवाको संरक्षणसँगै त्यसको माध्यमबाट आर्थिक क्रियाकलाप सञ्चालन गर्न सकिन्छ भन्ने खालका गतिविधि कार्यक्रमहरू चाहिँ तपाईँहरूले सञ्चालन गर्नुभएको छ
2: अब यहाँले एकदमै महत्वपूर्ण कुरा उठाउनु भयो होइन जस्तो जबसम्म लाइभलीहुड सेक्योर हुँदैन कुनै पनि संरक्षण चाहिँ सम्भव छैन त्यो नै सत्य हो र हामीले चाहिँ के गरेका छौँ एउटा च्याप्टर चाहिँ तपाईँको आठ क्लासको किताबमा चाहिँ राखेको छौँ त्यसमा चाहिँ दिगो जीविको उपार्जन र हिउँचितुवा संरक्षण भन्ने च्याप्टर छ क्या त्यसमा त्यो च्याप्टरमा के भनिएको छ भने विद्यार्थी भाइ बहिनीहरूले चाहिँ होइन आफ्नो प्यारेन्ट्सलाई चाहिँ सेयर प्रसार गर्न सक्छ के कुरा भन्दाखेरि हिउँचितुवामुखी सर सामग्रीहरूको चाहिँ निर्माण गर्ने बिक्री वितरण गर्ने अथवा समूहले उत्पादन गरेको आय आमदानी गरेको नाफाहरूलाई चाहिँ के आउँछ हिउँचितुवा संरक्षणमा चाहिँ होइन कन्ट्रिब्युट गर्ने त्यो चाहिँ हामीले च्याप्टरमा राखेको छौँ र हामीले अहिले चाहिँ तपाईँले रमाइलो कुरा चाहिँ के हो भने अहिले यस वर्षदेखि चाहिँ हामीले हिउँचितुवामा आधारित केही हस्तकलाको सामग्रीहरू हामीले आफैले तयार गर्यौँ र हामीले अस्ति भर्खर हिउँचितुवा सम्बन्धी संरक्षण सम्बन्धी एउटा चाहिँ मेला भएको थियो ठुलो वर्कसप भएको थियो त्यसपछि अर्को वर्कसपमा पनि हामीले चाहिँ कमसेकम केही सामग्रीहरू चाहिँ बिक्री वितरण गर्यौँ त्यसलाई फिल्ड टेस्ट गर्यौँ र अब चाहिँ छिटै हामी चाहिँ ताप्लेजुङ र मुस्ताङमा पनि हिउँचितुवासँग सम्बन्धित केही सानसानो सामग्रीहरू चाहिँ बिक्री वितरण गर्न सकिन्छ कि समुदायले त्यसबाट लाभ पाउन सकिन्छ कि भनेर त्यो पनि एउटा परीक्षण गर्दैछौँ।
1: अब चाहिँ हामी अलिकति यो चुनौती मानव वन्य द्वन्द र स्थानीय दृष्टिकोणहरू तपाईँहरूले पाउनुभयो के छ त्यस बारेमा चर्चा गरौँ। हिउँचितुवा संरक्षणका मुख्य मुख्य चुनौतीहरू तपाईँले के देख्नु भएको छ जस्तो मानव वन्य द्वन्द त छँदैछ एउटा त्यो कतिको जोखिमपूर्ण छ त्योसँगै अरू के चुनौतीहरू देख्नु भएको छ?
2: सबभन्दा ठूलो यो वाइल्ड लाइफको कन्जर्भेसनको चाहिँ सबभन्दा ठूलो चुनौती चाहिँ ह्युमन वाइल्ड लाइफ कन्फ्लिक्ट नै हो। स्नो लेपर्डसँग पनि यही हो। स्नो लेपर्डसँग चाहिँ मान्छेको द्वन्द चाहिँ सबभन्दा प्रमुख चुनौती हो होइन यसलाई चाहिँ तपाईँको हामीले त्यो पनि अब इन्ट्रेस्टिङली चाहिँ हामीले चाहिँ त्यही च्याप्टरै तपाईँको आठ क्लासमा त्यो पनि राखेको छौँ र द्वन्द न्यूनीकरण गर्ने उपायहरू पनि त्यसमा चाहिँ छ। जस्तो भनौँ न एउटा चाहिँ कस्तो भने अहिले आम जस्तो हामीले दसैँ तिहारमा चाहिँ च्याङ्रा होइन खसी च्याङ्राहरू खान्छ हजारौँको संख्यामा चाहिँ तपाईँको हिमाली क्षेत्रबाट चाहिँ च्याङ्रा ठुल्ठुलो सहरहरूमा आउँछन् होइन तर त्यो कसरी पालिन्छ त त्यहाँ चाहिँ तपाईँको त्यसको आफ्नै कथा व्यथाहरू छ कि तपाईँ त्यो चाहिँ तपाईँको अब हिउँचितुवाको चाहिँ वैकल्पिक आहारा चाहिँ हो होइन त्यस्ता घरपालुवा वस्तुहरू तर अब तपाईँको त्यो चाहिँ त्यसको इन्सुरेन्सहरू छैन अब त्यसको चाहिँ भनौँ न एउटा बजारको मूल्य अनुसारको चाहिँ इन्सुरेन्सको स्किमहरू चाहिँ तपाईँको चाहिँ अप्लाई भएको छैन। लोकल लेभलमा लाइफ स्टक इन्सुरेन्सहरू त गरिहाल्छ क्या तर त्यो पर्याप्त छैन एउटा कुरा इन्सुरेन्स छैन। अनि त्यसपछि अर्को चाहिँ तपाईँको जुन गोठहरू चाहिँ छन् होइन जस्तो चरणमै पनि गोठहरू हुन्छन् अनि त्यसरी गाउँघरमा नि गोठहरू हुन्छन् विन्टरमा चाहिँ माथि तल ल्याउँछन् गोठहरू पनि सार्छन् अनि त्यो गोठहरूमा आएर चाहिँ हिउँचितुवाले चाहिँ तपाईँ ठुलो संख्यामा चाहिँ होइन गाईबस्तु के अरे खास गरी चाहिँ भेडा च्याङ्ग्राहरू मारिदिएको घटनाहरू चाहिँ सार्वजनिक भइरहेछ। त्यसमा चाहिँ के छ भने समस्या चाहिँ के भने गोठहरू चाहिँ बलियो गोठहरू चाहिँ बनाइएनन् होइन बनाइएको छैन भनौँ न। अब यसमा पनि तपाईँ चाहिँ स्थानीय पालिका त्यसपछि संरक्षण क्षेत्र होइन निकुञ्जहरूले चाहिँ एकदमै गम्भीर भएर यसलाई चाहिँ तपाईँको चाहिँ त्यसलाई सेक्योर गर्यो भने चाहिँ के भने त्यो पशुधनी कृषकहरूलाई पनि इन्करेजमेन्ट हुन्छ र त्यसले चाहिँ तपाईँको केही हदसम्म साइन्टिफिक डाटाले पनि केही हदसम्म चाहिँ तपाईँको केही प्रतिशत 20-30% चाहिँ घरपालुवा गाईबस्तुले पनि कन्ट्रिब्युट गरेको छ स्नुकरको डाइटलाई भन्नु भने हुनाले अब यी कुराहरूलाई चाहिँ तपाईँको ध्यान पुर्याउनु जरुरी छ जस्तो लाग्छ।
1: तपाईँहरू पुग्नुभएको अथवा तपाईँले कार्यक्रम गर्नुभएका धेरै क्षेत्र हिमाली क्षेत्र नै भए होइन त्यहाँका मानिसहरूले हिउँचितुवालाई कसरी हेर्छन् जस्तो हाम्रो शत्रु भन्ने ठान्छन् कि यो प्रकृतिको एउटा हिस्सा भनेर चाहिँ बढी बुझ्छन् अहिले?
2: अब त्यो पनि मिक्स फिलिङ्स होइन जस्तो अब त्यसलाई चाहिँ अब हिउँचितुवालाई चाहिँ हिमाली देउताको चाहिँ एउटा होइन ऊ के अरे पेट एनिमल को रूपमा पनि लिन्छ होइन कतिपय ठाउँमा चाहिँ तपाईँको हिउँचितुवालाई हानि गर्यो भने चाहिँ त्यसले चाहिँ गाउँमा आज दुःख दिन्छ भनेर पनि लिन्छ होइन, एउटा चाहिँ कल्चरको एउटा चाहिँ तपाईँको यो सांस्कृतिक महत्वको रूपमा पनि यसलाई हेरिन्छ। तर अब तपाईँले यसो हेर्ने हो भने चाहिँ कतिपय मानिसहरूमा अझै पनि किनभने अब आफ्नो लाइफ स्टक भने त्यही स्रोत अब त्यो सोर्स अफ इन्कमै त्यही हो नि त, त्यसलाई एक त मानिसहरूले बुझाएको छैन होइन। मलाई तपाईँलाई एउटा इन्ट्रेस्टिङ कुरा भन्दै मैले, जस्तो हामीले बनाउने गोठहरूमा चाहिँ एकजना विश्वविख्यात संरक्षणकर्मी हुनुहुन्छ डाक्टर जज सालर, उहाँले मलाई चाहिँ एक्चुली एउटा इमेलको मैले लेखेको क्वेसनको आन्सरमा चाहिँ उहाँले सोध्नु भएको थियो मलाई होइन, मैले क्वेसन पठाएको थिएँ उहाँले मलाई सोधेर सोध्नु भएको थियो अनि कि हाम्रा चाहिँ कृषकहरू चाहिँ होइन त्यता स्वयं भेडा बाख्राहरू पाल्ने कृषकहरू आफ्नो चाहिँ सम्पत्तिलाई चाहिँ जगेर्ना गर्नलाई कतिको सचेत छन् त, के तिनीहरूले चारै कुनामा चाहिँ गोठको चारै कुनामा चाहिँ भोटे कुकुरहरू पालेका छन् कि तिनीहरूले चाहिँ बलियाखोरहरू चाहिँ बनाएका छन् त, कि तिनीहरू रात दिन त्यहाँ हेरचाह गर्छन् उनीहरूलाई, पहिले चाहिँ हामी आफू चाहिँ सचेत हुनु पर्यो भनेर भन्नुभएको थियो कि। त्यहाँले अब तपाईँको चाहिँ आम रूपमा चाहिँ यसो हेर्दाखेरि चाहिँ यो कुराहरूमा चाहिँ अलिकति बढी विचार गर्नुपर्ने
1: थियो। तपाईँले जोड्नु भएको थियो क्षतिपूर्ति पनि पर्याप्त रूपमा नभएर पनि समस्या छ भनेर, जति दिन्छ हिंसाले पुर्याएको क्षतिको क्षतिपूर्ति त्यो पाउने प्रक्रिया चाहिँ कतिको जटिल वा सजिलो कस्तो छ, त्यो भएको जति छ त्यसको पनि पाउनको लागि
2: त्यसलाई चाहिँ तपाईँ अब समय अनुकूल अलिक वैज्ञानिक हिसाबले चाहिँ त्यसलाई चाहिँ त्यसको रूपान्तरण हुनु जरुरी छ, किनभने अब तपाईँको त्यो मोनिटरिङ त्यसलाई चाहिँ त्यो कतिपय मैले भेटेको छु होइन, अबर मुस्ताङमा 4000 मिटरभन्दा माथि अथवा यता पनि ताप्लेजुङतिर पनि मैले वर्षमा 10-12 भेडा च्याङ्ग्राहरू चाहिँ याकको चाहिँ बच्चाहरू मारिदिएको छ, तर अब कहाँ क्लेम गर्नु जाने, त्यो 2 दिन हिँडेर को चाहिँ त्यस्तो किसिमको चाहिँ उनीहरूको चाहिँ एउटा अनुभव छ कि भने त्यसलाई चाहिँ तपाईँको अब जस्तो भनौँ त्यसलाई अनुगमन गर्ने प्रक्रियाहरू अलिक झन्झटिला छन्, अनि त्यसपछि राहतको जुन रकमहरू छ त्यो पनि त्यति पर्याप्त छैन। अब त्यहाँ मैले देखेको चाहिँ तपाईँको कस्तो नि एउटा चाहिँ स्थानीय निकायले नै अलिकति होइन सुझबुझका साथ अलिकति गम्भीर भएर सहकार्य गरेर चाहिँ तपाईँको यो स्किमहरूलाई चाहिँ अनिवार्य रूपमा जस्तो इन्सुरेन्सको स्किमहरू त्यसपछि अझ राहतको स्किमलाई पनि अलिक अझ इम्प्रुभ गरेर सुधार्दै लानुपर्छ कि जस्तो लाग्छ।
1: हिंसितको छाला अङ्गहरूको अवशिकार अथवा चोरी तस्करी यस्तो अवस्था चाहिँ कस्तो छ, तपाईँले के पाउनु भएको छ त्यहाँ गएर हेर्दै गर्दाखेरि यसलाई रोक्नको लागि प्रयास भइरहेको छ कि छैन अथवा त्यो समस्या नै छ कि छैन?
2: अब अहिले अब हामीले हेर्ने बेसिस होइन हामीले हेर्ने आधार भनेको चाहिँ सार्वजनिक यो सञ्चार माध्यमहरूमा चाहिँ पब्लिस भएको न्युजहरू र अब हामी चाहिँ 12 गाउँमा काम गर्छौँ होइन,
1: कम्ती त्यो गाउँको अवस्था बुझिन्छ।
2: त्यो गाउँमा त तपाईँको रमाइलो कुरा एउटा भनौँ न सुखद पक्ष चाहिँ के भने अहिलेसम्म तपाईँको चाहिँ बडो हिउँ त मरेको भेटियो होइन, मरेर चाहिँ तपाईँको बोकेरै ल्याएर विद्यालयको व्यवस्थापन समितिको अध्यक्षले चाहिँ मरेको हिउँ त बोकेर ल्याएर घुन्छा गाउँमा पनि गाड्नलाई सघाउनु भएको थियो होइन, आफूले त्यहाँ न्युज पनि कभर गरेको थियो म्यागजिनमा सुनपुर म्यागजिनमा, अनि त्यसपछि तपाईँको यता मुस्ताङमा पनि तपाईँ एकदम भनौँ न एउटा घाइते हिंसुता चाहिँ मरेको अवस्था थियो, तर तपाईँको हिंसुता नै मारेको होइन पोचिङको अवस्थाहरू त्यस्तो बरु शिकार जस्तो कस्तुरीहरू शिकारमा भेटेको 500 सहित भेटेको त्यस्तो अवस्था थियो, तर हिंसुताको केसमा चाहिँ सायद मेरो विचारमा अहिले सन्तोषजनकै त्यस्तो घटनाहरू चाहिँ सार्वजनिक भएको छैन, त्यसलाई अब यो सन्तोष गर्ने ठाउँ छ भन्छु जस्तो लाग्छ।
1: कार्यक्रम गर्दै गर्दा हिंसितप्रति देखिएका अन्य समस्याहरू जस्तो हामीले एउटा मानव वन्यजन्तु द्वन्द्वको कुरा त गर्नु, त्योभन्दा बाहेक जलवायु परिवर्तनको असर अथवा भन्नु आहार प्रजातिको कमी यस्तो खालको समस्याहरू चाहिँ केही देखिएको छ कि छैन?
2: मैले एउटा यो के अरे ग्लोबल भोइस भन्ने एउटा इन्टरभ्यूमा अस्ति यसो भनेको थिएँ होइन, सेयर गरेको थियो मेरो अनुभव। हामीले चाहिँ त्यो जोमसोम भन्दा माथि चाहिँ एउटा नमो भन्ने एउटा चाहिँ खर्ग छ, त्यहाँ चाहिँ 2012-13-14 चाहिँ रेगुलर हामी चाहिँ 3 दिनको क्याम्प गर्थ्यौँ, स्नोरेपर क्याम्प होइन 4700 मिटरसम्म हामी जान्थ्यौँ, अनि त्यो क्याम्प नै तपाईँ चाहिँ 4300 जतिमा चाहिँ हामी बस्थ्यौँ। त्यो बस्दाखेरि चाहिँ हामीले चाहिँ कस्तो भने 12-13-14 चाहिँ त्यो पाखाभरि चाहिँ नाउरहरू हामीले हेरेको हो कि, तर हामीले त्यस्तै क्याम्प चाहिँ 23 चाहिँ रेन्जरहरूको एउटा वर्कसप गर्दाखेरि चाहिँ फिल्ड भिजिटमा जाँदाखेरि स्नोलेपरको चाहिँ पुरानो दिशा बाहेक नाउर पनि देखिएन होइन, अनि त्यो पपुलेसन चाहिँ त्यहाँबाट चाहिँ त्यो सिफ्ट भयो कुनै किसिमले होइन। तपाईँले अहिले जलवायु परिवर्तनको कुरा उठाउनु भयो, जलवायु परिवर्तनले नै हो कि अथवा कुनै अन्य कारणले हो भन्ने चाहिँ त्यो अध्ययनको विषय हो, तर कति ठाउँमा चाहिँ तपाईँको नयाँ आहारा प्रजातिहरूको चाहिँ उपस्थिति पनि देखिएको छ होइन। जस्तो मुस्ताङको लुप्रा गाउँमा चाहिँ तपाईँ जानुभयो भने सेप्टेम्बरतिर चाहिँ तपाईँले चाहिँ यसो हुँदाखेरि त्यो मेन सडकबाट गाउँसम्म पुग्दाखेरि नै तपाईँ चाहिँ पाखाभरि चाहिँ चरिरहेको देख्न सक्नुहुन्छ। अब गाउँमै बसेर पनि तपाईँले बाइनोकुलर तपाईँसँग भयो भने त्यहाँ चाहिँ मजाले देखिन्छ नै।
1: तपाईँ पुग्नु भएको ठाउँतिर चाहिँ हिमचितुवाले मान्छेलाई चाहिँ क्षति पुर्याएको भन्ने कुरा केही त्यस्तो घटनाहरू तपाईँ सुन्नु भएको छ कि छैन? तपाईँ जहाँ जहाँ कार्यक्रममा जानुभएको छ त्यहाँ
2: अहिलेसम्म चाहिँ हिमचितुवाले होइन, जस्तो अब चितुवाले मान्छे लाने, बाघले मान्छे मार्ने, त्यो त कमन भइहाल्यो। अब मैले फेरि अहिलेसम्म म चाहिँ झन्डै नै 2010 म यो सुन्दरपुर कन्जर्भेसनमा संरक्षणमा छु र मेरो अध्ययन अनुसार चाहिँ हाम्रो जुन एकजना अहिले जसले हामीलाई चाहिँ ग्रान्ट दिइरहनु भएको छ सुन्दरपुर कन्जर्भेन्सीका चाहिँ फाउन्डर डिरेक्टर डाक्टर रडनी ज्याक्सन, उहाँलाई चाहिँ हिमचितुवाले चाहिँ त्यो रेडियो कलर गर्दाखेरि बोकेर एक ठाउँबाट अर्को ठाउँमा लाउँदाखेरि टोक्दे, अनफर्चुनेटली टोक्दे हातमा। त्यो टोक्दिएपछि उहाँको हात चाहिँ तपाईँको चाहिँ धेरै नराम्रोसँग चाहिँ त्यो भनौँ न त्यसमा चाहिँ किराहरू लाग्ने अवस्था थियो, औषधिको अभावले धेरै टाढा थियो त्यो होइन। अनि उहाँले चाहिँ लकिली टाइममै चाहिँ ट्रिटमेन्ट गरेर ठिक हुनुभयो होइन। त्योदेखि बाहेक मैले चाहिँ अहिलेसम्म हिमचितुवाले चाहिँ अस्ति एउटा चाहिँ भिडियो चाहिँ कता आएको थियो बाहिर विदेशमा होइन, तर त्यस्तो उल्लेख नेपालमा हिमचितुवाले नै मान्छेले चाहिँ आक्रमण गर्यो होइन, मान्छेलाई मार्यो भन्ने अहिलेसम्म
1: तपाईँले अघि भन्नुभयो घटना त्यो समातेपछि कुरा भयो, त्यो त अब उसले प्रतिकार गरे छुट्टै कुरा भयो, तर मान्छेलाई खोजेर मान्छेलाई आक्रमण गर्ने खालको भन्ने
2: देखेको छैन।
1: हजुर, अवश्य हामी अन्तिम चरणमा नीतिगत समन्वय भूमिकाको बारेमा अलिकति कुरा गरौँ। अहिले पालिका सरकारहरू, स्थानीय सरकारहरू चाहिँ हिमचितुवाको संरक्षणप्रति कतिको संवेदनशील भएको पाउनु भएको छ र उनीहरूको भूमिका कतिको महत्वपूर्ण छ? तपाईँको कार्यक्षेत्रको अनुभव मात्रै सोधे मैले।
2: जस्तो अहिले चाहिँ तपाईँको हामी अब काम गर्ने ठाउँहरूमा चाहिँ तपाईँको अब दुईटा पालिका चाहिँ ठ्याक्कै हिमचितुवाको वासस्थानमै परे, अरू पालिकाको हाम्रो क्लस्टरहरू भनौँ न कम्युनिटी समुदायहरू चाहिँ त्योभन्दा समुदायभन्दा माथिल्लो बेल्टका शेर्पाहरू चाहिँ तपाईँको चाहिँ चौरीहरू याकहरू पाल्ने त्यस्तो छ है। अनि अब उहाँहरूलाई चाहिँ मैले यसो देख्दाखेरि चाहिँ अब हामीलाई किनभने यो गुड थिङ चाहिँ के हो भने हामीलाई मुस्ताङको चाहिँ दुईवटा पालिकाहरूले चाहिँ एउटा पालिकाले चाहिँ आफ्नो लोगोमा आधिकारिक लोगोमै हिमचितुवा र त्यसको आहारा प्रजातिको चाहिँ नाउँहरूको चाहिँ फोटो राखिदिनु भयो, इमेज चाहिँ तपाईँको छ। तपाईँले जुमसम जाँदाखेरि हेर्नुभयो भने पनि घरको जुन गाउँपालिकाको लोगोमा चाहिँ हिमचितुवा देख्नुहुन्छ होइन। अनि त्यसपछि हामीलाई चाहिँ यो कार्यक्रम यो समुदायमा आधारित हिमचितुवा संरक्षण कार्यक्रम चाहिँ गर्नुहोस् भनेर चाहिँ हामीलाई अलिकति आर्थिक सहयोग पनि गर्नुभएको छ र तपाईँको चाहिँ यो स्थानीय पाठ्य पुस्तकमा उहाँले चाहिँ समावेश पनि गर्नुभएको छ। त्यसले चाहिँ तपाईँ के देखाउँछ भने एउटा ओनरसिप चाहिँ उहाँले चाहिँ लिनुभएको छ, तर अझै पनि तपाईँ चाहिँ उहाँको चाहिँ जुन वार्षिक कार्ययोजना र बजेटहरूमा चाहिँ हिमचितुवाको चाहिँ कार्यक्रमहरू खासै उल्लेखित रूपमा नपर्नाले चाहिँ हामी यसपालि चाहिँ यो वर्ष चाहिँ हामीले चाहिँ हाम्रो फिल्ड स्टाफलाई चाहिँ तपाईँहरू गएर चाहिँ त्यहाँ दबाब दिने, सोधखोज गर्ने, त्यो रातो किताब पनि हेर्ने, रातो किताबमा चाहिँ होइन संरक्षण र हिमचितुवा सम्बन्धी छ कि छैन त्यो पनि पत्ता लगाएर ल्याउनुहोस् भनेर एउटा चाहिँ टिओआरमा चाहिँ त्यो पनि दिएछौँ कि। र हामी पनि हामीले चाहिँ तपाईँको एउटा यो के अरे अनुरोध पत्र भनेर चाहिँ हामीले तयार गरेका छौँ, त्यसमा चाहिँ हिमचितुवालाई चाहिँ पार्नुहोस्, तपाईँको वार्षिक योजनामा पार्नुहोस् होइन, यो तपाईँहरूको पनि जीव जन्तु हो, तपाईँहरूको पनि एउटा चाहिँ दायित्व छ भनेर चाहिँ हामी चाहिँ ध्यानकर्षण पहिरोपछि चाहिँ गरिरहेको छौँ।
1: तर अब प्रतिनिधिहरू चाहिँ प्रायः त्यहीँकै बासिन्दा हुन्छन् होइन, त्यहीँको बासिन्दा भएको हुनाले त्यो समस्या उनीहरूलाई पनि हुन्छ। तपाईँहरू गएर भेटघाट गर्दा अथवा तपाईँहरू कार्यक्रम गर्दै गर्दाखेरि उनीहरूले हिमचितुवालाई समस्याको रूपमा लिएको त पाउनु भएको छैन, तपाईँले हाम्रो सम्पत्ति हो अथवा हाम्रो चाहिँ यो चाहिँ एउटा प्राकृतिक स्रोत हो भन्ने किसिमबाटै लिएछ
2: उहाँहरूले भन्न त हुन्छ होइन। तर अब कस्तो छ भने जस्तो अब मुस्ताङको केसमा र यतापट्टिको केसमा चाहिँ त्यहाँ चाहिँ अब ताप्लेजुङमा चाहिँ कञ्चनजङ्घा संरक्षण क्षेत्रले काम गरिरहेछ, यतापट्टि चाहिँ तपाईँ अन्नपूर्ण संरक्षण क्षेत्रले काम गरिरहनाले यो चाहिँ अब अलिक बढी चाहिँ जिम्मेवारी चाहिँ उहाँहरूको हो है भनेर लिनुभएको छ एउटा कुरा। अनि तर पालिकाले चाहिँ वृक्षारोपणहरूमा चाहिँ सघाउने होइन त्यस्तो किसिमको चाहिँ काम भएको छ, तर पर्टिकुलरली तपाईँ चाहिँ स्नो लेपर्डमै भनेर चाहिँ उहाँ चाहिँ एकदम स्पेसिफिकल्ली त्यस्तो चाहिँ छैन। तर हामी चाहिँ अहिले चाहिँ 5 वर्ष हामी 6 वर्ष काम गरिरहेको हुनाले हामी चाहिँ
1: घचघचाइरहेको
2: छ, यो तपाईँको पनि हो होइन, एकदिन हिमचितुवा भए त तपाईँहरूले गर्व गर्न सक्नुहुन्छ नि त। यो चाहिँ ल्यान्ड वेलकम टु भनौँ न एउटा कुरा, वेलकम टु ल्यान्ड अफ स्नो लेपर्ड भनेर चाहिँ तपाईँको एउटा साइनबोर्ड र फोटो एउटा मूर्ति राख्दाखेरि त त्यो गर्व गर्ने त पालिकाले नै हुन्छ,
1: पालिकाले नै चाहिँ अलिकति भूमिका खेल्यो भने चाहिँ दिगो पनि होला अहिले त्यो संरक्षण काम,
2: त्यो दिगो पनि हुन्छ। उहाँले इन्सुरेन्स स्किमहरू जस्तो अहिले यसपालि चाहिँ सायद मेरो विचारमा खोर सुधारहरूमा र पशुपालनहरूमा पनि अलिकति केही कुरा सहयोग गर्नुभएको छ भन्ने न्युज पनि सुनेको थिएँ मैले,
1: सुखद पक्षहरू
2: एक्ज्याक्टली त्यो चाहिँ तपाईँ के हो भने त्यसले कमसेकम चाहिँ इन्डाइरेक्टली चाहिँ स्नो लेपर्डको डाइटलाई पनि कन्ट्रिब्युसन गरिरहेछ र गोठ सुधारहरू इन्सुरेन्सको स्किमहरू गर्दाखेरि चाहिँ तपाईँको पशुधनी पनि इन्करेज हुने भयो नि त। मेरो चाहिँ तपाईँ ठिकै छ 50,000 रुपियाँ आइहाल्छ होइन, 40,000 रुपियाँ आइहाल्छ, एउटा भेडा खाए पनि के भयो र भन्ने किसिमको चाहिँ त्यसले चाहिँ प्रवृत्तिमा पनि चेन्ज ल्याउँछ।
1: त्यसँगै एकदमै डेढ दशकदेखि नै चितुवाको संरक्षण भन्नु, त्यसको लागि चर्चा गर्ने त्यो काम गर्दै हुनुहुन्छ। त्यसले गर्दा चाहिँ हाम्रो यो संरक्षण कार्यमा चाहिँ नेपाल सरकार र अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग र समन्वय कतिको प्रभावकारी छ, सहयोग कतिको उपलब्ध भइरहेको छ?
2: चितुवामा सहयोग चाहिँ छ, होइन, आइरहेछ भनौँ, अनुदानहरू सहयोगहरू आइरहेछ र यसको चाहिँ तपाईँको प्रभावकारिताहरू पनि वैज्ञानिक लेखहरू पनि होइन विभिन्न स्टेक होल्डरले चाहिँ आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गरिरहेछन्। वैज्ञानिकहरूले शोधको जस्तो भनौँ न एउटा कञ्चनजङ्घाबाट माथि हिमालबाट मोरङमा चाहिँ उर्लाबारीमा चाहिँ हिंसिता झर्यो होइन, झरिसके त्यसको चाहिँ वैज्ञानिक अनुसन्धान गरेर तपाईँको त्यसको चाहिँ त्यसलाई चाहिँ अहिले काठमाडौँको जूमा चाहिँ ललितपुरको जूमा राखिएको छ। त्यस सम्बन्धी वैज्ञानिक लेख पनि चाहिँ प्रकाशन भएको छ। त्यसपछि आएर अब हामीले चाहिँ आफूले संरक्षण क्षेत्र शिक्षाबाटको माध्यमबाट चाहिँ हामीले कन्ट्रिब्युसन गरेर डब्लुएलएफहरू राष्ट्र निकुञ्ज विभागहरूले चाहिँ टाइमली जीपीएस कलरिङहरू गरेर त्यसको चाहिँ अनुसन्धानमा काम गरेका छन्। एनटिएनसीहरू होइन विभिन्न स्टेक होल्डरहरूले चाहिँ अहिले स्मृति ट्रस्ट भन्ने पनि संस्थाहरूले चाहिँ अहिले तापलेचुङको चाहिँ विकट गाउँमा चाहिँ उहाँहरूले काम पनि सुरु गर्नुभएको छ।
1: अन्तर्राष्ट्रिय स्तरमा चाहिँ चासोको बन्ने जन्तुमै पर्छ यो, होइन,
2: एकदमै चासोको लिस्ट स्टडिड पनि भन्छ, कम अध्ययन भएको, किनभने तपाईँलाई थाहा छ जस्तो यसको चाहिँ तपाईँ अध्ययनै खर्चिलो छ, किनभने तराईमा बाघ चाहिँ हात्ती हेरेर चढेर पनि गर्न सकिने भयो, अझ त पैदलै हिँडेर पनि जान्छन्। तर अब यसको चाहिँ तपाईँको एकजना मान्छेलाई महिनौ दिन सहयोगीहरू सुत्दै यसको चाहिँ अध्ययन गर्नले धेरै खर्चिलो भएको हुनाले यसको चाहिँ कमै अध्ययन भएको छ।
1: यसलाई भेट्न पनि गाह्रो छ है, तपाईँले भन्नुभयो लजालु अथवा मान्छेको आँखाबाट दृष्टिबाट अलिक टाढै बस्न खोज्ने गर्दाखेरि म हिँड्छु त हेर्छु भनेर एकपटक हिमाली क्षेत्रतिर त्यसको पाइने ठाउँतिर गयो भने नदेख्न पनि सकिन्छ।
2: मैले चाहिँ 14 वर्ष भयो, मैले अहिले म प्रत्येकचोटि 3000 मिटर माथि जाँदाखेरि चाहिँ बाइनोकुलर र क्यामेरा लिएर मजाले कल्पना गरेर हुन्छ कि देखियोस् अनि एउटा चाहिँ मैले के नै बिगार गर्छु र ल आऊ मेरो अगाडि
1: भन्नु,
2: तर मैले अहिलेसम्म चाहिँ देख्न सकेको छैन। त्यसको चाहिँ आहारा प्रजातिहरू मैले आफ्नै क्यामेरामा पनि खिचेँ, जस्तो डाँफे पनि एउटा आहारा हो, झारल हो, कस्तुरी मृग देनाहरू सबै खिचिसकेको छु। तर तपाईँ त्यसको दिशाहरू त्यसले त्यसको खोस्रेको होइन पर्चिनहरू सबै मैले रेकर्ड गरेको छु। तर अब अनफर्चुनेटली मैले अहिलेसम्म चाहिँ हिंसित देख्ने अवसर पाएको छैन, तर पनि म लागिरहेको छु भने देखिन्छ कि एक दिन।
1: अब जाँदै गर्दा अन्तिममा चाहिँ हिंसितुवा संरक्षणका लागि त्यस क्षेत्रमा बसोबास गर्ने आसपासका बासिन्दा, पशुपालक, सरकार, तपाईँ जस्ता संघ संस्था सबैलाई के अनुरोध गर्नुपर्छ, के गरेदेखि अब कम्तीमा हाम्रो हिमाली क्षेत्रको एउटा वन्य जन्तु संरक्षित हुन्छ भन्ने कुरा?
2: यसमा चाहिँ तपाईँको सबैजना सहकार्य गरेर होइन एउटा चाहिँ कमन गोल भनौँ न, एउटा हिंसितुवालाई जोगायो भने यसको चाहिँ बहुआयामिक फाइदाहरू छ, सबैलाई फाइदा छ नि त। त्यस कारण यसमा चाहिँ तपाईँको चाहिँ एउटा चाहिँ ऐक्यबद्धता जनाऊ होइन, सबैजना मिलेर चाहिँ तपाईँको अहिले देखेको ठुलो इस्यु भनेको चाहिँ एउटा इन्सुरेन्स हुनु जरुरी छ र गोठ सुधार चाहिँ राम्रो भयो भने चाहिँ त्यसले चाहिँ धेरै त्यसको प्रभावहरू चाहिँ देखिने हुनाले सबैजना हातेमालो गरेर सहकार्यमा चाहिँ जानु जरुरी छ, गयो भने चाहिँ त्यसको प्रतिफल चाहिँ एकदमै राम्रो हुन्छ।
1: हुन्छ त, यहाँ चाहिँ गरिरहेका कामहरूको बारेमा अनुभवहरू बाँड्नुभयो, यहाँलाई धेरै धन्यवाद।
2: मलाई पनि यो बोल्ने अवसर दिनुभयो, धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो टेका समूह नेपालले अमेरिकाको स्नो लेपर्ड कन्जर्भेन्सीको आर्थिक सहयोगमा सञ्चालन गर्दै आइरहेको समुदायमा आधारित हिंसितुवा संरक्षण कार्यक्रमका प्रमुख अनिल अधिकारी। अब हामी अगस्त महिनाको अन्तिम बुधबार अर्थात आउँदो भदौ 10 गते फेरि हिंसितुवाका बारेमा चर्चा गर्नेछौ। आउँदो हप्ताको बुधबार बिहान 8 बजे भने पानीको पर्वतको अर्को विषयमा छलफल गर्छौ। आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरोलालाई धन्यवाद दिँदै म भोजेन्द्र बस्नेत बिदा हुन्छु। नमस्कार।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिएर दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Sebelum yang kejiwa.
1: आलमा आकस्मिक बाहेकका सेवा बन्द बिरामीलाई शासकीय ढंगसितै कानूनी कारवाही गर्न नेपाल चिकित्सक संघको माग आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै विश्व बाघ दिवसको अवसरमा आज राष्ट्रिय बाघ गणनाको संख्या सार्वजनिक गरियो नयाँ चिनिया मानवका रोबोटमाथि अमेरिकी प्रशासनको प्रतिबन्ध विकास सेन्टर र सौर्य ऊर्जा प्रणालीमा प्रयोग हुने पावर इन्भर्टरको आयातमा पनि रोक र विश्वकप क्रिकेट टुर्नामेन्टमा नेपालले आज घरेलु टोली नेतृत्व सुनसरीको देवानगंजमा भएको घटनालाई लिएर प्रदर्शन नरोकिएपछि सुनसरीका विभिन्न बस क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले गैराती फेरि कर्फ्यू विस्तार गरी बस तालिकामा लागू गरेको हो। प्रशासनले गैराती 9 बजेदेखि अर्को आदेश नभएसम्मका लागि इटहरी उपमहानगरपालिका 16 र 17 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र रामधनी नगरपालिका 1 र 5 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र इनरोहा र दुहवी नगरपालिका तथा भोकराहा नरसिंह कोशी गढ़ी देवानगंज हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यू लगाएको हो। कर्फ्यू अवधिभर तोकिएका क्षेत्रमा कुनै पनि व्यक्तिको आवत जावत भेला जुलुस प्रदर्शन सभा बैठक तथा धरना लगायतका गतिविधि पूर्ण रूपमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदीप प्रसाद अर्यालले जानकारी दिनुभएको छ। यसअघि सोमबार बिहानदेखि लगाएको कर्फ्यू केही क्षेत्रमा हिजो मंगलबार बिहानदेखि हटाएर निषेधाज्ञा कायम गरिएको थियो। तर हिजो दिनभर पनि अवस्था तनावपूर्ण रहेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले दिउँसोपछि महेन्द्र राजमार्गको पूर्वतर्फ इटहरीको पकली चोकदेखि पश्चिमतर्फ कोशी बरेसम्म अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो। गैराती फेरि तेस्रो पटक प्रशासनले कर्फ्यू थप विस्तार गरेको हो। देवानगंज गाउँपालिका 3 को कप्तानगंजमा आइतबार राति युवाहरूबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको थियो। धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीदेखि दलका नेताहरूले अपील गरिरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालनले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपील गर्नुभएको हो। उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत ज्यान गुमाएको परिवारलाई न्याय पीड़ितलाई क्षतिपूर्ति र दोषीमाथि कानून बमोजिम कार्यवाही गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। उहाँले न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। उत्तेजना आक्रोश र बदलाको भावना त्यागेर संयम बन्न तथा सामाजिक सद्भाव आपसी विश्वास र सहिष्णुता कायम राख्न सबै पक्षलाई प्रधानमन्त्रीको आग्रह छ। एक अर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्नुपर्नेमा उहाँको जोर छ। प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका प्रति श्रद्धांजलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। यसअघि सुनसरीको देवानगंज घटना लगायत समसामयिक विषयमा छलफल गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बैठकको आह्वान गर्नुभएको हो। बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र निन्देन, अर्थमन्त्री सोनी मार्ली, नेपाली कांग्रेसको संसदीय दलका नेता विष्णुराज आङ्गेले, रासोपाका उपनेता गणेश पराजुली, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खोस पोहनी, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरएन राई लगायत सहभागी हुनुहुन्छ। सर्वदलीय बैठक सिंहदरबारमा बसिरहेको छ। नेपाल चिकित्सक संघले आज पनि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको छ। नारायणी अस्पताल वीरगंजमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीमाथि गएको 9 गते भएको आक्रमण अनि अस्पतालमा तोड़फोड़को विषयलाई लिएर संघले यसअघि हिजो पनि आकस्मिक बाहेकका सेवा बन्द गरेको थियो। संघले दोषीलाई कानूनी कार्यवाही गर्न सरकारले उदासीनता देखाएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ। आन्दोलनका थप कार्यक्रम अनुसार आज बिहान 10 बजे काठमाडौँको माइती घरमा विरोध प्रदर्शन गर्ने संघको तयारी छ। त्यस्तै काठमाडौँ उपत्यका बाहिर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र आफू कार्यरत स्वास्थ्य संस्थामा धरना दिई विरोध जनाउने संघले हिजो बसेको बैठकले निर्णय गरेको छ। देशभर ओपिडी सेवा बन्द हुँदा हजारौं बिरामीलाई शास्ति भएको छ, उपचार सेवा प्रभावित बनेको छ। पर्साको वीरगंजमा रहेको नारायणी अस्पतालमा उपचार गराइरहेका वीरगंज महानगरपालिका 25 का 54 वर्षीय राजकुमार पटेलको साउन 8 मा ज्यान गएको थियो। गम्भीर हृदयघात भएर अस्पताल पुर्याइएका पटेलको उपचारकै क्रममा ज्यान गएपछि परिवार र आफन्तले डाक्टर प्रमोद राममाथि आक्रमण तथा अस्पतालमा तोड़फोड़ गरेको संघले जनाएको छ। यसअघि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपील गरेको छ। असार शुक्ल पूर्णिमा का दिन आज गायत्री दीक्षा वेद मंत्र सुनाने और शिक्षा दिने गुरूजन प्रति सम्मान प्रकट करी गुरु पूर्णिमा पर्व मनाई गु को अर्थ अंतकार और रू को अर्थ प्रकाश बुझी ज्ञान रूपी प्रकाश के अज्ञान रूपी अंधकार को नाश कराने व्यक्ति गुरु भनी तंत्र शास्त्र और धर्मशास्त्र को पुस्तक में उल्लेख यस्ता गुरूलाई शास्त्र ने ब्रह्मा विष्णु और महेश्वर का रूप में समेत माने माता पिता जस्ते गुरूलाई देवता सामान मानी आचार्य देव भव भनी गुरू पूर्णिमा को अवसर में विभिन्न विद्यालय एवं संघ संस्था कार्यक्रम करी शिक्षा दीक्षा दिने गुरूप्रति श्रद्धा भाव प्रकट करने आज वेदलाई ऋग्वेद यजुर्वेद सामवेद और अथर्ववेद करी चार भाग में विभाजन करी इसको अर्थ बुझाउन सरल संस्कृत भाषा में 18 पुराण और 18 उपपुराण को रचना गर्नुहुने वेद दिवस को समझना में वेद जयंती मनाइन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एक साथ प्रसारण भइरहेको भिन्न 9 बजेको नेपाल खबरमा चार बजेसम्म भित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
0: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं
0: विद्युतीय उपकरण बन्द गरौं टेलिभिजन वासिङ मसिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं
2: घर बाहिर भएमा रूख बाँसको झ्याङ वा अग्ला तार मुनि नबसौं
0: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ
2: नदी तलाव वा पोखरीबाट टाढा बसौं
0: गाड़ी भित्र भएमा झ्याल बन्द गरेर बसौं

0: वृहत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: सिधाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz बिहान 9 बजेको नेपाल खबरमा अब थप खबरहरू। आज विश्व बाघ दिवस, हरेक वर्ष जुलाई महिनाको 29 तारीकमा यो दिवस मनाउने गरिन्छ। सन् 2010 रूसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो। बाघको संख्या तीव्र रूपमा घट्दै गएको अवस्थालाई रोक्न र तिनको प्राकृतिक वासस्थानको संरक्षण गर्ने उद्देश्यले दिवस मनाउने गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले दिवसको अवसरमा आज पछिल्लो राष्ट्रिय बाघ गणनाको संख्या सार्वजनिक गर्दैछ। नेपालमा हरेक 4 वर्षमा बाघ गणना गरिन्छ। सन् 2022 बाघ गणना अनुसार नेपालमा बाघको संख्या 355 रहेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर बुद्धिसागर पौडेलका अनुसार नेपालमा बाघको संख्या सन् 2010 121, 2014 198 र 2018 235 रहेको थियो। सन् 2010 रूसमा भएको बाघ शिखर सम्मेलनबाट यसको संख्या सन् 2022 दोब्बर बनाउने लक्ष्य अनुरूप नेपालले बाघको संरक्षण र संख्या वृद्धि गरेर विश्वमै उदाहरणीय काम गरेको छ। आज मधेस प्रदेश बाहेकका अन्य प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने सम्भावना भएका क्षेत्रमा सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। भैराती पनि पूर्वी र मध्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षा तथा एक दुई ठाउँमा ठूलो पानी परेको थियो। यसैबीच भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ़ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध आज खोलिनु भएकोले महाकाली तटीय क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्य दार्चुला र बैतडीले आग्रह गरेका छन्। एनएचपीसी लिमिटेड धौलीगंगा पावर स्टेशन धारचुलाले सिल्ट सप्लाईका लागि आज बाँध खोल्ने जानकारी प्राप्त भएको र बाँध खोलेपछि नदीमा जलस्रोत बढ़ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको धारचुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह भामीले बताउनु भएको छ। आज बाँध खोलेपछि भोलि बेलुका 6 बजेसम्म सिल्ट सफाई

अनुभव विदेशको खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षा जोखिमको कारण विदेशमा निर्मित नयाँ रोबोटको आयातमा प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्ध मानवकार रोबोटका साथै चार खुट्टे उन्नत रोबोटहरूमा पनि लागू हुने बीबीसीले जनाएको छ। यस्ता अधिकांश रोबोट चीनमा निर्माण हुने गरेका छन्। पछिल्लो समय चीन र अमेरिकामा कृत्रिम बुद्धिमत्ता अर्थात एआई विकासमा तीव्र प्रतिस्पर्धा भइरहेको छ। अमेरिकी फेडरल कम्युनिकेशन कमिटी एफसीसीले डेटा सेन्टर र सौर्य ऊर्जा प्रणालीमा प्रयोग हुने पावर इन्भर्टरको आयातमा पनि प्रतिबन्ध लगाएको छ। यी उपकरणले पनि अमेरिकी अर्थतन्त्रका लागि जोखिम उत्पन्न गर्न सक्ने एफसीसीले जनाएको छ। एफसीसीका अध्यक्ष ब्रेन्डन कारका अनुसार अमेरिकाका महत्वपूर्ण आपूर्ति श्रृंखलालाई सुरक्षित बनाउन आफ्नो निकायले आवश्यक कदम चालेको बताएका छन्। चीनका प्रविधि कम्पनीहरूले कारखाना तथा घरायसी प्रयोगका लागि मानवका रोबोटको विकास तीव्र गतिमा गरिरहेका छन्। साथै टेस्ला र बोस्टन डायनामिक्स जस्ता अमेरिकी प्रतिस्पर्धी कम्पनीभन्दा अघि नै चीनका कम्पनीले आफ्नो रोबोट व्यवसाय तथा सर्वसाधारणका लागि बजारमा ल्याउन थालेको बीबीसीले जनाएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत नेपालले आज घरेलू टोली नेदरल्याण्डसँग खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो पाउने 3 बजे शुरू हुनेछ। नेदरल्याण्डसमा भइरहेको श्रृंखलाको यो अन्तिम खेल हो। यसरी लगातार 3 खेलमा नेपाल पराजित भएको थियो। नेपाल पहिलो खेलमा नामिबियासँग 8 विकेट र अर्को खेलमा 3 रनले पराजित भएको थियो। त्यस्तै आयोजक टोली नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको थियो। लगातारको तेस्रो हारसँगै लीग टूको शीर्ष चारमा रहेर विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भइसकेको छ। 8 टोली सहभागी लीग टूमा हरेक टोलीमा 36 खेल खेल्नेछन्। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने 1 दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्ने हुन्छ। चारभन्जाभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। सुनसरीका विभिन्न दश क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू। सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री शाहको अपील। सर्वदलीय बैठक सिंह दरबारमा छ। आज पनि अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द। बिरामीलाई शास्ति, दोषीलाई कानूनी कार्यवाही गर्न नेपाल चिकित्सक संघको माग। आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै विश्व बाघ दिवसको अवसरमा आज राष्ट्रिय बाघ गणनाको संख्या सार्वजनिक गरिँदै नयाँ चिनिया मानवता रोगमाथि अमेरिकी प्रशासनको प्रतिबन्ध। डेटा सेन्टर र सौर्य ऊर्जा प्रणालीमा प्रयोग हुने पावर इन्भर्टरको आयातमा पनि हो। र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज घरेलू टोली

0: ए के भयो के को हल्ला खल्ला होयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइले भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: सूचना सूचना सूचना
5: यदि तपाईँको बस्नामा चौमसा पैतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काभ्रे बनेपा नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9852555768 अङ्कमा 9852555768

lucky. गुड मर्निंग नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम लकीको बसाई लिएर सदाको जस्तै आज पनि उपस्थित भइसकेका छौ सुन्दैनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुदै फेम 101.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ र सदाको जस्तै आज पनि कार्यक्रम लकीलाई लिएर उपस्थित भइसकेका छौ प्राविधिक मित्रको साथमा मेविका राई र आज पनि हामी सदाको जस्तै कार्यक्रम लकीलाई हामी 9:15 हामी तपाईँहरूसँग हामी 9:52 हामी रहने नै छौ तपाईँसँग हामी प्रश्न उत्तरको खेल खेल्दै चाहिँ हामी अगाडि बढ्ने नै छौ है हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ 9:57 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँले डायल गर्नुभएको नम्बर चाहिँ एकदम खुल्ला रहेको छ है आउन सक्नुहुनेछ यदि रेडियो सुन्दै हुनुहुन्छ भने कार्यक्रममा सहभागिता पनि जनाउन सक्नुहुनेछ र विशेष त तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लोकीलाई लिएर उपस्थित हुने गर्दछु र आज पनि हामी त्यही समयलाई लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ है र तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ र अहिलेको समयमा कतिजना साथीहरू कतिजना साथीहरू चाहिँ स्कूल कलेज जाँदैहुनुहुन्छ र कतिपय ठाउँमा चाहिँ कामतिरै हुनुहुन्छ होला जस्तो सुकी अवस्थामा भए पनि आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै अगाडि बढ्नुहोला भन्न चाहे र आउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ 9:64 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र केही प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न सम्पूर्ण साथीले कविमा नोट गर्दै पनि जानुहोला भन्न चाहे कविमा नोट गर्दै जानुभयो भने चाहिँ तपाईँले धेरै कुराहरू सिक्ने मौकाहरू तपाईँले प्राप्त गर्न सक्नुहुनेछ र कुनै बेला दोस्रो खण्डमा हामीले हेर्न पनि सक्छौ है र केही प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न यस्तो रहेको छ 1900 संस्करणको एसियाली खेलकुद प्रतियोगिता कहिले हुने भएको छ यसको सही उत्तर रहेको छ सन् 2023 सेप्टेम्बर 23 अक्टोबर 8 रहेको छ है र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न यस्तो रहेको छ कविमा नेटबाट पनि जानुहोला भनेर चाहे नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष 2079-80 मौद्रिक नीति कहिले सार्वजनिक गरेको हो यसको सही उत्तर रहेको छ विक्रम सम्म 2079 श्रावण 6 गते रहेको छ आउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न यस्तो रहेको छ नेपाल र भारत बीच महाकाली नदीको पानी सामूहिक र बहुउपयोग गर्ने सन्धि भएको 2.5 दशकपछि नेपालतर्फ कहिलेदेखि आउन थालेको हो यसको सही उत्तर रहेको छ विक्रम सम्म 2079-80 असार 15 रहेको सही र आउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ प्रश्न यस्तो भएको छ र कुनै बेला अहिले वर्गको समय पनि रहेको छ कुनै बेला टेलिफोन लाइन पनि नराख्न सक्छ त्यस्तो खण्डमा चाहिँ तपाईँले है कार्यक्रमलाई चाहिँ अन्तिम समयसम्म सुनेर साथीहरूलाई तपाईँले सुनेर मात्र पनि धेरै कुराहरू सिक्ने मौकाहरू प्राप्त गर्न सक्नुहुनेछ र वर्गको समय रहेको छ कुनै ठाउँमा धेरै पानी परिरहेको हुन्छ लागिरहेको हुन्छ त्यति खेरको

0: कविमा नोट गर्दै पनि जानुहोला भन्नुहोस्। प्रश्न यस्तो रहेको छ, आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रूपमा कहिले उद्घाटन गरिएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्बत 2076 साल वैशाख 5 गते रहेको छ। रमेश भने हामी कार्यक्रम नोटीको पहिलो अनि छोटो विश्राम जाने बेला भइसकेको छ। कार्यक्रमको पहिलो अनि छोटो विश्राम जानेछु, विश्राम पश्चात फेरि प्रस्तुत हुनेछौ।
1: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश,
2: पोषणयुक्त खाने कुरा जीवनका रंगहरू पूरा, मनमा ताकी तन्मा।
1: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार, विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र 5 वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको 1 घण्टा भित्र शिशुलाई स्तनपान गराऊ, 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ, 6 महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ, आइरन, भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गराऊ, जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ, त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
3: जिल्ला स्वास्थ्य कार्यालय

0: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त।
1: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
0: नसुनु बहिनी, सुनु दुखकुण्ड नगरपालिका ओडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
1: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
0: यो त ढुङ्गा खोज्दा बेउटा मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुतकुण्ड नगरपालिका पाँच सहिरी सुनखुम्बु।
3: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदलीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो भएमा सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
4: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
0: दिदी, आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न।
5: नौ, पहिला त त्यस्तो मान्छे हुनु, के भएछ त?
0: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौमा दिदी, सम्झाइदिनु पर्यो।
5: यो त लागौँछ कलकत्तामा देखिने जस्तो लक्षण छ त।
0: कतै लागौँछ त
5: भाइ, के भएको तिमीलाई?
0: दिदी भन त।
6: खै दिदी, के हुनु? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि मैले भन्नै सकिनँ र खाएँ। त्यसपछि बिस्तारै बारी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिनँ। अहिले पनि गाह्रो भइरहेको छ।

0: 나하고 말할 기준이 다세요. 어디 굵고 있었도 사는 벌써. 그니까 한 번 사하라고. 그래서 뭐 놔두고 있는 거거든요. 성지도? 한번 아마 불안해서 나와서 뭐하는 걸 보지? 어디서 숙대서. 읽고 선박차 때문에 있다고요.
1: 문제 중에 남의밭. 어머니 세대인 사례로 입에서 나가를 너무 배웠거든요. 내가 세대가 될 뿐이 되려고 느껴지겠지. 우리 세대는 더 꼴라로. 뭐 엄마? 뭐라? 우리 세대는 뭐 가고 있니?
0: 바리스타 수제다구리 두비스리 두량비 버스와 바다타 야구 바다타와 야구 사투 비스 스와스티 사부터리 야구 바다타와 수스타 사미르 나기 포에 걸더 아버식 다구리 바다타와리 버리바식 거리쿠사 예스타 바다타리 바리스코 케디어 스타일 바다리와 포바 파르구 사투 우스쿠 바하라 수스타다 포르바타 디아우다사 그래서 야구 사투 포로 우사파사르 유타 야디트바 조디 수스타 지원 ਕਿਸਬੀ ਸਦਾਸ ਜੀਰਬਾਬਾ ਹਾਤੇ ਵਾਲੋ ਲਾਗੂ ਅਸਰ ਬੁਕਾ ਸਦਾਸ ਜੀਰਬਾਬ ਕਲਾਗੀ ਬਿਨਾ ਪ੍ਰਸਾਸਤ ਕਰਨੇ ਸੇ ਲੁਖ ਗੂ ਰਾ ਸੁਲੂ ਐਸਬ ਕੋ ਸਬਿਤ ਪੁਨਾਸ ਨਾ ਜ਼ਰੂਰ ਜੁਕਨਾ ਜ਼ਰ ਸਗੂਸ सामाजिक सुरक्षा भत्ता निकास गरिएको सम्बन्धी सूचना महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082 84 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभप्राप्तहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा भुक्तानी हुनको लागि यस सूचना मार्फत जानकारी कराइन्छ। चालू आर्थिक वर्ष भित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभकाय हुने आफ्नो कागजातमा सम्बन्धित पैसा भुक्तानी हुने नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी कराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही कारण 11 गते 12 गते 13 गते 14 गते र 15 गते थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 92 97 91 97 63 97 104 सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 58 70 3 5 र 98 130 034 213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार गरौं, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। स्वास्थ्य कार्यालय को जनहित में जारी संदेश
0: स्वास्थ्य जीवन को आधार हो संतुलित पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनि का बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ। आइरन भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: Iswana, sunasun, anggur mama tu bangun aku, untuk perlu warga ajaran tu buk suri ni, mana? Mana yang tercinta?
1: Soita, tiada orang ke kau khas khusus kurang deh sah, kau boleh bana tu?
2: Kau mana miss?
1: Malah suni sakai, yerah buksa buksi bannya mudah ina, yuta samajik abisus matra ho, bujur, kasele buksi ko aruplanu, kupnu, pitnu, pira dinu wa, gali bici ti gawne mudah ina, tiesto kare samajik afrad ho, buksi ko aruplanu, kupit gawne, tatha pira dinilai 10 tahun kait, rob 50,000 deki 1 lakh rupiah sama jariwana hunca. बक्सी आरोप लगाएर कुटपीट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै जान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिनीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
2: हुन्छ मिस
3: बक्सी अन्धविश्वास हो बक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन

0: तह प्रथम वर्ष को वर्ण संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841653537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस।

0: through your heart. Solar FM 101.2 MHz.
1: Lucky is sponsored by Bursa Electronic and Service Center. Sunu Dut Kundu Nagar Palika Pass for Lady Sunu Khubo. Lucky. कार्यक्रम लकी को पहिलो अनि छोटो विश्रामलाई पनि पार गरेर भने तपाईको रेडियो सेटमा फेरि पनि उपस्थित भइसकेका छ सुन्दिनुहोस् यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुलेफी 102.2 MHz कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ र हाम्रो स्टुडियो टेलिफोन नम्बर एकदम खुला रहेको छ र आउन सक्नुहुने तपाईँको लागि टेलिफोन लाइन एकदम खुला रहेको छ र केही प्रश्नलाई निरन्तरता दिन चाहे सम्पूर्ण साथीले कविमा नोट गरिदिनु जानुहोला भन्न चाहे र प्रश्न यस्तो रहेको छ खरिदार बाजे कसको पनाम हो यसको सही उत्तर रहेको छ बाबुराम आचार्य रहेको सही र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे राजा कांग्रेस र राणाहरूबीच त्रिपक्षीय दिल्ली सम्झौता कहिले भएको हो यसको सही उत्तर रहेको छ विक्रम सम्मत 2007 साल फागुन 1 गते रहेको सही र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न यस्तो रहेको छ दोस्रो अन्तर्नगर खेलकुद प्रतियोगिता कहिले र कहाँ सम्पन्न भएको हो यसको सही उत्तर रहेको छ विक्रम सम्मत 2041 चैत्र 18 देखि 16 रहेको छ जुन चाहिँ विराटनगरमा भएको थियो है र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे कुनै बेला वर्षाको समय रहेको छ कुनै बेला टेलिफोन लाइन नलाग्न सक्छ है त्यति बेलाको समयमा चाहिँ नलागेको खण्डमा चाहिँ तपाईँहरूले कार्यक्रमलाई चाहिँ अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे प्रश्न यस्तो रहेको छ साउथ एसियन फेडरेशन एसएएफ गेमलाई कोहलीदेखि साउथ एसियन गेम्स एसएजीमा रूपान्तरण गरिएको हो यसको सही उत्तर रहेको छ दसौं दक्षिण एसियाली खेल पश्चात रहेको सही र कार्यक्रमलाई चाहिँ अन्तिम समयसम्म पनि सुनेर साथ दिनुहोला सुन्नुभयो भने मात्र तपाईँले धेरै कुराहरू सिक्ने मौकाहरू पनि प्राप्त गर्न सक्नुहुनेछ हामीले सुनेर पनि धेरै कुराहरू सिक्न पनि सक्छ है र आउन सक्नुहुनेछ भन्दै थिए र केही प्रश्नलाई नै निरन्तरता दिन चाहे प्रश्न यसो रहेको सिसेकपा तङनाम कुन समुदायमा प्रचलित पर्व हो सिसेकपा तङनाम कुन समुदायमा प्रचलित पर्व हो यसको सही उत्तर रहेको छ किरात लिम्बू रहेको छ यसको सही उत्तर चाहिँ रहेछ भने हामी कार्यक्रम लकीको दोस्रो अनि अन्तिम विश्राम जाँदैछौ विश्राम पश्चात फेरि उपस्थित हुनेछौ
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
2: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
2: सचेत बनाऊ
3: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
2: नेपाल सरकार विज्ञापन
4: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
3: डर लाग्नु निद्रा नलाग्नु
2: अनौठा विचार आउनु
3: निराशा बढ़ु खुशी नहुनु
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
3: छटपटी हुनु चिटचिट पसिना आउनु
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
2: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
2: नेपाल सरकार विज्ञापन हो नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस् भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस् विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस् याद राख्नुहोस् 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो यसले दुर्घटना भञ्जन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ चोरी देखिमा कानून कार्यवाहीको हुनेछ पुलमा आगो लागेको तार नत्रिएको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिए तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस् थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852 85 32 26 प्राविधिक प्रमुख 9852 85 32 27 सूचना अधिकारी 9852 85 12 26 र काउन्टर 0 38 52 04 03 समय नै महसुल गर उचाल भविष्य निर्माण गरौं नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: खतरा समाचार आइसक्यो भयो ट्रेन अब चाहिँ
3: के हो के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआथेन यसो त जसले लेखिहाल्छ नि
2: मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ
3: तिमीलाई थाहा थिएन
2: थाहा थिएन
3: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानु नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
2: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
3: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
4: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
0: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुकमा भएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र बाँकी साबिकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं
6: जहाँ बाट चर्किन्छ सगरमाथा जहाँ बाट सचल्किन्छ दुधकोशी त्यही बाट गुन्जन छ तपाईँ हाम्रै आवाज
7: धर्म रीति रिवाज संस्कृतिको सम्मानमा सधैँ अगाडि सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्ज
8: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलु खुबो
7: लक्की

0: कार्यक्रम लगेको दोस्रो अनियन्त्रित विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा प्रस्तुत भइ नै सकेका छौ। सुन्नुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेफएम 101.3 मेगाहर्जमा कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ र तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। आउन सक्नुहुनेछ 97964570 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र कार्यक्रम अन्तिम अन्तिम समयमा पनि हामी आइ नै सकेका छौ र केही एक दुईटा प्रश्नलाई म निरन्तरता दिन चाहे सम्पूर्ण साथीले कृपया नोट गर्नुहोला भन्न चाहे। प्रश्न यस्तो रहेको छ, गण्डकीबाट धौलागिरीमा सारेको जिल्ला कुन हो? यसको सही उत्तर रहेको छ पर्वत रहेको सही। र अर्को प्रश्न रहेको छ, सम्पूर्ण साथीले कविमा नोट गर्दै पनि जानुहोला भन्न चाहे। प्रश्न यस्तो रहेको छ, सरकारले दुई जिल्ला थप गरी 77 जिल्ला बनाउने निर्णय कहिले गरेको हो? सरकारले दुई जिल्ला थप गरी 77 जिल्ला बनाउने निर्णय कहिले गरेको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2074/5 रहेको सही। आजपछि पनि हामी कार्यक्रमबाट विदा माग्नेछौ र आज कतिपयले आफ्नो व्यस्तको बावजुद पनि हामीलाई अन्तिम समयसम्म सुनेर साथ दिनुभयो, ट्राई गर्नुभयो, प्रयास गर्नुभयो। यहाँ सबैजना विशेष गरिकन एक मिश्रमा धन्यवाद दिन चाहन्छु र धन्यवाद दिन चाहन्छु मेरो बन्द कोठाका बास तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने प्राविधिक मित्र सिर्की लमो शेर्पालाई पनि विशेष गरिकन आभार प्रकट गर्दै आजको कार्यक्रम लकीको बसाईबाट म कार्यक्रम प्रस्तुत रेडिकालाई पनि दिन चाहन्छु। नमस्ते, नमस्कार, शुभ दिन।
1: तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
1: बेच बिखन र ओसार पसारबाट बचौं, सिप सिकाऊ र सुदेशमै आत्मनिर्भर बनाऊ। मानव बेच बिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: खुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
5: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
4: भर्ना कार्यक्रम हुने मिति,
5: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
4: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841633537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहु

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नतुलेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समय नै महसुल दिन उचाइ भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सूचना सूचना सूचना
1: वोट देखिए
0: यदि तपाईंको दशमत समस्या पोतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काभ्रे बनेपा नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष शुल्क रहनेछ। थप जानकारी का लगी संपर्क नंबर 9852555768 अंक 9852555768।

0: ठट्टै मायो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चेकमा जापानी सोचा पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति साह्रो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चुच्चेपाटी काठमाडौँ

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी चयन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक

नमस्कार पूर्व नेपाल के पहले सामुदायिक रेडियो सिलुवा फम 102.2 मेगाहर्ट्ज बाट देश का विभिन्न भाग र www.siluwafm.com बाट संसार भर एक साथ प्रसारण भइरहेको बिहान 10 बजे को सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सिंहदरबारमा जारी बैठकमा सुझाव दिँदै सरकार खोजेको बताउनु भएको छ। चुनचुन घटना लगायतका विषयमा छलफल गर्न रासुपा सभापति रवि लामिछानेले बोलाएको बैठकमा सहभागी भएर निस्कनु भएको थापाले भन्नुभयो, सभापति मार्फत हामीले सरकारलाई प्रश्न राखेका छौं, यतिखेर सरकार के गर्दैछ, कहाँ छ, सरकारले समन्वयमा गरेको प्रति असन्तुष्टि जनाउँदै सभापति थापाले भन्नुभयो, सरकार बन्दुकको गोलीमा मात्र सीमित हुनुहुन्न, स्टाटसमा मात्र भेटिनुहुन्न, सरकार अभिभावक मात्र होइन, सरकार लिडर पनि हो। लिडरको सबैभन्दा ठूलो स्ट्रेन्थ भनेको उसले कोलाबोरेट गर्न सक्नुपर्छ, उसले अरूलाई विश्वास गर्न सक्नुपर्छ अनि अरूले पनि उसलाई विश्वास गर्छ। वहाँले यस्तो अवस्थामा प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनु पर्ने बताउनु भएको छ। यति बेला त प्रधानमन्त्रीले तत्कालै सर्वदलीय बैठक बोलाउने हो, प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट्ने हो, प्रदेश र स्थानीय सरकारसँग संवाद गर्ने हो, सुविधाबाट साझा प्रयास गर्ने कुराको एउटा आधार तयार गर्ने हो वहाँले भन्नुभएको छ। सभापति थापाले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तर्निहित पूँजी भएको बताउँदै यसबारे बैठकमा जानकारी गराएको बताउनुभयो। बैठकमा वहाँले संसदीय लगायतका तल्लो तहमा पनि यसरी नै सर्वदलीय बैठक बस्नुपर्ने र त्यसका लागि आफूहरू भूमिका निर्धार गर्न तयार रहेको बताउनुभयो। बैठक सिंहदरबारमा जारी छ, सभापति थापा भने आफ्नो कुरा राखेर निस्कनु भएको छ। पूर्व उप प्रधानमन्त्री एवं कंग्रेस नेता गोपालमान श्रेष्ठको निधन भएकोले श्रद्धांजलि कार्यक्रममा सहभागी हुन बैठकबाट निस्कनु भएको हो। बैठकमा कंग्रेस संसदीय दलका नेता भीष्मराज आङ दामबे पनि सहभागी हुनुहुन्छ। असार शुक्ल पूर्णिमाका दिन आज गायत्री दीक्षा वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरूजन प्रति सम्मान भाव प्रकट गरी गुरू पूर्णिमा पर्व मनाइँदैछ। गुको अर्थ अन्धकार र रूको अर्थ प्रकाश भनेर बुझिन्छ। ज्ञान रूपी प्रकाशले अज्ञान रूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरू भनिने तन्त्र शास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ। यस्ता गुरूलाई शास्त्रको ब्रह्मा विष्णु र महेश्वरका रूपमा समेत मानेका छ। माता पिता जस्तै गुरूलाई पनि देवता सम्मान माने आचार्य देवो भव भनिन्छ। गुरू पूर्णिमाका अवसरमा विभिन्न विद्यालय एवं संघ संस्थाले कार्यक्रम गरी शिक्षा दीक्षा दिने गुरूप्रति श्रद्धा भाव प्रकट गर्ने गरेका छन्। आजै वेदलाई ऋण वेद यजु वेद साम वेद र अर्थ वेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा 18 पुराण र 18 उपपुराणको रचना गर्नुहुने वेद व्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। असार शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो। व्यासले पुराण र उपपुराणका माध्यमबाट अरूको उपकार गरे धर्म हुन्छ, अरूलाई पीड़ा दिए पाप लाग्छ भने मानवतावादी सन्देश दिनु भएको छ। पाँचौं वेद समेत भनिने महाभारत पनि व्यासले नै रचना गर्नुभएको हो। यस अवसरमा नेपाल महर्षि वैदिक फाउन्डेशनले काठमाडौँ चम्पा देवी ब्रह्मानन्द सरस्वती ग्राममा गुरू पूर्णिमा विशेष कार्यक्रमको आयोजना गरेको छ। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई अस्वस्थ भएपछि अस्पताल भर्ना हुनुभएको छ। चक्कर लाग्ने र बान्ता हुने समस्या देखिएपछि उहाँलाई मंगलबार बेलुका धापासी स्थित गान्धी अस्पतालमा भर्ना गरिएको हो। उहाँकी छोरी मानुषी एमी भट्टराईले दिएको जानकारी अनुसार चिकित्सकहरूले उहाँमा बिमाइन पारोक्सिन
पोजी नसोमा भर्ती गोको लक्षण देखिएको बताएको छन्। मानुषले उहाँको स्वास्थ्य अवस्था बारे जानकारी दिँदै अन्य सबै स्वास्थ्य परीक्षण रिपोर्टहरू सामान्य रहेको बताउनु भएको छ। अहिले डाक्टर भटुवाईको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको उहाँले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। जापानमा 7.1 म्यागनिच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्प पछि कुमा माटोमा रहेको इओनमलमा विस्फोट हुँदा कैयौं मानिसहरू फँसेको बीबीसीले जनाएको छ। झण्डै 50 जना घाइते भएकाहरूको अस्पतालमा उपचार भइरहेको छ। क्युसू टापुको भित्री भागमा स्थानीय समयअनुसार दिउँसो 4:27 गएको भूकम्प लगत्तै 1.5 घण्टा धेरै मानिसहरूलाई सुरक्षित ठाउँमा भनिएको छ। भूकम्पपछि दिएको सुनामीको अल्पकालीन चेतावनी भने 1 घण्टाभित्र फिर्ता लिएको छ। जमीन मुनि 10 किलोमिटर गहिराईबाट उत्पन्न भूकम्पका कारण शक्तिशाली परकहरू आउन सक्ने चेतावनी दिएको छ। राष्ट्रिय प्रसारण संस्था एनएचके का अनुसार सड़क तथा पुलहरू चल्किएका छन् र कयौं भवनहरूमा आगो समेत लागेको छ। अन्तिममा खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लिग टू श्रृंखला अन्तर्गत नेपाली आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो 2:45 शुरू हुनेछ। नेदरल्याण्डसमा भइरहेको श्रृंखलाको यो अन्तिम खेल हो। यसअघि लगातार 3 खेलमा पराजित भएको नेपाल आज जित निकाल्दै श्रृंखलाको सुखद अन्त्य गर्ने लक्ष्यमा छ। नेपालले यसअघिका पहिलो खेलमा नामिबियासँग 8 विकेट र अर्को खेलमा 3 रनले पराजित भएको थियो। त्यस्तै आज टोली नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको थियो। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835200016 फोन वा सुनवा फ्यान न्यूजिया @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त, अहिलेलाई सुभाषचाल सकियो। अपरान्ह 4 बजेको सुभाषचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुनवा फ्यान सुन्दै रहनुहोला। नमस्कार।

0: بابا من از استیزانی مونتینو از زنی نمیایی؟
1: نو کی بودی؟ کی بودی؟ سانسو بانی؟
0: نای نا اتیگه زنی من لگه نو
1: اتیگه بلو اونچا؟
0: مایل سانس کو پانچه گرنا ساکی نو سالی خود مونچا
1: کوراتیس تو پرو؟ بانی رو ما پنی تیم سنگی جانچو नमस्ते मैडम म रीना दिदी
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रीनाले स्कुल जान्न भनि साइन्स को कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दैछि
2: ओहो हो र हजुर आरी राम्रो गर्नु भयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रीना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
4: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ
5: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
6: हत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए
7: दौडिदी पो आइस त
6: भाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेको
7: भन को त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
8: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल अस्ति भर्खर किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइछ।
2: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
1: के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
2: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
3: साथै गिफ्रेज, स्विच, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 98059090094 र 98638684।
2: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
3: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

नैतिकताबाट बचौं र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको

0: साथी भाई खोजनो नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति
3: मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जानु लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने भयो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु खुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
3: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: ए बाबु, मेरो त हात खुट्टा अनुसार झनझन गर्छ, पिनासले हैरान बनायो, मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
6: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि हिँड्न नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ, तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
7: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843789852, 9824747718, 9843449096 र 9861314472। आमजी औषधालय, सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय, केही अगाडि।

0: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन क्षेत्र।
5: होंडा का विशेषता
6: जापानीज ऊर्जा प्रविधि उत्पादित
5: उत्कृष्ट माइलेज,
6: राम्रो रिसेल मूल्य,
5: टिकाऊ र भरपर्दो,
6: अफरोड का लागि पनि उपयुक्त।
5: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको
6: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
5: हाम्रा सेवाहरू
6: ओखलढुंगा र खोटाङ को डिजिटल बजार बाटै फाइनेंस को सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने।
5: जुनसुकै मोडल का जेन्युइन पार्ट्स का साथै सर्भिसिङ सेवा,
6: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने।
5: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
6: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली, सिद्धिश्रम नगरपालिका 11, गोरुमारे भुजाङ, ओखलढुङ्गा।
5: सम्पर्क नम्बर 0375902222, 9852880222 र 9842803000।
7: सड़क प्रयोग गर्दा ध्यान दिउ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी समयसीमा निर्माण नगरौं, सड़कको नाली ठाउँ तथा पानी निकास बन्द हुन नदिउ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधुमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
8: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: चिन्ह भन्ने त सबै बुझिसके आजकल आफ्नो त
1: डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने हामीले त ध्यानै नदिएको त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
4: सवारी साधनको हिन्दी र त्रिपुरी सम्बन्धी सूचना आदरणीय सेवा ग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भई नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

I'm

I'm not going to be able to do that.

0: ठिक्क दिदी यो नयाँ घर बनाउनु कस्तो तनाखको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो समयमा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुनखुमोमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो ल सुन बहिनी सुरु दुखुम्बा नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुतकुण्डा नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु धुपकुण्डा नगरपालिका पाँच सलिरी सुनखुम्बु आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुनखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
2: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 2 13
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सलेरी सोलुखुम्बु
3: उपभोक्ता अधिकारको संरक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा म्याचकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौ भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगीमा स्थानीय प्रशासनमा उजुरी गरौ आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: 名簿を参考にしてください。
1: यौन हिंसाबाट बचेर बचाओ, यौनचन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोषबाटै परिचित नातेबाट यसैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन, पानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद पनि गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय खोस्ती प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिमको छिम किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, मिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9833684418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच, सल्लेरी, सोलुखुम्बु।
1: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
2: वन जंगल को छेउमा घर आँगन।

0: ਆਉਂਦਾ ਸਾਥੀ ਵਾਲੀ ਖੁਜਨੋ ਨੇਪਾਲ ਸਰਕਾਰ ਵਿਗਿਆਪਨ ਬੋਰਡ
1: ਖਾਈ ਜਨਮਦਾਤਾ ਦਿਨ ਸਰ
2: ਜਨਮਦਾਤਾ ਗਰੇ ਕੋ ਛੋੜਨ ਨਹੀਂ ਮੈਡਮ
1: ਬਹੁ ਜਨਮਦਾਤਾ ਨਾ ਹੋਏ ਤਾਂ ਵਿਗਿਆਨ ਭਰਨ ਹੁੰਦੇ ਨੀ
2: मलाई त थाहा थिएन म्याडम
1: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै गएँ जाउँ न मेरो साथी
6: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
8: ए बाबु मैन मेरो त हात खुट्टा अनुसार झमझम गर्छ तिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
9: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि हिँड्न नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी बरु सँगै जाउँ
10: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843849852 9824417 18 9843449696 र 9861323472 अन्जी औषधालय सोलो दुत्कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु त
11: पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्।
12: मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
11: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
12: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
13: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
14: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटर साइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन सूचना।
17: होंडा का विशेषता
18: जापानीज ऊर्जा प्रणाली उत्पादित
17: उत्कृष्ट माइलेज,
18: राम्रो रिसेल मूल्य,
17: टिकाऊ र भर पर्दो,
18: अफ रोड का लागि पनि उपयुक्त,
17: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको,
18: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
17: हाम्रा सेवाहरू
18: ओखलढुंगा र खोटाङको विक्टल बजारबाटै फाइनेंस को सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकल तथा स्कूटर कंपनी के मूल्य में पाइने।
17: जुनसुकै मोडल का जेन्युइन पार्ट्स का साथै सर्भिसिङ सेवा,
18: एक्सपेन्स ग्रो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने।
17: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
18: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11 गोरुमारे भुजाङ ओखलढुङ्गा।
17: सम्पर्क नम्बर 0375902222, 98528002222 र 98482300।

0: विशेषज्ञ आजकल आफ्नो त यूनिटी कार्पेटको विगत दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनु होला यति कार्पेट कार्पेटको शहनशाह
1: के भयो के को हल्ला कल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने हो त है हामीले त ध्यानै नदिएको त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गराउन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
6: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेतभन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
5: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
6: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यानसम्म जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
7: नेपाल सरकार विज्ञापन
8: अलिकति जत्न पाछैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
9: चिन्ता किन लिनु हुन्छ एकपटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिना मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि
8: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
9: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध खेतबारी जोत्न छोटाई गर्न ल्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने दस कटर समेत उपलब्ध छ
10: ओखा ढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टी पर्पज सर्भिस कार

0: म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
1: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
0: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डनगर पालिका पाँच बसन्त बजार सल्लेरी सुलुखुम्बु
1: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत चल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुनिने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
5: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
5: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोला त
5: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742284056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
7: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार खोला कहाँ बाहिने व्यवस्था भएको छ
8: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
7: व्यक्ति वा संस्थालाई
8: किन खोज्नु भएको होला हजुर
9: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
8: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
9: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
8: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगर्नु न हजुर
10: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
11: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ
2: नमुना दुधकुण्ड आयल फर्म स्टोर

0: हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243
1: नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46
2: नमुना दुधकुण्ड आयल फर्म स्टोर सुनु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलुखुम्बु
3: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाने नि है
4: सन्चो भएन
3: होइन यतिकै जाने मन लागेन
4: यतिकै पनि हुन्छ
3: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
4: ए कुरा त्यस्तो थियो म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
5: नमस्ते कति टाइमले पाल्नु भयो
4: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
5: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
6: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
7: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए
8: ए के भो जौडिदिन्छ आइस त
7: भाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन
8: भन् कुहो त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
9: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन यो विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश

नेपाल सरकार विज्ञापन बोर्ड न्यूजचार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस सुनोदत खुम्बु नगरपालिका पाँच सल्लेरी स्कूल खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यूजचार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर

0: ग्यास चुल्हा भ्याकुम तथा किचन को संपूर्ण सामान उपलब्ध छ। एलईडी टीवी, कंप्यूटर, लैपटप, कलर प्रिंटर, फोटोकॉपी मशीन, झ्याल ढोका में लगाउने मोटो तथा पातलो रंगीन सीसा, फोटो फ्रेम होलसेल मूल्य में बिक्री वितरण गरिन्छ। हार्डवेयर का संपूर्ण सामान काटी, कब्जा, छेक्की, ताल्चा, वाल, मिक्सर, मोनी सावर बेसिन, धारा, कमोड, पेन सेट, पीवीसी पाइप, सीपीवीसी पाइप पाइनु का साथ ही फ्रीज, डीप फ्रीज, वाशिंग मशीन कंपनी के मूल्य में पाइन्छ। अनि यी सबै मरम्मत पनि गरिन्छ र ग्यास वेल्डिङ, इलेक्ट्रिक वेल्डिङ साथै बाइक को ट्याङ्की कलर पनि गरिन्छ। यति मात्र होइन, समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर, ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कूटरहरू मरम्मत गरिन्छ। पार्ट पुर्जाहरू, मोबिल, हेलमेट, रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203089, 0385203060, मोबाइल नम्बर 9860324426 र 9841902549। न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस समिरी सुनखुम्बु।
1: हाम्रो के दोष सर पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्ती गएका त हौ सर।
2: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
1: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
2: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
3: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
2: अब कानूनले त्यसो भन्दैन। बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो ठुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
4: सुन्नुहोस् न, हाम्रो मामुले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
5: हो र?
4: होइन होला त्यस्तो त।
5: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस?
5: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: धूमपानका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
9: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुखले घाटेको क्यान्सर छ, बाँचेर पनि मलाई तुल्य भयो। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ए दाई पक्नुहोस् त, पक्नुहोस्। के गर्नु भएको?
10: देख्नु भएन, औषधी हालेको
3: न शरीर ढाक्ने कपडा माक्स पाउँदा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: विषादीले धेरै जोखिम हुन्छ है किरा नानी?
3: हो नि, रासायनिक निषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: हस् नानी, मैले बुझे, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
11: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
11: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
7: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
11: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
7: सचेत बनाऊ।
11: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
12: सुप्रभात गुरुआमा।
13: सुप्रभात, बस आज हामी के विषयमा छलफल गर्छौं?
12: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
13: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्?
14: पालै पालो भन त। सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
13: हो, अरू भन त।
15: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
16: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
13: स्याबदास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
14: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ।
13: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
14: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
16: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
13: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड। ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
13: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
16: यस्तो खुसीको बेला छ, हुनेवाला सम्मी सम्झिनीको फोटो खिच्नु परेन?
13: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामु खिचौ न।
16: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
13: यो दाइजोको कुरा चाहिँ नगरौं। तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
17: नमस्कार सेनसेनिका दिदी।
18: नमस्कार नमस्कार। बुझ्नुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
16: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
18: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
17: हो त,
16: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
18: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
19: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
11: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
19: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
11: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
19: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
11: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
19: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
20: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
21: तीन दिन भयो।
20: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
21: के हुनु सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
20: जेसुकै भन, म छुन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
21: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा छुनु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि, पहिलाको जस्तो छैन अहिले।
22: हो, तिमीले ठिक भन्यौ बुहारी। महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
20: हो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
23: नेपाल सरकार विज्ञापन बोर्ड।
24: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
11: डर लाग्नु, निद्रा नलाग्नु,
24: अनौठा विचार आउनु,
11: निराशा बढ्नु, खुसी नहुनु,
24: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
11: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
24: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
11: छटपटी हुनु, चिटचिट पसिना आउनु,
24: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
11: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
24: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
11: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
10: डाँडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भयो नि डाक्टर साहब।
21: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
10: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि, दशा लाग्यो डाक्टर साहब।
21: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के के हुन्छ भन्नुहोस् त तपाईँलाई?
10: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
21: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
10: हजुर।
21: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
10: हवस् डाक्टर साहब, हजुरले भने यसै गर्छु।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
25: ओहो ला
10: ला ला ला, मरे नि के हो?
25: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिन।
10: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटो पो बाटो काटेको।
25: अरे हेर त, धम्म हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
10: जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि। हेर त,
25: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
11: हो बाटो काट्दा जेब्रा क्रस बाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
24: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
11: नेपाल सरकार विज्ञापन बोर्ड
21: खै जन्मदाता दिनुस् त
0: जन्मदाता गरेको छैन नि म्याडम
21: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
0: मलाई त थाहा नै थिएन म्याडम
21: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
0: पहिला कसैले भनेन
24: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
11: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
24: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
11: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
24: नेपाल सरकार विज्ञापन बोर्ड
1: साथी हेरि नि के खतरो समाचार आइसक्यो भयो ट्रेन अब चाहिँ के हुने हो
2: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नाच्थेन यसो त जसले पनि लेखिहाल्छ नि
1: मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
2: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो किन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
11: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
23: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: ए चाम भाई त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
5: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
5: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न
4: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
5: यता आइजाउ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
4: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुख
5: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
5: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
4: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
23: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागि उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
3: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
6: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
3: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैन नि सक्दैन अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
7: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटिदिन्छु
3: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
24: समस्या सरुमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
3: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
8: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
24: अरूको सम्मान गरौं सम्मानित जीवन बिताऊ सभ्य समाज निर्माण गरौं
9: ए बाबु हजुर छ टर्च बालेर जाऊ
12: पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
9: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
12: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
9: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
12: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
9: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
3: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
24: नेपाल सरकार विज्ञापन
26: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रूपको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रमाइलो लाग्नु पर्ने कुरामा नलाग्ने शरीरमा चकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बाँचसम्म नलाग्ने आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिप नेपालद्वारा जनहितमा जारी सन्देश
24: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार
26: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
24: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन्
26: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
27: हेलो
28: हेलो बहिनी सन्चै छौ
27: हजुर सन्चै छु हजुरलाई कस्तो छ
28: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
27: आहा हस् हस् अनि हुलाकमा पो जानु
28: हो नि हुलाकमा जाऊ न
27: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र
28: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
27: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
28: सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
27: ए सहरमा मात्रै होला नि
28: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
27: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 या प्रहरीको सयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश।
2: मानव देश बिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश बिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश बिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: खुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको वर्ण सम्बन्धी सूचना।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
0: The BBC World Service, right here on Zeno.fm.
3: आज बिहान सर्वदलीय बैठक बसेको छ। सिंहदरबारमा भएको बैठकमा सहभागी राजनीतिक दलहरूले सामाजिक सद्भाव कायम राख्न साझा प्रतिबद्धता जनाएका छन्। रासोपाका सभापति रवि लामिछानेले आह्वान गरेको बैठकमा सहभागी प्रमुख प्रतिपक्षी तथा अन्य राजनीतिक दलका नेताहरूले संसदीमा उत्पन्न घटनाप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्न अपील गरेका हुन्। शान्ति सुव्यवस्था र सद्भाव कायम राख्न राष्ट्रिय एकता अपरि हारिय रहेको सभापति लामिछानेले बताउनु भएको छ। बैठकपछि कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेन्देले संसदीय लगायतका ठाउँमा शान्ति कायम गर्न सबै दलले संयुक्त विज्ञप्ति जारी गर्ने सहमति भएको जानकारी दिनुभएको छ। बैठकमा कांग्रेसले सरकारको भूमिका प्रति प्रश्न उठाएको छ। कांग्रेस सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह र उहाँ नेतृत्वको सरकारको उपस्थिति नदेखिएको भन्दै असन्तुष्टि जनाउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीयको परिस्थितिप्रति गम्भीर चिन्ता प्रकट गर्नुभएको छ। उहाँले सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर रहनुपर्नेमा जोड़ दिनुभएको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही गर्न माग गर्दै उहाँले यो समय राजनीतिक तिक्तता बढ़ाउने नभई राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय भएको उल्लेख गर्नुभयो। बैठकमा सहभागी अरू दलका प्रतिनिधिले पनि संसदीय लगायतका सम्भावित प्रभावित क्षेत्रमा पूर्व सतर्कता अपनाउन र तल्लो तहसम्म सर्वदलीय प्रयासलाई अगाडि बढ़ाउन साझा सहमति जनाएका छन्। आजको सर्वदलीय बैठकमा प्रधानमन्त्री शाह र गृहमन्त्री सुदन गुरूङ सहभागी हुनुभएन। जिल्ला प्रशासन कार्यालय संसदीयले गए राती फेरि कर्फ्यू विस्तार गरी 10 पालिकामा लागू गरेको छ। देवानगंज गाउँपालिका 3 को कप्तानगंजमा आइतबार राति युवाहरू बीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको थियो। नेपालमा बाघको संख्या 429 वटा पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व बाघ दिवसका अवसरमा आज पछिल्लो राष्ट्रिय गणनाको नतिजा सार्वजनिक गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बाघ गणना नतिजा सार्वजनिक गर्नुभयो। यसअघि सन् 2022 सार्वजनिक विवरण अनुसार नेपालमा बाघको संख्या 355 थियो। पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्ज तथा वरपरका क्षेत्रमा पाइएको छ। त्यहाँ 145 वटा पाटे बाघ रहेका छन्। बर्दिया राष्ट्रिय निकुञ्ज तथा त्यस वरपरका वन क्षेत्रमा 112 वटा बाघ गणना भएको छ। यसैगरी पर्सा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 71, बाँके राष्ट्रिय निकुञ्जमा 51, शुक्लफाटा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 50 वटा बाघ भेटिएको विवरण छ। बाघको संख्या बढ़ेसँगै मानव बाघ द्वन्द घटाउने चुनौती भने बढ़ेको छ। पछिल्लो 15 वर्षमा मात्रै बाघको आक्रमणबाट 141 जनाले ज्यान गुमाएका छन्। सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी पारदर्शी उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीतिको कार्यान्वयन कार्ययोजना सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा रणनीतिमा समावेश सुधार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिम्मेवार निकाय कार्य सम्पादनका चरण समयसीमा अपेक्षित उपलब्धि कार्य सम्पादन सूचक तथा प्रमुख उपलब्धिका आधार निर्धारण गरिएको छ। कार्ययोजना मन्त्रालय विभाग आयोग कार्यालय तथा अन्य सरकार भएका निकायको सहभागिता र परामर्शका आधारमा तयार गरिएको दस्तावेजमा जनाइएको छ। सुधार कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि संस्थागत समन्वय स्वामित्व र जवाफदेहितालाई महत्व दिइएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमंत्री गोपाल मान श्रेष्ठ को पार्थिव शरीर श्रद्धांजलि का लागि पार्टी कार्यालय सानेपा ललितपुर में राखिएको छ। पार्टी का सभापति गगन थापा रासोपा का सभापति रवि लामिछाने नेकपा का संयोजक एवं पूर्व प्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्ड लगायतले सानेपा पुगेर श्रेष्ठलाई श्रद्धांजलि अर्पण गर्नुभएको हो। पार्थिव शरीर में सभापति थापाले पार्टी को झण्डा ओराउनुभयो। श्रद्धांजलि पछि श्रेष्ठ को आज पशुपति आवे घाट में अंत्येष्टि गर्ने तयारी छ। श्रेष्ठ को 83 वर्ष को उमेर में उपचार का क्रम में हिजो निधन भएको हो। उज्यालो रेडियो नेटवर्क और उज्यालो अनलाइन मार्फत एक साथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा कर्णाली राजमार्गको काफल सैनीमा मिनी बस दुर्घटना हुँदा 6 जना घाइते, आज सुनको भाव घट्यो, चाँदीको बढ्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: राप्ती इंजीनियरिंग कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इंजीनियरिंग कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601 98578-3599 98578-3184। 3 वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एफएमजेल हामीले सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलबाट साझा प्रतिबद्धता सरकारको भूमिका प्रति कांग्रेसको प्रश्न बाघको संख्या बढ़ेर 429 पुग्यो 4 वर्षमा 74 थपिए लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू कर्णाली राजमार्ग अन्तर्गत दैलेखको गुराँस गाउँपालिका एक काफल सैनीमा आज बिहार मिनी बस दुर्घटना हुँदा 6 घाइते भएका छन्। सुर्खेतबाट अछामका लागि छुटेको सुदूरपश्चिम प्रदेश 01-001-3072 नम्बरको मिनी बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। बसमा चालक सहित 6 रहेको र उनीहरू घाइते भएकोमा 4 थप उपचारका लागि सुर्खेत पठाएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्चार्ज प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले जानकारी दिनुभयो। उहाँका अनुसार 2 अवस्था सामान्य छ। आज सुनको भाव घटेको छ, चाँदीको भाव भने बढ़ेको छ। हिजोको तुलनामा सुन आज तोलामा 1000 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको 2,83,200 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलाको 2,84,200 रूपियाँ रहेको थियो। यसैगरी आज चाँदी तोलामा 10 रूपियाँले बढ़ेर तोलाको 4,320 रूपियाँ कायम भएको महासंघले जनाएको छ। अब विदेशको खबर। जापानमा शक्तिशाली भूकम्पका कारण कम्तीमा 13 ज्यान गएको छ। कुमामोतोको एउटा शपिङ सेन्टर भित्र फसेका मानिसको अहिले उद्धार कार्य भइरहेको छ। त्यहाँ 3 ज्यान गएको र अरू धेरै मानिस फसेको आशंका गरिएको छ। इओ शपिङ सेन्टरको दोस्रो तल्ला भत्किएको छ। कुमामोतो जापानका 4 प्रमुख टापु मध्येको क्युशुमा अवस्थित शहर हो। जापानको क्युशु टापुलाई केन्द्रबिन्दु बनाएर हिजो 7.1 म्याग्निच्युडको भूकम्प गएको थियो। जापानकी प्रधानमन्त्री सुनाए ताका इचीले पछिल्लो अवस्था बारे जानकारी दिने क्रममा अहिलेसम्म भूकम्पबाट 13 ज्यान गएको र खोज तथा उद्धारका काम भइरहेको बताएको बीबीसीले जनाएको छ। कुमामोतोका स्थानीय अधिकारीले झण्डै 10,000 जनालाई सुरक्षित ठाउँमा सारिएको बताएका छन्। जापान विश्वकै भूकम्पको उच्च जोखिममा रहेका देशहरू मध्ये एक हो। त्यहाँ 1 वर्षमा झण्डै 1,500 जति भूकम्प जाने गर्छन्। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो 3:45 शुरू हुनेछ। नेदरल्याण्डसमा भइरहेको श्रृंखलाको यो अन्तिम खेल हो। यसअघि लगातार 3 खेलमा नेपाल पराजित भएको थियो। नेपाल पहिलो खेलमा नामिबियासँग 8 विकेट र अर्को खेलमा 3 रनले पराजित भएको थियो। यसैगरी आयोजक टोली नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै लीग 2 शीर्ष 4 रहेर विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भएको छ। 8 टोली सहभागी लीग 2 हरेक टोलीले 36 खेल खेल्नेछन्। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनु पर्ने हुन्छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलबाट साझा प्रतिबद्धता सरकारको भूमिका प्रति कांग्रेसको प्रश्न बाघको संख्या बढ़ेर 429 पुग्यो 4 वर्षमा 74 थपिए संख्या बढ़ेसँगै मानव बाघ द्वन्द घटाउने चुनौती सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्य योजना सार्वजनिक प्रभावकारी कार्यान्वयनका लागि संस्थागत समन्वय स्वामित्व र जवाफदेहितामा जोड़ जापानमा भूकम्पबाट 13 ज्यान गयो शपिङ सेन्टरमा फसेकाहरूको उद्धार चल्दै र विश्वकप क्रिकेट लीग 2 नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै दिउँसो 12 नेपाल खबर सकियो। दिउँसो 3 नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। सबैलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: i Dracula, Prosto Biciaj, Dziuchu, Usiadu Wielki Wieczór, Kaśmar Numer, Nobby Megahertz.
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायस फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
1: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौ।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-696
0: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
3: Classic Deco 60th Anniversary Offer. जतिमा चाहियो त्यतिमा पायो. Budget र package तपाईको बुझाइको. अब Internet TV र Wi-Fi 6 router पनि त्यतिमै पाइन्छ. Classic Deco कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई 12,000 को इन्टरनेट बोनस. सम्पर्क 9801004477. Classic Deco. जतिमा चाहियो त्यतिमा पायो.
2: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
4: प्रहरी सहयोग चाहिँदा 100,
2: दमकलका लागि 101,
4: एम्बुलेन्स सेवा चाहिँदा 102,
2: ट्राफिक प्रहरीका लागि 103,
4: बाल बालिका खोज तलासका लागि 104
2: र विपद व्यवस्थापनका लागि 1177।
4: यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
0: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
2: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
0: प्रविधिको विकाससँगै गाडी पनि
5: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश।
6: पोषण युक्त खाने कुरा जीवनका रङहरू पूरा मनमा ताके तन्मा।
7: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र 5 वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको 1 घण्टाभित्र शिशुलाई स्तनपान गराउ। 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। 6 महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन, भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ, त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
5: जिल्ला स्वास्थ्य कार्यालय

आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सुन्न एफएम। सुन्न एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

0: अत्यधिका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुनखुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो नसुने बहिनी सुरु दुखुम्बा नगरपालिका वडा नम्बर पाँचमा उनीहरूको शान्ति स्टोर एण्ड सप्लाई खुल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोजु त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्डा नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00 सोलु धुपकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आमो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य भूका भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Nu lăsa de varii, ești pe smerozii.

0: हिंसाबाट बचन र बचाऊ यौनचन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्पाद पनि गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय खुस्ती प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाजा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिमको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809509094 र 9863868418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: जङ्गलको छेउमा घर आँगन।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: ए दाई राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।

0: बाबु मैमा मेरो त हात खुट्टा अनुमासा झमझम गर्छ तिमीले हैरान बनायो मेरो पनि केटी हो केके खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
1: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 98 43 79 86 52 98 24 74 17 18 98 43 49 96 र 98 61 23 14 72 अन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
3: उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोस्यो
0: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
3: र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
0: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यो हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
3: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
5: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
6: नेपाल सरकार विज्ञापन हो
7: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय हुन्डा ब्रान्डको मोटरसाइकल तथा स्कुटर अब ओखलढुङ्गाको मिलन चोकमा
8: हुन्डाका विशेषताहरू
9: जापानिज उच्च प्रविधिबाट उत्पादित
8: उत्कृष्ट माइलेज
9: राम्रो रिसेल मूल्य
8: टिकाउ र भर पर्दो
9: अफरोडका लागि पनि उपयुक्त
8: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको
9: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजनका लागि पनि अति उपयोगी
8: हाम्रा सेवाहरू
9: ओखलढुङ्गा र खोटाङको दिक्कल बजारबाटै फाइनेन्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने
8: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा
9: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा 1 सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
8: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
9: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिशरण नगरपालिका 11 गुरुमारी भुजाङ ओखलढुङ्गा
8: सम्पर्क नम्बर 0375902222 9852888002222 र 9842880300

0: शिव मान्यता सबकी दृष्टि से ज्ञात कर आत्मता यति कार्पेट को विगत दशक देखि को सुंदर साथ यति कार्पेट के कार्पेट को पछाड़ी यति को लोग हिन्न न बिर्सन होगा यति कार्पेट कार्पेट को शिवसा
1: हल्ला चल्ला
2: डोजर चले अब त हाम्रा दुख का दिन सकिए के सकिनु नि गांव में सड़क बने बसा हिड़न पर्ला भन्ने डर छ रात भरी सुत्न सके
1: हैन माइली भाउजू अब गाड़ी चले पछि हामीलाई नै सजिलो हुने हो क्या हामी मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्र में सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नु पर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेत में पहिरो जान थाल्यो पर्तिर को मुहान को धारा पनि सुक्यो अब पानी लिन दुई घंटा तल खोला में पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने हामीले त ध्यानै नदिएको त्यही त भौतिक पूर्वाधार बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकास का नाम में विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
6: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
5: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुहार सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
6: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
2: नेपाल सरकार विज्ञापन अलिकति जोत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिनर छैन भने बजारमा
7: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिनर छँदै छ नि
2: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय सैतिस कहाँ कहाँ उपलब्ध छ नि
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध खेतबारी जोत्न छोपाई गर्न ड्याङ बनाउन उकेरा लगाउन झुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने दस कटर समेत उपलब्ध छ
8: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98582 साथै 98010 20895 मा मिस कल गर्नुहोस् लगतै तपाईलाई फोन आउनेछ
9: आया भनेर पो बसेछ त बिरामी हो क्या हो
10: तीन दिनदेखि दात दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
9: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
10: हो र के डेन्टल रे
11: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत कुण्डे नगर पालिका पाँच बसन्त बजार सल्लेरी सुलु खुम्बु।
12: हाम्रा सेवाहरू
11: दाँत सफा गर्ने, दाँत चल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
13: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
12: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
14: एउरो आज मेरो जन्मदिन हो, याद त छ नि।
15: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त।
14: त्यसै जिस्किनुहुन्छ हजुर पनि, ल आँखा बन्द गरे,
15: ल अब आँखा खोला त।
14: वाओ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर, विधान सुन चाँदी पसलबाट हो नि। विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गर गहना मेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रोहपाल, सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग, सोलु भुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सल्लेरी, सोलुखुम्बु।
16: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार खोला कामै मेरो
17: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
18: किन खोज्नु भएको होला हजुर?
17: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
18: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
17: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
18: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगर्नु न हजुर।
19: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
20: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
21: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता।
0: यहाँ बाट डिजल र पेट्रोल तपाईले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 सम्बन्ध साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243
21: नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई सब मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलुखुम्बु
1: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
22: सन्चो भएन
1: होइन यतिकै जाने मन लागेन
22: यतिकै पनि हुन्छ
1: मैले साइन्सको कन्ट्री गर्न सकिनँ सरले सुत्नुहुन्छ
22: ए कुरा त्यस्तो थियो नहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना बुबी
23: नमस्ते कति टाइमले पाल्नु भयो
22: आज रिनाले यसको जान्न भन्नु साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
23: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जर्माना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
21: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
24: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए
25: ए के भो दौडिदिई पो आइस् त
24: दाई हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन
25: अनि को थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
21: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन यो विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यूज चार कलरिया तथा छोरामाई अपसेट प्रिंटिंग प्रेस फूलोदूत खुम्बू नगरपालिक पांच सलेरी स्कूल खुम्बू विगत देखि नई ग्राहक विश्वास वृद्धि आयो न्यू स्टार कलरिया तथा छोरामाई अपसेट प्रिंटिंग प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू वेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा चेस्किनी तालचा वाल मिक्सर मोनो सावर बेसिन धारा कमोड पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिण्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239 0385209060 मोबाइल नम्बर 9860324426 र 9841909250 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी स्कुल खुम्बु
1: हाम्रो के दोष छ र पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ सर
2: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश आर्थिक वर्ष 2084-84 लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना
4: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वनसूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गति घटनामा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फत कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.kc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल
5: आदरणीय
0: श्रोताबृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्न एफएम। सुन्न एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ।

Ha ha ha!

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदली सेवा ग्रहण महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभन नगरी आफू सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो भएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अपिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साविकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल करीमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेकसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: और प्रिंट मुखकर को रोकन तवारी साधन को नंबर एक गणेश सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावर तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालय में गएर कर प्रिंट मांग बैंक भोक्सर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय पिरात्न गयो।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: बालबालिकालाई लागू औषध दुरूपयोग गर्दछ,
5: लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं, बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं, बालबालिकाको संगतमा ध्यान दिऊ, लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ, बालबालिकासँग नियमित संवाद गर्ने गरौं, बालबालिकालाई घरमा माया र समय दिने गरौं, विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं, बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: सवारी साधनको इन्धन त्रिपुण सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा, सवारी साधनको इन्जिन र त्रिपुणको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर। सड़क प्रयोग गर्दा ध्यान दिउ, सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ, सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिउ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: यौन हिंसाबाट बचौं र बचाऊ। यौनसन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
0: अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: आजको भूमि श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्लाउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हुन् के भएछ त दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिन जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौसो कोलकातामा देख्ने जस्तो लक्ष्य छ त कतै लागौसो त भाइ के भएको तिमीलाई दाँती भन त
1: खै दिदी के भन्नु साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाड्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्कै सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षण तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले सेवाजीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्न मौका दिनु
2: भारिसमा लज सिर्जना गरी दुबेसरी तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा लघु औषध हो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले भारिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खबु र सोलु एफएमको संयुक्त प्रवासमा जुरहितमा जारी सन्देश
3: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना महकुम गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभकारी हुने आफ्नो कागजसाथी सम्बन्धित कोषमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने बेहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ सामाजिक सुरक्षा भत्ता वितरण हुन्थे यही कारण 11 गते 12 गते 13 गते 14 गते र 15 गते थप जानकारीको लागि सम्पर्क नम्बर 55 शाखा 98 92 97 91 97 63 97 104
4: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुम गाउँपालिका बुङ सोलुखुम्बु।

0: को जनहित में जारी संदेश
1: पोषण युक्त खाने पूरा जीवन का रंग हरू पूरा मन माता की तन
0: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउँ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराउँ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराउँ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: अत्यंत दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाएन। ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ, बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुरुखुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ। ल सुनु बहिनी, सुनु दुखुमा नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई छ, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोजो त्यही तयार। लौ नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी। हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुतकुण्ड नगरपालिका पाँच पल्लिरी सुनखुम्बु। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुनखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तुतथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बेद विषक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्यासपछि नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट कृषि पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Nu uitați să dați like, să lăsați un comentariu și să distribuiți acest material video pe alte rețele sociale.

0: युनिहिंसाबाट बचौ र बचाऊ यौनचनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा सुनेकी असन्तोष साथीलाई परिचित नदिँदा र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय खोस्ती प्रदेशद्वारा जनहितमा

0: Mundo FM.
1: Sunday afternoon, the studio time.
2: It's 2 PM. News report 2 PM.
0: Time check ko saath ma. New Star Digital Color Lab tatha Dwaramai Offset Press. Solu Dutku Nagar Palika 5 Solu Khumbu.
2: Hey dai, hey dai. Pakhnus ta, pakhnus. Ki garnu bhayeko?
3: Dindu bhayo na. Aushadhi haleko.
2: Nauna. शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने
3: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
2: हेर्नुहोस् है यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
3: विषादीले धेरै जोखिम हुन्छ कि नानी
2: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
3: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
2: सुन्नुहोस् है रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
3: हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
4: नेपाल सरकार विज्ञापन सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
4: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
4: सचेत बनाऊ
5: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
4: नेपाल सरकार विज्ञापन
2: सुप्रभात बस आज हामी के विषयमा छलफल गर्छौं
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
7: सिट सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: हो अरू भन त
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
9: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
11: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
2: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
2: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्
9: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन
2: हो खिचौ खिचौ केटाकेटी सबैको सामु खिचौ न
9: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
2: यो दाइजोको कुरा चाहिँ नगरौ तपाईको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछिन्। यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: नमस्कार सेनसेनिका दिदी।
14: नमस्कार नमस्कार। दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
15: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
14: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
15: हो त, हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
14: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
16: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
17: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
16: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
17: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
16: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
17: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
16: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
17: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
18: यता नआऊ है भोलि, तलै बस, छाचुक नगर। आज कति दिन रे?
19: 3 दिन भयो।
18: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
19: केही हुँदैन, सुन नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
18: जेसुकै भन, म 6 दिन चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
19: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा छुनु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि, पहिलाको जस्तो छैन अहिले।
20: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
18: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
21: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
16: डर लाग्नु, निद्रा नलाग्नु,
21: अनौठा विचार आउनु,
16: निराशा बढ्नु, खुसी नहुनु,
21: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
16: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
21: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
16: छटपटी हुनु, चिटचिट पसिना आउनु,
21: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
16: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
21: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
16: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
21: नेपाल सरकार विज्ञापन हो।
22: डाँडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन नि डाक्टर साहब।
23: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
22: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि, दशा लाग्यो डाक्टर साहब।
23: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, ट्राफिक गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
22: मेरो मुख सुकेको छ, अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
23: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
22: हजुर
23: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्की बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्की गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
22: हवस् डाक्टर साहब हजुरले भने यसरी गर्छु
1: नेपाल सरकार विज्ञापन
3: मरे के हो
23: हेर त रगतै रगत भयो म त त्यस्तो हेर्न नि सक्दिनँ
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिच बाटो पो बाटो काटेको
23: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
3: तिमी जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त अब
23: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
21: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
23: खै जन्मदर्ता दिनुहोस् त
22: जन्मदर्ता गरेको छैन नि म्याडम
23: जन्मदर्ता नभए त विद्यालय भर्न हुँदैन नि
22: मलाई त थाहा नै थिएन म्याडम
23: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
21: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
21: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
1: नेपाल सरकार विज्ञापन बोर्ड
5: साथी हेर्नु नि के खतरो समाचार आइसक्यो अब चाहिँ के हो
24: खोजै के आयो त्यस्तो यत्तिकै तथ्य आइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै तथ्य आउनुपर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नाथेन यसो त जन्मै लगिहाल्छ नि
5: मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
24: तिमीलाई थाहा थिएन
5: थाहा थिएन
24: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
5: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
24: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नुहुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
4: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
1: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
25: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
25: ए दिदीले सही भन्नुभयो उसो भए दीपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दै छौ त्यहाँ?
25: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुख ज्यू।
25: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
6: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
25: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू, बाटो बन्छ समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
6: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
25: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
0: होइन के भन्नुभएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
25: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त।
8: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटिदिन्छु।
10: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
19: समस्या सरीमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
25: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
11: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ, जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
24: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
0: ए बाबु हतियार छ, टर्च बालेर जाऊ।
26: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
24: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
26: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
24: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
26: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
24: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।

0: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
1: नेपाल सरकार विज्ञापन हो।
2: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बास सम्म नलाग्ने, आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा जनहितमा जारी सन्देश।
1: सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार।
2: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
1: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा स्वयं नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
2: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा जनहितमा जारी सन्देश।
3: हेलो
4: हेलो बहिनी, सन्चै छौ?
3: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
4: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
3: अनि हुलाकमा त जानु
4: हो नि, हुलाकमा जाऊ न।
3: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
4: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
3: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
4: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
3: ए, सहरमा मात्रै होला नि?
4: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
3: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: सामूहिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्कात वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: मानव देश बिक्री तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति

0: प्रथम वर्ष को भर्ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतिदेखि भाद्र 31 गतिसम्म। कक्ष सञ्चालन 2083 साल असोज
0: सुलुखुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतिदेखि भाद्र 31 गतिसम्म। कक्ष सञ्चालन 2083 साल असोज 1 गतिदेखि। रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556 9841633537 र 0385204056। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

0: विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, ध्वंसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नतुलेको, ट्रान्सफर्मरमा समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सूचना सूचना सूचना
1: कोर्ट देखिए
0: यदि तपाईंको बस्नामा चुम्बसाथ पैतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडे स्थापना केन्द्र एसआरडीसी काफ्री पनिपा नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारी का लागि सम्पर्क नम्बर 9852555768 अंकमा 9852555768।

0: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँड्दै संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
0: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानी भाषा पढ्ने अनि जापान जाने
0: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि यसै गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
0: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुँदैछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा
0: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
2: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबै केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98 50 17 979
2: र 01 5 96 26 16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहिन चुच्चेपाटी काठमाडौँ

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी फेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

0: পর প্রিন্ট মুখতর্ক রোকনভোগ তোবারি সাধনক নগর একিন গণেশ সম্বন্ধী সূচনা আদরণীয় সেবাগ্রাহী মহানুভাবহরু তপাইলে আফ্নো সওয়ারী সাধনকো বার্ষিক রূপমা বুঝাউনু পর্ने सवारी कर नवीकरण वस्तु लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोचर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय पिरात्मक
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: बालबालिकालाई लागू औषध दुरूपयोग बचाऊ,
5: लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौ, बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौ, बालबालिकाको संगतमा ध्यान दिऊ, लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ, बालबालिकासँग नियमित संवाद गर्ने गरौं, बालबालिकालाई घरमा माया र समय दिने गरौं, विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं, बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
0: तवारी साधनको इन्जिन र त्यसको सुरक्षाको सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय पिरात्मक
0: सड़क प्रयोग गर्दा ध्यान दिऊ,
1: सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ, सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराऊ, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट माथि बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं,
4: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाऊ सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: यौन हिंसाबाट बचौ र बचाऊ,
1: यौनसन्य हिंसा सामाजिक अपराध हो, बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्,
0: हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ,
1: अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ, बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ, बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
8: अदनी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा राष्ट्रसुनी अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ।
9: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
10: दिदी आज बहिनीहरू श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न लौ पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौसो कलकत्तामा बेच्ने जस्तो लक्ष्य छ त कतै लागौसो त भाइ के भएको तिमीलाई घाँटी भन त
11: खै दिदी के हुन साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लत लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
10: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क सबै छार्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ यसको संरक्षण तिमीले त हो
11: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले सेवकलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर अनि सुधार्न मौका दिनु
10: बारिशमा लत सिर्जना गरी धुबेसरी तुलाउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागु औषधको प्रयोग उसार प्रसार मोकथाप र नियन्त्रणमा जोड़ दिए स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती बालो लागू औषध बुक समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खबु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
9: सामाजिक सुरक्षा भत्ता निकासमा गरिएको सम्बन्धी सूचना
12: महाकुल गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ सामाजिक सुरक्षा भत्ता वितरण हुन्थे यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-97-97-97-94
9: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुलुङ गाउँपालिका बुङ सोलु

कार्यालयको जनहितमा जारी सन्देश। स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टाभित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन, भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: छोटा दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुमा सबै थुक पाइन्छ त। ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो। ल सुन बहिनी सुरु दुखुमा नगरपालिका ओडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खुजु त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा बेउटा मिले जस्तै भयो नि दिदी।
1: हजुर बिजुलीको भरपर्दो सहर यात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुम्बा नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862800000 सुन दुखुम्ब नगरपालिका पाँच सल्लेरी सुलुखुम्ब। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870385 र 9816034213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुम्ब नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु।
3: उपभोक्ता अधिकारको संरक्षण गरौं गुणस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बे दिशक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा म्यासपी मुखी गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: मात्र बोलो सधैँभरि यसो त्यसै रोजे

0: 외식을 인쇄 후 향으로 퍼지도록 하다이.
1: यही हिंसाबाट बचेर बसाउ यौनचन्नी हिंसा सामाजिक अपराध हो बालबालिका यौनचन्नी हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्तको साथीलाई परिचित नदिँदा र जोखिमबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बालबालिकाको चालचलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ बालबालिकासँग नियमित सम्पर्क गराउ
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809609094 र 9863868418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलु कुम्बु,
1: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
2: वन जंगल को छोना घर आंगन पर निभे।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्नु हुँदैन नि
2: मलाई त थाहा थिएन म्याडम
1: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित
5: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुत्कु नगरपालिका 5 सोलु खुम्बु
6: Wherever you are, stay connected.

स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संसारी घटनापछि उत्पन्न अवस्थाको समाधान संवाद र सहमति मार्फत गर्न दलहरूको संयुक्त आह्वान। तल्लो तहमा सर्वदलीय संवाद गर्ने। स्वास्थ्य कर्मीको आन्दोलनका कारण आज पनि अस्पतालहरूमा ओपीडी सेवा बन्द। माइती घरमा प्रदर्शन। बिरामीलाई शास्ति। बाँकेमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीनजना मजदूरको ज्यान गयो। कपिलवस्तुमा ट्रकको ठक्करबाट तीनजना मारियो। चीनले इरानलाई काठबाट प्रहार गर्न मिल्ने क्षेपास्त्र प्रणाली उपलब्ध गराउने। अमेरिकासँगको द्वन्द्वका बीच इरानको प्रतिरक्षा प्रणाली थप सुध्रियो। र लिप्टु क्रिकेट श्रृंखला अन्तर्गत नेदरल्याण्डसँगको खेलमा नेपाल बलिङ गर्दै। नेपाल खबरमा अब पूरा खबर। प्रमुख राजनैतिक दलहरूले सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिको शान्तिपूर्ण रूपमा संवादबाट समाधान गर्न अपील गरेका छन्। सर्वदलीय बैठकपछि जारी वक्तव्यमा उनीहरूले पारस्परिक भाइचारा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका हुन्। वक्तव्यमा दलहरूले लोकतान्त्रिक व्यवस्थामा उत्पन्न जुनसुकै जटिल असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्र सम्भव भएको उल्लेख गर्दै सबै पक्षलाई संयमता अपनाउन आफ्ना मागहरू शान्तिपूर्ण रूपमा राख्न अनुरोध गरेका छन्। सत्तारूढ़ दल रासोपाका सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकले लोकतन्त्रमा उत्पन्न हुने जुनसुकै जटिल असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवादबाट हुने उल्लेख गरेको छ। बैठकले नेपालको विविधताका बीचको एकता, सहिष्णुता र सहअस्तित्वको परम्परा जोगाउन कुनै पनि प्रकारका उत्तेजना र अवांछित गतिविधिमा संलग्न नहुन आम नागरिकलाई आग्रह गरेको छ। शान्ति र सामाजिक सद्भाव कायम राख्न प्रदेश, जिल्ला तथा पालिकाहरूमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न तथा नागरिक स्तरमा विश्वासको वातावरण निर्माण गर्न राजनैतिक दलका

0: आवश्यक समन्वय अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि सात बुझे अपीलमा व्यक्त गरिएको छ। यस्तै दलहरूले सामाजिक सञ्जाल मार्फत फैलन सक्ने भ्रामक सूचना अफवाह र घृणास्पद अभिव्यक्तिले परिस्थिति थप जटिल बनाउन सक्ने उल्लेख गर्दै आम नागरिकलाई सामाजिक सञ्जाल जिम्मेवारपूर्वक प्रयोग गर्न तथा संचार माध्यमलाई तथ्यपरक र समन्वित सूचना सम्प्रेषण गर्न पनि आग्रह गरेका छन्। वर्षाको वीरगंजमा रहेको नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू ठप्प पारेका छन्। चिकित्सकहरूको सुरक्षा र कार्यस्थलमा हुने हिंसा अन्त्यको माग गर्दै स्वास्थ्यकर्मीहरू आन्दोलित भएका हुन्। उनीहरूले हिजोदेखि देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरेका छन्। स्वास्थ्यकर्मीहरूमाथि बारम्बार हुने दुर्व्यवहार र भौतिक आक्रमणका घटना नरोकिएको हुँदै उनीहरूले सेवा नै रोकेर विरोध जनाएका छन्। यस्तै आन्दोलित चिकित्सकहरूले आज काठमाडौँको माइतीकर मण्डलामा भेला भई विरोध प्रदर्शन गरेका छन्। यसरी स्वास्थ्यकर्मीहरूको आन्दोलनका कारण आफूहरू समस्यामा परेको बिरामीहरूले बताएका छन्। शनिबार र आइतबार ओपीडी सेवा बन्द रहेर सोमबार एक दिन खुलेकोमा हिजोदेखि पुनः बन्द भएको छ। यसरी लामो समय ओपीडी सेवा बन्द हुँदा टाढाबाट आएका बिरामीले स्वास्थ्य जाँच गराउन पाएका छैनन्। कतिपयले महँगो शुल्क तिरेर निजी अस्पताल तथा क्लिनिकमा जानु परेको गुनासो गरेका छन्। बाँकेमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फँसेर तीनजना मजदूरको ज्यान गएको छ। कोहलपुर नगरपालिका वडा नम्बर तीन शान्ति टोलमा दया प्रसाद थारूको निर्माणाधीन घरको आँगनमा सेप्टिक ट्याङ्की बनाउँदै गर्दा फँसेर कोहलपुर तीनका कालु थारू, प्रकाश थारू र बिर्जा थारूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। उनीहरू निर्माण कार्यमा मिस्त्री तथा मजदूरका रूपमा कार्यरत थिए। डोजरको प्रयोग गरी सेप्टिक ट्याङ्की फुटाएर उनीहरूको शव निकालिएको प्रहरीले जनाएको छ। सेप्टिक ट्याङ्कीमा मानिस फँसेको सूचना पाएपछि घटनास्थलमा पुगेको प्रहरीले उद्धारमा कठिनाई भएपछि फुटाउन लगाएको हो। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। कपिलवस्तुमा ट्रकको ठक्करबाट तीनजनाको ज्यान गएको छ। तौलीहवा बहादुरगंज हुलाकी सड़क अन्तर्गत महाराजगंज नगरपालिका वडा नम्बर दुई गैरहवा चोक नजिकै ट्रकले साइकल यात्री र पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। प्रहरीका अनुसार बिहान सवा सात बजेतिर तीव्र गतिमा रहेको ट्रकले ठक्कर दिँदा स्थानीय बासिन्दा 12 वर्षका आनन्द कहार तथा महाराजगंज नगरपालिका तीनका 75 वर्षीय भोलर कुर्मी र 45 वर्षीय विजय कुमार बनियाको ज्यान गएको हो। दुर्घटनापछि स्थानीय बासिन्दाले आक्रोश व्यक्त गर्दा बिहान दुर्घटनास्थल तनावग्रस्त बनेको थियो। अहिले अवस्था सामान्य भइसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेतामा आज बसेको आकस्मिक बैठकले पूर्व उप प्रधानमन्त्री समेत रहनुभएका 79 वर्षीय श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो। श्रेष्ठको हिजो निधन भएको हो। पार्टी केन्द्रीय कार्यालयमा उहाँको पार्थिव शरीरलाई सभापति गगन कुमार थापाले पार्टीको झण्डा उडाएर श्रद्धांजलि अर्पण गर्नुभएको छ। नेता श्रेष्ठको आज पशुपति आरेघाटमा अन्त्येष्टि गरिने पार्टीले जनाएको छ। बैठकले आजदेखि तीन दिन केन्द्र प्रदेश र जिल्ला कार्यालयहरूमा आधा झण्डा झुकाउने निर्णय गरेको पनि छ। स्वर्गीय श्रेष्ठ 2048 2056 2064 सालको चुनावमा स्याङ्जाबाट प्रतिनिधि सभा सदस्य र 2070 सालको संविधान सभा चुनावमा समानुपातिकबाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्जनभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा पार्क भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी इकास कीर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97072-540-89।
3: सुनोदन मेरो कपडा प्याकिङ गरिदिन्छ सम्झुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
3: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु क्यान्सर विरुद्ध आन्सरको किरण सिएमसी क्यान्सर इन्स्टिच्युट
5: फोन 056-494-333 493-555
0: सीधा कुरा प्रश्न विचार युवा उज्यालो रेडियो नेटवर्क काठमाडौँमा पुग्ने कार्य नेपाल खबरमा अब थप खबरहरू नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले झण्डै 2 अर्ब रूपियाँको हुन्डी कारोबार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ भादिन घर भई काठमाडौँको नागार्जुन बस्ने 49 वर्षका राजेन्द्र प्रसाद रिजाललाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको ब्यूरोका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिनुभयो उहाँका अनुसार केही व्यक्तिहरूले हुन्डी कारोबार गर्दै आएको सूचनाको आधारमा अनुसन्धान क्रममा रिजाल पक्राउ परेका हुन् अरू व्यक्तिहरूसँगको न्यूनतमा व्यक्तिगत खाता मार्फत 1,89,65,39,454 रूपियाँ बराबरको हुन्डीको माध्यमबाट कारोबार गरेको देखिएको एसएसपी जबरारले निकाल्नु भएको प्रेस विज्ञप्तिमा उल्लेख छ अब विदेशको खबर इरानले केही हप्ताभित्रै काँधबाट प्रहार गर्न सकिने चीनमा निर्मित हवाई प्रतिरक्षा क्षेत्रास्त्र लन्चरहरूमध्ये पहिलो खेप प्राप्त गर्ने समाचार संस्था रोइटर्सले जनाएको छ अमेरिकासँगको द्वन्द्वका बीच इरानले आफ्नो प्रतिरक्षा प्रणाली सुदृढ गरिरहेको छ 6-7 करोड़ अमेरिकी डलर मूल्यको यो खरिद कार्य इरानले आफ्ना छोटो दूरीका हवाई प्रतिरक्षा प्रणाली सुदृढ पार्न चालेका अहिलेसम्मका सबैभन्दा ठूला कदमहरूमध्ये हो अमेरिका र इजरायलसँगको द्वन्द्व शुरू भएपछि इरानको सैन्य अखडा तथा रणनीतिक पूर्वाधारहरूको सुरक्षा गर्ने क्षमतामा रहेका कमजोरीहरू उजागर भएका थिए यस सम्झौतामा काँधबाट प्रहार गर्न मिल्ने हतियारको खरिद समावेश रहेको खबरमा उल्लेख छ यसैले चीनको विदेश मन्त्रालयले सम्बन्धित प्रतिवेदनहरू पूर्णतया आधारहीन रहेको बताएको छ चीनले शान्ति प्रवर्धन गर्न र द्वन्द्व अन्त्य गर्न निरन्तर भूमिका निर्वाह गर्दै आएको मन्त्रालयको भनाइ छ अब खेल खबर आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखला अन्तर्गत घरेलू टोली नेदरल्याण्डसँगको खेलमा नेपालले टस जितेर बलिङ गरेको छ अहिले ब्याटिङ गरिरहेको नेदरल्याण्डसले ताजा अवस्थामा 4 ओभर 5 बलको खेल सकिँदा 1 विकेट गुमाएर 16 रन जोडेको छ नेदरल्याण्डसमा भइरहेको श्रृंखलाको यो अन्तिम खेल हो यसअघि नेपाल लगातार 3 खेलमा पराजित भएको थियो नेपाल पहिलो खेलमा नामिबियासँग 8 विकेट र अर्को खेलमा 3 रनले पराजित भएको थियो यस्तै नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको थियो लगातार तेस्रो हारसँग विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भएको छ 8 टोली सहभागी लिग टूमा हरेक टोलीले 36 खेल खेल्नेछन् शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक विदेशी मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्नेछ चार भन्जन भित्रका खबर शुरू गर्न अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक संसारी घटनापछि उत्पन्न अवस्थाको समाधान संवाद र सहमति मार्फत गर्न दलहरूको संयुक्त आह्वान तल्लो तहमा चलाउने संवाद गर्ने स्वास्थ्य कर्मीको आन्दोलनका कारण आज पनि अस्पतालहरूमा ओपिडी सेवा बन्द माइतीकरमा प्रदर्शन बिरामीलाई शास्ति बाटेमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर 3 जना मजदूरको ज्यान गयो क्षतिग्रस्तमा ट्रकको ठक्करबाट 3 जना मारिने चीनले इरानलाई काँधबाट प्रहार गर्न मिल्ने क्षेत्रास्त्र प्रणाली उपलब्ध गराउने अमेरिकासँगको द्वन्द्वका बीच इरानको प्रतिरक्षा प्रणाली थप सुध्रे र लिग टू क्रिकेट श्रृंखला अन्तर्गत नेदरल्याण्डसँगको खेलमा

0: सर्वसुलभ आवास कर्जा
1: अब बन्छ तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह

0: सुहाना सुन सुन हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र मिनीलाई त्यस्तो त
1: सरिता तिमीहरूको के खास कुस कुरा हुँदैछ के भयो भन त
2: के होइन मिस
1: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
2: हुन्छ
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना
6: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ
5: विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस् भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस् विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस् याद राख्नुहोस् 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा दिउँसोकै समयमा विद्युत लाइन काटिनेछ
6: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो यसले दुर्घटना ध्वंसन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ चोरी देखिमा कानून कार्यवाहीको हुनेछ पुलमा आगो लागेको तार नोत्रीको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्
5: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226 प्राविधिक प्रमुख 9852583227 सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003
6: समय नै महसुल दिन उचालो भविष्य निर्माण गरौं नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश

0: हिमालमा घामो पर्दा मिठो बोली बोल्छ हिमालमा घामो पर्दा मिठो बोली बोल्छ स्वास्थ्य शिक्षा मनोरञ्जन दिँदै आँखा खोल्छ शहर बजार गाउँघरमा नाता जोड्दै आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक फर्निचर एन्ड मोटरसाइकल वर्कसप सोनु दुधकुण्डे नगरपालिका छ 0.

अभिवादन र सम्पूर्णमा हार्दिक स्वागतको साथमा कार्यक्रममा आफ्नै पाखा आफ्नै पाखा लिएर उपस्थित भइसकेका छौं। प्रविधि मित्रको साथमा आवाजमा छु म सिर्की लम शेर्पा र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्व नेपालकी पहिलो सामुदायिक रेडियो सलाखा 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै पाखा सुन्दै हुनुहुन्छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछ र आज चाहिँ हामी विशेष गरी बुधबारे बसाईमा रहेका छौं र बुधबारे बसाईमा चाहिँ हामीले लिएर आएका छौं निकै नै मिठा अनि रमाइलो पूर्वेली गीतको साथमा चाहिँ तपाईँहरूको रेडियो सेटमा चाहिँ गुनगुना थालिसकेका छौं र पक्कै पनि तपाईँहरू पनि हाम्रो कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको प्रतीक्षामा हुनुहुन्थ्यो होला। तपाईँको प्रतीक्षाको समय भने समाप्त भइ नै सकेको छ र आज चाहिँ हामी बुधबारे बसाईमा रहेका छौं र बुधबारे बसाईमा चाहिँ हामी पूर्वेली गीतहरू सुन्दैछ मनोरञ्जन लिँदै आफ्ना कामलाई अगाडि बढाउँदै लैजानेछौ र पक्कै पनि तपाईँहरू यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला मेलापाततिर हुनुहुन्छ होला गोठालोमा हुनुहुन्छ होला घाँस दाउरा गर्दै हुनुहुन्छ होला अनि कतिपय साथीहरू त यो समयमा घाँस काट्दै हुनुहुन्छ होला र कतिपय ठाउँमा त आज बेलुका त बर्खाको विदा पनि छ होइन स्कूल कलेज पनि विदा भएको छ कुनै कुनै ठाउँमा त त्यसकारण पनि तपाईँहरू पनि आफ्नै बाबु मम्मीलाई सघाउँदै हुनुहुन्छ होला घरको काममा सघाउँदै हुनुहुन्छ होला र जसको सुकै अवस्थामा भए पनि स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु र तपाईँहरूले चाहिँ हामीलाई अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र जसमा चाहिँ नेपाली पात्रो हाम्रो पात्रो र त्यसै गरी www.sunafm.com सुन्न सक्नुहुनेछ र आज चाहिँ तपाईँहरू आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला र आज तपाईँहरूका निमित्त हामीले निकै नै रमाइला पूर्वेली गीत लिएर चाहिँ उपस्थित भइसकेका छौं र हामीले अन्य दिन चाहिँ लोक बाकाहरू सुन्दै मनोरञ्जन लिँदै र तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्दै चाहिँ अगाडि बढ्ने गर्छौं भने आज बुधबार बसाईमा चाहिँ तपाईँहरूले चाहिँ हामीले राखेका निकै नै मिठा पूर्वेली गीत सुन्दै मनोरञ्जन लिँदै चाहिँ हामीलाई अन्तिम समाज सुनेर साथ दिनुपर्ने हुन्छ र तपाईँहरूले चाहिँ जे जस्तो अवस्थामा भए पनि आफ्नो कामलाई निरन्तरता दिदी हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समाज सुनेर साथ दिनुहोला भन्न चाहन्छु र मदिला नगरीकन गीत खाने जानेछौ निकै नै मिठा अनि निकै नै रमाइला पूर्वेली गीत रहेको छ आकाशी राम्रो जुनाले बोलको लोक भाका नभएर चाहिँ पूर्वेली गीत रहेको छ जसमा चाहिँ आवाज गर्नुभएको छ निकै चर्चित अनि लोकप्रिय गायक गायिका हुनुहुन्छ अनिश लिम्बू र सुनिता थेगिङ लिम्बूको आवाजमा सजिएको यो मिठो पूर्वेली गीत हामी एकैछिन सुन्नेछौ र यो गीतको साथमा चाहिँ पहिला नै छोटो विश्रामतर्फ मरिनेछ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

0: ठट्टैमा यो वैश जन लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन ए कान्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो तनाव चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल चेकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो उसका नागुया फुकुका लगायतका सहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति छ हुनेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर 6 तला काठमाडौँ सम्पर्क
1: 98550179
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चुच्चेपाटी काठमाडौँ
4: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिली नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजसाथी सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यमा फिर्ता हुने दोहोरा पनि यस्तै सूचना मार्फत जानकारी गराइन्छ सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-97-91 97-63-97-104
5: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु
6: उपभोक्ता अधिकारको संरक्षण गरौं नस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बेदिशक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नफाको उद्देश्य झुका भ्रमपूर्ण

0: goes to your heart. Solo FM 101.2 MHz.
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कशप सोलु दुधकुण्डे नगरपालिका 0.16

कार्यक्रम आफ्नो पाखा आफ्नै बाकाको यो भने पहिलानी छुट्ट विश्राम रहेको थियो। पहिलानी छुट्ट विश्रामलाई पनि भर्खरै हामीले पार गरिरा भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई। यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलाफ्याम 102.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाखा सुन्दै हुनुहुन्छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछ। र आज चाहिँ हामी विशेष गरी बुधबारे दशाईमा छौं र बुधबारे दशाईमा चाहिँ हामीले पूर्वले गीत लिएर आउने कुरा त तपाईँलाई अवगत नै भइ नै सकेको छ र तपाईँहरू भर्खरै मात्रबाट कार्यक्रम सुन्दै हुनुहुन्छ र हाम्रो लोक कार्यक्रमलाई चाहिँ आजबाट मात्रै सुन्दै हुनुहुन्छ भने तपाईँहरूको लागि चाहिँ थाहा नहुन सक्छ र हामीले तपाईँहरूका टेलिफोन लाइन चाहिँ हप्ताको चार दिन लिनेछौ जसमा चाहिँ बिहिबार शुक्रबार शनिबार र सोमबार चाहिँ तपाईँहरूको टेलिफोन लाइन लिएर चाहिँ मिठा मिठा कुराकानी गर्नेछौ र आज मनोरञ्जन लिनेछौ भने हामीले चाहिँ आज बुधबारको दिन चाहिँ पूर्वले गीत सुन्दै मनोरञ्जन लिँदै चाहिँ अगाडि बढ्नेछौ र पक्कै पनि तपाईँहरू यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला र जस्तो सुकै अवस्थामा भए पनि स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समाज सुनेर साथ दिनुहोला र हामीले अन्य दिन चाहिँ फरक फरक विधाका गीतहरू सुन्दै मनोरञ्जन लिँदै चाहिँ अगाडि बढ्छौं भने आजको दिनमा चाहिँ हामी पूर्वले गीत सुन्नेछौ र विशेष गरी पूर्वली गीत चाहिँ नेपालको पूर्वी वेग देखकाशी संस्कृति त्यसै गरी परिवेशमा आधारित गीतहरूलाई बुझिन्छ र यो गीतमा चाहिँ पूर्वी पहाड़ी देखका जनजीवन प्रकृति प्रेम र दैनिक जीवनका व्यवहारका कथाहरू समेटिएको हुन्छ र अन्य गीतहरूमा भन्दा चाहिँ यसमा चाहिँ आफ्नो मौलिक कला संस्कृतिलाई पनि झल्काएको हुन्छ र मान्छेको जीवनको व्यवहारको अनुभवहरूलाई समेटिएको हुन्छ जसले गर्दा चाहिँ हामीलाई सुन्दा पनि आनन्द लाग्छ। हामी एक्लै काम गर्दै गर्दा खेतबारीमा काम गर्दै गर्दा र त्यसै गरी गोठालो गर्दै चाहिँ हामीलाई सुन्नुको मजा त बेग्लै नै हुन्छ। हामीले कुनै पनि काम गर्दा खेतबारीमा काम गर्दा चाहिँ हामीलाई थकान महसुस हुन्छ, कहिलेकाहीँ हामीलाई अल्छी पनि लाग्छ र यो अवस्थामा चाहिँ हामीले पूर्वले गीत सुन्छ भने पक्कै पनि हामीमा चाहिँ थोरै भए पनि जागरूकता ल्याउनेछ र यदि तपाईँहरू गोठालोमा पनि हुनुहुन्छ भने तपाईँहरूको लागि त जनै मनोरञ्जन हुनेछ होइन। धेरै गोठालोमा त कतिखेर दिन बित्ला कतिखेर वस्तु भाव अगमला र वस्तु लिएर चाहिँ गर्जाउला भन्ने मानसिकता गरेको हुन्छ होइन र त्यसै गरी गोठालोमा त बेग लाग्ने तिर्खा लाग्ने निन्द्रा पनि लाग्ने हुन्छ र पहिला बेलाको पुर्खाहरूले त्यस्तो उखानहरू सुनाउँथे होइन। अनि गोठालोलाई चाहिँ जति वस्तुको पुच्छर हल्लिन्छ त्यति नै धेरै चाहिँ बोग लाग्छ अरे भन्ने गरिन्छ र मलाई पनि हो जस्तो पनि लाग्छ। मलाई पनि गोठालो भयो भने चाहिँ निकै नै निन्द्रा लाग्ने बोग लाग्ने हुन्छ र तपाईँहरूलाई पनि कतिपय साथीहरूलाई त त्यस्तै पनि हुन सक्छ। र तपाईँहरूले चाहिँ यो अवस्थामा चाहिँ हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समाज सुनेर साथ दिनुहोला र तपाईँहरूका निमित्त हामीले राखेका निकै नै रमाइला पूर्वी गीत सुन्दै मनोरञ्जन लिँदै अनि आफ्ना कामलाई अगाडि बढाउँदै चाहिँ लैजानु होला भन्न चाहन्छु र फेरि पनि ढिला नगरिकन अरूको मिठो पूर्वले गीत तर्फ नै जाउँ। निकै रमाइला अनि मनसुनी पूर्वले गीत रहेको छ, डालीमा मैना बस्यो बेलको पूर्वले गीत रहेको छ र जसमा चाहिँ आवाज भन्नुभएको छ टिआर शमसुहाङ र त्यसै गरी विष्णु तेगेला लिम्बुका आवाजमा सजिएको यो मिठो पूर्वले गीत हामी एकैछिन सुन्नेछौ र यो गीत पश्चात फेरि उपस्थित हुनेछौं।

फेरि पनि स्वागत गर्दछु भर्खरै मात्रमा चाहिँ हामीले नेक्टोले मिठा पूर्वेली गीत बालीमा मैला दस्य बोलको पूर्वेली गीत सुनिसकेका छौ र पक्कै पनि तपाईँहरूले मनोरञ्जन त लिनुभयो होला सँगसँगै गाउनुभयो होला सँगसँगै नाच्नु भयो होला र सुन्दै हुनुहुन्छ यो समयमा हामीलाई पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुलाफ्यान 102.2 मेगाहर्जमा चाहिँ कार्यक्रम आफ्नै पाखा आफ्नै बाखा सुनिरहनु भएको छ र आज चाहिँ हामी पूर्वेली गीत सुन्दै मनोरञ्जन लिँदैछु कार्यक्रमको मध्य पूरा पनि आइ नै सकेका छ र तपाईँहरू यो समयमा आफ्नै कामतिर त कति पनि व्यस्तता त हुनुहुन्छ होला र व्यस्तता हुँदा हुँदै पनि हामीलाई सुन्दै हुनुहुन्छ भने तपाईँहरू मिठो अन्त्यसम्म सुनेर साथ दिनु होला पनि भन्न चाहन्छु र आज हामी पूर्वेली गीत सुन्दै मनोरञ्जन लिँदै चाहिँ अगाडि बढ्नेछौ र पूर्वेली गीत चाहिँ अन्य गीतको तुलनामा चाहिँ निकै नै मर्मिक शब्दहरू हुन्छ मान्छुले शब्दहरू निकै नै रमाइलो हुन्छ र जसमा चाहिँ उकाली ओह्राली देउराली भन्जन चौतारी र त्यसै गरी लेख बेसी गर्दै सुन्नुको मजा चाहिँ बेग्लै नै हुन्छ र हाम्रो गीतमा भन्दैछु पूर्वेली गीतमा चाहिँ हाम्रो मौलिक संस्कृतिलाई पनि समेटेको हुन्छ हाम्रो मौलिक माटो संस्कृति र परिवेशमा आधारित हुन्छ त्यसै गरी यसमा चाहिँ दुःख सुखका कुराहरू त्यसै गरी मिलान विछोडको कुरा मात्र नभएर चाहिँ अन्य धेरै ठाउँको पनि मिठास तरिकाले चाहिँ वर्णन गरेका हुन्छ होइन धेरै माथिरातिको कुरा मात्र नभएर चाहिँ मान्छेको जीवनको दोखाई डाँडा काँडा त्यसै गरी पाखा पखेरीको पनि चर्चा गरिएको हुन्छ र हामी कतिपय गाउँ आफ्नो गाउँघर हाम्रो आफ्नै गाउँदेखि टाढा रहेका साथीहरूका लागि त हामी पूर्वेली गीत सुन्दा त आफ्नै गाउँघरमा छौं जस्तो लाग्छ हामी पुरानै ती साथीहरू सुन्दा छौं जस्तो पनि लाग्छ र फेरि पनि हामी अर्को गीततर्फ नै जानेछौ निकै नै मिठो गीत रहेको छ माथि है परे बोलको पूर्वेली गीत रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ निकै नै चर्चित अनि लोकप्रिय गायक गायिका हुनुहुन्छ राजेश पाल गाई र सुनिता थिगिङको आवाजमा सजिएको यो मिठो पूर्वेली गीत हामी एकैछिन सुन्नेछौ र यो पूर्वेली गीतको साथमा चाहिँ दोस्रो अनि अन्त्य विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: सूचना सूचना सूचना
1: तोट देखिए
0: यदि तपाईंको बस्नामा चौमसाप पैतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वृद्ध स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिता नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारी का लागि सम्पर्क नम्बर 9852055768 अंकमा 9853055768।
2: ओहो ला
3: ल ल मरेँ के हो
2: रगतै रगत भो चा म त त्यस्तो हेर्न नि सक्दिन
3: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने क्रस दिन बाटोको बाटो काटेको एम्बुलेन्स आयो एम्बुलेन्स ल ल ल लगिहालो लगिहालो यो
2: अरे हेर त धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्दियो कि बाँच्यो केही ठेगान छैन
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त अब
2: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड।

लौन दुखलाई पन्छौं लौन लौन नयाँ नेपाल बनाउन। नमस्कार, म जेबी टिउरे। तपाईँले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 MHz। ढाकर बोकी टेकुवा टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै उखल ढुङ्गा रुङ्गाटारदेखि ठ्याक्कै ठ्याक्कै ठ्याक्कै

कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका 0.7

कार्यक्रम आफ्नै पाठा आफ्नै बाटाको यो भने दोस्रोले अन्तिम विश्राम रहेको थियो। दोस्रोले अन्तिम विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रममा नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलाफ्याम 102.2 MHz कार्यक्रम आफ्नै पाठा आफ्नै बाटा सुन्दै हुनुहुन्छ र आज चाहिँ हामी विशेष गरी बुधबारे बसाईमा रहेको कुरा त तपाईँहरूलाई अवगत नै भइसकेको छ र हामीले चाहिँ पूर्वले गीत सुन्दै मनोरञ्जन लिँदै चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइ नै सकेको छ र आज चाहिँ हाम्रो सरसम्मतिराको विशेष गरी मौसमको कुरा गर्दा चाहिँ आज चाहिँ दुम्मा दुम्मा भइरहेको छ, गान्तोक लागिरहेको छ, तर आज चाहिँ पानी परेको छैन र तपाईँहरूको कुरा चाहिँ के कस्तो छ हाम्रोतिर चाहिँ आज दुम्मा दुम्मा छ, अलि मिस्रै देखाले चाहिँ हाम्रो मौसम रहेको छ र आज हामी पूर्वले गीत सुनेर मनोरञ्जन लिँदै गर्दा त कतिपय साथीहरूलाई त आफ्नो गाउँ घरमै छौं जस्तो पनि लाग्यो होला। परदेशमा हुने साथीहरूलाई त त्यसै गरी तपाईँहरू गोठालोमा हुने र त्यसै गरी मेलापातमा हुने साथीहरूलाई पनि निकै नै मनोरञ्जन मिल्यो होला जस्तो लाग्यो मलाई र पूर्वले गीतमा चाहिँ निकै नै मिठा शब्दहरूको प्रयोग गरेको हुन्छ। खोला नाला र डाँडा काँडा त्यसै गरी पाखा पखेरी लेक बेसीको निकै नै चर्चा गरिएको हुन्छ र त्यसको मात्रै नभएर चाहिँ हामीले विभिन्न जात जातिको चाहिँ कस्तो खालको संस्कृति र कस्तो खालको दार्जिलिङ मौलिक र जीवनशैली हुन्छ त भन्ने विषयमा पनि पूर्वली गीतमा चाहिँ चर्चा गरिएको हुन्छ र त्यसैमाथि हाम्रो नेपालका बहुसंस्कृति विविधताले भरिएको देश पनि हो र जसमा त्यसैले चाहिँ हामी सबैलाई चाहिँ कुन जातिको कस्तो खालको जीवनशैली हुन्छ, कस्तो खालको चाहिँ संस्कृतिहरू हुन्छ त भन्ने विषयमा चाहिँ हामीलाई चाहिँ जानकारी नहुन सक्छ र हामीले पूर्वेली गीत सुन्दै गर्दा चाहिँ हामीले मनोरञ्जन मात्र लिँदैनौ र यसबाट चाहिँ हामीले धेरै कुराहरू चाहिँ सिक्न सकिन्छ र कुन जातिको कस्तो खालको चाहिँ जीवनशैली हुन्छ र त्यसै गरी हिमाल पहाड तराईमा बसोबास गर्ने मानिसको चाहिँ जीवनशैली हो र जीवनको व्यवहारहरू कस्तो हुन्छ त भन्ने विषयमा पनि हामीले चाहिँ पूर्वेली गीतबाट चाहिँ हामीले जान्न सक्छौ र त्यसै गरी कुनै पनि ठाउँको पनि निकै मिठा तरिकाले वर्णन गरेको हुन्छ, निकै नै पर्यटकीय हिसाबले पनि निकै नै चर्चित ठाउँहरूको पनि चर्चा गरेको हुन्छ जसको कारण चाहिँ हामी पुग्न नसके पनि हामीले चाहिँ गीत मार्फत नै त्यहाँका बारेमा चाहिँ जानकारी पनि लिन सक्छौ र जानकारी लिँदै लिँदै पनि हामीले चाहिँ मनोरञ्जन पनि लिन सक्छौ र त्यसैले चाहिँ हामी सबैजनाले चाहिँ पूर्वली गीत सुन्नुपर्छ, मनोरञ्जन लिनुपर्छ र हामीले पूर्वली गीत सुन्दै गर्दा चाहिँ हाम्रो मौलिक कला वास्तु संस्कृतिलाई पनि जोगाउन सकिन्छ जस्तो लाग्छ मलाई र हामी सबैले चाहिँ पूर्वली गीतलाई चाहिँ सुन्दै मनोरञ्जन लिनुपर्छ भन्दै चाहिँ कार्यक्रमबाट विदा लिने समय भने अहिले सकेको छ र कार्यक्रम आफ्नै पाठ आफ्नै भाषालाई छुट्याएको निर्धारित समय भने समाप्त भइ नै सकेको छ र यति हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समा सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई उत्कृष्टमा धन्यवाद भन्न चाहन्छु र निर्बन्ध कोठावासलाई तपाईँको रेडियो सेवा मोबाइल सेटसम्म पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ लक्ष्मी श्रेष्ठजीलाई पनि विशेष विशेष धन्यवाद भन्दै चाहिँ कार्यक्रमको अन्त्यमा निकै नै मिठा पूर्वेली गीत रहेको छ। सुरमा फूल सिउरी बोलको पूर्वले गीत रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ हेमा माघु लिम्बुरा, त्यसै गरी पारेश राईको आवाजमा सजिएको यो मिठो पूर्वेली गीत छर्दैछु। आजको कार्यक्रम आफ्नै पाखा आफ्नै बाटाको विशेष गरी बुधबारे दशैबाट म कार्यक्रम प्रस्तुत सुर्खी लम्स पनि विदा हुन चाहन्छु। नमस्कार।

0: रत्न पास होइन खट खट खट गरेर डिग्री हाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने तुलना छैन भने बजारमा।
1: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
0: यो कहाँ किन्न पाइन्छ? अनि पाँचवटा सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, खेती गर्न, ल्यान बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528880222, साथै 98010208095 मिस कल गर्नुहोस्। नगदै तपाईलाई फोन आउनेछ।
3: अय अय भनेर पो बसेछ।

नमस्कार पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 102 मेगाहर्ज देश का विभिन्न भाग र www.soluwafm.com संसार भर एक साथ प्रसारण भइरहेको अपराह्न 4 बजे सोलु हालसा लिएर आइपुगे म सरस्वती पुरी। कोशी प्रदेश सरकारले सुनसरीको देवानगंजमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई 2 लाख रूपियाँ र घर पसल साथै अन्य आगजनी भएका परिवार तथा घाइतेलाई 50,000 दरले राहत दिने घोषणा गरेको छ। मुख्यमन्त्री हेकमत कुमार कार्कीले राखेको सर्वदलीय बैठकमा सरकारले राहतको घोषणा गरेको हो। सर्वपक्षीय बैठकले सामाजिक सद्भाव शान्ति सुरक्षा कायम गर्न आठबुद निर्णय समेत गरेको जनाएको छ। मृतक ओम प्रकाश मेहतामा प्रति श्रद्धांजलि व्यक्त गर्दै परिवारजनमा समवेदना सहित घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। सामाजिक सद्भाव र साम्प्रदायिक एकता कायम गर्न राजनीतिक सामाजिक तथा प्रशासनिक पक्षले समन्वयात्मक पहल गर्ने पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सद्भाव अभिवृद्धिका कार्यक्रम संचालन गर्ने निर्णय समेत गरिएको छ। यस्तै सामुदायिक तहमा मेलमिलाप र सद्भाव कायम गर्न स्थानीय प्रशासनसँग समन्वय गरी सद्भाव यात्रा तथा सार्वजनिक अपील लगायतका कार्यक्रम संचालन गरिने पनि बैठकले जनाएको छ। बैठकले सबै धार्मिक समुदायका संघ संस्थाले संयुक्त अपील जारी गर्दै समन्वय र सहजीकरणमा भूमिका खेल्नुपर्ने सीमा क्षेत्रबाट हुन सक्ने अवांछित गतिविधि प्रति सुरक्षा सतर्कता अपनाउने तथा घाइतेको उपचार र मृतकका परिवारलाई राहत उपलब्ध गराउन सुन्दे सरकारसँग अनुरोध गर्ने निर्णय समेत गरेको छ। काठमाडौँ माइती महानगरपालिकाले माइती घर र आसपासका क्षेत्रमा हुने डुबानको समस्या समाधान गर्न निकास खोल्ने कार्य शुरू गरेको छ। आज महानगरपालिकाले थापाथलीमा रहेको नेपाली सेनाको सैन्य परिवहन गण थापाथली इन्जिनियरिङ क्याम्पस र राष्ट्रिय तथ्याङ्क कार्यालय नजिकका क्षेत्रमा जल प्रवाहमा अवरोध पुर्याइरहेका संरचना तथा अवरोध हटाउन डोजर परिचालन गरे हो। यसअघि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीको संयोजकत्वमा गठित अध्ययन समितिले माइती घर क्षेत्रको डुबान नियन्त्रणका लागि पानीको बहाव क्षेत्रमा रहेका सांगुरा ढग र अन्य अवरोध हटाउन सुझाव दिएको थियो। समितिको सिफारिशका आधारमा महानगरले काम अगाडि बढ़ाएको हो। केही हप्ता अघि भएको अविरल वर्षाकै क्रममा माइती घर क्षेत्रमा जलमग्न भई आवागमन र जनजीवन प्रभावित भएपछि महानगरले पानीको उचित निकासका लागि उक्त कदम चालेको जनाएको छ। निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मान बहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको छ। संघीय संसद अन्तर्गत संसदीय सुनवाई समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मान बहादुर कार्कीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। यस्तै आयुक्तको गुरू वाग्ली र डाक्टर राजीव सुब्बाको नाम पनि सर्वसम्मत अनुमोदन भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। जापानमा शक्तिशाली भूकम्पका कारण कम्तीमा 13 जनाको ज्यान गएको छ। कुमामोतोको एउटा शपिङ सेन्टरभित्र फसेका मानिसको उद्धार कार्य भइरहेको छ। त्यहाँ 3 जनाको ज्यान गएको र अरू धेरै मानिस फसेको आशंका गरिएको छ। यो शपिङ सेन्टरको दोस्रो तला भत्किएको छ। कुमामोतो जापानका 4 प्रमुख टापु मध्येको क्युसुमा अवस्थित शहर हो। जापानको क्युसुसु टापुलाई केन्द्रबिन्दु बनाएर हिजो 7.1 म्याग्निच्युडको भूकम्प गएको थियो। जापानकी प्रधानमन्त्री सोनाया ताकाचीले पछिल्लो अवस्थाबारे जानकारी दिने क्रममा अहिलेसम्म भूकम्पबाट 13 जनाको ज्यान गएको र खोज तथा उद्धारका काम भइरहेको बीबीसीले बताएको छ।
अन्तिममा खेल समाचार। युरोपेली फुटबलको नियामक निकाय यूएफए र बेलायती प्रधानमन्त्री एन्डी वर्नहमले विश्वकप लगायतका आफ्ना प्रतियोगिताहरूमा निजी लगानी भित्र्याउने फिफाको प्रस्तावको आलोचना गरेका छन्। यूएफएले यो प्रस्तावको आलोचना गर्दै यसले सीमा नागरिकको विज्ञप्ति मार्फत दावी गरेको छ। यस्तै बेलायती प्रधानमन्त्री वर्नहमले यो योजना अघि बढ़ाउनुको अर्थ फिफाले आफ्नो आदर्श बेचेको ठहरीमै जिकिर गर्नुभयो। विश्व फुटबलको सर्वोच्च नियामक निकाय फिफाले फुटबल विकास कोषलाई 10 अर्ब अमेरिकी डलर भन्दा धेरै पुर्याउने तथा एउटा नयाँ परियोजनामा तेस्रो पक्षको लगानी भित्र्याउने योजना रहेको जनाएको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 038-5200 16 फोन वा solwasfmnews@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिले साँझ 5 बजेको सुरु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि

0: आया आया भनेर पो बसेछ त बिरामी हो क्या हो
1: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु जलमय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
5: ए के भयो के को हल्ला खल्ला हो यो
6: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
7: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
5: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
7: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
6: हो त है हामीले त ध्यानै नदिएको
7: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
8: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
9: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
10: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
11: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
10: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
9: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
10: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
11: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
10: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
9: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: आज मेरो जन्मदिन हो याद त छ नि
14: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
13: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
14: ल अब आँखा खोला त
13: वा कस्तो राम्रो उठी अनि मंगलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना झुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोप्राइटर विधान रोहताल सम्पर्क नम्बर 9742840656 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु
15: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
16: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुस्
17: किन खोज्नु भएको होला हजुर को पढ्नु हो
16: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
17: हजुर रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
16: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
17: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
18: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
19: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका कदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाउ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: मानव दोष विखण तथा ओसर पसार जघन्य अपराध हो
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं
2: देश विखण र ओसर पसारबाट बचौ सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं मानव देश विखण तथा ओसर पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको संगालो
1: कार्यक्रम गीतै गीत

गुड आफ्टरनून नमस्ते नमस्कार सम्बन्धलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम गीत गीतको बसाई लिएर सदाको जस्तै आज पनि उपस्थित भइ नै सकेका छौ। सुन्दर नमस्ते यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ र आज पनि हामी कार्यक्रम गीत गीतलाई लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ। प्राविधिक मित्रको साथमा मवास मुसु रेविका गाई र आज पनि हामीले पाँच विधाका गीतका क्लिप्सहरू लिएर उपस्थित भइ नै सकेका छौ। ढिलाइ नगरी सुनौ आज बस्ने क्लिप्सहरू

भर्खरै मात्रम हामीले एकदम मिठा मिठा गीत प्राकृतिक स्वर सुनिसकेका छौ। अब पालो तपाईँको 97.64 लाइन हुने कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ र कुनै बेला टेलिफोन लाइन नलाग्न सक्छ त्यतिखेरको समयमा चाहिँ तपाईँले कार्यक्रमलाई चाहिँ अन्तिम समयसम्म सुनेर पनि साथ दिनुहोला भन्न चाहे। एउटा विशेष त तपाईँले हामीलाई फ्रिक्वेन्सी मार्फत पनि हामीलाई सुन्न सक्नुहुनेछ भने अनलाइन मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुनेछ। हाम्रो पात्रो नेपाली पात्रो www.selfm.com सर्च गर्नुभयो भने पक्कै पनि तपाईँले रेडियो सेलेफिनलाई अनलाइन मार्फत पनि तपाईँले सुन्न सक्नुहुनेछ है त। अहिलेको समयमा कतिजना साथीहरू चाहिँ है खाजा खाँदैनुहुन्छ होला, खाजा बनाउँदैनुहुन्छ होला, अनि आज विशेष गरी गुरु पूर्णिमा पनि रहेको छ र कतिपय ठाउँहरूमा चाहिँ अहिलेको समयमा गुरु पूर्णिमा प्रोग्राम पनि मनाउँदैनुहुन्छ होला कतिपय ठाउँमा है। र कतिपय ठाउँमा चाहिँ आज भोलिको समयमा बैठकको समय पनि रहेको छ, धन रूपाईको दुर्पाईतिर हुनुहुन्छ होला, व्यस्त हुनुहुन्छ होला है। जस्तो सुकै अवस्थामा पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे, आफ्नो स्वास्थ्यलाई ख्याल गरेपछि अगाडि बढ्नुहोला भन्न चाहन्छु। र अब चाहिँ पनि हामी गीततर्फ नै जानेछौँ है। एकदम मिठो गीत रहेको छ, फूल फुलेको वन भन्ने गीतको बोल रहेको छ, जुन चाहिँ एकदम मिठो गीत रहेको छ। यसमा आवाज गर्नुभएको छ मेलिना राई र सरोज ओलीको आवाजमा सजिलो मिठो गीतलाई सुन्दै कार्यक्रम गीत गीतको बहिनी छोटो विश्राम जानेछौ। विश्राम पश्चात फेरि फर्स्ट थुनेछौ।

आफ्नै भाका आफ्नै गीत आफ्नै रेडियो आफ्नै आवाज हामी सबैको रेडियो सोलु एफएम 101.2 मेगाहर्ज

0: wherever you are.
1: गोपनीयता गर्नुपर्ने मुद्दा बन्द इजलासबाट सुनवाई गर्नुपर्ने मुद्दा मुद्दाका पक्ष विपक्षी तथा निजी तर्फबाट कानून व्यवसायले गोपनीयता कायम गरियोस् र प्रत्यक्ष प्रसारण नगरियोस् भन्ने अनुरोध गरेको मुद्दा र अदालत इजलासबाट प्रत्यक्ष प्रसारण गर्न उपयुक्त नरहेको भनी ठहराएका विषयको पनि प्रत्यक्ष प्रसारण गर्न पाइने छैन।
2: कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संसद दलका नेता समेत रहनुभएका शाहले आज प्रदेश प्रमुख एकगिराज जोशी समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो। उहाँ कर्णाली प्रदेशको पाँचौं मुख्यमन्त्री बन्नुभएको छ। शाहले हिजो नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो। 40 सदस्यीय कर्णाली प्रदेश सभामा सरकार बनाउन 21 सांसद आवश्यक पर्छ। शाहलाई नेकपाका 14 र एमालेका 10 गरी 24 सांसदको समर्थन छ। उहाँले आज पदभार सम्हाल्नु भएको छ। एमालेका इन्द्रलाल कण्डेलले राजीनामा दिएपछि शाही मुख्यमन्त्री नियुक्त हुनुभएको हो।
1: नेपाली कांग्रेसले वरिष्ठ नेता गोपाल मान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको आकस्मिक बैठकले पूर्व प्रधानमन्त्री समेत रहेका 79 वर्षका श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो। श्रेष्ठको ललितपुरको जावराखेलमा रहेको हेलिस अस्पतालमा हिजो निधन भएको थियो। पार्टी केन्द्रीय कार्यालयमा उहाँको पार्थिव शरीरलाई सभापति गगन कुमार थापाले पार्टीको झण्डा ओढ़ाएर श्रद्धांजलि अर्पण गर्नुभयो। नेता श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरेको पार्टीले जनाएको छ। बैठकले आजदेखि 3 दिन केन्द्र प्रदेश र जिल्ला कार्यालयमा आधार झण्डा झुकाउने निर्णय पनि गरेको छ।
2: कपिलवस्तुमा ट्रकको ठक्करबाट 3 जनाको ज्यान गएको छ। तौली हवा बहादुरगंज फुलाकी सड़क अन्तर्गत महानगंज नगरपालिका नम्बर 2 गैर हवा चोक नजिकै ट्रकले साइकल यात्री र पौडेल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। प्रहरीका अनुसार आज बिहान 7:15 तीव्र गतिमा रहेको ट्रकले ठक्कर दिँदा स्थानीय 12 वर्षका आनन्द कहार तथा महानगंज नगरपालिका 3 का 75 वर्षीय घोल्डर कुर्मी र 45 वर्षीय विजय कुमार बानियाको ज्यान गएको हो।
1: निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर 3 जना मजदूरको ज्यान गएको छ। कोहलपुर नगरपालिका नम्बर 3 शान्तिटोलमा दयाप्रसाद थारूको निर्माणाधीन घरको आँगनमा सेप्टिक ट्याङ्की बनाउँदै गर्दा फसेर कोहलपुर 3 का कालो थारू, प्रकाश थारू र विजय थारूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। उनीहरू निर्माण कार्यमा मिस्त्री तथा मजदूरका रूपमा कार्यरत थिए। डोजरको प्रयोग गरी सेप्टिक ट्याङ्की फुटाएर उनीहरूको शव निकालेको प्रहरीले जनाएको छ।
2: यस्तै झापामा आफ्नै बारीमा हात्ती भपाउन लगाएको विद्युतीय तार छोएपछि करेन्ट लागेर 1 जनाको ज्यान गएको छ। कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका नम्बर 4 की 65 वर्षीय सञ्ज्योति लिम्बूको ज्यान गएको हो। बिहान 9 बजेतिर भएको घटनामा लिम्बूको घटनास्थलमै ज्यान गएको हो। परिवारका सदस्यले करेन्ट लागेर लडिएको अवस्थामा देखेपछि

0: 发自1发自顶级其他基础
1: 这种可是个关系
2: वर्षा को बेला बाढ़ी पहिरो को डर हुन्छ
3: जमीन का ढाँचा फाट्नु रुख र बिजुली का खम्बा ढल्कनु मूलबाट भूमिले पानी आउनु या सुक्न थाल्नु ढुङ्गाहरू खस्नु र जमीन भासिनु पहिरो का पूर्व संकेतहरू हुन्
2: पहिरो का पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ
3: सार्वजनिक हित का लागि उज्यालो को अनुरोध
0: प्रश्न विचार जो कि उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
5: अब बाँकी खबर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले झण्डै 2 अर्ब रूपियाँको गुण्डी कारोबार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ धादिङ घर भई काठमाडौँको नागार्जुन बस्ने 49 वर्षका राजेन्द्र प्रसाद रिजाललाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एसएसपी अनुपम शमशेर जगराले जानकारी दिनुभयो उहाँका अनुसार केही व्यक्तिहरूले हुण्डी कारोबार गर्दै आएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा रिजाल पक्राउ परेका हुन् अरू व्यक्तिहरूसँगको मिलिनतमा व्यक्तिगत खाता मार्फत 1,99,45,454 रूपियाँ बराबरको हुण्डीको माध्यमबाट कारोबार गरेको देखिएको सीआईबीले जनाएको छ
4: सड़क डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरी विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ चौधरीले 2,26,13,000 रूपियाँ अवैध सम्पत्ति आर्जन गरेको आरोपसहित तथ्य दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो अवैध सम्पत्ति जफत प्रयोजनका लागि शैलेन्द्रकी श्रीमती अर्पणा कुमारीलाई पनि आयोगले विपक्षी बनाएको छ 2065 सालमा सरकारी सेवामा प्रवेश गरेका चौधरी 2082 साल असारसम्ममा 4,98,68,000 रूपियाँ भन्दा बढ़ी आमदानी तथा खर्च गर्न सफल भएका थिए यसमध्ये 2,26,13,000 रूपियाँ अवैध आमदानी गरेको पाइएको अख्तियारको विज्ञप्तिमा भनिएको छ
5: शेयर बजार लगातार तेस्रो दिन घटेको छ शेयर बजार परिसूचक मेप्सी आज 7.79 अङ्कले घटेर 2,688.88 बिन्दुमा झरेको छ मेप्सी हिजो 4 र 80.33 अङ्कले ओह्राल लागेको थियो आज म्युचुअल फण्ड र अन्य बाहेक सबै समूहको उपसूचक घटेको छ आज 186 वटा कम्पनीको शेयर घटेकामा 78 वटाको बढ़ेको छ आज मेप्सीसँगै कारोबार रकम पनि घटेको छ हिजो 4,42,00,000,000,000 कारोबार भएकामा आज 343 वटा कम्पनीका 97,77,000 किता शेयर 4,02,00,000,000 रूपियाँमा किनबेच भएको छ
4: आज गुरू पूर्णिमा आफूलाई शिक्षा र मार्ग निर्देश गर्ने गुरूप्रति श्रद्धा र सम्मान प्रकट गरी देशभर मनाइएको छ अज्ञानताबाट ज्ञानको प्रकाश थप डोर्याउने व्यक्तिलाई गुरू मानिने धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार आजको दिनको विशेष महत्व रहेको छ आजका दिन विद्यार्थी तथा अनुयायीहरूले आफ्ना गुरूलाई भेटेर सम्मान प्रकट गर्ने र आशीर्वाद लिने प्रचलन छ यसै दिनलाई महर्षि वेद व्यासको जन्म जयन्तीका रूपमा व्यास जयन्तीका रूपमा पनि मनाउने गरिन्छ वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले व्यासलाई आदि गुरूका रूपमा सम्मान गर्दछन् गुरू शिष्यको अटूट सम्बन्ध र गुरूको महिमालाई आत्मसात गर्दै सामाजिक सञ्जालहरूमा समेत बिहानदेखि शुभकामना आदान प्रदान भइरहेको छ
5: नेपाल दर्पणमा अब विदेशको खबर जापानी नागरिकको जनसंख्या 42 वर्षमा पहिलो पटक 12 करोड़ भन्दा तल झरेको छ यस वर्षको जनवरी 1 सम्ममा जापानी नागरिकको जनसंख्या 11,97,36,483 कायम भएको आज सार्वजनिक भएको सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै चीनीय समाचार संस्था सिन्ह्वाले जनाएको छ आन्तरिक मामिला तथा संचार मन्त्रालयको तथ्याङ्क अनुसारको संख्या अघिल्लो वर्षको तुलनामा 9,17,000 घटेको छ सन् 1968मा पूर्ण योग्य तथ्याङ्क उपलब्ध हुन यो सबैभन्दा ठूलो गिरावट हो जापानका 47 प्रशासनिक क्षेत्रहरूमध्ये टोकियोमा मात्र जापानी नागरिकको संख्या 0.09% वृद्धि भएको तथ्याङ्कले देखाएको छ यसैबीच विदेशी बासिन्दाहरूको संख्या 3,54,000 बढ़ेर 40,31,159 पुगेको छ यो संख्या सन् 2013मा मन्त्रालयले तथ्याङ्क संकलन गर्न थाले यता सबैभन्दा धेरै रहेको खबरमा उल्लेख छ जापानमा विदेशी बासिन्दाहरू समेत कुल जनसंख्या

0: एक दिवसीय मान्यता जोगाउने शीर्ष छ स्थानभित्र रहनुपर्नेछ।
1: आईसीसी टी ट्वेन्टी ब्याटिङ वरियतामा भारतका 15 वर्षीय युवा ब्याटर बलधर सूर्यवंशीले एकपटक 230 स्थान सुधार गरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा सूर्यवंशी 230 स्थान सुधार गर्दै करियरकै उत्कृष्ट 48 स्थानमा पुगेका छन्। हरियाणामा घरेलु टोली जिम्मेवारीसँगको 3 खेलको टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा सूर्यवंशीले 151 रन बनाएका थिए। उनले श्रृंखलाकै उत्कृष्ट खेलाड़ीको अवार्ड पनि जितेका थिए। टी ट्वेन्टी ब्याटिङ भूमिकाको शीर्षमा भारतका इशान किशन, दोस्रोमा पाकिस्तानका साहिबजादा फराहान र तेस्रो स्थानमा भारतको अभिषेक शर्मा छन्। यी वरियतामा नेपाली भूषण झा 5 स्थान सुधार गर्दै 97 स्थानमा पुगेका छन्। टी ट्वेन्टी बलिङ वरियताको शीर्षमा अफगानिस्तानका राशिद खान, दोस्रोमा पाकिस्तानका अफजाल अहमद र तेस्रो स्थानमा इंग्ल्याण्डका आदिल रशीद रहेका छन्। यो वरियतामा नेपालका कुनै पनि खेलाड़ीले सुधार गरेका छैनन्। टी ट्वेन्टी अलराउण्डर वरियतामा नेपालका दिपेन्द्र सिंह गिरी एक स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिएका छन्। यो वरियतामा जिम्बाब्वेका सिकन्दर राजा शीर्ष र पाकिस्तानका सईम अयुब दोस्रो स्थानमा छन्।
0: र विश्व फुटबल महासंघ फिफाले आफ्ना मुख्य प्रतियोगिताहरू सञ्चालन गर्न नयाँ कम्पनी स्थापना गरी त्यसको केही हिस्सा निजी क्षेत्रलाई बेच्ने योजना अघि सारेपछि विवाद सृजना भएको छ। फिफाले फिफा फरवर्ड इन्टरप्राइजेज नामको नयाँ कम्पनी मार्फत फुटबलका सम्पूर्ण व्यापारिक कामहरू हेर्ने लक्ष्य राखेको छ। कम्पनीको 28% हिस्सा 4 अर्ब 20 करोड़ डलरमा निजी लगानी कर्तालाई बेच्ने र बहुमत हिस्सा भने फिफाकै नियन्त्रणमा राख्ने योजना छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले यसबाट प्राप्त रकम सदस्य राष्ट्रहरूको विकास बजेट 3 गुणाले बढ़ाउन प्रयोग गर्ने बताउनु भएको छ। यस योजना अनुसार हरेक सदस्य देशले विशेष आयोजनाका लागि तत्कालै थप 2 करोड़ डलरसम्म पाउनेछन्। तर यो कदमको युरोपेली फुटबल निकाय यूईएफए र बेलायती राजनीतिज्ञ लगायतले तीव्र आलोचना गरेका छन्। यूईएफएले फुटबलको आत्मा र व्यवस्थापन बिक्रीको विषय नभएको भन्दै फिफा मालिक नभई संरक्षण मात्र रहेको टिप्पणी गरेको छ। उत्तर अमेरिकी फुटबल महासंघले पनि छलफलै नगरी योजना ल्याएकोमा आपत्ति जनाएको छ। आलोचकहरूले यो कदम इन्फान्टिनोले आउँदो चुनाव जित्नका लागि पैसा बाँड्ने दाउ भएको र नयाँ कम्पनीको प्रमुख बनेर आफ्नै तलब 10 गुणासम्म बढ़ाउन खोजेको आरोप लगाएका छन्। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि
1: विमानगंज घटनापछि अशान्त बनेको सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख, समस्याको समाधान संवाद र सहमति मार्फत गर्ने दलहरूको संयुक्त आह्वान, दलले तहमा सर्वसंगीय संवाद गर्नु,
0: देशभर अस्पतालमा आकस्मिक भएका सेवा बन्द हुँदा बिरामीलाई शास्ति स्वास्थ्य सेवा सुनिश्चित गर्न माग,
1: नेपालमा बाघको संख्या बढ़ेर 429 पुग्यो, 4 वर्षमा 74 थपिए, संख्या बढ़ेसँगै मानव बाघ द्वन्द घटाउने चुनौती,
0: नागरिकको जनसंख्या 42 वर्षमा पहिलो पटक 12 करोड़ भन्दा तल झर्यो, विदेशी बासिन्दाको संख्या भने अहिलेसम्मकै उच्च,
1: र लैकी क्रिकेट श्रृंखलामा नेदरल्याण्डसँगको खेलमा नेपाल बलिङ गर्दै युनि क्षेत्रलाई सियर बेच्ने गरी ल्याएको फिफाको व्यापारिक योजनाको चौतर्फी
0: विरोधको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरोलासँगै हामी हृदय रिनाल र भजेन्द्र बस्नेत पनि बिताउनेछौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थामा

नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक जम्मेदार कलम तामाङ। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशैभरका 210 एफएम स्टेशनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा प्रविधि प्रवर्धनका लागि प्रधान सेनापति बृहत विज्ञान प्रदर्शनीले पुर्याएको योगदान सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।

0: नेपाली सैनिक गतिविधि प्राविधिक उपसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। राष्ट्रीय सुरक्षा र बृहत्तर राष्ट्रीय हितका आयामहरूबारे ज्ञान र बुझाई आदान प्रदान गर्ने उद्देश्यले चैत 3 गतेबाट सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा उच्च स्तरीय राष्ट्रीय सुरक्षा तालिम शुरू भएको छ। कार्यक्रमको शुभारम्भ गर्नुहुँदै प्रधान सेनापति महारथी श्री अशोकराज सिद्देलले यस प्रकारका तालिमहरूबाट राष्ट्रीय सुरक्षाका चुनौती, खतरा तथा विविध पक्षहरूबारे सम्बन्धित सबै सरकारी तथा गैर सरकारी पदाधिकारीहरूबीच साझा बुझाई, आपसी साझेदारी र सहयोग तथा सम्बन्धका क्षेत्रहरू फराकिलो बनाउन ठूलो मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो। समारोहमा मन्तव्य राख्नुहुँदै रक्षा सचिव श्री रामेश्वर दंगालले उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको विशिष्ट महत्व, आवश्यकता र उपदेयताबारे प्रकाश पार्नुभयो। रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा सञ्चालन हुँदै आएको उक्त तालिमको 10 संस्करण चैत 18 गतेसम्म सञ्चालन हुनेछ। तालिममा विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, संचार जगत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागबाट कुल 29 जनाको सहभागिता रहेको छ। विक्रम सम्वत 2072 शुरू भएको उक्त तालिमबाट हालसम्म 223 जना प्रशिक्षित भइसकेका छन्। समारोहमा बलाध्यक्ष रथी श्री प्रदीप जंकेसी, विभिन्न मन्त्रालयका पदाधिकारीहरू, रथीवृन्द, अन्य सुरक्षा निकायका प्रतिनिधिहरू, अधिकृत र संचारकर्मीहरूको उपस्थिति रहेको थियो। बलाधिकृत रथी श्री निर्मल कुमार थापाको प्रमुख आतिथ्यमा जंगी अड्डामा फागुन 28 गते पेशागत सम्वाद कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रममा उपरथी श्री पूर्ण बहादुर सिलवाल अवकाश प्राप्तले ठूला राष्ट्रहरूको प्रतिस्पर्धाबाट साना राष्ट्रहरूलाई पर्न सक्ने असरका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो। सो दौरान उहाँले विषयवस्तुमा आधारित भई शक्तिशाली राष्ट्रबीचको सम्बन्ध, शक्तिशाली राष्ट्रको रणनीति र साना राष्ट्रहरूको भविष्य सम्बन्धी समीक्षा गर्नुभएको थियो। साथै उहाँले साना राज्यहरूले सामना गर्ने विभिन्न सुरक्षा चुनौतीहरूबारे प्रकाश पार्नुहुँदै दिगो राजनैतिक, आर्थिक र सामाजिक विकासको पूर्व शर्तको रूपमा साना राज्यहरू सधैं विभिन्न रूप र प्रकृतिमा खतरामा पर्दै आइरहेको समेत जानकारी गराउनुभयो। युद्ध कार्य विभागीय प्रमुख उपरथी श्री प्रेमध्वज अधिकारीले फागुन 23 गते नम्बर 15 वाहिनी अड्डाको निरीक्षण गर्नुभएको छ। युद्ध कार्य तयारीपन निरीक्षण तथा कार्य सञ्चालन मूल्यांकन निरीक्षण योजना अनुसार उहाँले वाहिनी र गणेशगढ़को निरीक्षण गर्नुभएको हो। उत्तर पश्चिम पेतनापति उपरथी श्री अनुप जंग थापाको नेतृत्वमा नम्बर 24 वाहिनीपति सहायक रथी श्री संजय देउजा सहितको टोलीले अभ्यास हिमाल दर्शन 10 फागुन 24 गते निरीक्षण गरेको छ। उक्त टोलीले वराहदल गुल्मले हुम्ला जिल्ला नामखा गाउँपालिका 3 स्थित यलवाङ इलाकामा संचालित अभ्यास हिमाल दर्शन 10 निरीक्षण गरेको हो। मध्यपश्चिम पेतना हेडक्वार्टर योगीकुटी ब्यारेक बुटवलमा सञ्चालन भएको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम फागुन 28 गते सम्पन्न भएको छ। पेतनापति उपरथी श्री प्रेम बहादुर पुनले शुभारम्भ तथा समापन गर्नुभएको उक्त कार्यक्रममा पेतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका जिल्लाहरूमा रहेका विभिन्न संचार माध्यममा आबद्ध 19 जना संचारकर्मी सहभागी थिए। फागुन 25 गतेदेखि संचालित कार्यक्रममा नेपाली सेनाको संगठनात्मक स्वरूप, जिम्मेवारी तथा भूमिका एवं मुख्य गतिविधिहरूको बारेमा जानकारीमूलक प्रस्तुतिकरण र अन्तर्क्रिया गरिएको थियो। उपत्यका पेतनापति उपरथी श्री विष्णु राउतले सिन्धुपाल्चोक जिल्लाको लिस्तीकोट इलाकामा सञ्चालन भइरहेको अभ्यास हिमाल दर्शन 10 फागुन 28 गते निरीक्षण गर्नुभएको छ। फागुन 20 गतेदेखि सञ्चालित सो अभ्यासको निरीक्षणका दौरान उहाँले सहभागी सकल दर्जालाई सम्बोधन गर्नुभई आवश्यक निर्देशन दिनुभयो। उक्त निरीक्षणमा नम्बर 26 वाहिनीपति सहायक रथी श्री अशोक गुरूङ र इन्द्रध्वज गढ़का गणपति लगायतको उपस्थिति रहेको थियो। मध्यपश्चिम पेतनापति उपरथी श्री प्रेम बहादुर पुनले फागुन 28 गते गोरखदल गढ़को निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले गढ़को जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिनुका साथै बंकर, कोट, जवान लाइन, जवान भान्सा, राशन तथा क्लोदिङ स्टोरको निरीक्षण गरी सकल दर्जालाई सम्बोधन समेत गर्नुभयो। भ्रमणकै दौरान उहाँले सुनवल नगरपालिका 13 सगर पोखरी स्थित पवित्र वृद्धाश्रमका 7 वृद्ध वृद्धा र 2 बाल बालिकालाई खाद्यान्न तथा स्टेशनरी सामग्री सहयोग गर्नु पश्चिम एयरबेसले फागुन 28 गते माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर गम्भीर घाइते भएका 4 स्थानीय महिलाको हवाई उद्धार गरेको छ। बेसले हुम्ला जिल्ला सार्केगाड गाउँपालिका 7 तीर्थकला जोशी, बालकी जोशी, लक्ष्मी जोशी र मनजनी जोशीलाई उद्धार गरी सुर्खेत अस्पताल पुर्याएको हो। नम्बर 25 वाहिनी अड्डाको नेतृत्व तथा रुद्रध्वजगढ़ र श्रीदल गुल्मको संयोजनमा कञ्चनपुर जिल्ला लालझाड़ी गाउँपालिका दुई शंकरपुर स्थित भानु उच्च माध्यमिक विद्यालयमा फागुन 24 गते वृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। उक्त स्वास्थ्य शिविरमा 834 जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि वितरण गरिएको थियो। स्वास्थ्य शिविरका दौरान प्रेतनापति उपरथी श्री देउजाले भानु उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्टेशनरी र खेलकुद सामग्री तथा स्थानीय विद्यालयलाई तीनवटा सेनिटरी प्याड डिस्पोजल मेसिन प्रदान गर्नुभयो। यस्तै उहाँले उक्त गाउँपालिकाका स्थानीय फरक क्षमता भएका व्यक्तिहरूलाई 7 व्हील चेयर, 4 बैशाखी, 12 हियरिङ एड, 5 डस्ना तथा म्याट्रेस वितरण गर्नुभयो। नम्बर 19 वाहिनी अड्डाको नेतृत्वमा बटुक दलगढ़ नम्बर 4 र 19 फिल्ड एम्बुलेन्स गुल्मले फागुन 24 गते रोल्पा जिल्ला सुनछहरी गाउँपालिका 3 बाहिरी गाउँ स्थित प्राथमिक स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। उक्त शिविरबाट 245 जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि समेत वितरण गरिएको थियो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। काठमाडौँको भण्डारखाल स्थित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा फागुन 18 23 गतेसम्म खेलकुद तथा सांस्कृतिक सप्ताह 2081 सञ्चालन भएको छ। बलाध्यक्ष रथी श्री प्रदीप जंकेसीले उक्त कार्यक्रमको समापनका दौरान इन्टर मेडिकल कलेज बास्केटबल च्याम्पियनशीप 2081 प्रथम भएको चिकित्सा शास्त्र महाविद्यालय टीमलाई पुरस्कार प्रदान गर्नुभयो। उक्त प्रतियोगितामा प्रथम र द्वितीय हुने टीम तथा विद्यार्थीहरूलाई बलाध्यक्ष रथी श्री प्रदीप जंकेसीले मेडल तथा शील्ड प्रदान गर्नुभयो। ललितपुर जिल्लाको गोदावरी नगरपालिका वज्रबाराहीमा फागुन 26 गते सञ्चालन भएको भूपेन्द्र बहादुर सिलवाल राष्ट्रिय व्यापी खुल्ला म्याराथन प्रतियोगितामा सैनिक धावक विजयी भएका छन्। उक्त प्रतियोगितामा भवानी बक्सगढ़का अमलदार सुशील कुमार शाही प्रथम, भैरवनाथगढ़का सिपाही संजय श्रेष्ठ द्वितीय, शेरगढ़का अमलदार गजेन्द्र राई तृतीय र रणशेरगढ़का प्युठ राजन मेयोङवा चौथो हुनुभएको थियो। उहाँहरूले क्रमशः पुरस्कार स्वरूप नगद रू 50,000, 35,000, 25,000 र 15,000 प्राप्त गर्नु भएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
1: विद्यार्थी भर्न सम्बन्धी सूचना।
2: सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित महाविद्यालय विद्यालयहरूमा अध्ययन अध्यापन गराउन इच्छुक नेपाली सेनाका बहालवाला तथा भूतपूर्व सैनिक र गैर सैनिकका छोराछोरीहरूलाई आगामी शैक्षिक सत्र 2082 लागि भर्ना आह्वान गरिएको छ।
1: सैनिक आवासीय महाविद्यालय भक्तपुर, पोखरा, दराम, सुखेत, कैलाली, चितवन, बडीबास र बुटोलका लागि कक्षा 6,
2: विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयका लागि कक्षा 1, 2 र 3,
1: रिपुमर्दिनी सैनिक महाविद्यालयका लागि कक्षा 1 र श्वेततारा मन्टेसरी सैनिक विद्यालयका लागि पूर्व प्राथमिक प्ले ग्रुप र नर्सरी एलकेजी युकेजी तहमा भर्नका लागि चैत 3 गतेबाट 13 गतेसम्म बिहान 10 बजेदेखि अपरान्ह 4 बजेसम्म दरखास्त पेश गर्न सक्नुहुनेछ।
2: लिखित प्रवेश परीक्षा चैत 16 गते शनिबार अपरान्ह 1 बजे सञ्चालन गरिन्छ। थप जानकारीका लागि सम्बन्धित विद्यालयको वेबसाइट, फेसबुक पेज तथा फोन नम्बरमा सम्पर्क गर्नुहुन अथवा चैत 2 गतेको गोर्खापत्र हेर्नुहुन अनुरोध गरिन्छ।
3: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 157, मैथिली भाषामा 33, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशैभरका 210 एफएम स्टेशनहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। त्यस्तै नेपाली सेनाको वेबसाइट nepalarmy.in.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, अब प्रस्तुत गर्दैछौ प्रविधि प्रवर्धन का लागि प्रधान सेनापति बृहत विज्ञान प्रदर्शनीले पुर्याएको योगदान सम्बन्धी रेडियो सामग्री।
1: सैनिक कल्याणकारी कोषको लगानीमा देशभर 10 सैनिक महाविद्यालयहरू सञ्चालनमा छन्। यी महाविद्यालयहरूले विद्यार्थीको चौतर्फी विकासका लागि शिक्षासँगै अतिरिक्त क्रियाकलापहरूमा समेत जोड़ दिँदै आएका छन्। त्यसैले सैद्धान्तिक ज्ञानसँगै जीवनोपयोगी शिक्षा सैनिक महाविद्यालयहरूको चिनारी बनेको छ।
0: सैनिक महाविद्यालयहरूले खेलकुद, समाजसेवा, विज्ञान र प्रविधि विषयमा विद्यार्थीहरूलाई युग सुहाउँदो शिक्षा प्रदान गर्नुका साथै क्षमता प्रस्फुटनका लागि समेत अवसर प्रदान गर्दै आएका छन्। यसै क्रममा काठमाडौँको बाँसबारी स्थित रिपुमर्दनी सैनिक महाविद्यालयले आफ्नो स्थापनाको 20 वार्षिकोत्सवको अवसरमा वृहत विज्ञान प्रदर्शनी सञ्चालन गरेको छ।
1: श्रोता, आजको कार्यक्रममा हामी प्रविधि प्रवर्धनका लागि प्रधान सेनापति वृहत विज्ञान प्रदर्शनीले पुर्याएको योगदानमा आधारित भई तयार गरिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक उपसेनानी सृजना नेपाल
0: र म प्राविधिक जमादार सरिना सापकोटा। काठमाडौँको बाँसबारी स्थित रिपुमर्दनी सैनिक महाविद्यालयले आफ्नो स्थापनाको 20 वार्षिकोत्सवको अवसरमा प्रधान सेनापति वृहत विज्ञान प्रदर्शनी आयोजना गरेको थियो। फागुन 4-6 गतेसम्म सञ्चालित यो प्रदर्शनी 5 संस्करण हो। प्रदर्शनीमा उपत्यका विभिन्न विद्यालयहरूको सहभागिता रहेको थियो। यो प्रदर्शनी विज्ञान र प्रविधि प्रवर्धनमा नयाँ पुस्तालाई जोड्ने माध्यम बनेको बताउनुहुँदै उपत्यका प्रीतनापति एवं महाविद्यालय संचालक समितिका अध्यक्ष उपरथी श्री विष्णु रावत,
4: यस प्रकारका विज्ञान प्रदर्शनीले विद्यार्थी भाइ बहिनीहरूको ज्ञानको दायरालाई फराकिलो बनाउन मदत गर्ने मैले विश्वास लिएको छु। प्रविधिको बढ्दो विकाससँगै विद्यार्थीहरूमा विज्ञान तथा सूचना प्रविधिसँग सम्बन्धित ज्ञान अपरिहार्य रहेको छ। यस अर्थमा यो विज्ञान प्रदर्शनी विद्यार्थीहरूमा व्यावहारिक ज्ञान प्रदान गर्न फलदायी हुनेछ भन्ने मैले अपेक्षा गरेको छु। यो प्रदर्शनीमा प्रदर्शित सामग्रीहरू आधुनिक समाजमा प्रतिस्पर्धा गर्न सक्ने स्तरको हुनेछन् भन्ने विश्वास गरेको छु।
1: वार्षिकोत्सवलाई रचनात्मक रूपमा मनाउने सिलसिलामा रिपुमर्दिनी सैनिक महाविद्यालयले वृहत विज्ञान प्रदर्शनी आयोजना गरेको हो। विद्यार्थीहरूको सृजनात्मक सोच, अनुसन्धान क्षमता र नव प्रवर्तनशीलता बढ़ाउन यस प्रदर्शनी आयोजना गरिएको हो। प्रदर्शनीको बलाध्यक्ष रथी श्री प्रदीप जङ केसीले फागुन 4 गते शुभारम्भ गर्नुभएको थियो भने फागुन 6 गते प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले समापन गर्नुभयो।
0: प्रदर्शनीमा उपत्यका भित्रका 25 विद्यालयहरूबाट प्रस्तुत 39 विज्ञान सम्बन्धी विभिन्न प्रोजेक्टहरूबीच प्रतिस्पर्धा गराइएको थियो। यसबाहेक रिपुमर्दिनी सैनिक महाविद्यालयको तर्फबाट 16 प्रोजेक्टहरू प्रस्तुत गरिएका थिए। यस्तो प्रदर्शनीले विद्यार्थीहरूलाई नवीनतम आविष्कार, अनुसन्धानात्मक परियोजना तथा प्रविधि मैत्री सामग्रीहरू निर्माणका लागि प्रेरणा मिलेको रिपुमर्दिनी सैनिक महाविद्यालयका प्राध्यापक श्री लाल बहादुर राणाको भनाई छ।
5: कक्षा कोठामा सिकाइने कतिपय सैद्धान्तिक कुराहरूलाई विद्यार्थी आफूले देखेको, सुनेको र बुझेको कुराहरूलाई माध्यम आउनुहुने विभिन्न किसिमका डिजिटलहरूलाई प्रत्यक्ष रूपमा यसको प्रयोग, यसको एप्लिकेशन दैनिक जीवनमा र हरेक तरिकाले आफ्नो बुझाइलाई चाहिँ प्रष्ट रूपमा देखाउन सक्ने प्लेटफर्महरू मैले लिएको छ र विद्यार्थीहरूले आफूले अध्ययन गर्ने पाठ्य पुस्तकको सैद्धान्तिक पक्षहरूलाई व्यावहारिक रूपमा चाहिँ उनीहरूले सही रूपमा बुझिएको कुरा आम डिजिटलहरूलाई पनि सहज तरिकाले चाहिँ देखाउन सक्ने प्लेटफर्महरू पनि लिएको।
1: प्रदर्शनीमा समावेश भएका विविध परियोजनाहरूले विज्ञान तथा प्रविधिका क्षेत्रमा नवीनतम सोचको विकास गर्न र विद्यार्थीहरूको अन्तर्निहित क्षमतालाई प्रस्फुटन गर्न सहयोग पुगेको छ। यो प्रदर्शनीमा के कस्ता परियोजनाहरू समावेश गरिएको थियो त? रिपुमर्दिनी सैनिक महाविद्यालयका व्यवस्थापक अधिकृत प्रमुख सेनानी श्री विरोद रिजाल,
6: विज्ञान प्रविधिको विकास सँगसँगै यसले व्यक्तिगत जीवनयापनमा पनि ठूलो असर गरेको हुन्छ। त्यही भएर प्रविधिसँग सम्बन्धित विभिन्न विषयहरूलाई बालबालिकाहरूमा ज्ञान दिलाउने साथै बालबालिकाहरूमा भएको अन्तर्निहित यो प्रतिभाहरूलाई प्रस्फुटन गराउनको लागि एउटा हामीले यो थलोको रूपमा बुझ्न सक्नेछौ र विज्ञान प्रविधिसँग सम्बन्धित विभिन्न विषयमा जानकारी गराउनु नै वृहत विज्ञान प्रदर्शनीको हाम्रो उद्देश्य रहेको छ। यसमा हामीले अध्ययन गर्दाखेरि व्यक्तिगत जीवनयापनमा अनि नेपालको परिवेशमा सुहाउने किसिमको प्रोजेक्टहरू हामीले पाएका छौं, जस्तै स्मार्ट हाउसको कन्सेप्ट भयो, कृषिमा स्मार्ट एग्रिकल्चरको कन्सेप्ट भयो, त्यसपछि हाम्रो विभिन्न परियोजनाहरूलाई सहयोग पुर्याउने, निर्माणमा सहयोग पुर्याउने किसिमका परियोजनाहरू, धेरै परियोजनाहरू देखिएको छ र विभिन्न विद्यालयका भाइ बहिनीहरूले यसलाई राम्रो प्रोजेक्टहरू निर्माण गर्नुभएको हामीले पाएका छौं।
0: रिपुमर्दिनी सैनिक महाविद्यालयले प्रदर्शनीका उत्कृष्ट प्रतिस्पर्धीहरूलाई पुरस्कृत समेत गर्दै आएको छ। यस वर्ष अर्बना स्कूल अफ साइन्सले प्रस्तुत गरेको हाइड्रोहक प्रोजेक्ट प्रथम, नेपाल पुलिस स्कूलले प्रस्तुत गरेको कृषि जीपीटी प्रोजेक्ट द्वितीय र ट्रिटन सेकेण्डरी स्कूल एण्ड कलेजले प्रस्तुत गरेको अफ
7: फुल्ली डिजिटलाइज कम्युनिटी प्रोजेक्ट तृतीय भएका छन्। पहिलो, दोस्रो र तेस्रो भएका प्रोजेक्टका विद्यार्थीहरूलाई प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले नगद पुरस्कार क्रमशः रू 25,000, 15,000 र 10,000 सहित मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो। यस किसिमको अवसर र सम्मान विद्यार्थीहरूका लागि ऊर्जा समेत बनेको छ। अर्बना स्कूल अफ साइन्स र नेपाल पुलिस स्कूलमा कक्षा 11 अध्ययनरत छात्रद्वय दर्शन पोखरेल र मन्जिल श्रेष्ठ,
8: एकदमै राम्रो लागिरहेछ। यो प्रोजेक्ट गराउन धेरै मेहनत गरेको थियो, हामीले मेहनतको फल पाउँदा खुसी लाग्छ। हामीले चाहिँ मुख्यतः त नेपालको कन्डिसनमा जमिनमा आकाशमा र पानी हुने तीनटै फिल्डमा चाहिँ एकैसाथ काम गर्न सक्यो भने चाहिँ समयको पनि बचत र बढी मान्छेहरूको ज्यान पनि बचाउन सकिन्छ भन्ने लक्ष्यका साथ गरेको प्रोजेक्ट थियो। त्यही प्रोजेक्टबाट नै हामी सफल भयौँ। हेक्साकप्टर त सबै एचिभ गरिसक्यौँ, तर हामी पानी मुनि जाने चाहिँ त्रिशुली रिभर जस्तो नदीमा पनि चल्न सक्ने हामीले यन्त्र बनाउँदैछौँ र त्यसको लागि चाहिँ यो हामीले पाएको प्राइस चाहिँ एकदमै सहयोगी हुनेछ हाम्रो फ्युचर प्लानको लागि।
9: हाम्रो प्रोजेक्टको नाम चाहिँ कृषि जीपीटी। यसमा चाहिँ हामीले के गर्न खोज्या भन्दाखेरि, अहिले नेपालको कन्सर्न होइन भने सबै युवाहरू चाहिँ पुरै प्रविधितिर लागेका छन्, एग्रिकल्चरतिर चाहिँ कसरी इन्ट्रेस्टेड देखाउँदैन क्या। अनि हाम्रो मेन ऊ भनेको चाहिँ यङ माइन्ड्सहरूलाई चाहिँ अब एग्रिकल्चरतिर ल्याउने क्या। एकदम खुसी लागिरहेको छ यस्तो एक्जिबिसनहरू अनि यस्तो कम्पिटिसन्सहरूमा चाहिँ लाइक आफूले आफूलाई प्रेजेन्ट गर्न पाउँदा, आफ्नो आइडियाहरू सेयर गर्न पाउँदा मान्छेहरूले धेरै कुरा थाहा पाउँदैन, सोचाइ नै हुन्न त्यस्तो कुरा। आफ्नो केही नयाँ आइडिया चाहिँ अरू गाडी ल्याउँदा चाहिँ एकदम राम्रो लाग्छ।
1: प्रदर्शनीमा बेस्ट प्रोजेक्ट प्रेजेन्टर तर्फ सैनिक आवासीय महाविद्यालय भक्तपुर र बेस्ट लेआउट तर्फ उज्जवल तारा स्कूललाई नगद रू 5,000 सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। यस्तै प्रदर्शनी सँगै हाजिरी जवाफ प्रतियोगिता पनि सञ्चालन गरिएको थियो। हाजिरी जवाफमा उज्जवल तारा स्कूल पहिलो, बीएसटी कलेज दोस्रो र डियर वाक सिफल स्कूल तेस्रो भएको थियो। विजयीहरूलाई सैनिक श्रीमती संघकी अध्यक्ष तथा रिपुमर्दिनी सैनिक महाविद्यालयकी संरक्षक श्रीमती नीता छेत्री सिग्देलले पुरस्कृत गर्नुभएको थियो। यस्ता प्रदर्शनी, प्रतिस्पर्धा र पुरस्कारले के अर्थ राख्दछ त? प्रतियोगितामा निर्णायक भूमिकामा रहनुभएका रोबोटिक्स एसोसिएशन अफ नेपालका ओमकार जयसवाल भन्नुहुन्छ,
10: स्कूल्सहरूले जुन अहिले साइन्स एक्जिबिसन गरिराख्नु भएको छ द्याट इज रियली अप्रिसिएटेबल, र अहिलेको प्लेटफर्म दिने भनेको त्यो एकदम राम्रो कुरा हो। किन भन्दाखेरि यहाँ आर्मी स्कूल्स मात्र नभइकन हाम्रो पुलिस स्कूलदेखि लिएर नर्मल स्कूल्स, इभन प्लस टू गभर्मेन्ट स्कूल्सबाट पनि आएको छन्। हामीले ट्यालेन्ट हन्ट गरेर, हामीले डिफ्रेन्ट डिफ्रेन्ट क्याटेगोराइज गरेर चाहिँ अझ गर्यौँ भनेदेखि राम्रो कुरामा सुनमा सुगन्ध थप्या जस्तै चाहिँ हुन्छ। सो यसरी क्याटेगोराइज गर्ने, जसले गर्दाखेरि हरेक सेक्टरमा पर्टिकुलर पार्टिसिपेन्ट मात्र लिने, जसले गर्दाखेरि एकदमै आउटपुट बेस्ट आउँछ र डिजर्भिङ पार्टिसिपेन्टले आफ्नो क्याटेगोरीमा पछि गएर फ्युचरमा पनि एउटा साइन्स एक्जिबिसनमा बनाएको प्रोटोटाइपलाई प्रडक्ट नै बनाएर आफ्नो देशको लागि एकदमै सपोर्टिङ रोल चाहिँ खेल्न सक्नुहुन्छ।
7: विद्यार्थीमा भएको क्षमता प्रस्फुटनका लागि रिपुमर्दनी सैनिक महाविद्यालयले आयोजना गर्ने प्रदर्शनी एक महत्वपूर्ण अवसर बन्दै आएको छ। यस्तै अनुभव गर्ने मध्ये एक हुनुहुन्छ बीएसटी कलेजकी कक्षा 11 अध्ययनरत अनुषा कोइराला।
11: हाम्रो स्टलको कन्सेप्ट भनेको चाहिँ अहिलेको यो 21st सेन्चुरीमा चाहिँ इन्भाइरोमेन्ट धेरै पल्युसन भइरहेछ, त्यसलाई चाहिँ कम गर्नलाई चाहिँ हामीले बनाएको भनेको स्मार्ट बिन हो। यसको मोटिभ भनेको चाहिँ हामीले बायोडिग्रेडेबल र नन बायोडिग्रेडेबल वेस्टलाई चाहिँ छुट्टा छुट्टै गरेर फरक गरेर त्यसलाई फाल्न सकिन्छ। यसले चाहिँ वेस्ट डिपोजिट गर्नमा चाहिँ एकदम धेरै सहयोग गर्छ भन्ने हाम्रो विचार रहेको छ। एकदम खुसी रहेको छ अनि एकदम यो न्यू एक्सपिरियन्स पनि हो अनि एकदम रमाइलो लागिरहेको छ। भित्रभित्रै अलि भनौँ न उत्सुकता रहेको छ, एकदम खुसी लागेको छ। अब स्टल त सबैको राम्रो छ हेर्नु, सबैले अब आफ्नो भित्रको ट्यालेन्ट देखाएको छ। यस्तो अपर्च्युनिटी हामीलाई ग्रान्ट गर्नमा एकदम धेरै धन्यवाद होइन। यहीबाट यस्तै अपर्च्युनिटीबाट त हामीले पछि सिक्दै सिक्दै जाने हो, पछि धेरै ठुलो काम गर्न सक्छ यस्तै सानो सानोबाट। त्यसको लागि चाहिँ म एकदम थ्याङ्क यू ग्रेटफुल छु।
1: प्रधान सेनापति वृहत विज्ञान प्रदर्शनी केवल विज्ञान र प्रविधिसँग मात्र नजोडी जीवनका व्यवहारिक पक्षहरूसँग समेत जोडिनु यो प्रदर्शनीको विशेषता बनेको छ। यस प्रदर्शनीमा सहभागी विद्यार्थीहरूले गरेको मेहनतले विद्यार्थीहरूमा सिक्ने, सोच्ने र निर्णय गर्ने क्षमतालाई फराकिलो बनाइदिएको ठान्नुहुन्छ अवलोकनकर्ता अनिल थापा।
12: आज यो सैनिकले प्लेटफर्म गर्नु भएको छ, त्यसमा हाम्रो बच्चाहरूले भाग लिन पाउँदाखेरि, एउटा बच्चाहरू एक्सपोज हुन पाउँदाखेरि एक्साइटेड सहितै छु। दस क्लास में पढ़् उमंग थापा अब उसको बेस्ट फ्रेंड उस सोनामी बस्नेत दुईजना भर विभिन्न प्रोग्राम आईटी संबंधी रिलेटेड प्रोग्राम जस्ते सहयोगी एटा बना जो डिसेबल पीपल अब हेल्प होने कर
13: मेरे बच्चा खुशी फ्री फायर खेल खेल उसने आपने प्रोजेक्ट एवं बना के देश को डिसेबल पीपल को अगड़ी बढ़ने खोजे आमा बाबूला बच्चा खोजन नहीं ठूल क्रा
0: इस वृहत प्रदर्शनी में कृषि ऊर्जा जल स्रोत स्थानीय प्रविधि जलवायु परिवर्तन में देखिएका असर को न्यूनीकरण लगायतका विविध प्रविधिहरूलाई समेटिएको थियो। प्रविधि र जीवनलाई जोड्ने यस्ता बहुआयामिक विषयले प्रदर्शनीको गरिमालाई बढाएको मान्न सकिन्छ।
14: मेरो नाम चाहिँ मजिना राजापाते है म देवक्सिपल स्कूलमा चाहिँ पढाउँछु। स्टुडेन्ट्सहरू अरू स्टल्सहरू पनि हेर्नुभयो होइन अनि उहाँले चाहिँ राम्रै अब इन्फर्मेसनहरू नलेज गेन गरिराख्नु भएको छ। अब क्लासमै भन्दा पनि बाहिर यस्तो एक्जिबिसनहरू हुँदाखेरि अझ पनि हुन्छ नि प्रोटोटाइप्सहरू कसरी बनाउने इन्टिग्रेट कसरी गर्ने म्याथसँग साइन्सहरू है त्यो चाहिँ उनीहरूले सिकि नै रहेछन्। सो पोजिटिभ नै छन् नानी बाबुहरू चाहिँ यस्तो प्रोजेक्टहरू यस्तो एक्जिबिसनले एक त अब स्टुडेन्ट्सहरूको कन्फिडेन्स लेभल पनि बढाउँछ उनीहरूको अलिकति क्रिएटिभिटी पनि बढ्छ। बच्चाहरूमा चाहिँ अहिले कस्तो छ भन्दाखेरि साइन्स एज अ गाह्रो सब्जेक्ट छ उनीहरूलाई पढ्न नमलाग्ने खालको पनि हुन्छ नि कोही कोहीलाई चाहिँ अब यस्तो खालको चाहिँ एक्जिबिसनहरू प्रोजेक्टहरू बनाउनु दियो भने चाहिँ रियल लाइफ एप्लिकेसनहरू कस्तो हुन्छ भनेर अलिक इन्ट्रेस्ट पनि हामीले क्युरियोसिटी पनि जगाउन सकिन्छ नि त। त्यो भएकोले चाहिँ राम्रै हुन्छ स्टुडेन्ट साइड अफ भ्यूबाट पनि टिचर्स लाई पनि अब मैले पनि यता आउँदाखेरि सानै बच्चाहरूले कति धेरै गरिरहेछ नि त कतिसम्मको लेभल छ अहिलेको बच्चाहरूको भन्ने त्यो लेभल पनि हामीले थाहा हुन्छ। अनि
15: मेरो नाम जगदेव यादव म मातृभूमि स्कूल सानासिमे भक्तपुरबाट यो तीन दिनको वृहत प्रदर्शनी चाहिँ अति नै रोचक रोमाञ्चक लाग्यो किनभने रोबोटिक्सकादेखि लिएर अब हामी सबै साइन्स प्रदर्शनी सम्बन्धी रह्यो। यहाँ जो सरहरू जति सहयोगी सरहरू हुनुहुन्छ प्रिन्सिपल सरहरू पनि आएर एकदम नर्मली भिजिट गर्ने हेर्ने भन्ने कुराहरू भयो। भाइ बहिनीहरू पनि एक्साइटेड हुनुहुन्थ्यो प्रोग्राम सेटहरू पनि एकदम स्योर सर्ट राम्रो छिटो मिठो हुँदो रहेछ। समग्रमा हेर्दाखेरि चाहिँ कार्यक्रम एकदमै उत्कृष्ट थियो। हामीले धेरै कुराहरूको यहाँनिर एकादशमा चाहिँ ज्ञानका आदान प्रदानका कुराहरू भए यस्ता प्रोग्रामहरू निरन्तर होस् भन्ने चाहना राख्छ किनभने विद्यार्थीले चाहिँ जित्ने हार्ने भन्ने कुरा भन्दा पनि के सिक्ने भन्ने कुरा हुन्छ। अनि यस्तो प्रोग्रामहरूले चाहिँ हामीलाई एउटा भाइ बहिनीहरूलाई चाहिँ पार्टिसिपेट गराएपछि उहाँहरूले चाहिँ विभिन्न खालका कुराहरू हामीले बुझ्नुपर्ने जान्नपर्ने कुराहरू हो। यस्ता प्रोग्रामहरू यहाँहरूले अर्गनाइज निरन्तरता गर्नुहोला भन्ने मेरो शुभकामना छ।
1: विगत पाँच वर्षदेखि हरेक वर्ष सञ्चालन हुँदै आएको प्रधान सेनापति वृहत विज्ञान प्रदर्शनी सिक्ने र सिकाउने अवसर बनेको छ। विद्यार्थीहरूसँग राष्ट्रकै भविष्य जोड़िएकोले विज्ञान प्रदर्शनी मार्फत युवा र स्वदेशी माटोलाई जोड्न आग्रह गर्नुहुँदै प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देल
16: विद्यार्थी भाइ बहिनीहरू तपाईहरू राष्ट्र निर्माणको आधार र देशको भविष्यको कारागार हुनुहुन्छ। तपाईहरूको सफलतामा नै यो राष्ट्रको भविष्य निर्भर रहेको छ। तपाईहरूको ज्ञान सिप लगन र समर्पण देशको लागि आजको अत्यन्त ठूलो आवश्यकता हो। त्यसैले राष्ट्रको भविष्य कोर्ने गहन जिम्मेवारी र अभिभावना बोक्नुभएका तपाईँहरूले विद्यालयमा प्राप्त गर्नुहुने ज्ञान र सिपलाई स्वदेशमा नै बसेर सदुपयोग गर्ने सोच विकास गर्नुहुन समेत म विशेष आग्रह गर्दछु। तथापि अध्ययनको सिलसिलामा विभिन्न स्थानमा गए तापनि सदैव आफ्नो मातृभूमिको विकास र उन्नतिमा सक्दो योगदान दिन समेत म सबैमा आग्रह गर्दछु। शिक्षालाई केवल सैद्धान्तिक ज्ञानमा मात्र सीमित नगरी जीवन उपयोगी व्यवहारिक र सिपमूलक बनाउँदै लैजान अत्यन्त जरूरी भएको ठान्दछु।
0: राष्ट्रिय आवश्यकता अनुरूपका प्रविधिको प्रवर्धन गर्न प्रधान सेनापति वृहत विज्ञान प्रदर्शनी आयोजना भएको हो। यो प्रदर्शनी केवल एक प्रदर्शनी मात्र होइन यो नवीन सोच अनुसन्धान र प्रविधिलाई विस्तार गर्ने मञ्च हो। यिनै पृष्ठभूमिमा नयाँ पुस्तालाई प्रविधि प्रवर्धनको बाटोमा डोर्याउन रिपुमर्दनी सैनिक महाविद्यालयले अघि सारेको वृहत विज्ञान प्रदर्शनीको अवधारणा सराहनीय छ।

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकता को आवाज
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्यको लागि हाम्रो अभियान
3: डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुत्कु नगरपालिका 5 सोलु खुम्बु

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुने छिमेक 102.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sulefm.com संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलो समाचार लिएर आइपुग्यौं सरस्वती पुरेसँगै अंशु कार्की सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू सल्लेरीबाट सुर्खेका लागि छुटेको बोलेरो माथि डुंगा खस्यो चालक कुशल डिभिजन वन कार्य सोलुखुम्बुको भौतिक तर्फ 98% र वित्तीय तर्फ 87% सफलता हासिल महाकुलम गाउँपालिकाको न्यायिक समितिमा परेका सबै मुद्दा मिला पत्रबाट समाधान सोलुखुम्बुका चार पालिकामा 100% धान रोपाई सम्पन्न सेभेन समेट फाउन्डेशनको 15 वार्षिक साधारण सभा सम्पन्न तापिङको बुद्ध मूर्ति निर्माणका लागि थप सहयोग गरिने काठमाडौँमा महाकुलम गाउँपालिकाको घुम्ती प्रशासनिक शिविर संचालन हुँदै साना सिंचाई कार्यक्रमद्वारा ओखलढुङ्गाका 243 वटा कुल निर्माण देवानगंज घटनामा मृतकका परिवारलाई 2 लाख राहत दिने कोशी प्रदेश सरकारको घोषणा चारवटा प्रकृतिका मुद्दाका सुनवाईमा प्रत्यक्ष प्रसारण नगर्न सर्वोच्चको आदेश 9 वटा विधेयक संसदमा पेश गर्न मन्त्री परिषदको स्वीकृति कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले लिए शपथ चीनले इरानलाई काठबाट प्रहार गर्न मिल्ने क्षेत्रास्त्र प्रणाली उपलब्ध गराउने जापानमा भूकम्पबाट 13 जनाको ज्यान गयो सपिङ सेन्टरमा फसेकाहरूको उद्धार चल्दै र टी20 ब्याटिङ वरियतामा वैभव सूर्यवंशी एकैपटक 230 स्थानमा उक्लिए
1: ए बाबु मेरो त हात खुट्टा अरुणसँग झमझम गर्छ तिमीले भूदान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
2: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तो बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
3: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 038520129 98 43 89 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 अन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
0: अब समाचार विस्तारमा
4: स्थानीय खबर
0: सल्लेरीबाट सुर्खे लुखलाबाट जाँदै गरेको बोलेरो जीपमाथि आज छनकपुरबाट ठूलो ढुङ्गा खस्ता उक्त सवारीमा क्षतिग्रस्त बनेको छ सोलु रुत्कुण नगरपालिका 2 स्थित चिवा क्षेत्रमा गुडिरहेको अवस्थामा माथिबाट खसेको ढुङ्गाले गाडीलाई थिचेको हो जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार बागमती प्रदेश 1031 41 43 नम्बरको बोलेरो जीप सड़कमा गुडिरहेका बेला सड़कभन्दा माथिको डाँडाबाट खसे ठूलो ढुंगा खसेको थियो। उक्त ढुंगाले जीपको अगाडिको भाग इन्जिन र क्याबिनको क्षेत्रमा प्रत्यक्ष असर परेर भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। घटना घटेको समयमा गाड़ीमा चालक मात्र सवार भएका थिए। भीरबाट ठूलो ढुंगा खसेर गाड़ीमा क्षति पुगे पनि चालक भने सकुशल रहेको प्रहरीकाले सोलुखुम्बुका सूचना अधिकारी निर्मल थापाले जानकारी दिनुभएको छ। घटनाको जानकारी पाउन साथ खटेको प्रहरी टोली र स्थानीयको सहयोगमा जीपमाथि अट्किएको ठूलो ढुंगालाई सुरक्षित रूपमा हटाइसकिएको छ। जिल्ला प्रहरी कार्य सोलुखुम्बुका सूचना अधिकारी थापाका अनुसार बाटोमा परेको अवरोध हटाई दुर्घटनाग्रस्त बोलेरो जीपलाई थप मर्मत सम्हालका लागि सल्लेरीतर्फ ल्याउने काम भइरहेको जनाइएको छ। डिभिजन वन कार्यालय सोलुखुम्बुले गत आर्थिक वर्ष 2082 राशिमा भौतिक रूपमा 98% र वित्तीय रूपमा 87.27% प्रगति हासिल गरेको छ। कार्यालयको वार्षिक प्रगति विवरण अनुसार चालू र पूँजीगत गरी स्वीकृत कुल 3,72,74,000 रूपियाँ, बजेट मध्ये 3,51,06,000 रूपियाँ खर्च भएको हो। कुल विनियोजित बजेट मध्ये चालू तर्फ स्वीकृत 3,16,34,000 रूपियाँमा 3,01,87,000 रूपियाँ खर्च भएको छ भने पूँजीगत तर्फ स्वीकृत 56,40,000 रूपियाँ बजेट मध्ये 49,19,000 रूपियाँ खर्च भएको कार्यालयले जनाएको छ। कार्यक्रमगत रूपमा हेर्दा प्रदेश वन विकास तथा जड़ीबुटी प्रवर्धन कार्यक्रमका लागि चालू तर्फ 30,85,000 रूपियाँ र पूँजीगत तर्फ 24,40,000 रूपियाँ विनियोजन गरिएकोमा क्रमशः 25,50,000 रूपियाँ र 23,40,000 रूपियाँ खर्च भएको छ। यस कार्यक्रममा भौतिक प्रगति 7% र वित्तीय प्रगति 88.50% रहेको छ। यस्तै वातावरण तथा जैविक विविधता संरक्षण कार्यक्रमतर्फ चालू बजेट 5,90,000 रूपियाँ मध्ये 5,80,000 रूपियाँ खर्च भई 100% भौतिक र 98.44% वित्तीय प्रगति हासिल भएको छ। त्यसै गरी डिभिजन वन कार्यालय संचालन तथा व्यवस्थापन तर्फ स्वीकृत चालू बजेट 2,61,84,000 रूपियाँ र पूँजीगत 17,00,000 रूपियाँ मध्ये क्रमशः 2,54,30,000 रूपियाँ र 16,61,000 रूपियाँ खर्च भएको छ। यसबाट 99.93% र भौतिक 97.16% वित्तीय प्रगति हासिल भएको छ। संघीय सशक्त अनुदान अन्तर्गत राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रममा चालू बजेट 17,75,000 रूपियाँ मध्ये 16,20,000 रूपियाँ खर्च भई 92% भौतिक र 91.39% वित्तीय प्रगति भएको छ। सोही अनुदान अन्तर्गतको जड़ीबुटी विकास कार्यक्रमतर्फ स्वीकृत 15,00,000 रूपियाँ पूँजीगत बजेट मध्ये 9,12,000 रूपियाँ खर्च भई 100% भौतिक र 60.82% वित्तीय प्रगति हासिल भएको कार्यालयको तथ्याङ्कमा गरिएको छ। महाकुलुङ गाउँपालिकाको न्यायिक समितिमा दर्ता हुने अधिकांश मुद्दा मेला मेलमिलाप मार्फत समाधान हुने गरेको छ। गत आर्थिक वर्ष 2082-83 दर्ता भएका 9 मुद्दा मध्ये सबैको सफलतापूर्वक मेलापत्र गराइएको गाउँपालिकाले जनाएको छ। दर्ता भएका मुद्दाहरू मध्ये 2 जग्गा सम्बन्धी 7 श्रीमान श्रीमत बीचको पारिवारिक विवादसँग सम्बन्धित थिए। न्यायिक समितिले दुवै पक्षलाई राखेर छलफल गराई सबै विवादको समाधान निकाल गाउँपालिकाका अनुसार औपचारिक रूपमा मुद्दा दर्ता हुनु अघि नै धेरैजसो विवाद फोन मार्फत समनेर छलफल गरेर मिलाउने अभ्यास गरिँदै आएको छ। फोनबाट समाधान हुन नसकेका मुद्दा मात्रै सम्बन्धित पक्षलाई पत्राचार गरी दुवै पक्षको भनाई सुनेर न्यायिक समिति मार्फत मेलमिलाप गराइन्छ। स्थानीय स्तरमै विवाद सुल्झाउन सहज होस् भन्ने उद्देश्यले गाउँपालिकाले हाल प्रत्येक ओडामा मेलमिलापकर्ताको सूची तयार गरी परिचालन गरेको छ, जसले गर्दा धेरैजसो विवाद ओडा स्तरमै छलफल भई समाधान हुने गरेको छ। न्यायिक समितिको यस प्रभावकारी अभ्यासले गर्दा सर्वसाधारणलाई अदालतसम्म धाउनुपर्ने बाध्यताको कम भएको छ। गाउँपालिका उपाध्यक्ष विपना कुलुङका अनुसार मुद्दा किनारा लगाउन चुनौतीपूर्ण भए पनि दुवै पक्षलाई 2-3 चरणमा छलफल गराई झगडाको मूल कारण पत्ता लगाउने गरिएको छ। छलफलपछि झगडा गर्नु राम्रो होइन भन्ने महसूस भएर दुवै पक्षबाट मेलमिलापको निवेदन आउने गरेको र मुद्दामा दुवै पक्षको जित हुने गरी न्यायिक सम्पादन गरिएको उहाँले बताउनु भएको छ।
4: सोलुखुम्बु जिल्लामा यस वर्षको बर्खे धान रोपाई अन्तिम चरणमा पुगेको छ। कृषि ज्ञान केन्द्र सोलुखुम्बुले दिएको जानकारी अनुसार साउन 12 गतेसम्म जिल्ला भरकुल धान खेती हुने 1225 हेक्टर क्षेत्रफल मध्ये 1552.5 हेक्टर अर्थात 94.08 प्रतिशत भूभागमा रोपाई सम्पन्न भएको हो। जिल्लाका 8 स्थानीय तहहरूमध्ये सोलु दुतकुण्ड नगरपालिकाको 29 हेक्टर, महाकुमुङ गाउँपालिकाको 15 हेक्टर, मापे दुतकोशी गाउँपालिकाको 45 हेक्टर र लिखुपिकी गाउँपालिकाको 135 हेक्टर क्षेत्रफलमा 100% रोपाई सकिएको छ। त्यस्तै मेचा खुल्यान गाउँपालिकामा 360 हेक्टर मध्ये 342 हेक्टर अर्थात 95% र थुलुङ दुतकोशी गाउँपालिकामा 475 हेक्टर मध्ये 437 हेक्टर अर्थात 92% क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ। सोताङ गाउँपालिकामा 165 हेक्टर मध्ये 148.5 हेक्टर अर्थात 90% रोपाई सकिएको छ। गुम्बुपासुङ लामु गाउँपालिकामा अत्याधिक उचाइ हिमाली भेगमा पर्ने भएकाले त्यहाँको चिसो हावा पानी र माटो धान खेतीका लागि उपयुक्त छैन। त्यसैले तथ्याङ्क अनुसार पनि खुम्बु क्षेत्रमा धान खेतीको क्षेत्रफल उत्पादन र रोपाई शून्य नै रहने गर्दछ। त्यहाँ धानको सट्टा फापर उवा आलु जौ जस्ता हिमाली हावा पानीमा सप्रिने बालीहरूको खेती गरिन्छ।
0: सेभेन समिट फाउण्डेशनले उपाध्यक्ष श्याम तामाङको अध्यक्षतामा बुढा नीलकण्ठको एक होटलमा आफ्नो 15 वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ। सोलु दुतकुण्ड नगरपालिका 10 कार्टिङका उपाध्यक्ष होम बहादुर मगरको प्रमुख आतिथ्यता तथा सेभेन मोटिभेशनल स्पीकर विकास देव योञ्जनको विशेष उपस्थितिमा सम्पन्न उक्त सभामा फाउण्डेशनको वार्षिक प्रगति विवरण आय व्यय सार्वजनिक गरिएको थियो। अमेरिकाबाट अनलाइन मार्फत कार्यक्रमलाई सम्बोधन गर्दै फाउण्डेशनका अध्यक्ष श्री शेर्पाले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन र सामुदायिक विकासका क्षेत्रमा सहयोगलाई निरन्तरता दिने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यस साधारण सभाको मुख्य आकर्षण भने काप्टिङ निर्माणधीन 35 फिट अग्लो बुद्धको मूर्ति निर्माण सम्बन्धी भएको विस्तृत छलफल रहेको थियो। फाउण्डेशनका महासचिव तुप्ती शेर्पाका अनुसार बुद्धको मूर्ति निर्माणका लागि प्रतिबद्धता जनाइएको 45 लाख मध्ये 35 लाख रूपियाँ हस्तान्तरण भइसकेको छ भने बाँकी 10 लाख रूपियाँ कुनै हप्ताभित्र उपलब्ध गराइनेछ। कार्यक्रममा टापटिङका पूर्व गाविस अध्यक्ष सन्तोष मगर, निवर्तमान उपाध्यक्ष मेङमा छिरे शेर्पा, वर्तमान अध्यक्ष वंशु शेर्पा, मेमोरियल अस्पताल कलाकार शेर्पा लगायतका वक्ताहरूले सेभेन समिट फाउण्डेशनले पुर्याएको योगदानको प्रशंसा गर्दै आर्थिक सहयोग गर्ने संस्था र दाताप्रति आभार प्रकट गर्नु भएको छ। उहाँहरूले यस बुद्धको मूर्तिको निर्माणले टापटिङको धार्मिक पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। फाउण्डेशनले विगतदेखि नै भूकम्प, बाढ़ी पहिरो लगायतका प्राकृतिक विपदका समयमा देशका विभिन्न जिल्लाका प्रभावित नेपालीलाई दाताहरूको सहकार्यमा राहत तथा पुनर्स्थापनामा सहयोग गर्दै आएको छ। संस्थाले शिक्षा, स्वास्थ्य र सामुदायिक विकासका क्षेत्रमा समेत उल्लेख्य योगदान पुर्याउँदै आएको सहभागीहरूले बताएका छन्।
4: महाकुरुङ गाउँपालिकाले विभिन्न पेसा, व्यवसाय वा अध्ययनका सिलसिलामा काठमाण्डुमा अस्थायी बसोबास गर्दै आएका नागरिकहरूलाई लक्षित गरी काठमाण्डुमै प्रशासनिक शिविर सञ्चालन गर्ने भएको छ। महाकुरुङ गाउँपालिकाले सूचना जारी गर्दै गाउँपालिकाको कार्यालय र मातहतका 5 वडा कार्यालयहरूबाट प्रभाव हुने विविध प्रकारका प्रशासनिक सेवाहरू एकीकृत रूपमा प्रदान गर्न यो शिविर आयोजना गर्न लागि जनाएको हो। कुरुङ शेर्पा किदुक र नेपाल शेर्पासन महाकुलुङ गाउँ कार्य समितिको समन्वयमा यो शिविर सञ्चालन हुन लागेको निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिलाल कुलुङले जानकारी दिनुभयो। शिविर आगामी साउन 29 गतेदेखि 31 गतेसम्म गोकर्णेश्वर नगरपालिका वडा नम्बर 6 स्थित शेर्पा पार्टी प्यालेसमा आयोजना गरिनेछ। 3 दिनसम्म चल्ने उक्त शिविर दैनिक बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म सञ्चालन हुने गाउँपालिकाले जानकारी दिएको छ। शिविर मार्फत वडा कार्यालयबाट प्रदान गरिने व्यक्तिगत घटना दर्ता पंजीकरण मालको तथा राजस्व संकलन र सबै प्रकारका सिफारिशहरू उपलब्ध गराइनेछ। त्यसै गरी गाउँ कार्यपालिकाको कार्यालय मार्फत दुर्गा रोगीहरूको औषधि उपचार खर्च आवेदन नयाँ तथा नवीकरण विपन्न नागरिक उपचार सिफारिश स्वास्थ्य परिचय पत्र वितरण सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण लगायत गाउँपालिकाबाट प्रदान गरिने सम्पूर्ण सिफारिश तथा प्रशासनिक सेवाहरू प्रदान गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत कुलुङले बताउनु भएको छ। गाउँपालिकाले काठमाडौँमा बसोबास गर्ने आफ्ना सबै नागरिकहरूलाई शिविरमा उपस्थित भई सहज रूपमा प्रशासनिक सेवा लिन आग्रह गरेको छ। साना सिंचाई कार्यक्रम अन्तर्गत ओखलढुङ्गामा छ वर्षको अवधिमा 243 वटा सिंचाई कुलो निर्माण सम्पन्न भएको छ। निर्माण गरेका कुलो मार्फत जिल्लाका 2,323 हेक्टर खेतीयोग्य जमीनमा 12 महिना सिंचाई सुविधा पुगेको छ भने 9,417 घरधुरी कृषक प्रत्यक्ष लाभान्वित भएका छन्। नेपाल सरकार र स्विजरल्याण्ड सरकार बीच 2077 असार 12 गते भएको द्विपक्षीय सम्झौता अनुसार कोशी प्रदेशका जिल्ला 59 स्थानीय तहमा 53 वर्गको कृषि उत्पादन वृद्धि गर्ने लक्ष्य सहित संचालन गरेको साना सिंचाई कार्यक्रमको दोस्रो चरण 2083 असार 32 गते सम्पन्न भएको छ। परियोजनाका जिल्ला संयोजक कृष्ण तामाङका अनुसार आर्थिक वर्ष 2077-78 देखि 82-83 सम्म जिल्लाका 8 स्थानीय तहका सिंचाई पूर्वाधार विस्तार गरिएको छ। 10% जना श्रमदान सहित कुल 76,67,55,000 रूपये खर्च भएको कार्यक्रममा करिब 2,15,000 जना श्रम दिन सिर्जना भएको स्थानीय समुदायले ज्याला बापत 20,16,00,000 रूपियाँ आमदानी गरेका छन्। कोशी प्रदेश सरकारले सुनसरीको देवानगंजमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई 2,00,000 रूपियाँ र घर पसल साथै अन्य आगजनी भएका परिवार तथा घाइतेलाई 50,000 का दरले राहत दिने घोषणा गरेको छ। मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राखेको सर्वदलीय बैठकमा सरकारले राहतको घोषणा गरेको हो। सर्वपक्षीय बैठकले सामाजिक सद्भाव शान्ति सुरक्षा कायम गर्न 8 बुँदे निर्णय समेत गरेको छ। मृतक ओम प्रकाश मेहता प्रति श्रद्धांजलि व्यक्त गर्दै परिवारजनमा समवेदना सहित घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। सामाजिक सद्भाव र साम्प्रदायिक एकता कायम गर्न राजनीतिक सामाजिक तथा प्रशासनिक पक्षले समन्वयात्मक पहल गर्ने पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। यस्तै सामुदायिक तहमा मेलमिलाप र सद्भाव कायम गर्ने स्थानीय प्रशासनसँग समन्वय गरी सद्भाव यात्रा तथा सार्वजनिक अपील लगायतका कार्यक्रम सञ्चालन गरिने भएको छ। बैठकले सबै धार्मिक समुदायका संघ संस्थाले संयुक्त अपील जारी गर्दै समन्वय र सहजीकरणका भूमिका खेल्नुपर्ने सीमा क्षेत्रबाट हुन सक्ने अवांछित गतिविधि प्रति सुरक्षा सतर्कता अपनाउने तथा घाइतेको उपचार र मृतकका परिवारलाई राहत उपलब्ध गराउन संघीय सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ। घटना प्रभावित जिल्ला तथा आसपासका क्षेत्रमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई आवश्यक समन्वय गर्न आग्रह गरिएको छ। मुख्यमन्त्री कार्कीले संवेदनशील घड़ीमा सामाजिक सद्भावलाई खलल पुर्याउने गतिविधि नगर्न सम्बन्धित सबै पक्षमा आग्रह गर्नु भएको छ। सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी पारदर्शी र जनउत्तरदायी तथा नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति 2083-2087 को कार्यान्वयन योजना सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा रणनीति समावेश सुधारका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिम्मेवार निकाय कार्य सम्पादनका चरण समय सीमा अपेक्षित उपलब्धि कार्य सम्पादन सूचक तथा प्रमुख उपलब्धिका आधार निर्धारण गरिएको छ। कार्ययोजना मन्त्रालय विभाग आयोग कार्यालय तथा अन्य सरकार भएका निकायको सहभागिता तथा परामर्शका आधारमा तयार गरिएको दस्तावेज समेत उल्लेख गरिएको छ। सुधार कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि संस्थागत समन्वय स्वामित्व र जवाबदेहितालाई महत्व दिएको छ। कार्ययोजनाको प्रभावकारी मूल्याङ्कन तथा कार्यान्वयन तथा नियमित अनुगमनका लागि अर्थ मन्त्रालय अनुगमन मूल्यांकन तथा सिकाई योजना 2083 देखि 2087 तयार गरेको उल्लेख गरिएको छ। सर्वोच्च अदालतले चारवटा प्रकृतिका मुद्दाका सुनवाईमा प्रत्यक्ष प्रसारण नगर्न आदेश दिएको छ। न्यायाधीशहरू विनोद शर्मा र शान्ति सिंह थापाको इजालसले प्रचलित कानून अनुसार गोपनीय राख्नुपर्ने विषय बन्द इजालसबाट सुनवाई हुने विषयवस्तु लगायतलाई प्रत्यक्ष प्रसारण नगर्न आज अन्तरिम आदेश जारी गरेको हो। भर्खरै विशेष अदालत उच्च अदालत जनकपुर र केही उच्च अदालतले प्रत्यक्ष प्रसारण गरेका थिए। त्यस्तै सर्वोच्चले पनि संवैधानिक इजालसको लाइव प्रसारण गरिरहेको थियो। यस्तै प्रत्यक्ष प्रसारण गरिएका अन्य कार्यवाहीहरूलाई अनुचित रूपमा सम्पादन तोडमोड वा विज्ञभ्रमित गरी बनाइएका भिडियो क्लिप पनि प्रसारण नगर्न नगराउन अदालतको आदेश रहेको छ। सर्वोच्चका अनुसार प्रचलित नेपाल कानून अनुसार गोपनीयता कायम गर्नुपर्ने मुद्दा बन्द इजालसबाट सुनवाई गर्नुपर्ने मुद्दा मुद्दाका पक्ष विपक्ष तथा उनीहरूका कानून व्यवसायले गोपनीयता कायम गरियो प्रत्यक्ष प्रसारण नगरियोस् भन्ने अनुरोध गरिएको मुद्दा र अदालत इजालसबाट प्रत्यक्ष प्रसारण गर्न उपयुक्त नरहेको भनी ठहर्याएका विषय मुद्दाको प्रत्यक्ष प्रसारण गर्न पाइँदैन। सरकारले नौवटा विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिएको छ। आज बसेको मन्त्री परिषद बैठकले विधेयक संसदमा पेश गर्न स्वीकृति दिएको हो। बैठकले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संक्रमण पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राहधानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। यस्तै मानव बेचबिखन तथा अवसर प्रसार नियन्त्रण पहिलो संशोधन विधेयक बाल श्रम निषेध तथा नियमित गर्ने सम्बन्धी विधेयक आन्तरिक सेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मेलमिलाप सम्बन्धी ऐन 2068 संशोधन गर्न बनेको विधेयक कर्मचारी संचय कोष ऐन 2019 संशोधन गर्न बनेको विधेयक पनि पेश गर्न स्वीकृति दिने निर्णय गरिएको छ। मन्त्री परिषद बैठकले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक वा वहाँले तोकेको अधिकृतलाई विदेशी विनिमय सम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ। यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा सिन्धुलीका खेतवास दाहाललाई मनोनयन गर्ने निर्णय सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। वहाँका अनुसार मन्त्री परिषद बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद छैठौं संशोधन नियमावली 2083 समेत स्वीकृत गरेको छ।
5: कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। आज प्रदेश प्रमुख युवराज जोशीले संविधानको धारा 172 बमोजिम पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। शाहीलाई प्रदेश प्रमुख जोशीले मंगलबार नेपालको संविधानको धारा 168(2) बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको थियो। यसअघिका नेकपा एमालेबाट मुख्यमन्त्री रहनुभएका एमलाल कडेलले राजीनामा दिएकै दिन नेकपा र नेकपा एमाले बीच केन्द्रीय स्तरमा सत्ता समीकरण गर्ने सहमति भएको थियो। सोही सहमति अनुसार कर्णाली सरकारको नेतृत्व नेकपाले लिने सहमति भएपछि शाही मुख्यमन्त्री बन्नु भएको हो। नेकपा कर्णाली प्रदेश संसद दल नेता शाही दोस्रो कार्यकालको तेस्रो मुख्यमन्त्री बन्नु भएको छ भने प्रदेश स्थापना भए ता उहाँ पाँचौं मुख्यमन्त्रीको रूपमा नियुक्त हुनु भएको हो।
4: इरानले केही हप्ताभित्रै चीनमा निर्मित काँधबाट प्रहार गर्न सकिने हवाई प्रतिरक्षा क्षेप्रास्त्र लन्चरहरूमध्ये पहिलो खेप प्राप्त गर्ने समाचार संस्था रोइटर्सले जनाएको छ। अमेरिकासँगको द्वन्द्वका बीच इरानले आफ्नो प्रतिरक्षा प्रणाली सुदृढ गरिरहेको छ। 6-7 करोड़ अमेरिकी डलर मूल्यको खरिद कार्य इरानले आफ्नो छोटो दूरीका हवाई प्रतिरक्षा प्रणाली सुदृढ पार्न चालेका अहिलेसम्मका सबैभन्दा ठूला कदम मध्ये एक रहेको छ। 2010 सालको द्वन्द शुरू भएपछि रामको सैन्य खडा तथा रणनीतिक पूर्वधारहरूको सुरक्षा गर्ने क्षमतामा रहेका कमजोरीहरू उजागर भएको उल्लेख गरिएको छ।
5: जापानमा शक्तिशाली भूकम्पका कारण कम्तीमा 13 जनाको ज्यान गएको छ। कुमामोटोको एउटा सपिङ सेन्टर भित्र फसेका मानिसको उद्धार कार्य भइरहेको छ। त्यहाँ 3 जनाको ज्यान गएको र अरू धेरै मानिस फसेको आशंका गरिएको छ। सपिङ सेन्टरको दोस्रो तला भत्किएको छ। कुमामोटो जापानका 4 प्रमुख टापु मध्येको क्युसुमा अवस्थित शहर हो। जापानको क्युसु टापुलाई केन्द्रबिन्दु बनाएर हिजो 7.1 म्याग्निच्युडको भूकम्प गएको थियो। जापानकी प्रधानमन्त्री सेनाए ताकाइचीले पछिल्लो अवस्थाबारे जानकारी दिने क्रममा अहिलेसम्म भूकम्पबाट 13 जनाको ज्यान गएको र खोज तथा उद्धारका काम भइरहेको बताएको बीबीसीले जनाएको छ।
4: आईसीसी टी20 ब्याटिङ वरियतामा भारतका 16 वर्षीय युवा ब्याटर भैरव सूर्यवंशीले केही पटक विश्व टेस स्थान सुधार गरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा सूर्यवंशी विश्व टेस स्थान सुधार गर्दै करियरकै उत्कृष्ट 46 औं स्थानमा उभिएका छन्। हारेरमा घरेलु टोली जिम्बावेसँगको 3 खेलको टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा सूर्यवंशीले 151 रन बनाएका थिए। उनले श्रृंखलाकै उत्कृष्ट खेलाड़ी अवार्ड पनि जितेका थिए। टी20 ब्याटिङ वरियताको शीर्षमा भारतको ईशान किशन, दोस्रोमा पाकिस्तानका साहिब जादा फरहान र तेस्रो स्थानमा भारतकै अभिषेक शर्मा छन्। यो वरियतामा नेपालका गुलशन झा 5 स्थान सुधार गर्दै 97 औं स्थानमा उक्लिएका छन्। टी20 बलिङ वरियताको शीर्ष स्थानमा अफगानिस्तानका राशिद खान, दोस्रो वरियतामा पाकिस्तानका अब्राम मोहम्मद र तेस्रो स्थानमा इंग्ल्याण्डका आदिल रशीद रहेका छन्। यो वरियतामा नेपालका कुनै पनि खेलाड़ीले सुधार गरेका छैनन्। टी20 अलराउण्डर वरियतामा नेपालका दिपेन्द्र सिंह एरी 1 स्थान सुधार गर्दै

0: lyrics to your heart. Solo FM 101.2 MHz.
1: कोशी सरकारद्वारा देवानगंज घटनाका मृतकका परिवारलाई 2,00,000 राहत, प्रभावितलाई 50,000 सहयोगको घोषणा। देवानगंज घटनामा शीर्ष दलहरूको एकमत, शान्ति र सामाजिक सद्भाव कायम गर्न साझा अपील।
2: अहिले हामीले आरोप प्रत्यारोप चर्का कुरा, कसले गल्ती गर्यो, कसले ठिक गरेन, कसले बोल्यो, कसले बोलेन।
1: निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र 2 आयुक्त सर्वसम्मत अनुमोदित। प्रतिनिधि सभा बैठक अघि सभामुखको सक्रियता, प्रधानमन्त्रीदेखि प्रमुख सचेतकसम्म छलफल। सरकारले नौ विधेयक संसदमा लैजाने निर्णय।
3: संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक। खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक।
1: सामुदायिक रेडियोका समस्या समाधान गर्न कोर्यापको सरकारसँग 13 बुँदे माग। 4 प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश। सरकार र चिकित्सक बीच 5 बुँदे सहमति भएपछि देशव्यापी आन्दोलन फिर्ता।
4: अहिले हाम्रो राजमाथि जुन साङ्घातिक आक्रमण भयो थियो, त्यसका दोषीहरूलाई समात्ने कुरा र त्यसलाई कानून अनुसार कार्यवाही अगाडि बढाउने कुराहरूको एस्योरेन्स।
1: र आईसीसी पुरूष क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डद्वारा नेपाललाई 226 रनको लक्ष्य।
0: हजारौं रेडियो कर्मी र करोड़ नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: सुनसरी देवानगंजको घटना केवल एउटा स्थानीय विवाद मात्रै होइन, यो सामाजिक सद्भावको परीक्षा पनि हो। आज राजनीतिक दलहरूबीच भएको साझा प्रतिबद्धता स्वागत योग्य छ, तर शान्ति केवल वक्तव्यले होइन जिम्मेवार व्यवहारबाट स्थापित हुन्छ। अफवाह र उत्तेजना भन्दा माथि उठेर संवाद, संयम र आपसी विश्वासलाई बलियो बनाउनु आज सबैभन्दा ठूलो आवश्यकता हो। नेपाल बहुलताको देश हो।

0: त्यसैले सामाजिक सद्भाव जोगाउनु सबैको साझा जिम्मेवारी हो। अब खबर सन्तोषी रावलबाट। संसदमा जारी हिंसा रोक्न सामाजिक सद्भाव कायम राख्न शीर्ष दलहरू एकमत भएका छन्। पछिल्लो समय संसदमा जारी धार्मिक हिंसामा राजनीतिक दलको अप्रत्यक्ष संलग्नता रहेको भनी विभिन्न संचार माध्यमहरूमा समाचार प्रकाशित प्रसारित भएपछि दलहरूले शान्ति कायम गर्न सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन्। सन्तोष गन्धर्वको रिपोर्ट।
1: सिंहदरबार भित्र भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको संसदीय दलको कार्यालयमा आज देखेको दृश्य संलग्न थियो। सत्ता र प्रतिपक्ष को तीखा आरोप प्रत्यारोप केही बेरका लागि थाँती राख्दै संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरू एउटै टेबलमा बसे। विषयको उद्देश्य एउटै थियो, संसदीय विधानगंजमा बिग्रिँदै गएको अवस्थालाई थप जटिल बन्न नदिनु र सामाजिक सद्भाव कायम गर्ने सहजा प्रतिबद्धता जोगाउनु। बैठकपछि बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रघुनारायण साईं,
2: अहिले हामीले आरोप प्रत्यारोप तर्का कुरा, कसले गल्ती गर्यो, कसले ठिक गरेन, कसले बोल्यो, कसले बोलेन, कसले कति बजेर कति मिनटमा बोल्यो, कसले कति बजेर कति मिनट ढिला बोल्यो, हामी यहाँ जाने होइन। आजको संवेदनशीलता संचार गर्ने साथीहरूले बुझ्नु पर्ने हुन्छ। हामी एउटा सामाजिक सद्भाव नभड्कियोस् भन्ने एउटा संवेदनशील समयमा बसेका हुनाले तपाईँहरूले यसै संवेदनशीलतालाई मध्यनजर राखेर जिज्ञासाहरू राख्नुभयो भने त्यसको परिणाम दिन्छ। हिजोको परिस्थिति र आजको परिस्थिति एउटै होइन।
1: संसदीको विमानगंजमा दुई समुदाय बीचको झडपमा

0: यसले थप दुर्घटना निम्त्याउने भन्दै शीर्ष दलहरू छलफलमा जुटेका हुन्। छलफलपछि संयुक्त अपील जारी गर्दै नौ राजनीतिक दलले सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न, संचार माध्यमलाई तथ्यपरक र समन्वित सूचना सम्प्रेषण गर्न अपील गरेका छन्। कांग्रेस सभापति गगन कुमार थापाले धार्मिक संस्कृता र सामाजिक सद्भाव नेपाली समाजको अन्तर्निहित शक्ति भएकाले यसलाई जोगाउनु पर्नेमा जोड़ दिनुभयो।
1: तल्लो तहमा सुनसरी लगायतको अरू प्रभावित जिल्लाहरूमा पनि यसै गरिकन सर्वदलीय प्रयासहरू गरौं र कतिपय जिल्लाहरूमा जहाँ यी घटनाहरू पुरानो हाम्रो अनुभवहरू छ, कतिपय ठाउँ अवांछित गतिविधिहरू हुन सक्ने सम्भावनाहरू छ, ती ठाउँहरूमा पनि घटनाहरू घट्छ भने नकरौं, त्योभन्दा पहिल्यै हाम्रो तर्फबाट प्रोएक्टिभली प्रयासहरू गरौं र यसका निम्ति नेपाली कंग्रेस पार्टीको तर्फबाट हाम्रो भूमिका हामी निर्वाह गर्छौं।
0: राजनीतिक दलहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारवाही, पीड़ितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग गरे। राजनीतिक दलहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही पीड़ितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग पनि गरेका छन्। एमाले महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूले यस्ता घटनालाई प्रश्न दिन नमिल्ने भन्दै तत्काल घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाहीको माग गर्नुभयो।
2: जुन प्रकारको घटना घटेको छ त्यसमा स्वाभाविक रूपमा कुनै प्रकारको भ्रममा नपरिकन सामाजिक र साम्प्रदायिक सद्भाव कायम गर्ने कुरामा सबै पक्षको सहयोग आवश्यक छ।
0: सामाजिक सद्भावमा खलल पुर्याउने यस्ता खालका झडप नेपालमा पहिलो पटक भएको होइन। यसअघि पनि पटक पटक विभिन्न स्थानमा यस्ता साम्प्रदायिक घटनाहरू भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गेलले समस्याको जरासम्मै पुगेर समाधान गर्नुपर्नेमा जोड़ दिनुभयो।
3: यो एक ठाउँको घटनाको रूपमा मात्रै नलिन र यही समाधान भयो भन्दैमा यो समस्या सबैलाई समाप्त भयो भन्ने नठान्न सुनसरीमा मात्रै भएको होइन र यो चोटि मात्रै भएको होइन। यस प्रकारका घटनाहरू पटक पटक भइराखेका छन्।
0: नेपाल सबै समुदाय, वर्ग, धर्म र भाषाभाषीको साझा फुलबारी हो। यसको मर्यादा हामी आफैले राख्नुपर्ने सांस्कृतिक विज्ञहरू बताउँछन्। यति बेला सुनसरीको दिवानगंजमा शान्ति र समन्वयता कायम राख्न नागरिक तहबाट पनि अपीलको खाँचो छ।
4: यसैबीच कोशी प्रदेश सरकारले सुनसरीको देवानगंज घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई 2,00,000 रूपियाँ राहत दिने घोषणा गरेको छ। आगजनीबाट घर, पसल तथा अन्य संरचनामा क्षति पुगेका परिवार र घाइतेलाई 50,000 रूपियाँका दरले राहत उपलब्ध गराइने समेत सरकारले घोषणा गरेको छ। देवानगंज घटनापछि हरिनगर र देवानगंज गाउँपालिकामा सर्वपक्षीय बैठक बसेको छ। राजनैतिक दल, सामाजिक संघ संस्था र स्थानीय अगुवाहरूले संवाद मार्फत समस्या समाधान गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्ने प्रतिबद्धता जनाएका छन्। यसैबीच देवानगंज घटनापछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यू आज पनि जारी छ। सरकारले 9 विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक लगायतका विधेयक संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
5: ल्याएको विधेयकहरू संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णयहरू गरेका छौं। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राजधानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा असार पसार नियन्त्रण पहिलो संशोधन विधेयक, बाल श्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक, आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी ऐन 2068 संशोधन गर्न बनेको विधेयक, कर्मचारी संचय कोष ऐन 2019 संशोधन गर्न बनेको विधेयक, अर्को अर्थ मन्त्रालयबाट सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक वा निज तोकेको अधिकृतलाई विदेशी विनियम सम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय भएको छ। अर्को भूमि मन्त्रालयबाट समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा केट राज दाहाल सिन्धुलीलाई मनोनयन गर्ने निर्णय भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद छैटौं संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय भएको छ।
4: प्रतिनिधि सभा बैठक अघि सभामुख देवप्रसाद अरालले प्रधानमन्त्री प्रतिपक्ष दलका नेता तथा विभिन्न राजनैतिक दलका प्रमुख सचेतकहरूसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। सभामुखको सचिवालयका अनुसार छलफलमा प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको थियो। यस्तै सभामुखले प्रमुख सचेतक र सचेतकहरूसँग पनि बैठकको कार्य संचालनलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा आगामी कार्यसूचीलाई सहज रूपमा अघि बढ़ाउने विषय विषयमा छलफल गर्नुभएको छ। प्रतिनिधि सभाको बैठक भोलि बस्ने तय भएको छ। संसदीय सुनवाई समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्तको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। समितिले प्रमुख निर्वाचन आयुक्तका लागि मानबहादुर कार्की तथा आयुक्तका लागि गुरू वाग्ले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। प्रमुख निर्वाचन आयुक्तका लागि कार्कीको संसदीय सुनवाईलाई आज सम्पन्न भएको थियो। वाग्ले र सुब्बाको सुनवाई भने हिजो नै सकिएको थियो। समितिबाट अनुमोदन भएसँगै उनीहरूको नियुक्तिको प्रक्रिया अब थप अघि बढ्दैछ। सामुदायिक रेडियो प्रसारक संघ अकुरात नेपालले सामुदायिक रेडियोहरूले भोग्नु परेको कानूनी र व्यवहारगत उल्झन हटाउन सरकारसँग माग गरेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलचनासँग आज सिंहदरबारमा भेट गर्दै अकुरातका पदाधिकारीहरूको टोलीले सामुदायिक रेडियोले पछिल्लो समयमा सामना गर्नु परेको चुनौतीका बारेमा जानकारी गराउँदै राज्यले संकटको समयमा अभिभावकको भूमिका खेल्नुपर्नेमा ध्यान आकर्षण गराउनु भएको हो। भेटमा अकुरातका अध्यक्ष अर्जुन गिरीले नेपालको संविधानको प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता नागरिकको सूचनाको हक अभिव्यक्ति स्वतन्त्रता र समावेशी लोकतन्त्रको सुदृढीकरणमा सामुदायिक रेडियोहरूले विगत तीन दशकदेखि अतुलनीय योगदान पुर्याउँदै आएको उल्लेख गर्दै राज्यको सहयात्रीका रूपमा रहेको सामुदायिक रेडियोलाई नीति निर्माणमा पनि सहभागी गराउने माग गर्नुभयो। अकुरातका वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटाले सामुदायिक रेडियोलाई सामुदायिक प्रसारण प्रणालीको महत्वपूर्ण आधारका रूपमा नीतिगत मान्यता र व्यवस्थापनका लागि बजेट मार्फत नै सम्बोधन गर्ने बेला भइसकेको बताउनुभयो। कार्यवाहक महासचिव भक्त संतानले संचार क्षेत्रको लामो कार्य अनुभव मन्त्री तिमिलचनासँग उल्लेख गर्दै सामुदायिक रेडियोको विकास व्यवस्थापन र सञ्चालनका लागि सरकारले सामुदायिक प्रसारण सम्बन्धी कानूनी बहस विज्ञापन वितरण प्रणालीको पुनर्संरचना संचार सम्बन्धी नयाँ कानून निर्माणका क्रममा सामुदायिक रेडियोको दिगोपनालाई उच्च प्राथमिकतामा राखिनुपर्ने धारणा राख्नुभयो। सरकार र नेपाल चिकित्सक संघ बीच पाँच बजे सहमति भएपछि चिकित्सकहरूले देशव्यापी आन्दोलन फिर्ता लिएका छन्। आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलपछि भएको सहमति अनुसार नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने व्यक्तिमाथि प्रचलित कानून अनुसार थप कार्यवाही अघि बढ़ाइनेछ। सहमति अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधनका लागि आगामी प्रतिनिधि सभा अधिवेशनमा विधेयक पेश गर्ने प्रक्रिया तत्काल अघि बढ़ाइनेछ। साथै स्वास्थ्य सम्बन्धी विषयमा उपभोक्ता संरक्षण ऐन संशोधन गर्न सात दिनभित्र चिकित्सक संघको सहभागितामा कार्यदल गठन गरिने भएको छ। पाँचवटै सहभागी सहमतिसँगै नेपाल चिकित्सक संघले आजदेखि आन्दोलन स्थगित गर्दै त्यसभरका स्वास्थ्य संस्थामा नियमित सेवा सुचारू गर्ने निर्णय भएको संघका अध्यक्ष बद्री रिजालले सीआईएमसँग बताउनुभयो।
1: अहिले हाम्रो राजकारणमाथि जुन सांघातिक आक्रमण भयो थियो त्यसका दोषीहरूलाई समात्ने कुरा र त्यसलाई कानून अनुसार कार्यवाही अगाडि बढ़ाउने कुराहरूको एस्योरेन्स र साथसाथै जुन नियमले गर्दा चिकित्सक असुरक्षित भइरहेको थियो त्यसमा संशोधन गर्ने कुराहरू कानूनको सचिव लगायत अरू स्वास्थ्यको सचिवहरूसित बसेर भएको हुनाले आजको आन्दोलन सँगसँगै उपभोक्ता अदालतमा पछि कमिटी बनाएर संशोधन गर्ने कुराहरू भइसकेपछि आजको आन्दोलन स्थगित भएको।
4: साझा खबरमा अब खेल खबर। नेदरल्याण्डसले आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लीग टूमा नेपाल सामु 226 रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले टस जितेर टच टीमलाई पहिले ब्याटिङको निम्ति दिएको थियो। त्यस क्रममा घरेलु टीमले 9 विकेट गुमाएर 225 रन बनायो। नेपालले अहिले खेलिरहेको छ। नेपालका लागि करण केसीले कसिलो बोल्डिङ गर्नुभयो। उहाँले 30 रन खर्चेर 4 विकेट लिनुभयो। यस्तै दिपेन्द्र सिंह ऐरीले ओभरमा 30 रन खर्चेर 2 विकेट लिनुभयो। हिमन्त धामी र ललित राजवंशीले पनि एक एक विकेट लिनुभएको थियो।
6: चिकित्सक आन्दोलनमा बिरामी उपचार नपाई फर्किन बाध्य।
7: बैतडीबाट 500 टिकट तिरेर आयो। फेरि जाँदाखेरि पनि 500 तिर्नु पर्यो। फेरि डाक्टर चाहिँ भेटिएन।
6: सहज रूपमा उपचार पाउनुपर्ने बिरामीको माग रिपोर्ट सँगै एक्लिदै नेपाली ज्येष्ठ नागरिक माया र हेरचाहको खाँचो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागहिल बानेश्वर जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: खानेकुरा त सधैँ दिँदै नखान्छ त होइन, मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको।

0: गर्भवती हुँदा के खाने?
1: स्तनपानको नियन्त्रण कसरी पुर्याउने?
0: शिशुलाई कहिलेदेखि थप खाना दिने?
1: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषण परिकार?
0: यसको जवाब अनुमानमा होइन,
1: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र दिदीको संवादबाट।
0: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे।
1: सीआईएन को फेसबुक पेज, यूट्यूब र टिकटकमा पनि। मौसमको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। सर्वोच्च अदालतले निश्चित मापदण्ड नबनेसम्म चार प्रकारका मुद्दाको सुनवाई प्रत्यक्ष प्रसारण नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्मा र शान्ति सिंह थापाको इजलासले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारका नाममा यस्तो आदेश दिएको हो। आदेश अनुसार अब कानूनले गोपनीय राख्नुपर्ने मुद्दा, बन्द इजलासमा हुने सुनवाई, मुद्दाका पक्ष वा उनीहरूका कानून व्यवसायीले प्रत्यक्ष प्रसारण नगर्न अनुरोध गरेका मुद्दा तथा अदालतले प्रसारणका लागि उपयुक्त नठहराएका मुद्दाको सुनवाई प्रत्यक्ष प्रसारण गर्न पाइने छैन। युवा श्रम तथा रोजगार मन्त्रालयले सार्वजनिक गरेको युवा सम्बन्धी कानून संशोधन तथा एकीकरण विधेयकको मस्यौदाप्रति सरकारवालाले आपत्ति जनाएका छन्। राष्ट्रिय युवा परिषद गठन गरी राष्ट्रिय युवा परिषदलाई राष्ट्रिय युवा विभाग गठन गरी राष्ट्रिय युवा परिषदलाई कमजोर बनाउन खोजिएको आरोप उनीहरूले लगाएका छन्। युवा गैर सरकारी संस्था महासंघ नेपालले आयोजना गरेको अन्तर्क्रियामा सहभागीहरूले विधेयकलाई युवा मैत्री, समावेशी र सहभागितामूलक बनाउन संशोधन गर्न सरकारसँग माग गरेका छन्। कार्यक्रमपछि जारी चार बुद्धि घोषणा पत्रमा राज्यका सबै तहमा युवाको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न पनि आग्रह गरिएको छ। सरकार र चिकित्सकहरूबीच सहमति भएपछि आन्दोलन फिर्ता भए पनि आज दिनभर भने आन्दोलनका कारण हजारौं बिरामी उपचारबाट वञ्चित हुनु परेको छ। चिकित्सकमाथिको आक्रमणका घटना रोकिनुपर्ने मागसहित देशव्यापी रूपमा शुरू गरिएको हड़तालका बारेमा कुनै जानकारी नपाएका बिरामी आफन्त अस्पताल पुगे पनि उपचार नपाउँदा उनीहरू आक्रोशित भएका हुन्। डडेलधुरा अस्पतालको पनि आकस्मिक बाहेकका सबै सेवा बन्द हुँदा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट उपचारको आशमा आएका बिरामी र उनीहरूका आफन्त मर्कामा परेका छन्।
4: वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले हड़तालको आह्वान गरेको हो। त्यसमा ऐक्यबद्धता जनाउँदै डडेलधुरा अस्पताल प्रशासनले पनि बुधबार आकस्मिक बाहेकका सबै ओपीडी सेवा बन्द रहने सूचना जारी गरेको थियो। तर अस्पतालको सूचना थाहा नपाएका बिरामी अस्पताल पुगे तर उपचार पाएनन्। डडेलधुराको भागेश्वर गाउँपालिका 5 सिधारका सुरेन्द्र बहादुर पुन।
5: तिनजनालाई भइरहेको छ, मैले अहिले इमर्जेन्सीमा उपचार भइरहेको छ, त्यो जानकारी चाहिँ हामीलाई भएन नि त। एक्कासी अब अस्तिबार बिरामी भएपछि हामीले यहाँ ल्याइसकेपछि होइन, उहाँलाई अब यो सेवाको सुविधा छैन, यहाँ सोधे 12 नम्बरका टिकट गर्न बन्द छ, 12 नम्बर बन्द छ भनिसकेपछि यसको डिसिजन के छ त जनताहरूले त्यो भन्ने बेला इमर्जेन्सीमा जानुहोस् भन्नु, इमर्जेन्सीमा जानु भनिसकेपछि खर्च पनि त्यति रहेछ नि त होइन, त्यो त हामीलाई थाहा छैन कति खर्च लाग्छ के लाग्छ त्यो त हामीलाई थाहा छैन नि त।
4: ओपिडी सेवा बन्द रहेको जानकारी नै नभएकाले टाढाबाट बिरामी अस्पतालमा पुगेका हुन्। नियमित उपचार स्वास्थ्य परीक्षणका लागि आएका सयौं बिरामी भने सेवा नपाएर प्रभावित भएका छन्। बैतडीको दशरथन नगरपालिका एक मुसिया चौरका लोकराज भट्ट।
6: बैतडीबाट अब 500 रुपियाँ टिकट तिरेर आए, फेरि अब जाँदाखेरि पनि 500 तिर्नु पर्यो, फेरि डाक्टर चाहिँ भेटिएन। मेरो दाग हो, दाग म एक महिना अगाडि सुई लगाएर गाउँ, पछि एक महिनापछि बोलाउनु भएको थियो, फेरि भेटेन। आज 10 दिनपछि अझ आएको त आज पनि बन्दै भएर एकदम दुःख लाग्यो। अब फर्किन्छु, दुःख त जनतालाई नै हुन्छ सर, म के भन्ने।
4: डोटीको दिपायल सिलगढी नगरपालिकाको कालागारकी झाँकरी जोडा घाँटी दुख्ने समस्याको उपचार गराउन दुईजनाको 800 रुपियाँ जीप भाडा तिरेर डडेलधुरा अस्पताल पुग्नु भएको थियो। अस्पताल प्रशासनले आकस्मिक सेवा भने नियमित सञ्चालनमा रहेको जनाएको छ, तर स्वास्थ्यकर्मीमाथि हुने आक्रमणको विरोध र उनीहरूको सुरक्षाको मागलाई लिएर चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। त्यसको प्रत्यक्ष असर भने उपचारको आशामा टाढा टाढाबाट खर्च गरेर अस्पताल पुगेका बिरामीमाथि परेको छ। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढ़ी, डडेलधुरा।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बढ्दै ज्येष्ठ नागरिकको संख्या घट्दै परिवारको साथ।
7: मेरो सानो छोरा 7 वर्षको छ, अहिले छोरा ठूलो भयो, पारिवारिक भयो, विदेशमा छ, यहाँ म एक्लै बस्नु परेको छ। यहाँ सबै भइदिए हुन्थ्यो जस्तो लाग्छ, अरूको हेर्दा पनि।
3: उमेरसँगै बढ़दो एक्लोपनको समस्या, परिवारको साथ नै औषधि, विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: क्लासिक टेकको वाइफाई 6 राउटर नाम घमने, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रोम, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800 1000 4477 शर्तहरू लागू हुने।

0: आपको एकमात्र दीजिए सेवा जिसको
1: देशो खुशी को कनेक्शन
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
3: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौंमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब ज्येष्ठ नागरिक एक्लिँदै गरेको प्रसंग। तीन दशकमा ज्येष्ठ नागरिकको संख्या झण्डै दोब्बरले बढ़ेको छ। राष्ट्रिय जनगणना 2078 का अनुसार कुल जनसंख्याको 10.2% अर्थात झण्डै 30,00,000 नागरिक 60 वर्ष वा सो भन्दा माथिका छन्। 2048 सालमा यो संख्या 5.7% मात्र थियो। तर संख्या बढ़े जस्तै ज्येष्ठ नागरिकको जीवन झन सहज भएको छ।
4: धेरै फरक छ अहिलेको पिँढीले जति ज्येष्ठ नागरिकलाई रेस्पेक्ट गर्दैन है त्यो बेलामा हामीले आमा बुवालाई एकदम ज्येष्ठ नागरिकलाई रेस्पेक्ट गर्छौँ क्या हजुरदेखि नै।
5: 76 वर्षका दुर्गा थापाले केही समय अघि मुखको सामग्री गराउनुभयो। त्यसै त उहाँको बोली पहिलो जस्तो प्रश्न छैन। बोल्न अलिक गाह्रो भए पनि मनका कुरा सुनिदिने मान्छे पाए गफ गर्नु भने अझै पनि मन लाग्छ। पोखरा घर गएका उहाँका 2 सन्तान विदेशमा छन्। संसार घरमा समय बिताउने गाह्रो भने उहाँको अनुभव छ।
4: है एज हुँदा 50 वर्षको एज हुँदाखेरि घरको मेरो सानो छोरा त्यो बेला 4 वर्षको थियो। अहिले छोरा ठुलो भयो पारिवारिक भयो विदेशमा छ यहाँ म एकै बस्नु पर्दा छ यसको सबै भइदिए हुन्थ्यो जस्तो लाग्छ क्या अरूको हेर्दा पनि आफ्नो
5: धनका माया हुने अगस्त प्राप्त सरकारी अङ्कित उनीले भर्खरै ज्येष्ठ नागरिक हुनुभयो। उहाँ भन्नुहुन्छ मनले बुढा भएको महसुस हुँदैन तर शरीरमा भने पहिले जस्तो ताकत छैन। उनी बढ्दै जाँदा स्वास्थ्यमा केही सीमितता आउनु स्वाभाविक भए पनि समाजले आफूलाई हेर्ने दृष्टिकोण भने बदलिएको उहाँको अनुभव छ।
6: अहिले आफू ज्येष्ठ नागरिक भएको बेलामा चाहिँ त अहिले इन्टरनल रूपमा चाहिँ त मलाई अहिले पनि ज्येष्ठ नागरिक भएर मलाई समस्या भयो अथवा ममा कमी भन्ने त पक्कै छैन। तर फिजिकल्ली चाहिँ कहिले काहीँ अलिकत फरक अनुभव हुन्छ। अब बसमा ट्राभल गर्दाखेरि ज्येष्ठ नागरिकको सिट हो छोडिदिनुपर्छ भन्ने मान्छेले छोडिदियो भने त्यहाँ सम्मान हामीले अनुभूति गर्यौँ। छोडिदिएन भने खै अब यो त ज्येष्ठ नागरिक सिटो हामी बस्नुपर्छ भन्ने कुरामा चाहिँ आफूले अलिकति मेहनत गर्नु पर्यो त्यो कुराको फरक चाहिँ छ।
5: ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 परिवारमा आफ्ना ज्येष्ठ सदस्यको पालन पोषण हेरचाह र सम्मान

0: सामुदायिक अल्पसंख्यक समुदायमा यस्तो समस्या झन गरिएको छ। फरक पहिचान नेपालमा कार्यरत समीना चौधरी,
1: जुन हाम्रो अल्पसंख्यकको ज्येष्ठ नागरिकहरू छन् अरू ज्येष्ठ नागरिकहरूलाई जसरी भत्ताहरू दिएको छ सामाजिक सुरक्षा भत्ता भनेर त्यसरी हाम्रो समुदायको लागि पनि छुट्टै किसिमको त्यस्तो व्यवस्था गरिदिएको अजस्तहज हुन्थ्यो र ती आश्रमहरूमा हाम्रो समुदायको जुन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ज्येष्ठ नागरिकहरूलाई राख्ने छुट्टै कोठाहरूको व्यवस्था भइदिएको भए अथवा छुट्टै नै आश्रम भइदिएको भए अझ सहज हुन्थ्यो जस्तो लाग्छ।
2: 70 वर्ष पुगेपछि त सबै ज्येष्ठ नागरिकहरूले भत्ता पाउने हो नि त, यहाँको समुदाय चाहिँ किन छुट्नु भएको छ त?
1: किन छुट्नु भएको छ भने कतिपयको हाम्रो समुदायको नागरिकता नै छैन। नागरिकता नभएपछि नेपालबाट जति पनि सेवा सुविधा पाउनु पर्ने त्यो कुनै पनि सुविधा पाउनु भएको छैन। यदि नागरिकता भइदिएको खण्डमा पाउनुहुन्थ्यो होला।
0: नेपाल सरकारले ज्येष्ठ नागरिकको सम्मानमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइरहेको छ, यसले केही राहत दिएको छ। तर कतिपय ज्येष्ठ नागरिक भने पैसा भन्ने पनि परिवारको साथ र बाबाको अभाव झेलिरहेका छन्। विज्ञहरूका अनुसार ज्येष्ठ नागरिकलाई सबैभन्दा पनि आवश्यक पर्ने कुरा औषधि मात्र होइन, तर उनको साथ सम्मान र भावनात्मक सुरक्षा पनि हो। विदेशी नेपालका प्रविष्ट समिति सदस्य प्रतिमा शर्मा,
3: एकदम ठूलो समस्या भनेको परिवारबाटै उपेक्षामा पर्ने हो। विभिन्न लान्छना लगाउनेले बिर्सिन्छेले गर्न सक्दिने यो अल्छी खालको लान्छना लगाउने उनीहरूलाई के खानु मन लाग्छ त्यो रुचिसँग मतलब छैन। जबरजस्ती आफ्नो लागि आफूलाई खान मन लागेका कुराहरू ज्येष्ठ नागरिकलाई जबरजस्ती खान बाध्य बनाइएका कुराहरू ज्येष्ठ नागरिकको मन छ भावना छ भन्ने कुराहरू चाहिँ बिर्सिने एकदम पुरै बिर्सेर उपेक्षा गरेर आफूहरू मात्र कुरा गर्ने आफूहरूलाई मात्र टाइम दिने ज्येष्ठ नागरिकलाई टाइम नदिने कुराहरू उहाँहरू शारीरिक रूपमा अलिकति कमजोर हुन्छ तर मानसिक रूपमा भावनात्मक रूपमा अझ सक्रियता खोज्ने बेला रहेछ यो जस्तो यो उमेर भनेको होइन तर त्यो कुरालाई चाहिँ यो यङ्गरहरूले चाहिँ चटक्कै बिर्सेर अलि धेरै मन दुखाइदिएको अवस्थाहरू चाहिँ छ। त्यो सबैभन्दा पहिला परिवारले नै आफ्नो बानी व्यवहार सोच विचार खानपिन रेखदेख उपचार यसमा चाहिँ प्राथमिकतामा राखेको देखिँदैन, यो चाहिँ प्राथमिकतामा राख्नुपर्छ भन्ने हो। अब दोस्रो चाहिँ समाजले उपेक्षा गर्दो रहेछ होइन, कुटपिटमा परेका छन् ज्येष्ठ नागरिकहरू, आर्थिक हिंसामा परेका छन्, स्वास्थ्यको दृष्टिकोणले एकदम नाजुक अवस्था छ, पोषणकै
0: नेपालमा ज्येष्ठ नागरिकको समस्या आर्थिक सँगै मनोसामाजिक हुँदै गएको छ। परिवारसँगको दूरी बढ्दै जाँदा मानसिक तनाव डिप्रेसन र असुरक्षाको भावना बनिरहेको छ। परिवार र समुदाय तपाईँले यसमा ध्यान दिनुपर्ने ज्येष्ठ नागरिक विज्ञ डाक्टर भूमनाथ चौधरीले बताउनुहुन्छ।
4: जब तपाईँ मेन्टली अलिकता मेरो बुढेसको लागि म आफै तयारी पनि हुनुपर्छ भनेर सचेत अवस्थाले बढ्नुभयो भने त्यसरी बढ्दाखेरिमा अचानक हुने समस्याबाट हुने पीड़ा र त्यो तयारी सहित हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ।
0: 3 दशकमा ज्येष्ठ नागरिकको हिस्सा झन्डै दुब्बाल्नु भएको छ। नेपालभरिले ज्येष्ठ नागरिकको संख्या बढ्दै गएको छ भने जन्मदर घट्दै गएको छ, यसले भविष्यमा ज्येष्ठ नागरिक मैत्री समाज निर्माणको आवश्यकता अझ बढ़ाएको छ। त्यसका लागि राज्यको नीति, स्थानीय तहको सेवा र परिवारको जिम्मेवारी एकसाथ प्रभावकारी बनाउन आवश्यक रहेको विज्ञहरू बताउँछन्। सन्तोष कन्दनमा सीआईएन काठमाडौँ।
5: कोशी सरकारद्वारा देवानगंज घटनाका मृतकका परिवारलाई 2,00,000 राहत, प्रभावितलाई 50,000 सहयोग गर्ने घोषणा। देवानगंज घटनामा शीर्ष दलहरूको एकमत, शान्ति र सामाजिक सद्भाव कायम गर्न साझा अपील गरिएको छ। निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र 2 आयुक्त सर्वसम्मत अनुमोदित भएका छन्। प्रतिनिधि सभा बैठक अघि सभामुखको सक्रियता, प्रधानमन्त्रीदेखि प्रमुख सचेतकसम्म छलफल, सरकारले 9 विधेयक संसदमा लैजाने निर्णय गरेको छ। सामुदायिक रेडियोका समस्या समाधान गर्न अकुरातको सरकारसँग 13 बुधे माग, 4 प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश छ। सरकार र चिकित्सक बीच 5 बुधे सहमति भएपछि देशव्यापी आन्दोलन फिर्ता भएको छ। र आईसीसी पुरूष क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डद्वारा नेपाल 226 रनको लक्ष्य। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि थितारलाई धन्यवाद। भोलि साउन 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

कार्यक्रम बदलिदो नेपालमा भोजन र उपस्थितको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। पानी र पर्वत विशेष बदलिदो नेपालमा आजको विषय हिउँचितुवा सम्बन्धी शिक्षा रहेको छ। नेपाल सहित विश्वका 12 वटा देशमा पाइने हिउँचितुवा दुर्लभ प्राणी हो। पछिल्लो अध्ययन अनुसार नेपालका हिमाली क्षेत्रमा 397 वटा हिउँचितुवा रहेको प्रतिवेदन सार्वजनिक भएको छ। यो जनावरको संरक्षणका लागि समुदाय तथा विद्यालयमा भइरहेका प्रयास बारेमा आज हामी चर्चा गर्दैछौं। यो कार्यक्रम टीका समूह नेपालले अमेरिकाको स्नो लेपर्ड कन्जर्भेन्सीको आर्थिक सहयोगमा सञ्चालन गर्दै आइरहेको समुदायमा आधारित हिउँचितुवा संरक्षण कार्यक्रमको सहयोगमा उज्यालो रेडियो

0: ठट्टै माग भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी संस्था पढ्ने अनि जापान जाने
2: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति साह्रो हुँदैछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चुच्चेपाटी काठमाडौँ
4: लाने गरेको छौँ नानीहरूलाई अनि एक्जामहरू गराउने होइन मासिक त्रैमासिक अर्धवार्षिक र वार्षिक परीक्षाहरू पनि हिंसित भएको त्यो जुन मैले पाठ पढाउँदैछु संरक्षण शिक्षा होइन त्यो किताबको चाहिँ एक्जाम पनि हुन्छ
2: त्यो हिंसित सम्बन्धी पाठ भन्नुभयो त्यो चाहिँ कस्तो किसिमको पुस्तक हो र त्यसमा चाहिँ विशेष गरी विद्यार्थीलाई के कुरा सिकाइन्छ
4: यसमा चाहिँ हिंसुकुवालाई चाहिँ संरक्षण गर्नुपर्छ र हिंसुकुवाको आहाराहरू के हुन् हिंसुकुवा कस्तो ठाउँ वासस्थान उहाँको बारेमा होइन त्यहीहरू नै किताबमा चाहिँ छन् होइन अनि त्यो सिकायो नानीहरूलाई त्यही बारेमा अनि घरमा गाउँघरमा आमा बुवाहरूलाई पनि होइन अब तपाईँहरूले घरमा गएर भन्नु भनेर मैले त्यही कुराहरू सिकाइरहेको छु अनि उहाँहरूले पनि पहिले चाहिँ किताब पढाउनुभन्दा अगाडि चाहिँ नानीहरूले कसैले थाहा थिएन हिंसुकुवालाई संरक्षण गर्नुपर्छ हिंसुकुवा लोप हुँदैछ भनेर अनि अहिले त्यो जब किताब पढाउनु थाल्यो त्यहाँदेखि अहिले सबैले थाहा पाइसकेको छ विद्यार्थीहरूले अनि अभिभावकहरूलाई पनि गाउँ समुदायमा पनि धेरैले ज्ञान भइसकेको छ
2: जस्तो हिंसितुवा त एक किसिमले एउटा हिंसक जनावर नै भयो होइन त्यसले हाम्रो पशुहरूलाई हामीले पालेका पशुहरूलाई पनि क्षति पुर्याउन सक्छ त्यस्तो अवस्था पनि गाउँलेहरू हिंसितुवाप्रति सकारात्मक बन्न सकिरहेका छन् अवस्था के छ
4: छन् अब उहाँहरूले हिंसितुवालाई मार्नु हुँदैन होइन त्यस्तो कुराहरू उहाँले जानिसकेको छ लोप भइसकेको छ भन्ने कुराहरू थाहा भइसकेको छ र त्यो घरपालुवा जनावर त खानुहुन्छ अलिअलि त्यस्तो धेरै नै चाहिँ खाएको चाहिँ छैन अलिअलि त्यो विनाशको उहाँहरू त्यही हिंसुकुवा त बाँच्नु पर्ने हुन्छ त्यही भएर
2: त्यो कुरा चाहिँ बालबालिकाहरूले कतिको बुझ्न थालेका छन्
4: उहाँले चाहिँ धेरै बुझिसक्यो पहिलेहरू चाहिँ पहिले त अब कसैले मलाई पनि त्यति जानकारी थिएन नि त अब कति छ नेपालमा कतिवटा देशमा पाइन्छ र कति नेपालमै मात्रै पनि अब होइन 300-400 मात्रै नेपालमा पाइन्छ भन्ने कुरा छ है किताबमा अब त्यो जानकारी हामीलाई पहिले थिएन अब अहिले त्यो थाहा भइसकेको छ नानीहरूले पनि थाहा भइसकेको छ त्यो कुरा चाहिँ बचाउनु गराउनुपर्छ संरक्षण गर्नुपर्छ भन्ने कुराहरू
2: तपाईँले हिंसितुवाको बारेमा पढाउँदै गर्दा विद्यार्थीहरूले चाहिँ कस्तो किसिमको प्रतिक्रिया दिने गरेका छन्
4: उहाँले अब त्यही भन्नुहुन्छ पहिले थाहा थिएन उहाँहरूले पहिले अब हिंसितुवाको आहाराहरू थाहा थिएन होइन आहारा पनि जोगाउनुपर्छ बचाउनुपर्छ सबै वन्य जन्तुलाई मार्नु हुँदैन भन्ने कुराहरू त्यो उनीहरूले जानिसकेको छ मैले पनि त्यही कुराहरू सिकाउने गरेको छु वन्य जन्तु मार्नु हुँदैन भन्ने कुराहरू नै
2: तपाईँको विचारमा यसरी विद्यालयमा पाठ्यक्रमको रूपमा पढाउँदाखेरि चाहिँ दीर्घकालीन रूपमा अथवा दिगो रूपमा हिंसितुवाको संरक्षणमा कतिको प्रभाव पर्ला जस्तो लाग्छ तपाईँलाई
4: प्रभाव त पर्छ राम्रो छ पाठको छ यो जानकारी होइन यो यो शिक्षा राम्रो लाग्यो मलाई नानीहरूले पनि ध्यान एकदमै उहाँहरू इन्ट्रेस्ट गर्नुहुन्छ क्या यो पढ्नुमा यसको बारेमा कहिले कविताहरू लेख्नुपर्ने हुन्छ निबन्धहरू लेख्छ चित्रकलाहरू कार्यक्रमहरू गराउँछौँ होइन पुरस्कारहरू दिने उहाँहरू त्यसमा सहभागी हुनुहुन्छ र एकदम उहाँहरू इन्ट्रेस्ट नै छ राम्रै छ
2: परापूर्व कालदेखि चाहिँ तपाईँहरूको गाउँ ठाउँमा त्यो क्षेत्रमा हिंसितलाई कुन रूपमा लिने गरेका थिए
4: पहिले पहिले चाहिँ अब होइन कतिले मार्थेन पनि के गर्थेन होइन त्यो अहिले त्यो चाहिँ छैन बन्द छ त्यो मान्छेहरू चालमा कुरा त्यस्तो जान्छ हिंसितलाई अब अनुगमन गर्नु हेर्न पहिले चाहिँ कतिले मारेको पनि रहेछ नि त होइन मार्ने के कामहरू पनि गर्दैछ अहिले त्यस्तो खासै गर्दैन भनौँ न अहिले चाहिँ
2: एउटा पाठ्यक्रममा समितिको विभिन्न क्रियाकलापहरू गरेको भइहाल्यो यो सँगसँगै गाउँघरमा कस्ता किसिमको कार्यक्रम ल्यायो भने चाहिँ हिंसितको संरक्षणमा अझ सहयोग पुग्ला
4: अब त्यो चाहिँ यस्तो कति चाहिँ होइन अभिभावकहरूलाई पनि कति नपढेकोहरू हुन्छन् होइन उहाँहरूलाई पनि गएर जानकारी गराउन सके त अझै राम्रो हुन्थ्यो होइन हामी गएर जति हामी संस्थाको सरहरू पनि आएर होइन अनि हामी भयो नानीहरूले त कतिले भन्छन् कति त कति तत्काल पनि छन् त मार्ने वन्यजन्तुहरू मार्ने गर्छन् यो चितुवालाई नमारे पनि त्यो वन्यजन्तु पनि मार्नु हुँदैन त्यसरी जानकारी दिनु चाहिँ जरुरत छ जस्तो लाग्छ किनभने यो चितुवाले त अन्य जनावर पनि खान्छ नि त त्यसले गर्दा त्यो अन्य जनावरलाई पनि जोगाउनु पर्छ भन्ने चाहिँ जानकारी दिनुपर्छ उहाँहरूलाई जस्तो लाग्छ
2: त्यो सँगसँगै यो चितुवा जोगाइयो भने हामीले चाहिँ यस्तो कुरा पाउँछौँ कतिपय पर्यटन व्यवसायबाट आउन पाउँछौँ अथवा अरू कुराहरू यो कुरा चाहिँ पाउँछौँ भन्ने किसिमको
4: यो चितुवा जोगायौँ भने त पर्यटकहरू विदेशी र स्वदेशी पर्यटकहरू जाने हेर्ने गर्छन् त होइन अब त्यो त्यस्तो भएदेखि त आइस्रोतहरू बढ्ने हुन्छ पर्यटकहरू बढ्छन् त्यो चाहिँ जानकारी गराउनु चाहिँ जरुरी छ जस्तो लाग्छ मलाई चाहिँ र
2: तपाईँहरूले चाहिँ स्कुलमा त्यो हिंसितबारे पढाउँदै गर्दाखेरि त्यसको बारेको सन्दर्भ सामग्री अथवा त्यस सम्बन्धी जानकारीहरू चाहिँ कतिको पर्याप्त रूपमा पाउनु भएको छ र आफ्ना बालबालिकाहरूसँग छलफल गर्न पाउनु भएको छ
4: त्यही हो कहिले त हुन्छ सरहरू बाहिर त्यो संस्थाको सरहरू पनि आउनुहुन्छ आएर उहाँहरूले पनि जानकारी गराउनुहुन्छ म पनि गराइरहेको छु अनि सालमा अस्ति एकपल्ट कार्यक्रम पनि भएको थियो हिंसितत्व सम्बन्धी त्यसमा उहाँहरूले भागहरू लिने नक्साहरू चित्र बनाउने यताउता उहाँहरूलाई त्यो गराउनु जरुरी छ र गराउँछु पनि हामी गराइरहेको छौँ
2: तपाईँ एकजना शिक्षक पनि हुनुहुन्छ जसले चाहिँ गाउँघरमा सचेतना वृद्धिको लागि भूमिका खेल्नुहुन्छ तपाईँको विचारमा हिंसितत्व लगायत यस्तै किसिमका अरू जीव जन्तुहरूको संरक्षणको लागि गाउँघरमा कस्ता किसिमका कार्यक्रमहरू अगाडि सारे हुन्थ्यो जस्तो लाग्छ सरकारले अथवा समग्र
4: जनचेतना कार्यक्रम होइन अब समुदायमा होइन अस्ति अब लगभग दुई तिन वर्ष अगाडि एकजना मान्छेहरू डराइरहेछ यो जनावरलाई मार्नु हुँदैन भनेर किनभने एकजना दाई हाम्रै गाउँको माथि एकजना त्यस्तै मारेर यहाँ ताप्लेजुङ ल्याएर कति छ महिना कि एक वर्ष जेलमा पनि राख्यो त्यो देखेपछि उनीहरू डराउँछ अनि बन्दुकहरू घर गाउँमा अब लिम्बूको संस्कारमा धेरै लिम्बू छन् अनि संस्कारमा त्यो बन्दुकहरू यसो बर्खन्दातिर बेचतिर पर्खाउने गर्छन् त अनि त्यो पुलिसहरू गएर पक्रिन् पनि एकपल्ट गाउँमा यसो हेरेर पोल पुगेर होइन अनि एकजना दाइलाई चाहिँ अब त्यस्तै जनावर वन्यजन्तु हिंसितत्व आज होइन अर्को वन्यजन्तु मारेछ अनि त्यो मारेपछि उहाँलाई त ल्याएर छ महिना कि एक वर्ष छुन्नु भयो त्यस्तै कारवाही गरायो नि त पैसा पनि 5 लाख कि 7 लाख हो त्यस्तो कारवाही पनि गराउँदै हुनुहुन्छ हाम्रै गाउँमा
2: अब अन्तिममा विशेष गरी यो हिंसितत्वको संरक्षणको लागि चाहिँ ताप्लेजुङमा जुन क्षेत्रमा तपाईँहरूले प्रयास गर्नुभएको छ त्यस्तै अन्य हिमाली क्षेत्रहरूमा चाहिँ कस्तो किसिमको प्रयास गर्दै हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई हिंसितत्व जोगाउनु कतिको आवश्यक छ र कस्तो प्रयास गर्दै हुन्थ्यो जस्तो लाग्छ
4: अब हिंसितत्व त सर्वप्रथम त त्यही समुदायमा नै होइन पुरा जानकारी उहाँहरूलाई दिनुपर्ने हुन्छ हिंसितत्व अब लोप हुँदैछ विश्वमा नेपालमा मात्रै होइन विश्वमा अब नेपालमा हामीले जोगाउनु पर्छ जोगायौँ भने लाभ को कुराहरू गर्नु पर्यो पर्यटकहरू धेरै भित्रिन्छ धेरै भित्रेपछि हाम्रो गाउँघर विकास हुन्छ होइन त्यही कुराहरू नानीहरू खास विद्यार्थीदेखि नै माथि अभिभावकसम्म नै सबैलाई नै जानकारी हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ
2: हुनुहुन्थ्यो ताप्लेजुङको तापासोकमा रहेको सरस्वती नाविका संरक्षण शिक्षक रणबहादुर लिम्बू हिंसितत्व बारेको शिक्षाले ल्याएको सुधार र संरक्षण प्रयास बारे कुराकानी गर्दै संरक्षण शिक्षासँगै संरक्षण कार्यक्रमलाई स्थानीय बासिन्दाको आय आर्जनसँग जोड्दा त्यसको उपलब्धि अझै बढ्ने देखिन्छ त्यसको एउटा उदाहरण छ मुस्ताङको ठिनीमा रहेको थकाली सामुदायिक होमस्टे जहाँ हिमचितुवा सम्बन्धी क्रियाकलाप व्यवसायसँग जोडिएका छन्। होमस्टेमा हिमचितुवाको ठूलो फोटो राखेको प्रसंगबाट होमस्टेकी अध्यक्ष मदना थकाली संरक्षण र आर्थिक क्रियाकलाप बारे आफ्नो अनुभव सुनाउँदै हुनुहुन्छ।
5: त्यसको मुख्य उद्देश्य चाहिँ अब हाम्रो नेपालमा पनि अहिले हिमचितुवा भन्ने यस्तो जनावर छ र यसको संरक्षण पनि गर्नुपर्छ र यो छ भन्ने कुरा र जानकारीको लागि पनि राखेको हुनुपर्छ। यो हिमचितुवा चाहिँ यो हाम्रो ठाउँमा पनि पाइने भएको हुनाले र यसको लागि चाहिँ बसाउने पनि आइराख्नु भएको छ। यस्तै अफिसहरूबाट बसाउने विषय आउनु भएर यसको कार्यक्रमहरू पनि राखिराख्नु भएको छ र उहाँहरू आउँदाखेरि हाम्रो होमस्टे नै बस्नुहुन्छ र हाम्रो होमस्टेबाट नै उहाँहरूले खाजाहरू के लेखमा घुम्नु जानु पर्दाखेरि उहाँहरूले हाम्रो होमस्टेलाई नै के अरे भनेर हाम्रो होमस्टेबाट नै यहाँको अर्ग्यानिक खाजाहरू पनि प्याकिङ गरेर लानु पनि हुन्छ र आउँदाखेरि बस्ने पनि गर्नुहुन्छ र हिमचितुवालाई हेर्न आउनुको नगर्न आउनुहुनेहरू चाहिँ प्राय हाम्रो होमस्टेमा नै बस्नुहुन्छ र यो ठाउँमा चाहिँ अब प्रशस्त मात्रामा नै हिमचितुवा छ भन्न चाहिँ भन्दछु। र यो हिमचितुवालाई चाहिँ अब सबैले चाहिँ एकदम सबैजना सचेत पनि हुनुपर्छ र यसको संरक्षण पनि गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ।
2: यहाँ हुनुहुन्थ्यो मुस्ताङको ठिनीमा रहेको थकाली समुदायको होमस्टेकी अध्यक्ष मदना थकाली, जहाँ हिमचितुवा संरक्षणका कुरालाई जोडेर व्यवसाय पनि अघि बढ़ाइएको छ। यो होमस्टे बारेको एउटा कथा टेका समूह नेपालले कक्षा आठका लागि तयार पारेको हिमचितुवा संरक्षण शिक्षा सन्दर्भ पुस्तकमा पनि समेटिएको छ। यो कथा सुनौ साथी
6: दशजना बेलायती पदयात्रीहरूको समूह मुस्ताङको ठेनीमा रहेको थकाली सामुदायिक होमस्टे भवनमा आइपुग्छन्। समूहकी गाइड बेनी हुन्। होमस्टे समूहकी सचिव जुना थकाली र सदस्यहरूले सबै पदयात्रीहरूलाई धुपीको गुच्छाले स्वागत गरिन्। अध्यक्ष लाल प्रसाद थकालीले सबैलाई खाजा लगाइदिए। पाहुनाको आगमन सँगै ठिमीको वातावरण रमाइलो हुन्छ। पाहुनाहरू ढुङ्गा छाएको आँगनको पेटीमा बस्छन्। तिलिचोको यात्राबाट आएका उनीहरू थाकेका छन्। समूहका सदस्यहरूले पाहुनाहरूलाई गिलासमा उवाको रक्सी र डाले चुकको शरबत दिन्छन्। जुमाले पाहुनाको बस्ने व्यवस्था मिलाउँछिन्। बेरी होमस्टे सदस्य आयत कुमारीको घरमा बस्छिन्। आयता कुमारी र उनको श्रीमान आश बहादुरले बिहानै घर कोठा सफा सुग्घर गरेका छन्। भरियाको नायकीले बेरीको सामान कोठामा पुर्याइदिन्छ। साँझमा सांस्कृतिक कार्यक्रमको लागि टोली सुसज्जित देखिन्छ। गण्डकी प्रदेश सरकारले टोलीलाई पहिरन र बाजा दिएको छ। पाहुनाहरू नाचगानमा रमाउँछन्। कार्यक्रमपछि सबैले ढिँडो याकको मासु लगायत थकाली खाना खान्छन्। बेरी आयताकुमारीको कुरा सुन्न टेप रेकर्डर लिएर बसेकी छिन्। उनको आँखा एक टकसँग आयताकुमारीको अनुहारमा टिकेको छ। आयताकुमारी आफ्नो बारेमा भन्छिन्, मैले चार कक्षासम्म गाउँकै विद्यालयमा पढे। म कृषक परिवारमा जन्मेको, फुर्सदमा बाबुआमालाई खेतीपातीमा सहयोग गर्थे। दिएपछि मेरो भूमिका गृहिणीमा बदलियो। घर परिवार हेर्ने त छँदै थियो, खेतबारीको फसल स्याउ आलु फापर उवा जौ जोमसोन बजार लगेर बेच्नु पर्थ्यो। नजिकै बसेका आश बहादुर सुनाउँछन्, म चाहिँ कुखुरा फार्म र फर्निचर उद्योग चलाउँछु। बेरीले होमस्टेको बारेमा जिज्ञासा राख्छिन्। एक दिन गाउँको जनमुक्ति युवा क्लबले आमा समूहले घरवास कार्यक्रम होमस्टे चलाउने छलफल चलायो। आयताकुमारी सम्झिन्छन्, नेपाल पर्यटन बोर्ड घर पोजन गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याबले सघाए। रोमानथाङ र मुक्तिनाथ जाने पर्यटक जोमसन आएर बस्छन्। केही हामी कहाँ पनि उक्लिन्छन्। जोमसनबाट 300 बेस क्याम्प जाने पदयात्री कहिलेकाहीँ हाम्रोमा ब्रेकफास्ट लिन्छन्। तिनीचोबाट फर्किँदा केही एक रात बस्छन्। केही नेपाली र विदेशी पर्यटक दुई रात तीन दिनको प्याकेजमा आउँछन्। आश बहादुर सुनाउँछन्, बिस्तारै होमस्टे फस्टाउन थालेको छ, गाउँको पर्यटन पनि बढ्दैछ। आयताकुमारी भन्छन्, पर्यटन चाहिँ कसरी बढ्दैछ नि भनिदिनुहोस् न, बेरीले प्रश्न राखिन्। ठिनी रैथाने थकालीहरूको एउटा गाउँ हो। यहाँ चाडबाड, रहन सहन, खानपान, बाजागाजा, धर्म, संस्कृति सबै महत्वपूर्ण छ। आयताकुमारी सुनाउँछन्, घुम्नलाई हिमचितुवा गुफा, धुम्बा ताल, यार्जु भ्यू टावर, छमा ताल, तिरिजो ताल, नीलगिरी आधार शिविर रहेका छन्। म चाहिँ खास गरी होमस्टेले तपाईँमा आएको परिवर्तन जान्न उत्सुक छु, बेरीले फेरि भनिन्। के यसबारे बताउन सक्नुहुन्छ? त्यो सुनि आयताकुमारी एकछिन मुख छोपेर हाँसिन् र पुलुक्क श्रीमानलाई हेरिन्। खै के भन्ने, केही बेर उनी मौन रहिन् र विस्तारै बोलिन्। पहिले बाहिरका मानिसहरूसँग राम्ररी बोल्न धक मान्थे, साधारण हिसाब किताब गर्न जान्दिनथे, अहिले होमस्टेका पाहुनाहरूको हिसाब किताब मन गर्छु। आमासँगको खातापाताको जिम्मेवारी पनि मेरै छ, त्यसो मेरो बिलको मुहारमा आश्चर्य सहितको मुस्कान देखिन्छ। पहिले पैसाको निम्ति श्रीमानको भर पर्नु पर्थ्यो, आयुकुमारी भन्छिन्, अहिले पैसाको समस्या छैन, त्यति मात्र हो र आशाबहादुरले श्रीमतीको बारेमा थपे। ग्रामीण पर्यटन, हिमचितुवा संरक्षण, जलवायु परिवर्तनको बारेमा पनि यिनी बोल्न सक्ने भएकी छिन्। बेरीले पुलुक्क आयुकुमारीले हेरिन्, गोष्ठी र तालिममा गइरहन्छु नि, अलिअलि सिकेकी छु, उनले अर्थ्याइन्। तपाईँको होमस्टेले हिमचितुवालाई कसरी फाइदा हुन्छ अनि हिमचितुवाले तपाईँलाई के फाइदा हुन्छ? बिरीले आयुक्त कुमारीलाई सोधिन्। हाम्रो गाउँ हिमचितुवाको वासस्थान क्षेत्रमा पर्दछ, उसले प्रयोग गर्ने वासस्थानमा हामी गाईबस्तु चराउँछौ, घाँस दाउरा ल्याउँछौ, त्यहाँ हाम्रो समूह अनुगमनमा जान्छ। हामी गोठालाहरूलाई हिमचितुवा उसको आहाराको बारेमा भन्छौ, गाईबस्तु चराउँदा चनाको हुनुपर्छ भन्छौ, त्यसो गर्दा हिमचितुवा र गाईबस्तुको द्वन्द कम हुन्छ। वस्तुपालकहरूलाई शिकारी वन्यजन्तु नपस्नु, बलियो गोठ बनाउन भन्छौ। हाम्रो यस्तो कामले हिमचितुवालाई फाइदा हुन्छ। हिमचितुवा र उसको आहारा प्रजाति भएको ठाउँमा पर्यटकहरूलाई घुमाउन सक्छौ। हाम्रो गाउँघर हिमचितुवाको वासस्थान हो भनेर प्रचार प्रसार गर्छौ, यसले हाम्रो होमस्टे चलिरहन सहयोग पुग्दछ। हिमचितुवा र हामी मिलेर बस्यौं भने तपाईँहरू जस्तो पर्यटक हामी कहाँ आइरहनुहुन्छ, यसले सबैलाई फाइदा पुग्दछ, आशा बहादुरले आफ्नो कुरा राखे। आशा बहादुर र आयत कुमारीको कुराले बेरी दंग परिन् र भनिन्, गुड जब, अर्थात राम्रो गर्नुभयो। हिमचितुवालाई चिनाउन ठिनीमा हिमचितुवा गुफा बनाइएको छ, जुन भोलि तपाईँहरू घुम्नुहुनेछ। आयत कुमारीले भनिन्, बेरीका छोराछोरी लाडिए र आमा नजिकै आएर बसे, त्यसपछि उनीहरूले कुराकानी सके।
7: यो थियो हिमचितुवा संरक्षण र व्यवसायलाई आपसमा जोडेको अनुभव बारेको कथा। यसलाई हामीले हिमचितुवा संरक्षण शिक्षाबारे कक्षा आठका लागि तयार पारेको सन्दर्भ पुस्तकबाट लिएका हौं। हिमचितुवा संरक्षणका लागि शिक्षा र आर्थिक क्रियाकलापको सम्बन्ध बारेको चर्चा सुनेपछि तपाईंलाई हिमचितुवा बारे थप जान्न मन लाग्यो होला। अब साथी महेश गेवालीबाट सुनौ हिमचितुवा बारेका केही तथ्यहरू।
8: हिमचितुवा विश्वका 12 देशहरू नेपाल, चीन, भारत, भूटान, मंगोलिया, रशिया, अफगानिस्तान, पाकिस्तान, कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तानमा मात्र पाइन्छ। विश्वभरमा 3921 देखि 6090 सम्मको संख्यामा हिमचितुवा भएको अनुमान गरिएको छ, तापनि केहीले यसको संख्या यसभन्दा कम भएको बताएका छन्। विश्वभरिका चिड़ियाघरहरूमा 600 हिमचितुवाहरू रहेको जानकारीमा आएको छ। हिमचितुवाले धेरै ठूलो क्षेत्रलाई वासस्थानका रूपमा उपयोग गर्छन्, जसमध्ये पोथीको लागि 120 वर्ग किलोमिटर भन्दा बढ़ी र भालेको लागि झण्डै 200 वर्ग किलोमिटर क्षेत्र हुन्छ। नेपालमा 397 हिमचितुवा भएको अनुमान गरिएको छ। हिमचितुवाहरूको प्रजनन समय जनवरीदेखि मार्चको मध्यसम्म हो। पोथी हिमचितुवाको गर्भधारण समय 93 110 दिन हुन्छ। डमरूहरू आमा हिमचितुवासँग 18 महिनादेखि 22 महिनासम्म सँगै रहन्छन् र त्यसपछि उनीहरू छुट्टा छुट्टै बस्छन्। खोरमा हिमचितुवाहरू 22 वर्षसम्म बाँचेको अभिलेख छ, तर वनमा यिनीहरू 10-12 वर्षसम्म मात्रै बाँच्ने गरेको पाइन्छ। 2024 नेपालको सेफोकसुण्डो राष्ट्रिय निकुञ्जमा झण्डै 90 हिमचितुवा रहेको अनुमान गरिएको छ, जसको घनत्व प्रति 100 वर्ग किलोमिटरमा 2.21 रहेको छ। हिमचितुवालाई आईयूसीएनको रातो सूचीमा संवेदनशील वन्यजन्तुको श्रेणीमा राखिएको छ भने साइटिसको अनुसूची 1 समावेश गरिएको छ। नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 हिमचितुवालाई प्राथमिकताका साथ संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ। यस ऐनको 5 संशोधनले हिमचितुवा लगायतका संरक्षणको प्राथमिकतामा परेको वन्यजन्तुको शिकार गर्न पूर्णत निषेध गरेको छ। कसैले यसलाई गैर कानूनी तरिकाले मारे, घाइते बनाए, यसको शरीरको कुनै पनि अंगलाई किनबेच गरे, रू 5 लाख रूपियाँदेखि 10 लाख रूपियाँसम्म जरिवाना वा 5-15 वर्षसम्मको जेल सजाय वा दुवै प्रकारको सजायको भागीदार हुनुपर्ने व्यवस्था गरेको छ।
7: यो थियो हिमचितुवा बारेका केही तथ्यहरू। मानिसको दृष्टिमा कमै मात्र पर्ने योजना आवरलाई जोडेर हिमाली बस्तीमा धेरै पुराना कथाहरू अहिले पनि प्रचलित छन्। अघि तथ्यहरू सुन्दा तपाईँले नेपालमा 397 हिमचितुवा रहेको जानकारी पाउनुभयो। कठिन हिमाली भूभागमा कसरी गनियो त यो जनावर, यसको सफलता बारेको चर्चा सुनौ साथी सम्झना महाजनबाट।
9: वन्यजन्तु संरक्षण क्षेत्रमा उल्लेखनीय उपलब्धिका रूपमा नेपालले दुर्लभ हिमचितुवाको पहिलो राष्ट्रव्यापी अनुमानित संख्या सार्वजनिक गरेको छ। यस समग्र मूल्यांकनले नेपालका 7 प्रमुख हिमचितुवा वासस्थान तथा तिनीहरूको वरपरका क्षेत्रहरू कञ्चनजंघाका 8, गौरी शंकरका 8, मनास्लु अन्नपूर्णका 34, पूर्व दोलपाचका 24, सेफोक्सुन्डोका 62 र हुम्लाका 16 स्थानहरूलाई समेटेको छ। यी क्षेत्रहरूलाई नमूना एकाईको रूपमा लिई सशक्त वैज्ञानिक विधिबाट हिमचितुवाको संख्या अनुमान गरिएको छ। अध्ययन अनुसार नेपालमा अहिले 397 हिमचितुवा रहेका छन्, जसको संख्यात्मक दायरा 331 467 बीच रहेको बताइएको छ, जसले तुलनात्मक रूपमा स्थिर संख्यालाई संकेत गर्दछ। नेपालमा यस प्रजातिका लागि पहिलो पटक गरिएको राष्ट्रिय स्तरको तथ्याङ्कमा आधारित अनुमानको रूपमा यो जानकारीले दीर्घकालीन अनुगमन, नीतिगत विकास र लक्षित संरक्षण रणनीतिहरूको लागि महत्वपूर्ण आधारको रूपमा काम गर्नेछ, जुन यस विख्यात हिमाली शिकारीको भविष्य सुरक्षित गर्नका लागि लक्षित छ। यो अध्ययन नेपाल सरकारको नेतृत्वमा गरिएको थियो र राष्ट्रिय तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भू संरक्षण विभाग, WWF नेपाल, ZSL नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त सहयोगमा सम्पन्न गरिएको हो। प्राविधिक र आर्थिक सहयोग भने WWF नेपालले प्रदान गरेको थियो। यो तथ्याङ्क संकलन सन् 2015 2024 गरिएको थियो, जसमा क्यामेरा ट्र्याप प्रविधि र दिशाको नमूनाको आनुवंशिक विश्लेषण लगायत आधुनिक प्रविधिको प्रयोग गरिएको थियो। यसलाई आर स्टुडियो प्लेटफर्ममा स्पेसियल्ली एक्सप्लिसिट क्याप्चर रिक्याप्चर म्याक्सिमम लाइक्लीहुड SECRML मोडल प्रयोग गरेर विश्लेषण गरिएको थियो। अन्तर्राष्ट्रिय कार्यक्रम ग्लोबल स्नो लेपर्ड एण्ड इकोसिस्टम प्रोटेक्शन प्रोग्राम ZSLEP अन्तर्गत तयार गरिएको पपुलेशन एसेसमेन्ट अफ द वर्ल्ड स्नो लेपर्ड्स PAWS को मापदण्ड पालना गर्दै यो मूल्यांकन गरिएको हो। नेपालबाट प्राप्त हिमचितुवाको संख्याले अनुमानित हिमचितुवा र तीनमा निर्भर कमजोर वासस्थानको संरक्षणका लागि सरकारको दीर्घकालीन प्रतिबद्धतालाई स्पष्ट दर्शाउँछ। यसले हिमचितुवा वासस्थानहरूमा तत्कालीन रूपमा संरक्षण उपायहरू सुधार गर्नुपर्ने आवश्यकता र संरक्षित क्षेत्रभित्र र बाहिर दुवैमा दिगो वासस्थान व्यवस्थापन गर्नुपर्ने कुरामा ध्यानाकर्षण गराएको छ। साथै यस विख्यात हिमाली प्रजातिको भविष्य सुरक्षित गर्न समुदायको संलग्नता र प्रभावकारी द्वन्द न्यूनीकरणको आवश्यक भूमिकालाई पनि यसले जोड दिएको छ।
7: पहिलो पर्वत विशेष डब्ल्यू नेपालमा अहिले हामी हिमचितुवा शिक्षा बारे चर्चा गरिरहेका छौं। यसअघि हामीले हिमचितुवा बारे तथ्यहरू सहित यसको संरक्षण शिक्षा र आर्थिक क्रियाकलापको प्रभावकारिता बारेमा चर्चा गर्यौं। समुदायमा भइरहेको काम सहित संरक्षणका चुनौती र गर्नुपर्ने कामका बारेमा समुदायमा आधारित हिमचितुवा संरक्षण कार्यक्रमका प्रमुख अनिल अधिकारीसँग कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
10: अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
11: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध अञ्चलको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-333, 493-555।
13: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बढ्यो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिसहोम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा नयाँ पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिसहोम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइ

0: Sakura, Kashiku Bizan, Yahoo Radio Network. उज्यालो रेडियो नेटको काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी हिउँ चितुवा संरक्षणका लागि शिक्षाका बारेमा चर्चा गरिरहेका छौं। यसअघि हामीले हिउँ चितुवा बारे तथ्यहरू सहित यसको संरक्षणमा शिक्षा र आर्थिक क्रियाकलापको प्रभावकारिता बारेमा चर्चा गर्यौं। कार्यक्रममा अब समुदायमा भइरहेको काम सहित संरक्षणका चुनौती र गर्नुपर्ने कामका बारेमा समुदायमा आधारित हिउँ चितुवा संरक्षण कार्यक्रमका प्रमुख अनिल अधिकारीसँग कुराकानी सुनौं। यो कार्यक्रम कहाँ कहाँ सञ्चालन भइरहेको छ भन्ने जानकारीबाटै अधिकारीसँग कुराकानीलाई शुरू गरेका छौं।
1: यो एप्लिकेशन नेपालले अमेरिकाको स्मल वर्क कन्भर्जेन्सीको आर्थिक सहयोगमा 2078 सालदेखि मुस्ताङ ताप्लेजुङ जिल्लाका पाँचवटा पालिकाहरू, मुस्ताङको चाहिँ दुईटा पालिकाहरू, त्यसपछि ताप्लेजुङको चाहिँ तीनटा पालिकाको 12 क्लस्टर स्कूलहरूमा हिउँ चितुवा संरक्षण सम्बन्धी चाहिँ खास गरी चाहिँ शैक्षिक कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै आइरहेको छ। त्यसमा चाहिँ खास गरी हिउँ चितुवामा आधारित संरक्षण शिक्षणका तीनटा किताबहरू, सन्दर्भ पुस्तकहरू 6, 7, 8 लागि पठन पाठन हुन्छ थ्रुआउट द इयर। त्यसदेखि बाहेक चाहिँ त्यो विद्यार्थीहरूले चाहिँ त्यसमा सिकेका कुराहरूले चाहिँ व्यावहारिक रूपमा चाहिँ फिल्डमै अप्लाई गर्नुको लागि चाहिँ क्याम्पहरू, त्यसमा जुन चाहिँ टुरहरू, स्कुल बर्थडेहरू सेलिब्रेट गर्छन्, त्यसमा चाहिँ लोकल कम्युनिटीको पनि इन्गेजमेन्ट हुन्छ। यस्तो किसिमको चाहिँ कार्यक्रम हुनेछ।
0: यसको मुख्य उद्देश्य चाहिँ के राखेर सञ्चालन गर्नुभएको छ सर?
1: अब यसका चाहिँ केही निश्चित उद्देश्यहरू छन्। एउटा चाहिँ मुख्य उद्देश्य चाहिँ के भने हिउँ चितुवा संरक्षणलाई चाहिँ संस्थागत गर्ने, त्यो चाहिँ लोकल गभर्मेन्टसँग चाहिँ सहकार्य गरेर, त्यो भन्नुको मतलब चाहिँ के भने हिउँ चितुवा संरक्षण सम्बन्धी चाहिँ सन्दर्भ सामग्रीहरू, पाठहरू चाहिँ जुन पालिकाहरूले बनाउने लोकल करिकुलमहरूमा चाहिँ समावेश गरिदिने एउटा त्यो हो। त्यसपछि आएर हिउँ चितुवा दिवस चाहिँ अक्टोबर 23 चाहिँ हाम्रो प्रोजेक्ट एग्रिमेन्ट चाहिँ सेलिब्रेट गर्ने हो। त्यसपछि विद्यार्थीहरूलाई चाहिँ कमसेकम हिउँ चितुवाको वासस्थान कस्तो हुन्छ, कमसेकम हिउँ चितुवा त देखाउन नसके पनि हिउँ चितुवाको आहारा प्रजातिहरू कस्तो हुन्छ भन्ने, र हिउँ चितुवामा अनुगमनमा हिउँ चितुवा अध्ययन सम्बन्धमा चाहिँ प्रयोग हुने उपकरणहरूको चाहिँ प्रयोग गरेर, क्यामेरा ट्र्यापहरू, जीपीएसहरूको चाहिँ फिल्डमै प्रयोग गरेर उनीहरू त्यो अनुभवहरूको मार्फत चाहिँ ज्ञान अभिवृद्धि गर्ने हो। त्यसपछि रेडियोहरू जस्तो रेडियो कार्यक्रम हामीले हिउँ चितुवा रेडियो संरक्षण रेडियो कार्यक्रम पनि प्रसारण गर्दै आइरहेछौँ। त्यसको उद्देश्य चाहिँ एउटा आम जनमानसमा चाहिँ सुसंचित गर्ने स्लोगनहरूको यिनै मुख्य विषयवस्तुहरू चाहिँ यसका उद्देश्यहरू।
0: सामान्य रूपमा भन्दा चाहिँ अहिले नेपालमा हिउँ चितुवाको समग्र अवस्था र सङ्ख्याको स्थिति कस्तो पाउनु भएर छ तपाईँ एकजना संरक्षण कर्मीको हिसाबले हेर्दाखेरि चाहिँ?
1: अब यो चाहिँ अब नेपालले चाहिँ हालसालै हिउँ चितुवाको चाहिँ संख्या निर्धारण गरेको छ होइन 397 भनेर। यो चाहिँ तपाईँको संरक्षित क्षेत्र र संरक्षित क्षेत्रले बाहिर पनि भेटिएको त्यो छ। यसमा चाहिँ तपाईँको नेपालमा तपाईँको खास सन्तोषजनक 12 देशमा, संसारको चाहिँ 12 देशमा चाहिँ प्राकृतिक वासस्थानमा चाहिँ हिउँ चितुवाहरू छन्, र अन्त जुनमा चाहिँ संसारभरि धेरै मुलुकहरूमा छ। तर हाम्रो वासस्थान चाहिँ तपाईँको सन्तोषजनकै राम्रो छ, हेबिटेटहरू राम्रो छ, आहाराको प्रजाति पनि तपाईँको अब अहिले त गाउँघरमै मान्छेहरूले होइन गाउँघरबाटै धमाउनु भयो क्या बारीबाट हिउँ चितुवाको आहाराहरू, र जहाँ आहारा हुन्छ त्यहाँ चाहिँ भनिरहेको छ के छ भने त्यो सिकारीहरू चाहिँ वरपर चाहिँ हुन्छ भन्ने भनेको छ। त्यो कारणले अब हामीले हेर्दाखेरि त अब अहिले लोमाङथाङबाट जुन जुन फर्किने ट्रेकरहरूले पनि छुटिएर हिउँ चितुवाको बाटोको घाटमा चाहिँ देख्न सकिन्छ सामाजिक सञ्जालहरूमा। भने समग्रमा नेपालमा चाहिँ हिउँ चितुवाको वासस्थान होइन प्रचुरता राम्रै छ भन्ने छ।
0: अब चाहिँ तपाईँहरूले गर्नुभएको संरक्षण प्रयास र गतिविधिहरूलाई फेरि केन्द्रमा राखेर कुराकानी गरौँ। हिउँ चितुवा संरक्षणका लागि चाहिँ विशेष गरी जस्तो अहिले तपाईँले भन्नुभयो विद्यालय स्तरमा पाठ्यक्रमको कुरा भयो, त्यसै गरी लगायत कस्ता

0: कोरोनाभाइरस तपाईँले खेलकुद आफ्नो जीवनतिर कुराकानी गर्दछन्?
1: यो 2078 सालदेखि हामीले सञ्चालन गरेको हो। 82 सालसम्म चाहिँ हामीले चाहिँ के कार्यक्रमहरू गरेको छुट्याउनु भन्नुहुन्छ, जस्तो कम्युनिटीहरूलाई इन्गेज गर्नुभयो। अब मैले एजुकेसन चित्र सम्बन्धित संरक्षण शिक्षा सम्बन्ध पुस्तकको कुरा गरेँ तिन क्लासमा। त्यसदेखि बाहेक चाहिँ हामीले चाहिँ समुदायको मान्छेहरूलाई चाहिँ एउटा चाहिँ चित्र चिया गफ भनेर चिया खाँदै गफ गर्ने पनि एउटा चाहिँ अभियान सुरु गरेको थियो। त्यो फिल्ड टेस्ट गर्ने थियौँ, त्यो पनि निकै रुचाइएको थियो, राम्रो भयो। किनभने मान्छेहरूलाई चाहिँ चित्रसँगले आफ्नो अनुभवहरू पोख्ने ठाउँ थिएन। त्यसपछि आएर लोकल सिटिजन साइन्टिस्टहरू जुन चाहिँ चित्रको विज्ञान जानेका साइन्स जानेकाहरू उनीहरूलाई चाहिँ हामीले रेन्जरहरूको थ्रुबाट ओरिएन्टेसन दिएर ज्ञान चित्रको उसले चाहिँ क्यामेरा ट्र्याप जिपिएससँग चाहिँ डेमोन्स्ट्रेसन चाहिँ उसले कसले गर्ने भने लोकल पाका मान्छेहरूलाई चाहिँ एजेन्टहरूलाई चाहिँ राखेर चार पाँचजना राखेर त्यस विषयमा चाहिँ अन्तर्क्रियाहरू गर्ने, त्यो प्रोग्रामको प्रसारहरू गर्ने। त्यसपछि त्यही सिटिजन साइन्टिस्ट चाहिँ स्कुलहरूमा गएर पनि बच्चाहरूलाई चाहिँ इन्गेज गर्ने त्यो चित्र संरक्षण चाहिँ त्यो एउटा पनि थियो। अनि हामीले चाहिँ सञ्चारकर्मीहरूलाई पनि परिचालन गऱ्यौँ, किनभने त्यो पनि जरुरी थियो। हाम्रो अनुभवमा चाहिँ रमाइलो अनुभव छ क्या, जस्तो नाम चलेको सञ्चारकर्मीहरूबाट चाहिँ हामीले त्यो क्याम्प दुई दिनको 4000 किलोमिटर क्याम्प गर्थ्यौँ। त्यो क्याम्पमा गर्दाखेरि उहाँले पनि चाहिँ यो त एकदम राम्रो अवसर रहेछ हामीलाई, किनभने हामीले हिजोदाको सुनेको थियौँ, तर हिजोदाको वासस्थानमा आएर यो किसिमको चाहिँ अनुभूति चाहिँ हामीले फर्स्ट टाइम गरिरहेको छौँ भन्ने उहाँको एक्सपिरियन्स त्यस्तो थियो। अनि त्यसदेखि बाहेक चाहिँ हामीले यो एडभोकेसी वर्कसपहरू गर्थ्यौँ। लोकल जुन रुरल म्युनिसिपालिटीको चाहिँ सिंचाइको प्रमुखहरू, हेड सरहरू, पालिका प्रमुखहरूलाई पनि राखेर हाम्रो चाहिँ गोष्ठीहरू गर्थ्यौँ पालिकाहरूमा। त्यो त्यसको उद्देश्य चाहिँ के थियो भने हाम्रो चाहिँ पैरवी गर्ने कि, कमसेकम चाहिँ तपाईँहरूले लोकल करिकुलमहरू बन्दैछ र बनाउने योजना छ, र त्यसमा चाहिँ कमसेकम हिमचित्रको सन्दर्भ सामग्रीहरू, पाठहरू, कन्टेन्टहरू चाहिँ नछुटोस् है, किनभने हिमचित्र जोगाएर समग्र वातावरण चाहिँ संरक्षण हुन्छ। त्यो चाहिँ एउटा सूचक पनि हो, त्यो चाहिँ तपाईँको एकदम भनौँ हिमचित्र छ भने त्यहाँको वरिपरिको वातावरण चाहिँ स्वस्थ छ भने चाहिँ स्वस्थ वातावरणको सूचक पनि भयो भने, र फेरि तपाईँको संस्कृतिको धरोहर पनि हो, पर्यटनको पनि तपाईँको चाहिँ एउटा चाहिँ पर्यटन गर्ने एउटा चाहिँ स्रोत पनि हो। त्यसले आयाम बहुआयामिक एउटा चाहिँ वन्यजन्तु बनाउनु भने यसलाई चाहिँ जोगाउनुपर्छ, र यदि तपाईँले लोकल करिकुलमहरू बनाउँदै हुनुहुन्छ भने त्यो कुरा त्यो सन्दर्भ चाहिँ नछुटोस् भन्ने चाहिँ धर्मको सन्दर्भलाई त्यो किसिमको पर्यटन गोष्ठी पनि गर्छौँ हामीले। र यसपालिको पनि मेरो लागि छोटो भन्दै यसपालि चाहिँ हामीसँग चाहिँ एकदम सीमित कार्यक्रमहरू छ, किनभने स्रोतको पनि अलिकति त्यस्तो लिमिटेसनहरू थियो। र यसपालि चाहिँ हामी चाहिँ हिमचित्र दिवसहरू चाहिँ मनाउँछौँ 12 स्कुलमा। त्यसको प्रकृति हिमचित्र नेचर टुर भनेर चाहिँ आयोजना गर्छौँ, हिमचित्र स्काउट माउन्टेन क्याम्प भनेर आयोजना गर्छौँ, त्यसपछि रेडियो कार्यक्रमहरू आयोजना गर्छौँ। यही समग्रमा चाहिँ सेन्सिटाइजेसनको कुराहरू, एजुकेसनको कुराहरू छन्।
0: हिमचित्रको विषयमा स्रोत सामग्री अथवा स्थानीय पाठ्यक्रमहरू पनि समेट्नु भएको छ। कुन कुन पालिकाको कति कति कक्षामा चाहिँ त्यो अहिले पढाइ हुन्छ अथवा लागू गरिएको छ?
1: यो अहिले चाहिँ तपाईँको यो 5 पालिका मैले उल्लेख गरेँ होइन, त्यसमा चाहिँ मुस्ताङको घनकजङ र 12 मुक्ति क्षेत्र जनपालिका, त्यसमा यताबाट मुखरखोला, सिंहजङ्गा र फक्तागुङ जनपालिका छन्। त्यसपछि 5 पालिकामा चाहिँ हामीले निरन्तर एडभोकेसी गऱ्यौँ। हरेक वर्कसपहरूमा लोकल लेभलको जे गोष्ठीहरू, त्यसपछि क्याम्प टुर, एजुकेसन प्रोग्रामहरूमा चाहिँ पालिकाको प्रतिनिधित्व हुनु भने चाहिँ हाम्रो कार्यक्रमहरू गऱ्यौँ। जस कमसेकम उहाँले चाहिँ दुईवटा पालिका मुस्ताङ एउटा घरजुङ गाउँपालिकाले चाहिँ 1 र 2 चाहिँ पढाइ नै सुरु गरिसकेको छ। त्यो चाहिँ तपाईँको 2 क्लासको बच्चाहरूले पनि तपाईँ चाहिँ सरले चाहिँ हामीले एउटा भिडियो रेकर्ड पनि गरेको थियौँ, त्यो हामीसँग रेकर्ड पनि छ। अब यो हिमचित्रको चाहिँ चित्र चिनाएर नानी बाबु हो होइन, यो चाहिँ जनावर यस्तो जनावर हो कि यसलाई चाहिँ हामी पुर्याउनु हुन्न, हामी पुर्याएर चाहिँ जेल जानुपर्छ, यस्तो सिम्पल किसिमले चाहिँ उहाँले सुरु गरिसक्नु भएको छ, चाहिँ त्यो चाहिँ इन्कर्पोरेट भइसकेको छ। अनि मुस्ताङमा चाहिँ घरजुङ गाउँपालिकाले चाहिँ 4 र 5 पनि ड्राफ्ट गरिसकेको छ च्याप्टरले। यो चाहिँ तपाईँको नि हामीले एउटा क्याम्पेन भनेर सुरु गऱ्यौँ, र कमसेकम यो चाहिँ तपाईँको चाहिँ इन्क्लुड गर्न भइसकेको छ। अनि पाटिलजुङको चाहिँ फोक्तालुङ गाउँपालिकामा चाहिँ उहाँहरूले 1 देखि 8 बनाउनु भएको एउटा ड्राफ्ट छ लोकल करिकुलम, त्यसमा चाहिँ अत्यधिक हिमचित्र रेड पाङ्गाहरूको चाहिँ कन्टेन्टहरू चाहिँ उहाँले इन्क्लुड गर्नुभएको छ, तर टेक्स्ट बुक चाहिँ बनाएको छ नि खालि ड्राफ्ट चाहिँ करिकुलमको ड्राफ्टमा चाहिँ तपाईँ इन्क्लुड भएको छ।
0: तपाईँले बनाउनुभएको स्रोत सामग्रीको प्रयोग चाहिँ कति गर्नुहुन्छ त्यहाँनिर?
1: त्यो चाहिँ तपाईँको 650 एभरेजमा हुने 600+ स्टुडेन्टले चाहिँ इयरली प्रत्येक वर्ष पढिरहेछन् त्यो किताब चाहिँ, जस हामीले 78 सालदेखि हिमचित्रमा आधारित संरक्षण शिक्षा स्रोत सङ्ग्रह पुस्तक तयार गरेको, त्यो चाहिँ पहिला सुरुमा चाहिँ तपाईँको राष्ट्रिय निकाय प्रकाशक भएर त्यो छापिएको किताब हो होइन। त्यसपछि बाहेक हामीले हिमचिद्या पत्रिका पनि हामीले चाहिँ प्रकाशन गर्थ्यौँ. अब अहिले हामीसँग चाहिँ पोस्टरहरू छ, हिमचिद्याको जुन सम्बन्धित पोस्टर ब्रोसरहरू छ, त्यसमा चाहिँ संरक्षणको गेमहरू हामी चाहिँ विद्यार्थीहरूलाई प्रयोग गर्छौँ.
0: बालबालिकाहरूलाई यसबारेमा सिकाइँदा अथवा जानकारी दिँदाखेरि त्यसले चाहिँ संरक्षण पार्ने प्रभाव कतिको दिगो हुन्छ अथवा कतिको प्रभावकारी हुन्छ भन्ने लाग्छ तपाईँलाई?
1: त्यो चाहिँ एकदमै दिगो र प्रभावकारी हुन्छ भने कस्तो देखियो भने अब हामीले पटक पटक टेस्टहरू पनि गरिरहेका छौँ. पर्सेप्सन टेस्ट भन्ने त्यो बुझाइको प्रभावकारी भयो हामीले पहिला चाहिँ त्यो किताब हातमा लिनुभन्दा अगाडिको परीक्षण र त्यसपछि एन्ड अफ द इयरमा चाहिँ लिने परीक्षण बुझिसकेपछि अनि मान्छेको एटिट्युडमा चाहिँ तपाईँ जस्तो भनौँ एउटा तपाईँलाई उदाहरण मात्रै दिनु चाहे हामीले यहाँको क्वेसनलाई जस्तै एउटा नानीको चाहिँ एउटा इन्टरभ्यू छ होइन त्यसमा चाहिँ उसले छ क्लासमा पढिसकेको छ त्यो किताब के भने अब हाम्रो मेरो गाउँ चाहिँ चढाउनु हो त्यहाँ होइन मेरो गाउँमा चाहिँ त्यो हिंसिद्यो आउँथ्यो र वस्तुहरू पनि मार्थ्यो र मैले चाहिँ त्यसलाई चाहिँ मार्नुपर्छ भन्ने धारणा राख्थेँ. तर यो किताब पढिसकेपछि चाहिँ मैले चाहिँ यो हिंसिद्यो चाहिँ बचाउनु पर्ने जीव रहेछ भन्ने कुरोले त्यो परिवर्तन एउटा आयो होइन. अर्को म उदाहरण दिँदाखेरि चाहिँ एकजना नानीले चाहिँ के भन्यो भने सात क्लासमा पढ्नेले चाहिँ म त पहिला हिंसिद्यालाई पनि त्यो कुकुर बिरालो जस्तो जीव होला भन्थे सुनिरहेको थिएँ. तर मैले जब यो इनरोल गरेँ छमा पढेँ सातमा पढिसकेपछि ओहो यो हिंसिद्या त संरक्षण गर्नुपर्ने जीव रहेछ भन्ने भने उसको धारणामा त परिवर्तन आयो एउटा ज्ञानमा त परिवर्तन आयो. तर अब हाम्रो चाहिँ चासो चाहिँ के भने ज्ञान र धारणामा त परिवर्तन आयो तर अब व्यवहारमा चाहिँ परिवर्तन हेर्नु चाहिँ हामी खोजिरहेछौँ कि व्यवहारमा चाहिँ परिवर्तन भने चाहिँ के भने उसले चाहिँ तपाईँको चाहिँ त्यो ज्ञान चाहिँ गएर होइन गाउँमा गएर चाहिँ आफ्नो साथीहरूलाई सुनाएको त्यसपछि अब कुनै आफ्नो इनिसिएसनले केही एक्टिभिटिजहरू गरेको होइन पोजिटिभ कुराहरू चेन्जहरू
0: त्यसमा हिंसितलाको संरक्षणसँगै त्यसको माध्यमबाट आर्थिक क्रियाकलाप सञ्चालन गर्न सकिन्छ भन्ने खालका गतिविधि कार्यक्रमहरू चाहिँ तपाईँहरूले सञ्चालन गर्नुभएको छ कि?
1: यिनीहरूले एकदमै महत्वपूर्ण कुरा उठाउनुभयो होइन. जस्तो जबसम्म लाइभलीहुड सकियो हुँदैन कुनै पनि संरक्षण चाहिँ सम्भव छैन त्यही नै सत्य हो. र हामीले चाहिँ के गर्दा पनि एउटा च्याप्टर चाहिँ तपाईँको आठ क्लासको किताबमा चाहिँ राखेको छौँ. त्यसमा चाहिँ दिगो जीविको उपार्जन र हिंसित संरक्षण भन्ने च्याप्टर छ कि त्यसमा त्यो च्याप्टरमा के भनिएको छ भने विद्यार्थी भाइ बहिनीहरूले चाहिँ होइन आफ्नो प्यारेन्ट्सलाई चाहिँ सेयर प्रसार गर्न सक्छ के कुरा हो भने हिंसितमुखी स्वर सामग्रीहरूको चाहिँ निर्माण गर्ने बिक्री वितरण गर्ने अथवा समूहले उत्पादन गरेको आय आमदानी गरेको नाफाहरूलाई चाहिँ के आउँछ हिंसित संरक्षणमा चाहिँ कन्ट्रिब्युट गर्ने त्यो चाहिँ हामीले च्याप्टरमा राखेको छौँ. र हामीले अहिले चाहिँ तपाईँले रमाइलो कुरा दिदियो भने अहिले यस वर्षदेखि चाहिँ हामीले हिंसितमा आधारित केही हस्तकला
2: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out what.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
2: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
2: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out what.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
1: अहिले आम हामीले दसैँ तिहारमा चाहिँ च्याङ्रा होइन खसी च्याङ्राहरू खान्छ हजारौँको संख्यामा चाहिँ तपाईँ हिमाली क्षेत्रबाट चाहिँ च्याङ्रा ठुलो ठुलो सहरहरूमा आउँछन् होइन. तर त्यो कसरी पालिन्छ त त्यहाँ चाहिँ तपाईँको त्यसको आफ्नै कथाकथाहरू छ कि तर त्यो चाहिँ तपाईँको अब यो हिंसिद्याको चाहिँ वैकल्पिक राखा चाहिँ हो होइन त्यस्तो घरका घर वस्तुहरू. तर अब तपाईँको त्यो चाहिँ त्यसको इन्सुरेन्सहरू छैन त्यसको चाहिँ भनौँ न एउटा बजारको मूल्य अनुसारको जुन इन्सुरेन्सको स्किमहरू चाहिँ तपाईँको अप्लाई भएको छैन. लोकल लेभलमा लाइफ स्टक इन्सुरेन्सहरू त गरिहाल्छ क्या तर त्यो पर्याप्त छैन एउटा कुरा इन्सुरेन्स छैन. अनि त्यसरी अर्को चाहिँ तपाईँको जुन गोठहरू चाहिँ छन् होइन जस्तो चरणमै पनि गोठहरू हुन्छन् अनि त्यसको गाउँघरमा पनि गोठहरू हुन्छन् विन्टरमा चाहिँ माथि तल ल्याउँछन् गोठहरू पनि छान्छन् अनि त्यो गोठहरूमा चाहिँ जुन चाहिँ तपाईँ ठुलो संख्यामा चाहिँ होइन गाईबस्तु के अरे खास गरी भेरा चाहिँ अब नारदेको घटनाहरू चाहिँ सायद पनि भइरहेको छ. त्यसमा चाहिँ के छ भने समस्या चाहिँ के भने गोठहरू चाहिँ बलियो गोठहरू चाहिँ बनाइएन होइन बनाइएको छैन भनौँ न. अब यसमा पनि तपाईँ जुन स्थानीय पालिकाको संरक्षण क्षेत्र होइन निकुञ्जहरूले चाहिँ एकदमै गम्भीर भयो है राज्य तपाईँले त्यसलाई सिक्योर गर्यो भने चाहिँ के अरे त्यो पशुधनी कृषकहरूलाई पनि इन्करेजमेन्ट हुन्छ र त्यसले चाहिँ तपाईँ केही हदसम्म साइन्टिफिक डाटाले पनि केही हदसम्म चाहिँ तपाईँको केही प्रतिशत 20-30% चाहिँ घरपालुवा गाईबस्तुहरू पनि कन्ट्रिब्युट गरेको छ सिङ्गापुरको गाइडलाइनले भन्ने हामीले अब यी कुराहरूलाई चाहिँ तपाईँको ध्यान पुर्याउनु जरुरी छ जस्तो लाग्छ
0: तपाईँहरू पुग्नुभएको छ तपाईँले कार्यक्रम गर्नुभएका धेरै क्षेत्र हिमाली क्षेत्र नै भए होइन त्यहाँका मानिसहरूले हिमाली क्षेत्रलाई कसरी हेर्छन् जस्तो हाम्रो शत्रु भन्ने ठान्छन् कि यो प्रकृतिको एउटा हिस्सा भनेर चाहिँ बढी बुझ्छन् अहिले
1: अब त्यो पनि मिक्स फिलिङ्स होइन जस्तो अब त्यसलाई चाहिँ अब हिमाली क्षेत्रलाई चाहिँ हिमाली देवताको चाहिँ एउटा होइन के अरे पेट एनिमलको रूपमा पनि लिन्छ होइन कति कतिपय ठाउँमा चाहिँ तपाईँको हिमचितुवालाई हानि गऱ्यो भने चाहिँ त्यसले चाहिँ गाउँमा अब चाहिँ दुःख दिन्छ भन्ने पनि लिन्छ होइन एउटा चाहिँ कल्चरको एउटा चाहिँ तपाईँको यो सांस्कृतिक महत्त्वको रूपमा पनि यसलाई हेरिन्छ तर अब तपाईँले यसो हेर्ने हो भने चाहिँ कतिपय मानिसहरूमा अझै पनि मैले अब आफ्नो लाइफ स्टाइल भनेको त्यही स्रोत अब त्यो सोर्स अफ इन्कमै त्यही हो नि त त्यसलाई एक त मानिसहरूले बुझाएको छैन होइन मलाई तपाईँलाई एउटा इन्ट्रेस्टिङ कुरा भन्नु मैले जस्तो हामीले बनाउने गोठहरूमा चाहिँ एकजना विश्वविख्यात संरक्षण कर्मी हुनुहुन्छ डाक्टर जग साला उहाँले मलाई चाहिँ एउटा इमेलको मैले लेखेको क्वेसनको आन्सरमा चाहिँ सोध्नु भएको मलाई होइन मेरो क्वेसन पठाएको थिएँ उहाँले मलाई सोधेर सोध्नुभयो अनि कि हाम्रो कृषकहरू चाहिँ होइन त्यता स्वयं भेडा बाख्राहरू पाल्ने कृषकहरू आफ्नो चाहिँ सम्पत्तिलाई चाहिँ जगेर्ना गर्नलाई कतिको सचेत छन् त कि तिनीहरूले चारै कुनामा चाहिँ गोठको चारै कुनामा चाहिँ भुटे कुकुरहरू पाल्छन् कि तिनीहरूले त्यो बलियाखोरहरू चाहिँ बनाएका छन् त कि तिनीहरू रात दिन त्यही त्यो चाहिँ हिचार गर्छन् उनीहरूलाई पहिले चाहिँ हामी आफू चाहिँ सचेत हुनु पऱ्यो भनेर भन्नुभएको थियो कि त्यसलाई अब तपाईँको चाहिँ आम रूपमा चाहिँ यसो हेर्दाखेरि चाहिँ यो कुराहरूमा चाहिँ अलिकति बढी विचार गर्नुपर्ने
0: तपाईँले जोड्नु भएको थियो क्षतिपूर्ति पनि पर्याप्त रूपमा भन्दा पनि समस्या छ भनेर जति दिन्छ नि हिजो तपाईँले पुर्याएको क्षतिमा क्षतिपूर्ति त्यो पाउने प्रक्रिया चाहिँ कतिको जटिल वा सजिलो कस्तो छ त्यो भएको जति छ त्यसको पनि पाउनुको लागि
1: त्यसलाई चाहिँ तपाईँ अब समय अनुकूल अलिक वैज्ञानिक हिसाबले तपाईँलाई चाहिँ त्यसको रूपान्तरण पनि जरुरी छ किनभने अब तपाईँको त्यो मोनिटरिङ त्यसलाई चाहिँ त्यो कतिपय मैले भेटेको छु होइन अब जस्तो 4,000 मिटरभन्दा माथि अब हिँडेर यता पनि तपाईँ जुनतिर पनि मैले वर्षमा 10-12 भ्यान च्यान्डहरू चाहिँ ब्यागको चाहिँ बच्चाहरू मार्दा चाहिँ तर अब कहाँ क्लिन गर्नु जाने त्यो दुई दिन हिँडेर को चाहिँ त्यस्तो किसिमको एउटा अनुभव छ कि भने त्यसलाई चाहिँ तपाईँको अब जस्तो भने त्यसलाई अनुगमन गर्ने प्रक्रियाहरू अलिक झन्झटिका छन् अनि त्यसपछि राहतको जुन रकमहरू छ त्यो पनि त्यति पर्याप्त छैन अब त्यहाँ मैले देखेको चाहिँ तपाईँको पनि एउटा चाहिँ स्थानीय निकायले पनि अलिकति होइन सोचबुझका साथ अलिकति गम्भीर भएर सरकारले गरेर चाहिँ तपाईँको यो स्किमहरूलाई चाहिँ अनिवार्य रूपमा जस्तो इन्सुरेन्सको स्किमहरू त्यसो भए राहतको स्किमलाई पनि मैले अझै इम्प्रुभ गरेर सुधार दिएर जानुपर्छ कि जस्तो लाग्छ
0: हुन्छ तपाईँको छाला अङ्गहरूको अब सिकार अथवा चोरी तस्करी यस्तो अवस्था चाहिँ कस्तो छ तपाईँले के पाउनु भएको त्यसलाई हेर्दै गर्दाखेरि यसलाई रोक्नको लागि प्रयास भइरहेको छ कि छैन अथवा त्यो समस्या नै छ कि छैन
1: अब अहिले अब हामीले हेर्ने बेसिस छ होइन हामीले हेर्ने आधार भनेको चाहिँ सार्वजनिक यो सञ्चार माध्यमहरूमा चाहिँ पब्लिस भएको न्युजहरू र अब हामी चाहिँ 12 गाउँमा काम गर्छौँ
0: कम्तीमा त्यो गाउँको अवस्था बुझ्यौँ
1: त्यो गाउँमा त तपाईँको रमाइलो कुरा भनौँ सुखद पक्ष चाहिँ के भने अहिलेसम्म तपाईँको तर हिँड्छ त मरेको भेटियो अनि मरेर चाहिँ तपाईँ बोकेरै ल्याएर विद्यालयको व्यवस्थापन समितिको अध्यक्षजी मरेको हिँड्छ त बोकेर ल्याएर भन्सा गाउँमा पनि गाएर सघाउनु भएको थियो होइन आफ्नो त्यहाँ न्युज पनि कभर गरेको थियो म्यागजिनमा सुनको म्यागजिनमा अनि त्यो सुन तपाईँको यता मुस्ताङमा पनि तपाईँको एकदम भनौँ न एउटा भारतीय हिंसुता चाहिँ मरेको अवस्था थियो तर तपाईँको हिंसुता नै मारेको होइन पोचिङको अवस्थाहरू त्यस्तो बडो सिकारको जति कस्तुरीहरू सिकारमा भेटेको 500 भेटेको त्यस्तो अवस्थाहरू थियो तर हिंसुताको केसमा चाहिँ सायद मेरो विचारमा अलिक सन्तोषजनकै त्यस्तो घटनाहरू चाहिँ सार्वजनिक भएछन् त्यहाँबाट यो सन्तोष गर्ने ठाउँ छ भन्छु जस्तो लाग्छ
0: कार्यक्रम गर्दै गर्दा हिंसितापट्टि देखिएका अन्य समस्याहरू जस्तो हामीले एउटा मानव बन्धुबन्धु द्वन्द्वको कुरा त गरौँ त्योभन्दा बाहेक जलवायु परिवर्तनको असर अथवा भनौँ आहार प्रजातिको कमी यस्तो खालको समस्याहरू चाहिँ केही देखिएको छ कि छैन
1: मैले एउटा यो के अरे ग्लोबल भोइस इन्टरभ्यूमा अस्ति भनेको थिएँ होइन सेयर भयो कि मेरो अनुभव हामीले चाहिँ त्यो जोनसुम भन्ने माथि चाहिँ नुनु भन्ने एउटा चाहिँ खर्क छ त्यहाँ चाहिँ 2012-13-14 चाहिँ रेगुलर हामी चाहिँ तीन दिनको क्याम्प गर्थ्यौँ श्रीनगर क्याम्पमा 4700 जान्थ्यौँ अन्त क्याम्प पनि तपाईँको 4300 जतिमा चाहिँ हामी यहाँ बस्थ्यौँ त्यो बस्दाखेरि हामीले चाहिँ कसरी 12, 13, 14 चाहिँ त्यो पाखा भने चाहिँ नावहरू भन्ने हेरे हो कि तर हामी त्यस्तै क्याम्प चाहिँ 23 चाहिँ रेन्जरहरूको वर्कसप गर्दाखेरि चाहिँ फिल्ड भिजिटमा जाँदाखेरि श्रीनगरको चाहिँ पुरानो दिशा भए नावहरू पनि देखेन भने त्यो पपुलेसन चाहिँ त्यहाँबाट चाहिँ त्यो सिफ्ट भयो कुनै किसिमले होइन तपाईँले अहिले जलवायु परिवर्तनको कुरा उठाउनुभयो जलवायु परिवर्तनले नै हो कि अथवा कुनै अन्य कारणले हो भन्ने चाहिँ त्यो अध्ययनको विषय हो तर कति ठाउँमा चाहिँ तपाईँको नयाँ आहारा पदार्थहरूको चाहिँ उपस्थिति पनि देखिएको छ होइन जसरी मुस्ताङको लुप्पा गाउँमा चाहिँ तपाईँ जानुभयो भने सेप्टेम्बरतिर चाहिँ तपाईँले चाहिँ यसो हुँदाखेरि त्यो मेन सडकबाट गाउँसम्म पुग्दाखेरि नै तपाईँले पाखाभरि चाहिँ चरिरहेको देख्न सक्नुहुन्छ अब गाउँ नै बसेर पनि तपाईँको गाउँकोले तपाईँसँग भयो भने त्यहाँ चाहिँ मिमाले देखिन्छ नि
0: तपाईँ पुग्नुभएको ठाउँतिर चाहिँ हिंसितुवाले मान्छेलाई चाहिँ क्षति पुऱ्याएको भन्ने कुरा केही त्यस्तो घटनाहरू तपाईँ सुन्नुभएको छ कि छैन तपाईँ जहाँ जहाँ कार्यक्रममा जानुभएको छ त्यहाँ
1: अहिलेसम्म चाहिँ हिंसितुवाले होइन जब चितुवाले मान्छे लाने बाटो मान्छे लाने त्यो त कमन भइहाल्यो अब मैले फेरि एकदममा चाहिँ झन्डै नै कि सर 10 म यो श्रीनगर कन्भर्सेसन हुन् समयसम्म छु र मेरो अध्ययन अनुसार चाहिँ हाम्रो जुन एकजना अहिले सरले हामीलाई चाहिँ जोइन्ट दिइरहनु भएको छ श्रीनगर कन्भर्सेसनसित चाहिँ फाउन्डर डिरेक्टर डक्टर रडनी ज्याक्सन उहाँलाई चाहिँ चितुवाले चाहिँ त्यो रेडियो कलर गर्दाखेरि बोकेर एक ठाउँबाट अर्को ठाउँमा लगाउँदाखेरि टोक्दै अनफर्चुनेटली टोक्दै हातमा त्यो टोक्दै चाहिँ भनेको हात चाहिँ तपाईँको चाहिँ धेरै नानीसँग चाहिँ त्यो भनौँ न त्यसमा चाहिँ किराहरू लगाउने अवस्था जोगाउँछ हातले धेरै टाढो थियो त्यो होइन मैले चाहिँ लकिली टाइममै चाहिँ ट्रिटमेन्ट गरेर ठिक हुनुभयो होइन त्योदेखि बाहेक मैले चाहिँ अहिलेसम्म हिंसितुवाले चाहिँ अस्ति एउटा चाहिँ भिडियो चाहिँ एउटा आएको थियो बाहिर विदेशमा होइन तर त्यस्तो हिंसितुवाले नै मान्छेलाई चाहिँ आक्रमण गर्यो होइन मान्छेलाई मार्यो भन्ने अहिलेसम्म
0: तपाईँले अहिले भन्नुभयो घटना त त्यो समातेपछिको कुरा भयो त्यो त अब उसले प्रतिकार गरे छुट्टी कुरा भयो तर मान्छेलाई खोजेर मान्छेलाई नै आक्रमण गर्नु सक्छ भन्ने
1: देखेको छ
0: अवश्य हामीले अन्त्य चरणमा नीतिगत समन्वय भूमिकाको बारेमा कति कुरा गरौँ अहिले पालिका सरकारहरू स्थानीय सरकारहरू चाहिँ हिंसितुवाको संरक्षणप्रति कतिको संवेदनशील भएको पाउनु भएको छ र उनीहरूको भूमिका कतिको महत्वपूर्ण छ तपाईँको कार्यक्षेत्रको अनुभव मात्रै सोधेँ मैले
1: जस्तो अहिले चाहिँ तपाईँको हामी अब काम गर्ने ठाउँहरूमा चाहिँ तपाईँको अब दुईटा पालिका चाहिँ ठ्याक्कै हिंसितुवाको वासस्थानमै पर्यो अरू पालिकाको हाम्रो क्लस्टरहरू भनौँ कमिटी समुदायहरू चाहिँ त्योभन्दा समुदायभन्दा माथिल्लो बेलुका शेर्पाहरू चाहिँ तपाईँको चौरीहरू याकहरू पाल्ने त्यस्तो छ है अनि अब उहाँहरूलाई चाहिँ मैले यसो देख्दाखेरि चाहिँ अब हामीलाई किनभने यो गुड थिङ चाहिँ के हो भने हामीलाई मुस्ताङको चाहिँ दुईवटा पालिकाहरूले चाहिँ एउटा पालिकाले चाहिँ आफ्नो लोगोमा आधिकारिक लोगोमै हिंसितुवा र त्यसको आहारा पदार्थको चाहिँ मायाहरूको चाहिँ फोटो राख्नुभयो इमेज चाहिँ तपाईँको छ तपाईँले जुनसुन गर्दाखेरि हेर्नुभयो भने पनि घरको जुन गाउँपालिकाको लोगोमा चाहिँ हिंसितुवा देख्नुहुन्छ होइन अनि त्यसपछि हामीलाई यो कार्यक्रम यो समुदायमा आधारित हिंसितुवा संरक्षण कार्यक्रम चाहिँ गर्नुहोस् भनेर चाहिँ हामीलाई अलिकति आर्थिक सहयोग पनि गर्नुभएको छ र तपाईँको चाहिँ यो स्थानीय पाठ्य पुस्तकमा उहाँले चाहिँ समावेश पनि गर्नुभएको छ त्यसले चाहिँ तपाईँ के देख्नुहुन्छ भने एउटा ओनरसिप चाहिँ उहाँले दिनु भएको छ तर अझै पनि तपाईँ चाहिँ उहाँको चाहिँ जुन वार्षिक कार्ययोजना र बजेटहरूमा चाहिँ हिंसितुवाको चाहिँ कार्यक्रमहरू खासै उल्लेखित रूपमा नपर्नाले चाहिँ हामी यसपालि चाहिँ यो वर्ष चाहिँ हामीले चाहिँ हाम्रो फिल्ड स्टाफलाई चाहिँ तपाईँको गएर चाहिँ त्यहाँ दबाब दिने सोधखोज गर्ने त्यो रातो किताब पनि हेर्ने रातो किताबमा चाहिँ होइन संरक्षणले हिंसितुवासँग छ कि छैन त्यो पनि पत्ता लगाएर ल्याउनु छैन र त्यो त्योहारमा चाहिँ त्यो पनि भ्याउँछ कि हामी पनि हामीले चाहिँ तपाईँको यो के अरे अनुरोध पत्र भनेर चाहिँ हामीले त्यो तयार गरेको छौँ त्यसमा चाहिँ हिंसितुवालाई चाहिँ पार्नुहोस् तपाईँको वार्षिक योजना पार्नुहोस् होइन यो तपाईँको पनि जीव जन्तु हो तपाईँको पनि एउटा चाहिँ दायित्व छ भनेर चाहिँ हामीले धारणा गर्छौँ पुनरुद्धि चाहिँ गरिरहेको छौँ
0: प्रतिनिधिहरू चाहिँ प्रायः त्यहीँकै बासिन्दा हुन्छन् होइन त्यहीँकै बासिन्दा भएको हुनाले त्यो समस्या उनीहरूलाई पनि हुन्छ तपाईँले गएर भेटघाट गर्दा अथवा तपाईँहरूको कार्यक्रम गर्दै गर्दाखेरि उनीहरूले हिंसितुवालाई समस्या रूपमा लिएको त पाउनु भएको छैन तपाईँले हाम्रो यो सम्पत्ति हो अथवा हाम्रो चाहिँ यो चाहिँ एउटा प्राकृतिक स्रोत हो भन्ने किसिमबाटै लिएछ
1: उहाँले भन्नु त हुन्छ होइन तर अब कस्तो छ भने जस्तो अब मुस्ताङको केसमा र यतापट्टि केसमा चाहिँ त्यहाँ चाहिँ अब ताप्लेजुङमा चाहिँ कञ्चनजङ्घा संरक्षण क्षेत्रले काम गरिरहेको छ यतापट्टि चाहिँ तपाईँको अन्नपूर्ण संरक्षण क्षेत्रकाले काम गरेर हुनाले यो चाहिँ अब भरअलि बढी चाहिँ जिम्मेवारी चाहिँ उनीहरूको हो है उनीहरू लिनु भएको छ एउटा कुरा उनीहरू तर पालिकाले चाहिँ वृक्षारोपणहरू चाहिँ सघाउने है त्यस्तो किसिमको चाहिँ काम भएको छ तर पर्टिकुलरली तपाईँको श्रीनगरमै भनेर चाहिँ उहाँ चाहिँ एकदम स्पेसिफिकली त्यस्तो चाहिँ छैन तर हामी चाहिँ अहिले चाहिँ 5 हामी 6 काम गरेर हामी चाहिँ घर
0: काम चाहिँ गर्नुहुन्छ
1: यो तपाईँको पनि हो होइन यदि निजता भएको तपाईँले गर्व गर्न सक्नुहुन्छ नि त यो चाहिँ ल्यान्ड वेलकम टु भन्ने देवा कुरो वेलकम टु ल्यान्ड अफ स्नो लेबर भन्ने चाहिँ तपाईँ साइनबोर्ड र फोटो एउटा मूर्ति राखिराखेको त्यो गर्व गर्ने त पालिकाले नै हुन्छ
0: पालिकाले नै चाहिँ अलिकति भूमिका खेल्यो भने चाहिँ दिनु पनि होला होइन त्यो संरक्षण
1: दिनु पनि हुन्छ उहाँले इन्सुरेन्स स्किमहरू जस्तो अहिले यसपालि चाहिँ सायद मेरो चाहिँ खोर सुधारहरूमा र पशुपालनहरूमा पनि अलिकति केही कुरा सहयोग गर्नुभएको छ न्युज पनि सुनेको थियो
0: पक्षहरू
1: एक्ज्याक्टली त्यो चाहिँ तपाईँ के भने त्यसले कमसेकम चाहिँ इन्डाइरेक्टली चाहिँ सुनेबोको डाइटलाई पनि कन्ट्रिब्युसन गरिरहेको छ र गोठ सुधारहरू इन्सुरेन्सको स्किमहरू गर्दाखेरि चाहिँ तपाईँको पशुधन पनि इन्करेज हुने हो नि त
0: यहाँनिर
1: चाहिँ तपाईँले 50,000 रुपियाँ आइहाल्छ 40,000 रुपियाँ आइहाल्छ एउटा भेडा खाए पनि के भयो भन्ने किसिमले त्यसले चाहिँ प्रवृत्ति नै छिर्ने आउँछ
0: त्यसरी एउटा डेढ दशकदेखि नै यो चाहिँ तपाईँको संरक्षण भन्नु त्यसको लागि चर्चा गर्ने त्यो काम गर्दै हुनुहुन्छ त्यसले गर्दा चाहिँ हाम्रो यो संरक्षण कार्यमा चाहिँ नेपाल सरकार र अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग र समन्वय कतिको प्रभावकारी छ र सहयोग कति नै उपलब्ध भइरहेको छ
1: हस्पिटलमा सहयोग चाहिँ छ होइन आइरहेछ होइन उनीहरूको सहयोगहरू आइरहेछ र यसको चाहिँ तपाईँको प्रभावकारिताहरू पनि वैज्ञानिक लेखहरू पनि होइन विभिन्न स्टेक होल्डरले चाहिँ आफ्नै क्षेत्रबाट भूमिका

0: पूर्व जीवनमा राखिएको छ त्यस सम्बन्धी वैज्ञानिक लेख पनि जुन प्रकाशन भएको छ अनि त्यसपछि आएर अब हामीले चाहिँ आफ्नो संरक्षण क्षेत्र शिक्षाबाट गभर्मेन्टले भन्दा हामीले कन्ट्रिब्युसन गरेर डल्लो लेखहरू अनि सिलगढी विभागहरूले झन् टाइमले जीपीएस कलरिङहरू गरेर त्यसको चाहिँ अनुसन्धानमा काम गरेका छन् एनटिएनसीहरू होइन दुई स्टेटको गरेर जहिले अहिले स्मृति ट्रस्टहरू पनि संस्थाहरूले चाहिँ तापो जुनको विगत गर्नुभएको काम पनि सुरु गर्नुभएको छ
1: अन्तर्राष्ट्रिय स्तरमा चाहिँ चासो पनि बनिरहनु पर्छ यो
0: होइन चासो बेस्ट स्टडी पनि भन्छ कम अध्ययन भएको किनभने तपाईँहरूले थाहा छ यसको चाहिँ तपाईँ अध्ययनै अखर्चिलो छ किनभने तराईमा बाघ चाहिँ हात्तीहरू चढेर पनि गर्न सकिनु भयो अब त पहिलादेखि हिँडेर पनि जान्छन् तर यसको चाहिँ तपाईँको एकजना मान्छेलाई मनाउँछ सहयोगीहरू सुन्दै यसको चाहिँ अध्ययन गर्नु धेरै खर्चिलो भयो भने यसको चाहिँ कमै अध्ययन भएको छ भने
1: यसलाई भेट्न पनि गाह्रो छ है तपाईँले भन्नु लगाल्नु अथवा मान्छेको आँखाबाट दृष्टिबाट टाढै बस्नु भन्ने गर्दाखेरि हाम्रो हिजो त हेर्छु भनेर एकपटक हिमाली क्षेत्रतिर त्यसको पाइने ठाउँतिर गयो भने नदेख्न पनि सकिन्छ
0: मैले चाहिँ 14 वर्ष भयो मैले अहिले प्रत्येकचोटि 3000 मिटर माथि जाँदाखेरि बहिनीको लगेर क्यामेरा लिएर मजाले कल्पना गरिरहन्छु कि देखियो मैले के नै विचार गर्छु तर अब मैले अब सँगसँगै देख्न सक्छु त्यसको चाहिँ आहारा प्रजातिहरू मैले आफ्नै क्यामेरामा पनि खिचेँ जस्तो बाँके पनि एउटा आहारा हो झाडल हो कस्तो पनि हो जनावर सबै खिचिसकेँ तपाईँ त्यसको त्यसको दिशाहरू त्यसको खोस्रेको होइन पश्चिमहरू सबै मैले रेकर्ड गरेको छु तर अब अनफर्चुनेटली मैले फर्स्ट मेरो अहिलेसम्म चाहिँ हिँड्छु त्यहाँ देख्ने आवश्यकता छैन तर पनि म लागिरहेको छु भने देखिन्छ कि
1: अब जाने गर्दा अन्तिममा चाहिँ हिंसित्व संरक्षणका लागि त्यस क्षेत्रमा बसोबास गर्ने आसपासका बासिन्दा पशुपालक सरकार तपाईँ जस्ता संघ संस्था सबैलाई के अनुरोध गर्नुपर्छ के गर्नेदेखि अब कम्ती हाम्रो हिमाली क्षेत्रको एउटा वन्यजन्तु संरक्षण हुन्छ भन्ने कुरा किन
0: यसमा चाहिँ तपाईँको सबैजना सहकार्य गरेर होइन एउटा कमन गोल भनौँ न हिंसितलाई जोगायो भने यसको चाहिँ बहुआयामिक फाइदाहरू छ सबैलाई फाइदा छ नि त त्यस कारण यसमा चाहिँ तपाईँले चाहिँ एउटा चाहिँ ऐक्यबद्धता जनाउनु सबैजना मिलेर चाहिँ तपाईँको अहिले देखेको ठुलो इस्यु भनेको चाहिँ एउटा इन्सुरेन्स हुनु जरुरी छ र गोठ सुधार चाहिँ राम्रो भयो भने चाहिँ त्यसले चाहिँ धेरै त्यसको प्रभावहरू चाहिँ देखिनु हुने त सबैजना हात्ती मारो गरेर सरकारले मैले चाहिँ जान्नु जरुरी छ गयो भने चाहिँ त्यसको प्रतिफल
1: हुन्छ त हिंसा शर्मा गर्ने कामहरूको बारेमा अनुभवहरू बाँड्नु भयो
0: धेरै धन्यवाद
1: हुनुहुन्थ्यो टेका समूह नेपालले अमेरिकाको स्मल लोकवर्ड कन्जर्भेन्सीको आर्थिक सहयोगमा सञ्चालन गर्दै आइरहेको समुदायमा आधारित हिंसित्व संरक्षण कार्यक्रमका प्रमुख अनिल अधिकारी अब हामी अगस्त महिनाको अन्तिम बुधबार अर्थात आउँदो भदौ 10 गते फेरि हिंसित्वका बारेमा चर्चा गर्नेछौ आउँदो हप्ताको बुधबार बिहान 8 बजे भने पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौ आजको बजेट नेपालबाट प्राविधिक साथी दिनेश निर्वाला धन्यवाद दिँदै म भोजन र बस्ने बिदा

0: होटल सर्वसुलभ आवास कर्जा
1: अब बन्छ तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप
1: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
2: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड

0: नेपाललाई चाहिएको सहयोग छ। टाटा युद्ध
1: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई सिक्स विथ सुविसु सुरक्षा।
2: वाइफाई सिक्स सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
1: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
2: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अनि सबै इन्स्टेन्ट ब्लक हुन्छ।
1: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
2: 9 42 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8
3: आपतका बेला चाहिने सहयोगका लागि 6 वटा निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौं।
4: प्रहरी सहयोग चाहिँदा 100,
3: दमकलका लागि 101,
4: एम्बुलेन्स सेवा चाहिँदा 102,
3: ट्राफिक प्रहरीका लागि 103,
4: बाल बालिका खोज तलासका लागि 104
3: र विपद व्यवस्थापनका लागि 1177।
4: यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Soundcheck. Surya Sun. Studio time.
2: It's 9 p.m. Ratko 9 bajyo.
3: Time check ko saath ma. New Star Digital Color Lab tatha Dwaramai Offset Press. Sonu Dutku Nagar Palika 5 Sonu Khumbu.
4: यहाँ साउजी को हुनुहुन्छ? यता
5: बोलाउनुहोस्। हजुर
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाई विरूद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
6: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ।
8: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता, यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-243। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई सर मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका 7 गारमा घोर बौद्ध सुलुखुम्बु।
9: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाने नि है?
10: होइन,
9: यतिकै जाने मन लागेन।
10: यतिकै पनि हुन्छ?
9: मैले साइन्सको कन्टै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
10: ए कुरा त्यस्तो हो, नहेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना बुबी।
9: नमस्ते, कति टाइमले पाल्नु भयो?
10: आज रिनाले जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिनँ रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
11: हस् म्याडम।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
12: फत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
13: ए के भो, दौडिदिई पो आइस त
12: भाइ। हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
13: भन् को त्यो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
8: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।

0: ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिमको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809609094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: वन जंगल को छेउमा घर आँगन पर्ने भई होसियारी अपनाउनु जोखिम टार्ने भई वारिपारी झाडी बुटी घाँस राख्नु साँझ पर्दा घर छोडी गाउँ घुम्न जानु हुन्न बाघ भालु बैरा हात्ती चित्न पसेपछि

0: आउँदा साथी भाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: पहिला कसैले भन्नु
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन
7: बोर्ड राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भए जाउँ न मेरो साथी
8: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने भयो आज
9: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सुनिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
10: ए बाबु न मेरो त हात खुट्टा अरुणा झनझन गर्छ पिनासी हुँदैन बनायो युरोप पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
11: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउँछु कि अरू सँगै जाउँ
12: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843979852 9824417718 9843449096 र 9861313472 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
10: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु
13: पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्।
14: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
13: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
14: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
15: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
16: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
17: नेपाल सरकार।

I'm not sure if you're going to be able to do that.

पहाड़ चढ़ता ले पहाड़ चढ़ता ले

I'm not going to be able to do that.

0: सचिव बनने का सबसे विशिष्ट आज का आत्मता यूनिटी कार्पेट को विगत तीन दशक देखी को सुंदर साथ यूनिटी कार्पेट के दार कार्पेट को पछाड़े यूनिटी को लोगों ने ना विस्मित होना यूनिटी कार्पेट कार्पेट को शिवंसा
1: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप

0: छ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानु हो। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोटि प्रदेशद्वारा जनहितमा

0: आर्थिक वर्ष 2084-85का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कृषि प्रदेश योजना आयोगको
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बन्द व्यवस्थापन कार्यविधि 2082 बन्दछन् स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बन्द सूचना प्रणालीमा प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोग नगर्दा आयोजना प्रस्ताव गर्न हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राखि हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट

0: तथा प्रथम वर्ष को वर्ण सम्बन्धी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस चुलखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्ष सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841663537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

0: सहकारी विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अपरोपिन ल्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समय नै महसुस गरौं, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सूचना सूचना सूचना
1: कोट देखिए
2: यदि तपाईको दशामा सुनसाद कोटारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडे स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसनमा तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वास्तवबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारी का लागि सम्पर्क नम्बर 9852055768 अंकमा 9852055768।

0: छट्टै मायो भैस जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन
2: यता छ गीत गाउँदै कता हिँड्ने
1: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
2: खोज्दै हिँडे संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
1: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो
2: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल चेकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
1: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
2: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिनेर बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका सहरमा जाने सुविधा पनि उपलब्ध छ
1: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति छिटो हुने रहेछ
2: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफ्नो चाहिँ सुरक्षित गरिहाले कान्छा
1: ल दिदी म त हिजो ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबैन केएल टावर 6 तला काठमाडौँ सम्पर्क
2: 98550179
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहन चुच्चेपाटी काठमाडौँ
4: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदनी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरि आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा सुनि अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ
5: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर सामाजिक सुरक्षा भत्ता निकासमा गरिएको सम्बन्धी सूचना महकुम गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभप्राय भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभप्राय हुने आफ्नो कागजसाथी सम्बन्धित पैसा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित पैसा लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ सामाजिक सुरक्षा भत्ता वितरण हुन्थे यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-97-91 97-63-97-104
4: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुन गाउँपालिका बुङ सोलुखु

0: आजभोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्लाउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छेहरूमा के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन। सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौमा दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसो कलकत्तामा देख्ने जस्तो लक्षण छ त। कति लागौसो त भाइ, के भएको तिमीलाई?
1: दिदी भन त।
2: खै दिदी, के हुन साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिनँ र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिनँ। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सबै छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छ प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
2: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै ठिक परिवार हो, मलाई माफ गर।
3: बारिशमा मत सृजना गरी धुमाकुटी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लघुषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिन स्वस्थ जीवन सभ्य समाज निर्माणमा हात्ती बालो। लागू औषध बुक समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खगु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
4: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश।
5: पोषणयुक्त खाने कुरा जीवनका रंगहरू पूरा मनमा ताजी।
4: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टाभित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन, भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय।

क्या दीदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाहे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमा सबै थुक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो। ल सुन बहिनी, सुरु दुपकुमा नगरपालिका ओडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू।